मेष राशि आज नयाँ काम थालनी नगर्नु उचित देखिन्छ। खर्च बढ्नेछ, कतै घाउ चोट लाग्ने भएकाले आज सतर्क रहनु उपयुक्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। वृष राशि शिक्षाको क्षेत्रमा प्रगति हुनेछ, प्रशंसा गर्नेछन्। व्यापारमा लगानी गरेको भए फाइदा हुनेछ। निजी क्षेत्रको शिक्षामा लगानी गर्ने समय रहेको छ। परिवारमा भने खटपटी बढ्नेछ। मिथुन राशि आज सामान्य दिन रहेको छ। संगठन साथीको साथ मिल्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको शुरूआत गर्दा फाइदा हुनेछ। व्यापारमा थप मेहनत गर्नुपर्ने दिन रहेको छ। कर्कट राशि आज तपाईमाथि धेरैले शंका गर्नेछन्। गरेको काममा सन्तुष्टि बढ्नेछ। साथीले सहयोग नगर्दा मन अशान्त बन्न सक्नेछ। आज व्यापारमा ठूलो लगानी नगर्नु उचित हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। सिंह राशि प्रियजनसँगको भेटले मनमा खुशी मिल्नेछ। मिष्ठान्न भोजन हुनेछ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। राजनैतिक क्षेत्रमा प्रगति हुनेछ। कन्या राशि परिवारमा मेलमिलाप हुनेछ। स्वदेशमा गरेको लगानीबाट नाफा हुने योग रहेको छ। धार्मिक व्यक्तिसँगको भेटले मनका शंका निवारण हुनेछन्। परिवारसँगको व्यवहारमा सुधार हुँदा प्रेम सम्बन्ध मजबूत बन्नेछ। तुला राशि आज खर्च बढ्नेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। प्रतिस्पर्धामा अव्वल बढ्ने दिन रहेको छ। पारिवारिक मेलमिलाप हुनेछ। साथीको साथ मिल्ने योग रहेको छ। वृश्चिक राशि हरेक छेडमा मेहनत गरेर क्षमताको प्रदर्शन गर्ने दिन रहेको छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुने योग छ। घरभित्रबाट भन्दा बाहिरका शुभचिन्तकको साथ मिल्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको शुरूआत गर्नु उचित हुनेछ। धनु राशि हरेक काममा सफलताका लागि मेहनत गर्नुपर्ने समय रहेको छ। विपक्षी सक्रिय भएकाले जोगिएर काम गर्नुपर्नेछ। एकल भन्दा संयुक्त निर्णय लिएर अगाडि बढ्दा फाइदा हुने योग छ। विपक्षीसँग थोरै बोलेर काम गर्दा फाइदा हुनेछ। मकर राशि व्यापारमा लाभ हुनेछ। लगानीका क्षेत्रमा फाइदा हुने योग छ। मनमा उत्साह बढ्नेछ। श्रमलाई प्राथमिकता दिनुपर्नेछ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट उत्साह मिल्नेछ। कुम्भ राशि हरेक काममा पश्चिम परिश्रम गर्नुपर्ने समय छ। व्यवहारिक बोझले केही समस्या देखिनेछ। निजी क्षेत्रको शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। अन्तिममा मीन राशि तपाईँको आजको दिन राम्रो रहनेछ। गुम्न लागेको धन प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। साथीले सहयोग गर्नेछन्। व्यापारमा नाफा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग रहेको छ। आदरणीय श्रोता वृन्द, आजको राशिफलमा जस्तो भनिए तापनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोला। तपाईँको आजको दिन शुभ रहनेछ। श्रोतावृन्द, आजको राशिफलसँगै आज जन्मदिन पर्ने तपाईँ सम्पूर्णमा रेडियो ढोरबराई परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौं।

0: हजुर श्रोता यिनै प्रस्तुति सँगै बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातको समय पनि आजको लागि सकिएको छ। भोलि तपाईँको राशिफल सहित जन्मदिनको शुभकामना लिएर फेरि उपस्थित हुने नै छौं। तपाईँको जन्मदिनको शुभकामना रेडियो मार्फत प्रसारण गर्न चाहनुहुन्छ भने हामीलाई अघिल्लो दिन नै टिपाउन नबिर्सनुहोला। जन्मदिनको शुभकामना टिपाउनको लागि हाम्रो फोन नम्बर 0564141000 सधैँ खुला रहनेछ। हाम्रो सामाजिक सञ्जाल र इमेलमा समेत शुभकामना पठाउन सक्नुहुने जानकारी सहित आजको श्रृंखलाबाट म सृष्टि खत्री विधाने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
1: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
2: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊँ।
1: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
3: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ। फोन नम्बर 0564142634 र 98171556606।
1: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोप्राइटर पासा राजु, मोबाइल 98063613195 र 98467153368।
4: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
5: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
4: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
2: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको छापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ।
6: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा। फोन 0564142636, मोबाइल 98568038302 र 98460038302।
2: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
7: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
2: अनि बन्छ त दाई?
7: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
8: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्मिसौनीको ठिक पारिपट्टि,
9: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
10: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
9: प्रोप्राइटर राजन पौडेल, मोबाइल 98560062029।
4: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
11: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
4: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र?
12: हाम्रै दुलेगौडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
13: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
14: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेनी, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
15: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौडा।
14: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845610950।
16: एपी स्टोर दुलेगौडा सृजना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
14: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
16: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
14: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
16: फोन नम्बर 0564143121,
14: मोबाइल 9805678634 र 9701107090।
17: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
18: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
17: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
18: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
17: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
14: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083/84 लागि मानविकी, शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
17: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
14: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाई हुने सामुदायिक क्याम्पस,
17: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
14: शुक्ला गण्डकी, भीमाद, म्याग्दी, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था।
17: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
14: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
17: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था।
14: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
17: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
14: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5, बेल चौतारा, तनहु। फोन 0665712440।
19: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
20: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
21: Where do we begin?
20: With international news you can trust, BBC News.
21: Journeys into the heart of global events.
20: and voices from around the globe.
0: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
20: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
21: ज्यान गुमाउनेको संख्या 47 जना पुग्यो. भग्नावशेषमा फँसेकाहरूको खोज तथा उद्धारको काम चल्दै
1: र श्रीलंका संघको टेस्ट क्रिकेटमा भारतको बलियो शुरूआत.
22: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
23: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो. सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ. फोन 01590169 मोबाइल 97072540.

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ
1: काया कैरनमा अब खबरको सिलसिला दैनिक 1,30,000 सिलिण्डर ग्यास आपूर्ति हुँदा पनि वितरण व्यवस्थित गर्न सरकार चुकेको छ। स्थानीय डिलर मार्फत नै वितरण पर्याप्त र प्रभावकारी बनाउनु पर्नेमा काठमाडौँको एउटा कुनाको नागरिक एक सिलिण्डर ग्यासका लागि अर्को कुनासम्म धाउनुपर्ने अव्यवहारिक तरिका अपनाइएको छ। त्यो पनि दिनभर घाम र झरी खेपेर पालोमा बसेकाहरू रित्तै फर्किनु परेको अवस्था समेत छ। नागरिकता वा राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएको छ। भरि सिलिण्डर वितरण थालेको एक महिनामा पनि उपभोक्तालाई ग्यास पाउन उत्तिकै कष्ट छ। मुस्किल बन्दै ग्यास वितरण शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ। यसैबीच नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा आज पनि खाना पकाउने ग्यास वितरण गर्ने भएको छ। आज 7 बिक्री केन्द्रबाट ग्यास वितरण हुने निगमले जनाएको छ। निगमको टेकु परिसरबाट नेपाल एचपी एभरेस्ट सुगम श्रीराम र सागर ब्रान्डका ग्यास बिक्री हुनेछन्। त्यस्तै पशु सेवा शाखा टापल्ली बुलादिन कण्ठबाट नेपाल एचपी र मनु राधास्वामी परिसर किर्तिपुरबाट नेपाल एचपी एभरेस्ट श्रीकृष्ण साईबाबा र श्रीमाया तथा नयाँ बजार नयाँ बानेश्वरबाट नेपाल एचपी र ओम ब्रान्डको ग्यास बिक्री गरिनेछ। पुरानो जिल्ला प्रशासन कार्यालय परिसर बबरमहलबाट नेपाल र एचपी ब्रान्डका ग्यास बिक्री गरिनेछ। त्यस्तै चन्द्रागिरी नगरपालिका कार्यालयबाट लोकप्रिय नेपाल एचपी र श्रीमाया तथा राष्ट्रिय आयुर्वेद केन्द्र किर्तिपुरबाट नेपाल एचपी सूर्य एभरेस्ट सुगम र एसटीसी ब्रान्डको ग्यास बिक्री वितरण गरिने भएको छ। उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचय पत्रको आधारमा नजिकको बिक्री केन्द्रबाट ग्यास खरिद गर्न सक्ने व्यवस्था गरिएको छ। निगमले बिक्री वितरणलाई सहज बनाउन सम्बन्धित व्यवसायलाई आफ्ना विक्रेता मार्फत नियमित रूपमा ग्यास बिक्री गर्न समेत अनुरोध गरेको छ। यसअघि हिजो शनिबार निगमले अत्यावश्यक उपभोक्ताको लागि विभिन्न ब्रान्डको 6,802 सिलिण्डर बिक्री गरेको छ। टेकु परिसर यातायात कार्यालय चाबहिल राधास्वामी परिसर किर्तिपुर राधास्वामी परिसर बसुन्धारा तथा पुरानो जिल्ला प्रशासन कार्यालय परिसर बबरमहल गरी 5 बिक्री केन्द्रबाट ग्यास वितरण गरिएको थियो।
2: कांग्रेसको 14 महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा पक्षधरको राष्ट्रिय भेलामा हिजो प्रस्तुत प्रतिवेदनहरूमा विधान महाधिवेशनबाट निर्वाचित सभापति गगन थापामाथि आरोपै आरोप लगाइएको छ। थापाले कांग्रेस कमजोर र निरीह बनाएको भन्दै विधान अनुसार नचले पार्टी दुर्घटनामा जाने चेतावनी समेत दिइएको छ। भेलामा विमलेन्द्र निधिले राजनैतिक, डाक्टर प्रकाश रण महतले आर्थिक, रमेश लेखकले विधान संशोधन अवधारणा पत्र, उमाकान्त चौधरीले सांगठनिक र एनपी साउदले समसामयिक प्रस्ताव पेश गर्नुभएको थियो। इतर पक्षले भेलालाई नीति सम्मेलनमा रूपान्तरण गरेको छ। सर्वोच्च अदालतले पार्टीको आधिकारिकता फैसलामा निष्ठा दिएपछि उत्साहित बनेको इतर पक्षले भेलालाई सम्मेलनमा रूपान्तरण गरेको हो। सर्वोच्चले निष्ठा दिनुअघि विधान बाहिरको भेला बोलाइएको तर निष्ठापछि विधान बमोजिमकै कार्यक्रम गरिएको राष्ट्रिय भेला आयोजक समितिका प्रमुख मीन विश्वकर्माले बताउनुभयो। भेलामा शेरबहादुर देउवाकै अध्यक्षतामा 15 महाधिवेशन सम्पन्न गर्ने र निर्वाचित कार्य समितिलाई पद हस्तान्तरण गर्ने राजनैतिक प्रतिवेदन प्रस्तुत भएको छ। पूर्व उपसभापति विमलेन्द्र निधिले प्रस्तुत गर्नुभएको राजनैतिक प्रतिवेदनमा 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिको निर्णयले 15 महाधिवेशनको आयोजना गर्ने प्रस्ताव गरिएको छ तर महाधिवेशनको मितिबारे भन्ने प्रस्ताव मौन छ। 15 महाधिवेशनबाट नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने प्रस्ताव पनि गरिएको छ। नयाँ पत्रिकामा खबर छ।
1: यसैबीच गएको फागुन 21 भएको चुनावमा झापा 5 प्रधानमन्त्री बालेन्द्र शाहसँग पराजित भएपछि पहिलो पटक गृह जिल्ला पुग्नुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिजो इलाममा लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय समितिको चौथो बैठकलाई सम्बोधन गर्दै महाधिवेशनले नै आफूलाई अध्यक्ष चुनेको र अर्को महाधिवेशनसम्म नेतृत्व नछाड्ने बताउनु भएको छ। ओलीको विकल्प खोज्नुपर्ने बहस फराकिलो हुँदै गइरहेका बेला ओलीले नेतृत्वमा आफ्नो निरन्तरता रहने बताउनु भएको हो। एमालेभित्र ओलीको विकल्प खोजिँदै आएको छ। विगतमा उहाँ निकट महासचिव शंकर पोखरेल सहितका नेता पनि अहिले विपक्षीमा रहेका छन्।
2: चितौनको इच्छाकामा गाउँपालिका 5 सिमलधारमा पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। गैरातीदेखि काठमाडौँबाट धादिङ चितौन पोखरा हुँदै पश्चिम नेपालतर्फ जाने गाड़ीहरू चल्न सकेका छैनन्। बन्द सड़क खुलाउने प्रयास भइरहेको र खुल्न केही समय लाग्ने मुगलिन प्रहरीले जनाएको छ। यसैबीच अहिले लुम्बिनी कर्णाली र सुदूरपश्चिमका तराई क्षेत्रमा मध्यम वर्षा भइरहेको छ। गैराती देशका धेरै ठाउँमा मध्यमदेखि ठूलो पानी पर्यो। दाङ स्याङ्जा र बर्दियामा ठूलो वर्षा भएको छ। कोशी प्रदेशको तराई क्षेत्र र मधेस प्रदेशमा भने पानी कम परेको छ। आज पनि गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका धेरै ठाउँ, कोशी र बागमती प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना समेत छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्र, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही ठाउँ, मधेस प्रदेश तथा कोशी प्रदेशका तराई भूभागका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना छ। राति भने गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा भने धेरै ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
1: जाजरकोट भूकम्पबाट क्षतिग्रस्त सल्यानको दार्मा गाउँपालिकामा निजी आवासको विस्तृत क्षति आकलन डीडीए सम्पन्न भए पनि प्रतिवेदन स्वीकृतिमा ढिलाइ हुँदा पुननिर्माणको प्रक्रिया अघि बढ़न सकेको छैन। क्षति आकलनको प्रतिवेदन जिल्ला विपद व्यवस्थापन समितिमा पेश भए पनि आवश्यक प्रक्रिया पूरा हुन बाँकी रहेकोले प्रभावित परिवार सरकारी सहयोगको प्रतीक्षामा छन्। 2080 साल कार्तिक 17 गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट दार्मा गाउँपालिकामा क्षति पुगेका निजी आवासको विवरण संकलन गरी डीडीए प्रतिवेदन तयार गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशम ओलीले जानकारी दिनुभयो। भूकम्प गएको लामो समय बितिसक्दा पनि पुननिर्माणको प्रक्रिया अघि बढ़न नसक्दा दार्माका धेरै परिवार अझै अस्थायी टहरामा बस्दै आएका छन्। बर्खायाममा टहरामा बस्नुपर्दा प्रभावित परिवारलाई थप समस्या भएको छ। टहरामै छन् भूकम्प पीड़ित शीर्षकको खबर आजको गोर्खापत्र दैनिकले छापेको छ। काया कैरनमा सरकारको परराष्ट्र नीति र प्राथमिकताबारे सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
4: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
3: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
4: छुटका दायराहरू:
3: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी
4: मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
3: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरे

0: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
1: र 2.5 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
0: थप जानकारीका लागि सम्पर्क 0655174479, मोबाइल 9856062265 र 9848164145।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले ग्यास आपूर्ति निरन्तर भइरहे पनि वितरण व्यवस्थित नहुँदा समस्या, काठमाडौँ उपत्यकामा आज 7 केन्द्रबाट ग्यास वितरण हुँदै हिजो 6802 बिक्री, कांग्रेसमा एकताको पहल भन्दा गगन थापामाथि आरोपका चाङ, संस्थापनितर पक्षको राष्ट्रिय भेला सम्मेलनमा रूपान्तरण, पहिरो पृथ्वी राजमार्ग अवरूद्ध, खुलाउने प्रयास चल्दै गैराती, दाङ, स्याङ्जा, बर्दिया लगायतका जिल्लामा ठूलो वर्षा, जाजरकोट भूकम्पबाट प्रभावित सल्यान दार्माका बासिन्दा अझै टहरामै लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी खबर। कार्यकाल पूरा नहुँदै फिर्ता बोलाउने र नियुक्तिमा ढिलाइ गर्ने सरकारको प्रवृत्तिका कारण विभिन्न देशमा रहेका नेपाली दूतावास महीनौदेखि राजदूत विहीन बनेका छन्। 11 देशमा 10 महिनादेखि र 6 देशमा 4 महिनादेखि राजदूत पद रिक्त छ। 7 देशका राजदूतको कार्यकाल पनि 1 महिना अघि सकिएको छ। सामरिक, राजनीतिक र सहयोगका रूपमा समेत महत्वपूर्ण मानिएका अमेरिका, चीन, भारत जस्ता देशमै नेपाली राजदूत छैनन्। अमेरिका, चीन सहित जर्मनी, इजरायल, मलेसिया, कतार, रूस, साउदी अरब, स्पेन, बेलायत र जापानमा 10 महिनादेखि राजदूत छैनन्। सुशीला कार्की नेतृत्वको सरकारले असोज 30 ती देशका राजदूतलाई फिर्ता बोलाएको थियो। त्यतिबेला राजदूत सिफारिश हुँदा पनि प्रतिनिधि सभा नभएकाले संसदीय सुनवाई हुने अवस्था थिएन। केपी शर्मा ओली नेतृत्वको कांग्रेस एमाले गठबन्धन सरकारले राजनैतिक कोडाबाट 14 साउन 2081 गरेको सिफारिश बमोजिम 17 देशमा राजदूत नियुक्त गरिएको थियो। त्यसमध्ये 11 जनालाई कार्की सरकारले फिर्ता बोलायो। त्यसबेला बाँकी रहेका भारत, अस्ट्रेलिया, श्रीलंका, दक्षिण कोरिया, डेनमार्क र दक्षिण अफ्रिकाका राजदूतलाई चुनावपछि बनेको बालेन्द्र शाह नेतृत्वको सरकारले पनि फिर्ता बोलायो। सरकार बनेको 2 साता नपुग्दै 22 सय 2082 मन्त्री परिषद बैठकले उनीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। राजदूतको नियुक्ति सरकारको सिफारिशमा राष्ट्रपतिबाट हुने संवैधानिक प्रावधान छ। कूटनीतिक क्षेत्रका विज्ञहरू कुनै पनि देशमा लामो समयसम्म राजदूत पद रिक्त राख्दा समस्या हुने राख्न नहुने बताउँछन्। राजदूत नियुक्तिमा ढिलाइले कूटनैतिक क्षेत्रमा अन्यल बढ्दै कान्तिपुरमा खबर छ।
2: फेरि पनि बाह्य सम्बन्ध सञ्चालनको प्रसंग। पछिल्लो समय घरेलु राजनीतिमा जस्तै बाह्य सम्बन्ध सञ्चालनमा पनि नयाँ सरकारको शैली र प्राथमिकता विस्तारै फेरिन थालेको देखिन्छ। प्रधानमन्त्री बालेन्द्र शाहले शुरूआती चरणमा विदेशी राजदूतसँगको भेटमा परम्परागत शैलीभन्दा फरक अभ्यास अपनाउँदै सामूहिक संवादलाई प्राथमिकता दिनुभएको थियो। तर सरकारको कूटनैतिक शैली सामूहिक संवादबाट फेरि परम्परागत द्विपक्षीय भेट वार्तातर्फ फर्किएको देखिएको छ। थप जानकारी अबको पालोमा।
4: गएको हप्ता प्रधानमन्त्री बालेन्द्र शाहले एकै दिन भारत र चीनका राजदूतसँग छुट्टा छुट्टै भेटवार्ता गर्नुभयो। सामूहिक संवादबाट शुरू भएको कूटनीतिक अभ्यास फेरि द्विपक्षीय भेटवार्तातर्फ फर्कनुको अर्थ के हो त? कूटनीतिक मामिलाका जानकार चन्द्रदेव भट्ट।
5: हिजोका दिनमा चाहिँ धेरै जसो विदेशी कूटनीतिज्ञहरूले प्रधानमन्त्रीलाई जति बेला चाहे त्यति बेला भेट्ने इस्टाब्लिस्ड प्रोटोकललाई चाहिँ पनि नमान्ने किसिमको हिजोको चलन थियो। त्यसलाई उहाँले केही हदसम्म चाहिँ त्यसलाई व्यवस्थापन गर्नुपर्छ कि भन्ने किसिमको सोच हुन सक्छ। मलाई लाग्छ त्यो केही हदसम्म जरूरी पनि थियो, किनकि हिजोको दिनमा जसरी विदेशी राजदूतहरूले मन परी किसिमको नेपालको आफ्नो इस्टाब्लिस्ड प्रोटोकलको नर्म्स एण्ड भ्याल्युज भन्दा बाहिर गएर पनि त्यो किसिमको भेटघाटहरू भइरहेको थियो, त्यो किसिमले पनि एक किसिमको अप्ठ्यारो अवस्था चाहिँ यहाँ थियो। तर पछिल्लो दिनमा यो सरकारले जुन हिसाबले विदेश नीतिलाई अगाडि सार्यो त्यसले गर्दाखेरि हामी चाहिँ अप्ठ्यारो अप्ठ्यारोमा पर्दै गयौं। उनीहरूको इन्ट्रेस्टको लागि होइन नि त, त्यो नेपालको इन्ट्रेस्टको लागि भेट्ने नभेट्ने हो।
4: नेपालको भू राजनीतिक अवस्थाका कारण परराष्ट्र नीति केवल कूटनीतिक शिष्टाचारको विषय होइन, यो राष्ट्रिय सुरक्षा, आर्थिक विकास, व्यापार, ऊर्जा, पूर्वाधार, रोजगारी र समग्र राष्ट्रिय हितसँग प्रत्यक्ष जोडिएको विषय हो। त्यसैले सरकारले भारत र चीनसँगै अरू देशका राजदूत र प्रतिनिधिसँगको संवादलाई पनि निरन्तरता दिनुपर्छ।
5: ढिलै भए पनि भेटघाट गर्नुभयो, मलाई लाग्छ त्यो एउटा महत्वपूर्ण पक्ष हो कि जस्तो लाग्छ। मलाई लाग्छ अरू पश्चिमा देशको राजदूतहरूलाई पनि भेट्नुपर्ने हुन्छ, किनकि हाम्रो लागि चाहिँ इन्टरनेशनल कम्युनिटी पनि त्यतिकै महत्वपूर्ण हो। हामीलाई विकासको लागि, इन्भेस्टमेन्टको लागि बाहिरबाट पैसा चाहिन्छ, त्यसको लागि

0: राजदूतहरूसँग देशहरूसँग सम्बन्ध चाहिँ राम्रो सुधार्नुपर्छ।
1: नेपालको विदेश नीतिमा अब प्रत्यक्ष जनजीवनसँग जोड़िएका विषयलाई केन्द्रमा राख्नुपर्छ। सीमा, व्यापार, पारवहन, ऊर्जा, जलस्रोत, पूर्वाधार र रोजगारी जस्ता विषयमा छिमेकी तथा अन्तर्राष्ट्रिय साझेदारसँग ठोस सम्वाद आवश्यक छ। फेरि एकपटक कूटनीतिक मामिला जानकार चन्द्रदेव भट्ट।
0: अमेरिका नयाँ हाम्रो वास्तविकता हाम्रो लागि पश्चिमेली जगत भनेको त्यहाँ हामी कहाँ ठूलो डायस्पोरा छ, हाम्रो रिलेटिभ्सहरू छन्, हाम्रो यङ्स्टरहरू त्यहाँ पढिरहेछन्, धेरै मान्छेहरू काम गरिरहेछन्। विगत 30-35 वर्षदेखि यो राष्ट्रलाई आर्थिक रूपमा जोगाएको भनेको पश्चिम एसिया। पश्चिम एसियाको राष्ट्रहरूसँग हाम्रो सम्बन्ध राम्रो हुनुपर्ने हुन्छ। नयाँ किसिमको संगठनहरूको निर्माण भइरहेछ त्यहीभित्र पनि, होइन? त्यही भएर त्यहाँ पनि भोलि आर्थिक रूपमा यदि या भनौँ राजनीतिक या रणनीतिक केही अस्थिरता देखियो भने त्यसले पनि हामीलाई असर गर्न सक्ने हुनाले हामीले आर्थिक रूपमा चाहिँ आन्तरिक रूपमा बलियो हुने कोसिस गर्नुपर्ने हुन्छ। न्यूजील्याण्ड, क्यानाडा, अस्ट्रेलिया यो यहाँ पनि हाम्रो चाहिँ धेरै मान्छेहरू छन्, त्यो देशहरूको पनि नेपालसँगको इन्गेजमेन्ट चाहिँ बढेको देखिन्छ। यो देशहरूसँग हाम्रो आर्थिक सम्बन्ध पनि छ, हाम्रो धेरै मान्छेहरू पनि छन्, पिपल टु पिपल कन्ट्याक्ट छ। एट द सेम टाइम साउथ कोरिया, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, अमेरिका भनौँ न या बेलायत भनौँ न, यो एउटा फरक किसिमको अलग ध्रुव पनि हो, होइन? त्यही त्यो राष्ट्रहरूसँग पनि हामीले फरक हिसाबले सम्बन्धलाई हेर्नुपर्ने होला।
2: सरकारको परराष्ट्र नीतिको विषयमा कूटनीतिक मामिलाका जानकार चन्द्रदेव भट्टसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला, राष्ट्रिय जनगणना 2078 अनुसार नेपालमा 1,57,00,000 अर्थात 65.5% व्यक्तिलाई आर्थिक रूपले सक्रिय जनसंख्या वा श्रम शक्तिको रूपमा गणना गरिएको छ। त्यसमा 82,00,000 पुरूष र 75,00,000 महिला छन्। आर्थिक रूपले सक्रिय जनसंख्याको सबैभन्दा ठूलो उमेर समूह 25 देखि 29 वर्षको 19,00,000 रहेका छन्। यस्तै 20 देखि 24 वर्षको 18,00,000, 35 देखि 39 वर्षका 17,80,000 छन्। यही 20 देखि 39 वर्षको श्रम शक्ति उत्पादनशील रोजगारी र सम्मानजनक कामको खोजीमा दौड़िरहेका छन्। नेपाली श्रम बजार नागरिकले रोजगारी नपाउने र रोजगारदाताले चाहिएको जनशक्ति नभेट्ने विरोधाभासपूर्ण अवस्थाबाट गुज्रिरहेको छ। निर्माण व्यवसाय महासंघका अनुसार निर्माण क्षेत्रमा मात्रै 11,00,000 श्रमिक चाहिन्छ। अहिले बजारमा 8-9,00,000 मात्रै छन्। तर यहाँ काम नपाएर विदेश जानेको लरको घटेको छैन। 18 वर्ष निर्माण क्षेत्रमा काम गरेर साउदी अरबबाट फर्किएका बर्दियाका 43 वर्षीय अर्जुन गौतम भन्नुहुन्छ, मसँग साउदी सरकारले दिएको सिप सम्बन्धी प्रमाण छ, तर यहाँ शैक्षिक प्रमाणपत्र खोज्छन् जुन मसँग छैन। काम खोज्दै श्रमिक विदेश, श्रमिक खोज्दै रोजगारदाता भारत शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनीले 7 वर्षपछि हुम्लामा चिनिया मार्ग हुँदै खाद्यान्न पुर्याएको छ। कोरोना महामारीका कारण चीनले आफ्नो सड़कबाट 2076 सालदेखि खाद्यान्न ढुवानी बन्द गराएको थियो। खाद्यको चामल काठमाडौँबाट रसुवा हुँदै केरूङ, जुङबा, पोरून, ताक्लाकोट हुँदै 17 दिनमा हिल्सा भएर सिमीकोट पुगेको हो। चिनिया मार्गबाट चामल हुम्ला पुर्याउँदा झण्डै चीनमा मात्रै 600 किलोमिटर पार गर्नु परेको कम्पनीले जनाएको छ। काठमाडौँबाट 28 ट्रकमा केरूङ पुर्याएको खाद्यान्न 400 क्विन्टलका दरले 8 चिनिया कन्टेनरमा हिल्सा पुर्याएको हो। केरूङदेखि 39 रूपियाँ प्रति किलोका दरले खाद्यको चामल ढुवानी गरिएको छ। कर्णाली करिडोर हुँदै काठमाडौँबाट ढुवानी गर्दा प्रति किलो 50 रूपियाँसम्म ढुवानी भाडा पर्न जाने कम्पनीका हुम्ला शाखा प्रमुख कृष्ण थापा मगर बताउनुहुन्छ। काठमाडौँबाट चिनिया मार्ग हुँदै हुम्ला पुग्यो चामल, आजको कान्तिपुरमा खबर छ।
2: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
5: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 6 गते पहिलो शनिबार पेट, छाती, मुटु, मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय
4: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य
5: हार्जोनी नशा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
4: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
5: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: यस दुलेगौड़ा पोली क्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
5: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
6: थप जानकारीको लागि सम्पर्क दुलेगौड़ा पोली क्लिनिक प्राली, फोन 065414129 र 98560131053।
5: सद्वारा उपचार, चार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा,
7: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
5: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
8: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
3: अब बाँकी खबर, ललितपुरको लगनखेलमा रहेको लिच्छवीकालीन सप्तपाताल बिउटाइएको छ। नमूना मचिन्द्र माध्यमिक विद्यालय र नेपाली सेनाले समेत प्रयोग गर्दै आएको जग्गा ललितपुर महानगरपालिकाले 15 वर्षको कानूनी लड़ाईपछि फिर्ता ल्याएर मौलिक शैलीमा पुननिर्माण गरेको हो। पोखरीमा पानी आपूर्तिका लागि टीका भैरवबाट राजकुलो पनि ल्याउँदैछ। सप्तपाताल पोखरी संरक्षणका लागि लामो समयदेखि विवाद र कानूनी लड़ाई हुँदै आएको थियो। 2034 सालमा पोखरीको जग्गाको स्वामित्व नमूना मचिन्द्र माध्यमिक विद्यालयको नाममा हस्तान्तरण गरिएको थियो। त्यसको झण्डै दुई दशकपछि 2060मा विद्यालयले पोखरी क्षेत्रको झण्डै 14 रोपनी जग्गालाई व्यावसायिक कम्प्लेक्समा रूपान्तरण गर्ने प्रस्ताव अघि सार्यो। प्रस्तावपछि स्थानीय बासिन्दा पुनस्थापित लगायतले पोखरीको जग्गा संरक्षणको माग गर्दै प्रशासनलाई दवाब दिएका थिए। 2061मा पोखरीको जग्गा संरक्षणका लागि सर्वोच्चमा रिट दायर भयो। लामो कानूनी प्रक्रियापछि 2076मा सर्वोच्च अदालतले यो जग्गा सप्तपाताल पोखरीकै भएको फैसला गर्यो। यस्तै पोखरीको केही रोपनी जग्गा नेपाली सेनाले पनि प्रयोग गर्दै आएको थियो। मेयर चिरीबाबु महर्जनको पटक पटकको अनुरोधपछि सेनाले पोखरीको जग्गा फिर्ता गरेको थियो। स्कूलको नाममा गइसकेको सार्वजनिक पोखरी फिर्ता भएसँगै यसलाई घेराबार लगाई 2077देखि पुनर्निर्माण थालिएको थियो। दिउताइयो 1500 वर्ष पुरानो सप्त पाताल आजको नयाँ पत्रिकामा खबर छ।
2: अब विदेशको खबर, इण्डोनेशियाको फ्लोरेन्स द्वीपमा हिजो बिहान गएको 7.7 म्याग्निच्यूडको शक्तिशाली भूकम्पमा परि ज्यान गुमाउनेको संख्या 47 जना पुगेको छ। भूकम्पका कारण सयौं भवनमा क्षति पुगेको छ भने उद्धार टोलीले भग्नावशेषमा फँसेकाहरूको खोजी तथा उद्धारको कार्य गरिरहेका बीबीसीले जनाएको छ। इण्डोनेशियाको मौसम तथा भूभौतिकी निकायका अनुसार स्थानीय समय अनुसार हिजो बिहान 5 बज्नु केही अघि भूकम्पको धक्का महसुस भएको थियो। भूकम्पपछि दर्जनौ परकम्प आएका छन्। सबैभन्दा बढ़ी प्रभावित मंगराई क्षेत्रमा 24 जनाले ज्यान गुमाएका छन्। पूर्वी मंगराईमा 17, सिक्कामा 3 तथा नगाडा, एन्डे र पश्चिम मंगराईमा कम्तीमा 1-1 जनाको ज्यान गएको त्यहाँको विपद व्यवस्थापन निकायले जनाएको छ। घटनामा 13 जना घाइते भएका छन्। प्रारम्भिक विवरण अनुसार 150 भन्दा धेरै घरमा ठूलो क्षति छ। विद्यालय, स्वास्थ्य संस्था, धार्मिक स्थल, सरकारी कार्यालय तथा अन्य सार्वजनिक संरचनामा पनि उत्तिकै क्षति पुगेको छ। पहाड़ी तथा दुर्गम क्षेत्रमा पहिरोका कारण केही गाउँसम्म पुग्ने बाटो अवरूद्ध भएकाले क्षतिको पूर्ण विवरण आउन समय लाग्ने त्यहाँका विपद अधिकारीहरूले बताएका छन्। भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएपछि झण्डै 2000 मानिस सुरक्षित ठाउँतर्फ सरेका छन्। यसैबीच इण्डोनेशियाको अर्को क्षेत्रमा 6.9 म्याग्निच्यूडको अर्को भूकम्प गएको खबरले उद्धार तथा राहतका प्रयास थप चुनौतीपूर्ण बनेको छ। 3 प्रमुख टेक्टोनिक प्लेटको संगम क्षेत्रमा पर्ने इण्डोनेशिया भूकम्प तथा ज्वालामुखी गतिविधिका लागि अत्यन्तै संवेदनशील देश मानिन्छ।
3: अब खेल खबर, श्रीलंकासँगको टेस्ट क्रिकेटमा भारतले पहिलो दिन उत्कृष्ट प्रदर्शन गर्दै बलियो शुरूआत गरेको छ। वर्षाका कारण दुई पटक खेल रोकिए पनि भारतले दिनको खेल सकिँदा 287 रन बनाएको छ। पहिलो दिनको प्रदर्शनसँगै भारतले खेलमा आफ्नो पकड बलियो बनायो। भारतका लागि लामो समयपछि टोलीमा फर्किएका देवदत्त पडिक्कलले शानदार शतक प्रहार गरेका छन्। उनले 147 बलको सामना गर्दै अभिजित 107 रन बनाएका छन्। पहिलो दिन भारतका 5 ब्याटर क्रिजमा आएका थिए। भारतले घरेलू मैदानमा श्रीलंकासँग खेलेका पछिल्ला 5 टेस्ट पनि जितेको छ।
2: अब केही खबर संक्षेपमा। विशेष गरी देशको पूर्वी पहाड़ी जिल्लामा उत्पादन हुने अलैंची निर्यातले यस वर्ष कीर्तिमानी कायम गरेको छ। नेपालमा उत्पादन हुने मध्ये धेरै जसो परिमाण निर्यात हुने अलैंचीको उत्पादन र बजार पछिल्ला वर्षमा बढ़ेको हो। यसले एकातिर किसानको जीवनयापन सहज बनाएको छ भने निर्यातमा पनि आफ्नो हिस्सा बढ़ाउँदै लगेको छ। गएको वर्ष 12.64 अर्ब रूपियाँ बराबरको अलैंची निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ। यो अहिलेसम्मकै उच्च हो। अघिल्लो आर्थिक वर्षको तुलनामा गएको आर्थिक वर्ष अलैंची निर्यात रकमको आधारमा 64.60 र परिणामको आधारमा 48.70% बढ़ेको छ। पछिल्ला वर्ष यता अलैंचीको निर्यात र उत्पादन बढ़दो छ। स्वदेशमै उत्पादित अलैंची परिशोधन प्याकेजिङ र अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्न भने नसकिरहेको सरकारी निकायदेखि व्यवसायीहरू स्वीकार छन्। नेपालमा उत्पादित अलैंची भारत, इटाली, जापान र रूससम्म पुग्ने गरेको छ। कान्तिपुरमा खबर छ।
3: काठमाडौँको भ्रिकुटी मण्डपमा गएको मंगलबारदेखि शुरू भएको नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 आज समापन हुँदैछ। मेलाको पाँचौं दिन हिजो शनिबार एकै दिन 42,000 अवलोकनकर्ताहरूले एक्सपो भ्रमण गरेका आयोजकले जनाएको छ। यससँगै पाँच दिनमा मेला अवलोकनकर्ताहरूको संख्या 1,50,000 नागेको छ। नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन नाइमाका अनुसार एक्सपोको उद्घाटनका लागि साउन 26 गते 29,000, दोस्रो दिन 26,000, तेस्रो दिन 22,000 र चौथो दिन 31,000 भन्दा धेरैले अवलोकन गरेका तथ्याङ्क छ। मेलामा 55 भन्दा बढ़ी ब्राण्डका गाड़ी प्रदर्शनीमा राखिएका छन्। अवलोकनकर्ताहरूले खास गरी ब्याट्री क्षमता, मोटर रेन्ज, आफ्टर सेल सर्भिस, ब्याट्रीको वारेन्टी ग्यारेन्टी, रिसेल भ्याल्यू लगायतका विषयमा चासो राख्ने गरेका छन्।
2: कोरियामा सिपयुक्त श्रमिक पठाउने कार्यविधिलाई पुनः कार्यान्वयन गरेपछि सोल स्थित नेपाली दूतावासले प्रमाणीकरणको काम शुरू गरेको छ। युवा श्रम तथा रोजगार मन्त्रालयको अनुरोधमा परराष्ट्र मन्त्रालयले केही दिन अघि कोरियामा रहेको दूतावासलाई सिपयुक्त श्रमिक पठाउने ई7 भिसाको मागपत्र प्रमाणीकरण गर्न निर्देशन दिएको थियो। कोरियामा ई7 भिसाका लागि दूतावासले शुरू गर्यो मागपत्र प्रमाणीकरण शीर्षकको खबर कारोबार दैनिकले छापेको छ।
3: झण्डै एक वर्षको अन्तरालपछि शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षा विधेयकलाई अघि बढ़ाएको छ। वर्षौंदेखि छलफलमा रहेको विधेयक यसपटक भने सकेसम्म सर्वस्वीकार्य बनाएर टुंग्याउने योजना मन्त्रालयको रहेको छ। तोलाको वचन खोलामा
2: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
3: ग्यास आपूर्ति भइरहे पनि वितरण व्यवस्थित नहुँदा समस्या। काठमाडौँ उपत्यकामा आज 7 केन्द्रबाट ग्यास वितरण हुँदै हिजो 6,802 बिक्री।
2: कांग्रेसमा एकताको पहल भन्दा गगन थापामाथि आरोपका चाङ। संस्थापनेतर पक्षको राष्ट्रिय भेला सम्मेलनमा रूपान्तरण।
3: पहिरोले पृथ्वी राजमार्ग अवरूद्ध, खुलाउने प्रयास चल्दै गैराती दाङ, स्याङ्जा, बर्दिया लगायत जिल्लामा ठूलो वर्षा।
2: इण्डोनेसियामा शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या 47 जना पुग्यो। भग्नावशेषमा फँसेकाहरूको खोज तथा उद्धारको काम चल्दै।
3: र श्रीलंकासँगको टेस्ट क्रिकेटमा भारतको बलियो शुरूआत।
2: र अन्त्यमा आजको कार्टुन। रवि मिश्रले बनाउनु भएको खाना पकाउने ग्यास अभावसँगै एउटा सिलिण्डर प्राप्त गर्दा उपभोक्ताले मैदानमा मेडलै जिते जस्तो खुशी हुनुपर्ने विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ ग्यास पाएका एकजना उपभोक्ताले हर्षित हुँदै सिलिण्डर उचाल्दैछन् अनि त्यो देखिरहेका प्रधानमन्त्री बालेन्द्र शाह जस्तै देखिने व्यक्तिले माथि बरण्डाबाट भन्दैछन्, राम राज्यमा खुशी हुन एक सिलिण्डर ग्यासै काफी रहेछ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: ए सबिना, यस्तो हतारमा कता हो?
2: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
1: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
3: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 98460 78528 र 98028 16142।
4: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला र?
1: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
4: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया, फोन 065414142, 98563231128, 98462014726।
3: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
5: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
6: माइले भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
5: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
6: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
5: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
6: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
5: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
6: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
5: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
6: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि, फोन 065-590-369।
7: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
6: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
7: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
6: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
7: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
6: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 98560-24220, 98041-54674 र 98460-24420।
0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
8: नमस्कार, पहिलो कार्यक्रम थियो मेरो जुन नसा च्यापेको भनेर कुरा भएको थियो त्यसमा चाहिँ मैले चाहिँ सबै कुराहरू चाहिँ कसरी नसे च्यापिन्छ भन्ने कुरा भएको थियो। आज चाहिँ नसे च्यापेर के हुन्छ र त्यसको उपचारहरू कसरी हुन्छ भन्ने कुरा चाहिँ आज मैले चाहिँ हजुरहरूलाई चाहिँ मैले चाहिँ यो कार्यक्रममा चाहिँ तपाईँलाई भन्दैछु सबै कुराहरू। जस्तै अब मैले पहिला कुरा के गरेको थिएँ भने नसा कसरी च्यापिन्छ भन्ने कुरा तपाईँले अस्ति मैले पहिलाको एपिसोडमा मैले भनिसकेको छु। अब नसा च्याप्दा के हुन्छ भन्ने कुरा होइन, मेन कुरा नसा च्याप्यो भन्दैमा घाँटीको जुन नसा च्याप्यो कुरा छ, मैले त्यो कुरा गरेको थिएँ। त्यसमा चाहिँ हामीले चाहिँ कहिले पनि नबिर्सौं कि नसा च्याप्यो ए अलिअलि हो मेरो गइहाल्छ भन्छ, त्यो सोच्नु भएको छ होला सबैले धेरै जसोले होइन। तर कसरी नसा च्यापेर कसरी बिरामी भएर मौका आइपुग्छ त्यो चाहिँ मैले धेरै थाहा पाएको छ। किनभने आज भन्दा मैले भन्नु झन्झन्डै 19 वर्ष भयो यो हार्मोन तथा नसा प्लस म्यानुअल मेडिसिन अथवा म्यानुअल थेरापीहरूको र कायरोप्राक्टिसहरू गरेको मैले 19 वर्ष भयो आज होइन। यसमा चाहिँ बिरामीहरू कसरी आउँछ भन्दाखेरि चाहिँ धेरै जसो बिरामीहरू चाहिँ साधारण नसा च्यापेर आउँदाखेरि चाहिँ उनीहरूले वास्ता गर्दैन, उनीहरूले यसलाई वास्ता नगरौँ एक हिसाबले ठिक पनि हो तर एक हिसाब एकदमै बेठिक पनि हो फेरि है। नसा चाहिँ कसरी च्याप्छ भन्ने कुरा चाहिँ धेरै कुरा चाहिँ बुझ्न जरुरी छ। यसमा चाहिँ नसा च्याप्ने कहिलेकाहीँ चाहिँ एकदमै सिम्पल तरिकाले थोरै मात्र नसा च्यापेको हुन्छ। नसा चाहिँ कस्तो भने हड्डीले पनि च्यापिन्छ यसमा नसाहरू, लिगामेन्टले पनि च्यापिन्छ र सफ्ट टिस्युहरू भन्छ हामीले सफ्ट टिस्युले पनि च्यापिन्छ, कार्टिलेजले च्याप्छ हाम्रो नसाहरू, प्लस मेन धेरै जस्तो नसा च्याप्ने चाहिँ डिस्कबाट हुन्छ। यो धेरै नसा चाहिँ केबाट च्यापेको हुन्छ भनेर त्यो पत्ता नलगाइकन उपचार गर्नु पनि त्यति कठिन हुन्छ। नसा च्याप्यो भन्दामा एउटै उपचार हुन्छ भने पनि छैन, यसमा फरक फरक उपचार हुन्छ। यसमा सबैमा एउटै उपचार लागू हुँदैन, कुनैमा साधन थेरापी गरे पनि ठिक हुन्छ, कुनमा चाहिँ म्यानुअल हामीले गर्छौँ म्यानुअलमा यसमा चाहिँ म्यानिपुलेसनहरू कायरोप्राक्टिसहरू हामीले ओस्टियोपाथहरू ट्रिटमेन्टहरू गर्छौँ त्यसले पनि ठिक नहुने हुन्छ। यसमा यसमा के युज गर्छौँ भन्दाखेरि चाहिँ हामीले म्यानुअल मेडिसिन युज गर्छौँ यसमा है। अब मेन कुरा चाहिँ म्यानुअल मेडिसिनमा चाहिँ मैले आजसम्म भन्नु 19 वर्ष भइसक्यो यसमा प्र्याक्टिस गरिरहेको, मैले धेरै हस्पिटलमा पनि काम गरेँ, अहिले चाहिँ म आफै आएर चाहिँ एमके हस्पिटल भन्नु म्यानुअल थेरापी हस्पिटलमा काम गर्दैछु अहिले। अब यसमा नसा च्याप्दाखेरि चाहिँ के हुन्छ भने कतिको जिज्ञासा पनि होला, अपरेसन गरिहाल्नुपर्छ त भन्ने पनि कुरा होला होइन। यो कुरा चाहिँ म आज प्रष्ट रूपमा राखिदिन्छु हजुरहरूलाई, किनभने थोरै नसा च्यापेको छ केले च्यापेको छ भन्ने कुरा हुन्छ मेन कुरा। यसमा चाहिँ अब मेन कुरा चाहिँ घाँटीको नसा च्यापेकोमा म आज विस्तृत रूपमा भन्न चाहन्छु। घाँटीको नसा च्यापेको बेलामा चाहिँ मेन गरी यदि हातहरू झमझम हुन थाल्यो, लाटो हुन थाल्यो, कुनै पनि औँलाले चाहिँ लाटो लाटो भइसकेको छ र त्यसले चाहिँ केही सामानहरू उठाउन गाह्रो भएको छ र सामान उठाउनलाई एउटा मोबाइल आफ्नो मोबाइल पनि उठाएर यसो उठाउन गाह्रो छ भने त्यो चाहिँ इमर्जेन्सी भन्छु यसलाई मैले है। इमर्जेन्सी नै यसकोलाई चाहिँ डक्टर कहाँ देखाइहाल्नुपर्छ तुरन्तै, र त्यो केस भनेको चाहिँ तपाईँ अपरेसन गर्नुपर्ने पनि हुनसक्छ अथवा अपरेसन नगरी पनि उपचार हुनसक्छ। अब अपरेसन गर्नुपर्ने के छ त यसमा कारण भने यस्तो कन्डिसनमा है, फेरि मैले भन्न खोजेको यो कन्डिसनमा चाहिँ यदि हात लाटो भइसकेको कन्डिसन र कुनै पनि सामान उठाउन नसक्ने कन्डिसनमा चाहिँ तपाईँको चाहिँ घाँटीमा चाहिँ ट्युमरहरू पलाएको हुनसक्छ। यसमा मेन कुरा ट्युमर सानो ट्युमर ठुलो ट्युमरहरू हुन्छ यसमा, त्यसपछि आएर बोसो बढेको हुन्छ लाइपोमा पनि हुन्छ, नसामा पनि लाइपोमा भएको हुन्छ सानो ठुलो, विशेष गरी घाँटीमा र ढाडको नसा तल्लो भएको ढाडको नसामा चाहिँ च्यापेर बसेको हुन्छ यसले। साधारण ट्युमरहरू धेरै जसो ट्युमरहरू चाहिँ 99.99% चाहिँ ट्युमरहरूको चाहिँ अपरेसनै गर्नुपर्ने हुन्छ यसमा। यसमा थेरापीले केही पनि काम गर्दैन र त्यो कन्डिसनमा चाहिँ तुरन्त डक्टर गएर एउटा एमआरआई गर्नुपर्छ। एमआरआई गर्ने एकदम इम्पोर्टेन्ट छ यसमा, सबैमा एमआरआई गरिहाल्नुपर्छ भन्ने छैन तर यो कन्डिसनमा चाहिँ एमआरआई गर्नुपर्छ र यसलाई कहिले पनि चाहिँ मेरो यो लाटो भएको अलिक ठिक भइहाल्छ नि आफै होइन यो ठिक भइहाल्छ नि आफै भनेर चाहिँ कहिले पनि बस्नु हुँदैन यसमा, किनभने जति ढिला भयो अपरेसन गरेर चाहिँ तपाईँको रिजल्ट आउने चान्स पनि त्यत्तिकै कम हुँदै जान्छ फेरि। र अर्को कुरा नसा च्यापेको छ तपाईँको धेरै नै च्यापेको छ, ट्युमरहरू केही पनि पलाएको छैन केही पनि छैन भने चाहिँ तपाईँको म्यालोपाथी भन्छ जुन चाहिँ नसाहरू नै एक आपसमै आफू चाहिँ गुटमुटेर बसेको पनि हुन्छ। त्यसमा चाहिँ तपाईँको जुन भन्न नसाले जुन सेन्सहरू दिनुपर्ने छ त्यो नदिएको हुन्छ, तपाईँ लाट लाटो भएको हुन्छ झमझम भएको हुन्छ, त्यसमा चाहिँ तपाईँको ट्युमरहरू केही पनि पलाएको छैन भने अपरेसन गर्नु पर्दैन। यसमा चाहिँ तपाईँको यसमा पनि कस्तो हुन्छ भने यसमा चाहिँ अब अलिकति इङ्ग्लिसहरू ओर्डर हुन्छ यसमा है हजुरले अलिकति डिस्कको चाहिँ मेन कुरा सेन्ट्रल डिस्क प्रोटोजनहरू भन्ने हुन्छ, सेन्ट्रल डिस्क एक्सप्लोजन भन्ने हुन्छ त्यसमा, होइन यस्तो कन्डिसनमा चाहिँ धेरै जसो नसा चापेर पनि अपरेसन गर्न नगरिकन ठिक हुन्छ यसमा, हामीले यो गर्दै पनि आइरहेका छौँ होइन। त्यस पछाडि यसमा चाहिँ राइट पारामेडियन डिस्क प्रोटोजन, राइट पारामेडियन डिस्क एक्सक्लुजन हुन्छ र कुनै कुनै केसमा सेक्वेस्ट्रेसन पनि भइरहेको हुन्छ। त्यो भनेको डिस्क नै च्यातेर चाहिँ क्यानलमा जाने, यदि डिस्क च्यातेर क्यानलमा गएपछि त्यो कन्डिसनमा अपरेसन गर्नै पर्छ यसमा, यसमा कुनै दायाँ बायाँ सोच्नै पर्दैन। तर यदि डिस्क सेन्ट्रल डिस्क प्रोटोजन एक्सक्लुजन भएर पनि तपाईँको चाहिँ भनौँ न 35-40% नसा च्यापेर पनि तपाईँको हातहरू लाटो भएको छ अथवा हातहरू चाहिँ तपाईँको छ नि कुनै पनि चिजहरू सम्हाउन गाह्रो भएको छ भने यसमा पनि अपरेसन गर्नु पर्दैन तपाईँ। यसमा चाहिँ हामीले ट्रिटमेन्ट गरेर तपाईँको म्यानुअल ट्रिटमेन्ट प्लस म्यानुअल मेडिसिन ट्रिटमेन्ट गरेर हामी ठिक गर्न सक्छौँ। अहिलेसम्म हामीले पनि यो मेलोपाथीमा चाहिँ 12-15 बिरामीहरू चाहिँ अहिलेसम्म ठिक गरेर पठाइसकेको पनि छौँ हामीले। यस्तो कन्डिसनमा चाहिँ हामीले ट्रिटमेन्ट गर्दै जाने हो र किनभने अपरेसन गरेर पनि त्यो केसमा चाहिँ तपाईँको रिजल्ट त्यति राम्रो आउँदैन, त्यही भएर चाहिँ सुरुमा हामीले 3-6 महिना अथवा 3-6 महिना भनेर भन्छौँ, तर बिरामीहरू 15 दिनमा पनि धेरै राम्रो भइसक्यो बिरामीहरू पनि छ यस्तो केसमा मेलोपाथीमा होइन। अब यस्तो कन्डिसनमा चाहिँ अपरेसन चाहिँ गर्नु जरुरी छैन। अब साधन उपचार कसरी हुन्छ त भन्दाखेरि चाहिँ साधन उपचार गर्ने भनेको यदि थोरै मात्र नसा चापेको छ भने चाहिँ तपाईँहरू चाहिँ फिजियोथेरापिस्टका म्यानुअल थेरापिस्टहरूका होइन गएर चाहिँ तपाईँले के गर्नु पर्यो भने एक्सर्साइज सिक्नु पर्यो, मेन कुरा एक्सर्साइज सिकेर प्लस तपाईँको जो नसा चापेको छ नि नसा खोल्ने उपचारहरू 10-15 दिन जति गर्ने अनि होम एक्सर्साइजहरू घरमै गरेर एक्सर्साइज गर्ने एक्सर्साइजहरू सिक्नुपर्छ र घरमै गएर चाहिँ एक्सर्साइजहरू गर्ने र टाइम टाइममा चाहिँ हप्ताको एक दिन, दुई हप्ताको एक दिन, महिनाको एक दिन चाहिँ थेरापिस्टमा गएर चाहिँ जस्ट तपाईँको छ नि त्यो मुभमेन्टहरू नर्मल गर्नलाई चाहिँ तपाईँको एक्सर्साइजहरू सिक्ने प्लस त्यो जुन तपाईँको लिगामेन्टहरू टेन्डनहरू मसलहरू भयो तपाईँको होइन त्यसलाई चाहिँ बलियो बनाउने एक्सर्साइजहरू सिक्नुपर्छ। अब यसमा के हुन्छ भने एउटा अब जस्तै घाँटीतिर दुख्यो, घाँटीको पछाडिपट्टि दुखेको छ, हातहरूतिर पनि दुखेको छ, पोइन्टहरूमा एल्बोहरूमा दुखेको छ तपाईँको होइन, त्यस्तो दुखेको छ भने तपाईँको चाहिँ त्यहाँ चाहिँ अलिकति ट्रिटमेन्ट के गर्नुपर्ने हुन्छ भन्दाखेरि हामीले म्यानुअल मात्र पनि होइन, त्यसमा ओस्टियोपाथ मात्र पनि होइन, कायरोप्राक्टिक मात्र पनि होइन, साधारण फिजियोथेरापी मात्र हुँदैन त्यसले, त्यो ट्रिटमेन्ट भनेको यो लेटेस्ट ट्रिटमेन्ट हो हुन त होइन। अब नेपालमा त अहिले मैले यो ट्रिटमेन्ट लिएर आएको चाहिँ वास्तवमा 19 वर्ष भइसक्यो नेपालमा, जसलाई चाहिँ हामी ड्राई निडल थेरापी भन्छौँ। यो चाहिँ मायोफेसियल ट्रिगर पोइन्टहरूलाई चाहिँ रिलिज गर्ने हो, हामीले चाहिँ बिना औषधि सानो निडलहरू होइन आकुपङ्क्चर निडल हुन्छ त्यसले चाहिँ रिलिज गर्छौँ र अथवा 1 ml सिरिन्ज भयो है अथवा 3 ml सिरिन्जले चाहिँ यदि अलिक ठुलो छ भने चाहिँ त्यसलाई चाहिँ हामीले निडलले चाहिँ त्यसलाई चाहिँ त्यो जुन मायोफेसियल ट्रिगर पोइन्टहरू हुन्छ त्यसलाई चाहिँ रिलिज गर्छ त्यसले, त्यो रिलिज गरेपछि तपाईँ पेन चाहिँ आफै हराएर जान्छ। त्यो किन गर्नुपर्छ भन्दाखेरि चाहिँ यदि नसा चापेको खण्डमा चाहिँ नसा चापेपछि तपाईँको मसलहरूमा जुन सेन्सहरू जानुपर्ने त्यो नगएपछि चाहिँ मसलहरू मांसपेशीहरू चाहिँ मांसपेशीको फाइबरहरू चाहिँ आफै चुडिँदै जान्छ, त्यो चुडिँदै गएपछि त्यो आफै फेरि जोड्दै जान्छ, त्यो जोड्दै गएपछि त्यो के हुन्छ भने एउटा सानो सानो मासुको डल्लाहरू चाहिँ त्यहाँ चाहिँ बन्छ। त्यसपछि त्यो चाहिँ बनेपछि के हुन्छ भन्दाखेरि चाहिँ तपाईँ एक्सर्साइज गर्नु थाल्यो, कुनै पनि तपाईँले काम गर्नु थाल्यो भने तपाईँले त्यो मसलहरू जति तन्किए पनि त्यो नतन्किएपछि तपाईँ त्यो ठाउँमा दुख्छ तपाईँलाई भन्छ, किन भन्दाखेरि त्यो चाहिँ मसलको फाइबर चाहिँ छोटो भयो तपाईँको, त्यो चाहिँ जुन चाहिँ एउटा घाउ जस्तो बन्यो सानो डल्लो बन्छ त्यसमा होइन। त्यो डल्लो बनेपछि अब यदि त्यो ड्राई निडलले चाहिँ तपाईँ त्यो रिलिज गरिदिएपछि चाहिँ त्यो के हुन्छ भने त्यो मसल आफै फाटेर जान्छ, फाटेर गएपछि तपाईँलाई चलाउन सजिलो हुन्छ। यो पनि एउटा चाहिँ कस्तो नै एउटा नसा चापेपछि को तपाईँ कम्प्लिकेसन हो, यो कम्प्लिकेसनलाई चाहिँ हामीले बिना औषध चाहिँ ट्रिटमेन्ट गर्ने गर्दछौँ यसमा है। अनि त्यसपछि आएर अब धेरै लामो समयसम्म नसा चापेपछि के हुन्छ भन्दाखेरि झमझम हुने, लाटो हुने त्यस्तो पनि हुन्छ। त्यो हामीले गर्दाखेरि के हुन्छ भन्दाखेरि चाहिँ हाम्रो जुन नसाको रिसेप्टरहरू हुन्छ त्यो रिसेप्टरहरू चाहिँ इनएक्टिभ भएर बसेको हुन्छ, त्यो इनएक्टिभ भएर बसेपछि चाहिँ त्यो नसाहरूलाई चाहिँ के हुन्छ भने इनएक्टिभ हुन्छ, त्यो नसामा जुन तपाईँको करेन्ट लागे जस्तो भनौँ न, करेन्ट लाग्दाखेरि जुन तपाईँको सेन्सेसन जानुपर्ने हो त्यो जाँदैन, त्यो नगएपछि झमझम हुने, लाटो हुने र कस्तो हुन्छ भने तपाईँको करेन्टले हानेको जस्तो हुन्छ त्यसमा। अब त्यो चाहिँ सबै बिरामीले एउटै हुन्छ भने छैन फेरि होइन, त्यो चाहिँ कस्तो भने हाम्रो डिस्कमा चाहिँ जुन डिस्कमा चाहिँ हाम्रो न्युक्लियस पल्पोसिस भन्ने हुन्छ जुन भित्रपट्टिको, यो बारेमा पहिला पनि मैले भनेको थिएँ, र बाहिरबाट चाहिँ एन्लियोस्पोरोसिस हुन्छ, त्यो न्युक्लियस पल्पोसिसभित्र चाहिँ ट्युमर नेक्रोसिस फ्याक्टर अल्फा भन्ने केमिकल हुन्छ, त्यो केमिकलले के गर्छ भन्दाखेरि
9: त्यही झमझम हुने लाटो हुने कसैलाई पोल्ने सबैको एउटै टाइपको ट्युमर नेक्रोसिस फ्याक्टर अल्फा चाहिँ हुँदैन त्यसमा केमिकल चाहिँ कसैको कस्तो टाइपको हुन्छ कसैको कस्तो टाइपको हुन्छ त्यसले गर्दाखेरि सेन्सेसनहरू चाहिँ फरक फरक देखाउँछ कसैलाई चिसो भएर जाने हुन्छ कसैलाई करेन्ट लागे जस्तो हुन्छ कसैले चाहिँ झमझम झमझम हुन्छ कसैले चाहिँ एकदमै पोल्यो भन्ने टाइपको हुन्छ यो सेन्सेसन यो टाइपको जान्छ नसाबाट त्यही भएर चाहिँ हरेक बिरामीलाई चाहिँ त्यो ट्रिटमेन्ट गर्दाखेरि चाहिँ हामीले चाहिँ एउटा औषधिहरू पनि हाल्नुपर्ने हुन्छ त्यो बिरामीहरूलाई होइन त्यही भएर चाहिँ त्यो औषधि राखेर पनि हामी ट्रिटमेन्ट गर्छौँ र कति बिरामीलाई चाहिँ बिना औषध पनि हामीले त्यो चाहिँ ट्रिटमेन्ट चाहिँ गर्दै हाल्दैछौँ कस्तो भने भिटामिनहरू पनि दिने हुन्छ हामीले कति कुराहरूमा हामीले क्याल्सियमहरू चलाउनु पर्ने हुन्छ हरेक बिरामीहरूलाई कसरी चाहिँ भिटामिन डीको कारणले पनि तपाईँको चाहिँ हड्डीहरूको लिगामेन्टहरू चाहिँ नसाहरू चाहिँ जुन कमजोर हुँदै गएपछि त्यसले चाहिँ तपाईँको भिटामिन डी चाहिँ हामीले बिरामीलाई खुवाउनुपर्ने हुनसक्छ होइन र प्लस मेन अब यसमा रोल चाहिँ मेन चाहिँ म्यानुअल थेरापीको कुरा आउँछ यसमा है म्यानुअल थेरापीमा चाहिँ सबै हड्डीहरू यदि ठाउँमा छैन हड्डीहरू हामीले एक्सरेमा हेर्दाखेरि पनि थोरै मात्रामा दायाँ बायाँ गएको चाहिँ देख्न सकिन्छ अथवा नदेख्न पनि सक्छौँ हामीले त्यस्तो टाइम ट्रिटमेन्ट चाहिँ हामीले एउटा नसालाई चाहिँ आफ्नो ठाउँमा लगेर गर्ने ट्रिटमेन्ट चाहिँ हामीले स्पेसल म्यानिपुलेसन थेरापीहरू भन्छौँ हामीले त्यो चाहिँ हामीले स्पेसल त्यो गरेर चाहिँ त्यो नसालाई ठाउँमा राख्छौँ त्यसपछि नसा ठाउँमा गएपछि चाहिँ बिस्तार बिस्तार त्यो नसामा चाहिँ जुन इनएक्टिभ भएको छ जुन रिसेप्टरहरू त्यसलाई एक्टिभ गर्दै लैजान्छौँ र त्यसलाई केही भिटामिनहरू हामीले खुवाएर चाहिँ त्यो नसालाई चाहिँ राम्रो बनाउँदै गरेर चाहिँ हामीले यसको चाहिँ उपचारहरू गर्दैछौँ हस् त अब जुन अब मैले यो कुराहरू गरेँ तपाईँले यसमा चाहिँ केही जिज्ञासाहरू छ भने चाहिँ प्रश्नहरू छ भने हजुरहरूको चाहिँ प्रश्न चाहिँ राख्न चाहिँ म अनुरोध गर्दछु र अर्कोपालि चाहिँ मैले हजुरहरूलाई चाहिँ यो बारेमा चाहिँ केही चाहिँ भन्न सक्छु होला सायद होइन यो उपचारको बारेमा तपाईँलाई चाहिँ डिटेलमा मैले हजुरको जुन प्रश्नहरू आउँदछ त्यसको चाहिँ सबै चाहिँ मैले चाहिँ प्रश्नहरूको उत्तर दिने चाहिँ प्रयास गर्दछु धन्यवाद हस् नमस्कार
10: नसा च्यापिने रोग अथवा चाहिँ स्नायुहरू च्यापिएर हुने समस्या यसबाट धेरै बिरामीहरू चाहिँ आक्रान्त हुनुहुन्छ धेरैजनालाई चाहिँ यसको डर त्रास के हुने हो अब चाहिँ अगाडि बढ्नै पो नसकिने हो कि हातखुट्टा प्यारालाइसिस हुने हो कि अथवा चाहिँ जीवन नै चाहिँ अप्ठ्यारोमा पर्ने हो कि भन्ने कुराले चाहिँ आक्रान्त अथवा चिन्तित अवस्थामा रहनु भएको हुन्छ उहाँहरूको लागि चाहिँ सामान्य जानकारी लिएर यो भिडियोमा प्रस्तुत गर्न खोजिरहेको छु नसा च्यापिने रोग भन्नाले स्नायुहरू हाम्रो शरीरको चाहिँ टाउको अथवा मेरुदण्डबाट निस्किन्छन् र यो हड्डीको खोपडी टाउको भन्नाले खोपडीबाट अथवा चाहिँ मेरुदण्डको चाहिँ हड्डीहरूबाट बाहिर निस्किने क्रममा ससाना छिद्रहरू सानो सानो पुवालहरूबाट बाहिर निस्किनुपर्ने हुन्छ त्यस्तो अवस्थामा हड्डीको समस्याहरू छ या जोर्नीहरूको समस्या छ भने त्यो समस्याले गर्दाखेरि हड्डीहरू जोर्नीहरू बढ्दै जाने र ती छिद्रहरूलाई चाहिँ सानो बनाइदिँदै जाने र हड्डीहरूको बीचमा भएको जुन नरम मासु हुन्छ त्यो पनि चाहिँ फुत्किने चिप्लिने अथवा स्लिप डिस्क हामीले साधारणतया पनि भनिरहेका हुन्छौँ त्यस्तो किसिमको समस्या छ भने तिनीहरूले गएर नसालाई चाहिँ अठाइदिने र चाहिँ समस्या निम्तिने हुन्छ सुरुमा नसा च्यापिने रोग हो भनेर कसरी चिन्ने त मुख्यतया नसा च्यापिने रोग भन्नाले हामीले गर्दन अथवा मेरुदण्डको चाहिँ कम्मरको भागमा प्राय जसो गरेर देख्छौं हामीले यसैलाई नै आज फोकस गरौं अन्य ठाउँका नसा च्यापिने रोगहरूलाई चाहिँ अरू थप भिडियोहरूमा पछि छुट्टै डिस्कसन गरौंला कम्मर र गर्दनको चाहिँ हड्डीहरूको बीचबाट निस्किने मेरुदण्डबाट निस्किने चाहिँ नसाहरू च्यापियो भने के हुन्छ कसरी चाहिँ यसलाई आइडेन्टिफाई गर्न सकिन्छ शुरूआती फेजमा त दुखाइ नै हो ब्याकग्राउण्डमा पहिलेदेखि नै केही न केही रूपमा चाहिँ गर्दन अथवा ढाडको कमरको दुखाइहरू कन्सटेन्टली भइरहेको हुन्छ यदि त्यो दुखाइ चाहिँ बिहानभन्दा बेलुका बढ्दै बढ्दै बढ्दै गइरहेको छ र चाहिँ केही काम गरेपछि अथवा थकावट भएपछि त्यो दुखाइ बढ्छ झुकेर काम गर्नुपर्दा या ल्यापटप अथवा कम्प्युटर मोबाइल्सहरूमा चाहिँ लामो समय गर्दनलाई झुकाएर राख्दाखेरि पेन गर्दनमा पेन भइरहेको छ भने यस्ता किसिमका दुखाइहरू चाहिँ पछि गएर नसा च्यापिने रोगमा बढ्ने सम्भावना हुन्छ र कहिलेकाहीँ वाक त एकैछिनमा चाहिँ केही सामान भारी सामान जुरुक्क उठाउन खोज्दाखेरि बीचमा भएको डिस्क दुईटा हड्डीहरूको बीचमा हुने नरम चकटी जस्तो मासु त्यो फुत्केर चाहिँ नसालाई च्यापिँदाखेरि एक्कासी पनि कहिलेकाहीँ नसा च्यापिने रोग भएर आउँछ यस्तो किसिमको नसा च्यापिने रोग भयो भने हात खुट्टाहरूको झमझम गर्ने अथवा चाहिँ हात खुट्टा चाहिँ पोल्ने कुनै एउटा हातको अथवा चाहिँ खुट्टाको चाहिँ छालाको एक भाग चाहिँ अनौठो सेन्सेसन सिस्नोले पोलेको जस्तो अलिकति डिफ्रेन्ट खालको सेन्सेसन आउने र चाहिँ गर्दनदेखिको दुखाइ हातमा सिल्का हान्दै जाने या चाहिँ मेरुदण्डको तलतिर पुच्छरतिरको हड्डीसम्म चाहिँ सिल्का हान्दै तल झर्ने या कम्मरमा भएको दुखाइ जुन छ त्यो चाहिँ सिल्का हानेको जस्तो गरेर इलेक्ट्रिक सेन्सेसन जस्तो गरेर तलपट्टि चाहिँ दाहिने अथवा देब्रे खुट्टाहरूमा जाने भने यो किसिमको दुखाइ हुन्छ। यो दुखाइ चाहिँ मुख्यतया के भने कुनै पोजिसनले अथवा चाहिँ झुक्दाखेरि या दायाँ बायाँ गर्दनहरू हल्लाउँदा कम्मरलाई मर्काउँदाखेरि चाहिँ बढी बढेको बढ्ने पनि अथवा चाहिँ देखिने हुन्छ। खुट्टा चाहिँ सुतेर उठाउनुहुन्छ भने खुट्टातिर चाहिँ दुखाइ बेसी बढेर जाने हुन सक्छ। र यो दुखाइको सँगसँगै कहिलेकाहीँ के हुन्छ भने कमजोरीहरू पनि आइराखेको हुन्छ। बिस्तारै चाहिँ हातले चाहिँ बटनहरू लाउन नसक्ने सानो झिनो मसिनो काम जस्तो तरकारी काट्ने काम भयो, आमाहरू कोही हुनुहुन्छ भने ज्योति काट्ने बानी हुन्छ, पूजाको ज्योति, त्यस्तो ज्योतिहरू काट्ने काम छ, अथवा लेख पढ गर्नुहुन्छ भने अक्षर पार्नलाई गाह्रो हुने, यी यी कामहरू गर्दाखेरि चाहिँ बिस्तारै समस्या देखिरहेको हुन्छ। सियो धागो उन्नको लागि चाहिँ निकै गाह्रो हुने, हात चाहिँ काम्ने अथवा हातले भर नदिने, भनेको ठाउँमा न भनेको जसरी नगर्ने काम, ती किसिमका साना मसिना कामहरूमा सुरुमा असर गर्ने हुन्छ। र खुट्टाकै हकमा त्यही कुरा गर्ने हो भने हिँड्नलाई अलिकति अप्ठ्यारो भइरहेको, भर्याङ उक्लिँदाखेरि अथवा चाहिँ भर्याङ ओर्लिँदाखेरि चाहिँ खुट्टाले चाहिँ ठाउँमा नटेकिदिने, हिँड्दाखेरि चाहिँ एकतिर टेक्छु भनेको अर्कोतिर टेकिने, अलि अकडा महसुस भइरहेको, खुट्टाहरूमा चाहिँ थोरै चाहिँ अलिकति चाहिँ फ्लेक्सिबिलिटी नआइरहेको, अकडापन चाहिँ देखिरहेको, हिँड्दाखेरि चाहिँ चप्पल फुत्किसक्यो तर पछाडि चप्पल चाहिँ खाली खुट्टा दुई चार पाइलो हिँडिसकेपछि अनि मात्रै चप्पल फुटेको थाहा पाउने, अथवा चाहिँ खुट्टाको अथवा हातको चाहिँ मांस पेशीहरू बिस्तारै गल्दै गइरहेको, यो पुट्टो परेको भागहरू कमजोर भएर सानो हुँदै गइरहेको, यी किसिमका समस्याहरू देखिन सक्छन्। यस्तो किसिमको कमजोरी छ या दुखाइको छ भने नसा च्यापिने रोग भएको हो कि भनेर शंका गरेर चाहिँ स्वास्थ्य कर्मीसँग परामर्श लिनुपर्ने हुन्छ। न्युरो सर्जन अथवा चाहिँ हाड जोड्नेकै डाक्टरहरूले पनि कतिपय ठाउँमा हेर्नुहुन्छ, उहाँहरूसँग समस्या सल्लाह गरेर छिटै समयमै उपचार गर्न सकियो भने यस्ता किसिमका नसा च्यापिने रोगहरूबाट धेरै हदसम्म बच्न सकिन्छ। र दुखाइको दुखाइ र हातको चाहिँ झमझम गर्ने अथवा चाहिँ कमजोरीको अलावा यो किसिमको नसा च्यापिने रोगले चाहिँ कहिलेकाहीँ चाहिँ हजुरको दिसा पिसाबमा पनि समस्या लिएर आउने, पिसाबहरू चाहिँ पिसाब गर्दाखेरि चाहिँ एक दुई थोपा चुइने अथवा पिसाब सुरु गर्न गाह्रो हुने, पिसाब थाम्नको लागि नै एकदम समस्या हुने, कहिलेकाहीँ एकदमै हतार भए टोयलेटसँगै पुग्न नसकिने, यी किसिमका समस्याहरू देखिन्छन्। र कहिलेकाहीँ धेरै अलिकति चाहिँ अप्ठ्यारो अवस्था छ भन्दाखेरिमा चाहिँ पिसाब नै थुनिने या रोकिने समस्या पनि कहिलेकाहीँ देखिने गरेको छ। र यो सँगसँगै इरेक्टाइल डिसफङ्सन भन्छौँ यसलाई हामीले हाम्रो मेडिकल भाषामा, यस्तो इरेक्टाइल डिसफङ्सन पनि समयक्रममा चाहिँ कहिलेकाहीँ देखिने गरेको हुन्छ। यो चाहिँ यसरी नसाका रोगहरूको बारेमा आइडेन्टिफाई गरेर अनि त्यसपछि यो विषयमा चाहिँ के होला भनेर आफ्ना स्वास्थ्य कर्मीहरूसँग सल्लाह गर्दाखेरि धेरै नै इन्फर्मेसन लिन सकिन्छ र यसको उपचारहरूमा अगाडि बढ्न सकिन्छ। यो बारेमा अरू थप जानकारी अथवा जिज्ञासाहरू केही छन् भने हजुरले यो तलको कमेन्ट बक्समा लेख्न सक्नुहुन्छ। यहाँहरूको जिज्ञासालाई पर्सनल रूपमा, व्यक्तिगत रूपमा या चाहिँ कमन प्लेटफर्ममा आन्सर गर्ने भरपूर कोसिस गर्नेछ।
2: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
11: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
2: ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
11: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
12: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
13: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
14: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, धुलेगौडा भित्री बजार।
15: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
14: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
16: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 धुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर धुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9825359122, 9800528 र 9460279246।
1: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
4: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
1: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
17: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी दुई, काछे पानी, तनहु। प्रोप्राइटर रमेश भुजेल। फोन 9856032475 र 9801132475।
18: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटिछन् कि क्या हो?
19: दिदी पनि नमजाले झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
4: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 9816634372।
14: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
20: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी चार, दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
14: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
20: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
14: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
20: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
14: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
20: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
14: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644।
20: भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी चार, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
21: कति राम्रो देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
22: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
21: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन,
23: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
20: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी चार, दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट चार घरमाथि। प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 9856057731, 9806057731।
24: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा, फिची बजार।
3: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्दै आएको ओम प्रोसन आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी चार, दुलेगौडा, भित्री बजार। प्रोप्राइटर भुज बहादुर सुनार।
24: मोबाइल 9805535537।
25: अहिले बिहानको 7 बज्यो।
0: साइन चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो घर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 9816695301
5: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
6: ढोरबाराही हाइलाइट्सको साथमा
7: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
6: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841149304

नमस्कार, रेडियो ढोरबाराही 103.5 मेगाहर्जको बिहान 7 बजेको ढोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाई हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhorbarahi.com.np हाम्रो पात्रो नेपाली पात्रो तथा हाम्रो फेसबुक पेज मार्फत पनि विश्वभर एकसाथ सुन्न सक्नुहुनेछ। ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। अर्थमन्त्री डाक्टर सोनी मगदेले लामो समयदेखि बन्द रहेको गोरखकाली रबर उद्योग संचारमा ल्याउने प्रतिबद्धता जनाउनु भएको छ। गृह जिल्ला भ्रमणका क्रममा तनहुँको आबु खैरनीमा आयोजन गरिएको कार्यक्रममा स्थानीयले उद्योग संचारणको माग गरेपछि अर्थमन्त्री वाग्लेले सरकारको नीति स्पष्ट पार्दै यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो। सरकारले बन्द अवस्थामा रहेका सरकारी उद्योग पुनः संचारण गर्ने नीति लिएको बताउँदै अर्थमन्त्री वाग्लेले गोरखकाली रबर उद्योग पनि संचारणमा ल्याउने बताउनुभयो। सरकारले नै उद्योग संचालनको परीक्षण गर्ने र उद्योग नाफामा जान सक्ने अवस्था देखिएपछि दीर्घकालीन व्यवस्थापनका लागि निजी क्षेत्रलाई जिम्मा दिने नीति रहेको उहाँको भनाइ रहेको छ। विगतमा सरकारी उद्योग सरकारकै व्यवस्थापन संचालन गर्दा घाटामा गएको अनुभवबाट पाठ सिकेर यसपटक फरक ढाँचाबाट उद्योग संचालन गर्न लागि पनि उहाँले बताउनु भएको छ। स्वदेशी उत्पादन बढ़ाउने, आयातमा निर्भरता घटाउने र रोजगारीका अवसर सृजना गर्ने उद्देश्यले बन्द रहेको उद्योग संचालनलाई सरकारले प्राथमिकतामा राखेको अर्थमन्त्री वाग्लेको भनाइरहेको छ। जिल्ला प्रशासन कार्यालय तनहुले सेवाग्राहीको सुविधा र सेवा प्रवाहलाई थप व्यवस्थित बनाउन नयाँ टोकन प्रणाली संचालनमा ल्याउने भएको छ। कार्यालयका अनुसार साउनको 31 अर्थात आज आइतबारदेखि स्क्रीन सहितको नयाँ टोकन प्रणाली मार्फत राष्ट्रिय परिचय पत्रको सेवा प्रवाह हुनेछ। नयाँ प्रणाली लागू भएपछि राष्ट्रिय परिचय पत्र बनाउन आउने सेवाग्राहीले घण्टौं लाइनमा बसेर आफ्नो पालो कुर्नुपर्ने अवस्था अन्त्य हुने भएको छ। सेवाग्राहीले टोकन लिएपछि आफ्नो पालो नआएसम्म सहज रूपमा पर्खन सक्ने व्यवस्था मिलाइएको छ। टोकनमा रहेको क्यूआर कोड स्क्यान गरेर सेवाग्राहीले आफ्नो मोबाइलबाट नै पालोको अवस्था हेर्न सक्नेछन्। आफ्नो टोकन नम्बरबाट भन्दा अगाडि कति नम्बरको पालो गइसकेको छ र आफ्नो पालो आयो कि आएन भन्ने जानकारी मोबाइलबाट हेर्न सकिने भएकाले सेवाग्राहीलाई कार्यालयमा नै लामो समय पर्खनुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ। नजिकै घर भएका सेवाग्राही घरमै बसेर वा बजारमा रहेका सेवाग्राहीले खाजा खाँदै वा अन्य काम गर्दै अन्य पालोको अवस्था हेर्न सक्नेछन्। यसले कार्यालयमा उनी भीड़भाड तथा सेवाग्राहीको समयको बचत हुने कार्यालयले विश्वास व्यक्त गरेको छ। यसैबीच प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार भदौको 1 अर्थात भोलिदेखि राष्ट्रिय परिचय पत्रसँगै राहदानी नागरिकताको प्रतिलिपि सेवाको टोकन प्रणाली समेत प्रवाह गरिने भएको छ। यस्तै प्रमुख जिल्ला अधिकारी तिवारीले यसअघि राष्ट्रिय परिचय पत्रको सेवा लिने सेवाग्राहीको संख्या अत्याधिक भएका कारण अतिरिक्त समयमा समेत प्रदान गर्दै आइरहेको सेवा अब नियमित समयमा मात्रै प्रदान गर्न सकिने बताउनु भएको छ। ग्रामीण तथा दुर्गम क्षेत्रका गर्भवती महिलालाई स्थानीय स्तरमा नै अल्ट्रासाउण्ड सेवा उपलब्ध हुन थालेपछि गर्भ अवस्थाको स्वास्थ्य परीक्षण सहज बन्दै जान थालेको छ। टाढाको स्वास्थ्य संस्थामा पुगेर अल्ट्रासाउण्ड गराउनु पर्ने बाध्यता हटाउँदै तनहुको व्यास नगरपालिका 9 स्थित गजुरे स्वास्थ्य चौकीबाट ग्रामीण अल्ट्रासाउण्ड सेवा संचालन गरिएको हो। गजुरे स्वास्थ्य चौकीमा सेवा शुरू भएपछि स्थानीय तथा आसपासको ग्रामीण क्षेत्रका गर्भवती महिलाले नियमित स्वास्थ्य परीक्षणका लागि टाढा जानुपर्ने अवस्था कम भएको छ। स्वास्थ्य कर्मीका अनुसार अल्ट्रासाउण्डबाट गर्भावस्थाको अवस्था, गर्भमा रहेका शिशुको विकास र सम्भावित जटिलता समयमा नै पहिचान गर्न सकिने भएकाले सेवा प्रवाह प्रभावकारी बन्दै गएको छ। स्वास्थ्य चौकीको सार्वजनिक तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 20 वर्ष मुनिका 20 जना र 20 वर्ष माथिका 138 जना गरी 158 जना गर्भवती महिलाले ग्रामीण अल्ट्रासाउण्ड सेवा प्राप्त गरेका छन्।
तनहुमा ग्यास वितरण प्रणालीको प्रभावकारी अनुगमन तथा निरीक्षणका लागि सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीको संयोजकत्वमा द्रुत प्रतिकार्य टोली गठन गरिएको छ। जिल्ला प्रशासन कार्यालयद्वारा गठन गरिएको टोलीमा रेग्मीसहित नेपाल प्रहरीका अधिकृत प्रतिनिधि, उद्योग वाणिज्य संघ तनहुका प्रतिनिधि, सम्बन्धित स्थानीय तहका अधिकृत प्रतिनिधि सदस्य रहनेछन् भने एकीकृत सेवा कार्यालय तनहुका अधिकृत प्रतिनिधि सदस्य सचिव रहने व्यवस्था गरिएको छ। टोलीले ग्यास वितरण सम्बन्धी व्यवस्थाको नियमित झड्के अनुगमन तथा गुनासोका आधारमा लक्षित क्षेत्रमा निरीक्षण गर्ने प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिनुभयो। अनुगमनका क्रममा गम्भीर लापरवाही वा कानून उल्लंघन गरेको भेटिएमा प्रचलित कानून अनुसार ग्यासको भण्डारण स्थल सील गर्न, बढ़ी मौजदात फिर्ता गर्न लगाउने र दर्ता पुस्तिका तथा अभिलेख जाँच गर्ने, जरिवाना समेत गरिने उहाँले जानकारी दिनुभएको छ। गण्डकी प्रदेश सरकारले औषधि जन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्न बनेको विधेयकलाई पुनः पारित गरेसँगै यसले व्यावसायिक उत्पादन र कानूनी प्रक्रियाबारे पनि बहस तीव्र बनाएको छ। प्रदेश प्रमुखबाट केही बुदामा पुनर्विचारका लागि फिर्ता भएको उक्त विधेयकलाई प्रदेश सभाले गत शुक्रबार संशोधन सहित सर्वसम्मत रूपमा पारित गरेको हो। यसै सन्दर्भमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यो कदम केवल गाँजा खेतीलाई अनुमति दिनु मात्र नभएर ग्रामीण अर्थतन्त्रको पुनरुत्थान र युवा पलायन रोक्ने एउटा वृहत रणनीतिक योजना भएको दावी गर्नुभएको छ। चितवनको इच्छा मनोकामना गाउँपालिका पाँच स्थित सिमल धारामा पृथ्वी राजमार्गमाथि बाट रूख सहितको सुक्खा पहिरो खस्दा सड़क दुवैतर्फ अवरूद्ध बनेको छ। शनिबार हिजो राति करिब 10:30 बजे खसेको पहिरोका कारणले नारायणगढ़ काठमाण्डु सड़क खण्ड पूर्ण रूपमा बन्द भएको हो। पहिरो पन्छाएर सड़क संचालनमा ल्याउन कम्तीमा 6-7 घण्टा समय लाग्ने अनुमान गरिएको छ। यात्रु अरूको सुरक्षालाई ध्यानमा राखेर अर्को सूचना जारी नभएसम्म नारायणगढ़ काठमाण्डौ जाने तथा काठमाण्डौबाट नारायणगढ़तर्फ जाने सबै प्रकारका सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द भएको छ। पहिरो पन्छाएर सड़क खुलाउन सड़क विभागसँग समेत समन्वय भइरहेको छ भने सड़कको अवस्था सामान्य नभएसम्म वैकल्पिक व्यवस्था अपनाउन तथा अनावश्यक रूपमा यात्रा नगर्न पनि प्रहरीले अनुरोध गरेको छ। तनहुको ब्यास नगरपालिका पाँच ढोडिनी स्थित जंगलमा बाटो बिराएर अल्पत्र परेका चार किशोरीलाई प्रहरीले सकुशल उद्धार गरेको छ। शनिबार दिउँसो करिब 1:30 बजे मानुङकोटको हाइकिङ गएका उनीहरू जंगलमा हराएको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय तनहुबाट प्रहरी सहायक निरीक्षक दीपक केसीको कमाण्डमा महिला प्रहरी सहित 10 जनाको टोली खटिएको थियो। प्रहरीले खोजी गरेर 4 जना किशोरीलाई सकुशल उद्धार गरेर आफन्तको समेत जिम्मा लगाइदिएका छन्। शुक्ला गण्डकी नगरपालिकाका उपप्रमुख बहादुर विकर राजुले बिजुलीमा लगाइएका सम्पूर्ण कर तत्काल खारेज गर्न केन्द्र सरकारसँग माग गर्नुभएको छ। उहाँले विद्युतका ट्रान्सफर्मर स्तरोन्नति तथा प्रसारण लाइन सुधार गरेर विद्युतीय चुलो प्रयोग गर्ने वातावरण बनाउनु पर्ने बताउनुभयो। उहाँका अनुसार भान्सामा हुने इन्धन अभावको दीर्घकालीन समाधानका लागि विद्युत आपूर्ति भरपर्दो बनाउन आवश्यक रहेको बताउनु भएको छ। नत्र यस्तो समस्या फेरि फेरि आइरहन सक्छ। सधैँ कति तल पनि उहाँले प्रश्न गर्नुभएको छ। तनहु कलाकार संघको 11 वार्षिक साधारण सभा तथा 4 अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले सृजना आलेमगरको अध्यक्षतामा 11 सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ। समितिको उपाध्यक्षमा कृष्ण बहादुर विक, सचिवमा धर्म नेपाली, कोषाध्यक्षमा मीन कुमारी गुरूङ र सहसचिवमा दीपक परियार चयन हुनुभयो। सदस्यहरूमा सन्दे बासु मगर, रूपा थापा मगर, विनिता सापकोटा, जमुना नेपाली र दुर्गा भण्डारी चयन हुनुभएको संघले जनाएको छ। खैरणीटार स्थित मनिषा होटलमा शनिबार आयोजना गरिएको कार्यक्रममा चर्चित गीतकार दिवान किनारले कलाकारिता सहज पेशा नभएको भन्दै सृजनामा लाग्नेहरूलाई सचेत र समर्पित भएर अगाडि बढ़न आग्रह गर्नुभएको छ। उहाँले तनहुका सबै विधाका कलाकारलाई समेटेर संघलाई अझै सशक्त बनाउनु पर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा संघका संस्थापक अध्यक्ष एम सागर विग, पूर्व सल्लाहकार उत्सव सुनार र निवर्तमान अध्यक्ष कृष्ण प्रसाद गौतम लगायतले तनहुको कला र संस्कृतिको विकासमा संघले गर्दै आएको गतिविधिलाई निरन्तरता दिनुपर्ने धारणा राख्नु भएको थियो।
क्षेत्री समाज नेपाल शुक्ला गण्डकी नगरपालिका चारको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन मार्फत नयाँ कार्य समिति चयन भएको छ। शनिबार हिजो दुलेगौंदामा सम्पन्न भएको अधिवेशनले चित्र बहादुर पराजुलीको अध्यक्षतामा 11 सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो। समितिको उपाध्यक्षमा अर्जुन घिमिरी र भीमा देवी खत्री, सचिवमा ओम बहादुर केसी र कोषाध्यक्षमा राम बहादुर भण्डारी चयन हुनुभएको छ। यस्तै सदस्यहरूमा मीना बानिया, कृष्ण बहादुर खत्री, रुद्र बहादुर खड्का, संसरा कार्की, पार्वती तिमिल सिन्हा र तेज बहादुर कार्की चयन भएको समितिले जनाएको छ। साधारण सभा सहितको अधिवेशनलाई क्षेत्री समाज नेपाल गण्डकी प्रदेशका सदस्य ऋषि बहादुर बस्नेत, क्षेत्री समाज शुक्ला गण्डकी नगर समितिका अध्यक्ष पदम बहादुर बानिया, नगर समितिका सचिव विष्णु बहादुर महत लगायतले सामुदायिक विकासमा जातीय संगठन मन्त्री, सचिवमा ओम बहादुर केसी र कोषाध्यक्षमा राम बहादुर भण्डारी चयन हुनुभएको छ। यस्तै सदस्यहरूमा मीना बानिया, कृष्ण बहादुर खत्री, रुद्र बहादुर खड्का, संसरा कार्की

0: अध्यक्ष रत्न बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो। शुक्ला गण्डकी नगरपालिकाको आर्थिक सहयोग तथा रूम टू रीड र सूर्योदय क्लबको प्राविधिक सहयोगमा सञ्चालन गरिएको बालिका शिक्षा र लैंगिक समानता कार्यक्रम अन्तर्गत गाउँ फर्कुदय माध्यमिक विद्यालयमा जीवन उपयोगी सिप शिक्षा सम्पन्न भएको छ। विद्यालयमा कक्षा छका विद्यार्थीहरूलाई दोस्रो सत्र अन्तर्गत म को हुँ शीर्षकमा जीवन उपयोगी सिप सम्बन्धी शिक्षा प्रदान गरिएको हो। विद्यार्थीहरूलाई आफ्नो पहिचान, क्षमता, रूचि, भावना तथा व्यक्तित्व बुझ्न र सकारात्मक रूपमा आत्म मूल्याङ्कन गर्न सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ। कार्यक्रममा विद्यार्थीहरूलाई आफूभित्र रहेको क्षमता र विशेषता पहिचान गर्न, आफ्नो भावना र विचारलाई बुझ्ने तथा आत्मविश्वासका साथमा प्रस्तुत हुने लगायतका विषयमा सहजीकरण गरिएको थियो। जीवनमा आइपर्ने विभिन्न परिस्थितिको सामना गर्न आवश्यक सिप विकास गर्ने उद्देश्यले पाठ्यक्रममा आधारित रहेर कक्षा सञ्चालन गरिएको आयोजकले जनाएको छ। बालिका शिक्षा तथा लैंगिक समानताका कार्यक्रमले विद्यालय तहका विद्यार्थीहरूमा जीवन उपयोगी सिप विकाससँगै लैंगिक समानता, आत्मविश्वास र सकारात्मक सोच निर्माणमा जोड़ दिँदै आएको छ। स्थानीय तह, विद्यालय र सामाजिक संस्थाको सहकार्यमा सञ्चालन गरिएको यस्तो कार्यक्रमले विद्यार्थीको शैक्षिक विकाससँगै व्यावहारिक जीवनको लागि आवश्यक क्षमता अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। गाउँ फर्कुदय माध्यमिक विद्यालयमा सञ्चालन गरिएको म को हुँ शीर्षकको कक्षाले विद्यार्थीलाई आफ्नै पहिचान र क्षमताबारे सोच्न तथा भविष्यमा आफूले हासिल गर्न चाहेको लक्ष्यतर्फ सकारात्मक रूपमा अगाडि बढ़न प्रेरित गरेको विद्यालयले जनाएको छ। पोखराको विजयपुर खोलाले बगाउँदा हिजो दुईजना किशोर बेपत्ता भएका छन्। स्याङ्जाको बिरुवा गाउँपालिका घर भएर अहिले पोखरा महानगरपालिका 14 छिन्ने डाँडा बस्ने 14 वर्षका निक्सन गुरूङ र खोटाङ घर भएर अहिले चौथे बस्दै आएका 15 वर्षका ओमन राई बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। पोखरा 14 विजय बस्तीबाट खोला तरेर पोखरा 26 सक्नेरीतर्फ फुटबल खेल्न जाने क्रममा उनीहरूलाई विजयपुर खोलाले बगाएको हो। कास्की प्रहरीका अनुसार निरन्तरको वर्षाका कारणले खोलाको बहाव बढ़ेको हुँदा किशोरहरूलाई बगाएको र गहिरो खोजका कारण तत्काल उद्धार सम्भव हुन नसकेको जनाइएको छ। स्याङ्जाको पुतली बजार नगरपालिका एक नारायण स्थान हुँदै वडा नम्बर 3 को पुतली खेततर्फ जोड्ने अरौदी खोलाको कजवेमा आज हिजोबाट आवत जावत पूर्ण रूपमा बन्द भएको छ। वर्षासँगै खोलामा पानीको बहाव बढ़दा विगतमा मोटरसाइकल तथा मानिसहरू बग्ने घटना दोहोरिएपछि जिल्ला प्रशासन कार्यालयले अर्को आदेश नभएसम्मका लागि कजवे बन्द गरेको हो। जिल्ला प्रशासन कार्यालय स्याङ्जाले शनिबार जारी गरेको सूचनामा अरौदी खोलाको कजवेबाट आवत जावत गर्दा विगतमा मोटरसाइकल तथा मानिस बगेर क्षति भएको र आगामी दिनमा समेत जनधनको क्षति हुन सक्ने संवेदनशीलतालाई ध्यानमा राखेर दुवैतर्फ आवागमन रोकिएको जनाइएको छ। प्रशासनले कजवे बन्द गरेको स्थानबाट जबरजस्ती आवत जावत गरेको पाइएमा कानून बमोजिम कार्यवाही गर्ने चेतावनी समेत दिएको छ। मोस्ताङको जोमसोम भन्सार जाँचपास बिना नै भित्रिएका 8 कन्टेनर प्रहरीले नियन्त्रणमा लिएको छ। मोस्ताङको घरपोजङ गाउँपालिका 4 जोमसोम स्थित पर्यटक चेकपोस्टबाट शनिबार चालकसहित ती कन्टेनर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। अवैध वस्तु ओसार पोसार भइरहेको गोप्य सूचना पाएपछि शनिबार दिउँसो 12 बजे जिल्ला प्रहरी कार्यालय मोस्ताङबाट खटिएको प्रहरी टोलीले जोमसोम पर्यटकको चेकपोस्टमा जाँच थालेको बताइएको छ। त्यसक्रममा विभिन्न कन्टेनरका कागजपत्र, जाँच र चालकसँग सोधपूछ गरिएको प्रहरीको भनाइ छ। जाँचका क्रममा ती 8 कन्टेनर भन्सार यार्डमा चेक जाँच नगरी सिधै सील लगाएर ल्याएको पाइएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा ती कन्टेनरभित्र अवैध वस्तु हुन सक्ने शंका देखिएपछि कन्टेनर तथा चालकहरूलाई नियन्त्रणमा लिएको प्रहरीद्वारा जारी प्रेस नोटमा उल्लेख गरिएको छ। यिनै खबरहरू सँगसँगै बिहान 7 बजेको ध्वरबारा हाइलाइट्स आजका लागि सकिएको छ। 10 बजी हामी थप ताजा समाचारहरू सहित फेरि उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ध्वरबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको ओरी

0: परे गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
1: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
2: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
1: ओके ल डन।
2: हजुर, सिक्किम अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
1: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
2: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855628543 र 9847000787।
3: मम्मी भोक लाग्यो, खाजा खाम न।
4: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
3: हस् मम्मी।
1: मैले सुने छोरी, ल जाम हिँड।
4: सुन्नुहोस् न, खाजा खान त बिजी मम हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
1: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
4: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई स्टिक वा चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008281044। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
1: बीजी मोमो हाउस, दुलेगौडा, हेल्प पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
5: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएनी हुन्थ्यो नि बुहारी।
4: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदा रहेछन्।
5: ए हो र, ल त ल।
6: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खाने तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0654142 र 9855628692।
7: चरक मेमोरियल हस्पिटल, कर्मचारी सञ्चय कोषद्वारा सूचीकृत अस्पताल।
8: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
7: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
8: सेवा लिने क्रममा चाहिने जानकारी,
7: सञ्चय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोषको नम्बर।
8: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
7: साबिकका सञ्चयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
8: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 0615524935524975।
9: निसन्तान 15 बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आइभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्छ। गर्दछौ।
9: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 065414233, मोबाइल 98678167।
10: नमस्ते, तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ रेडियो ढोर बराई।

0: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
1: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
0: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
2: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
0: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
2: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
0: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
1: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
3: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9849656999 छ।
4: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
1: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
4: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
1: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
4: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
1: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
4: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
1: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
4: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
1: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
4: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
1: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
5: हेलो बा,
6: कति बन्यो घर? अनि ढलान भयो त?
7: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
6: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
7: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
8: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
1: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
8: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9891505630 र 9746680681।
9: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
10: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
9: बजारै भरि फ्रेस आउँछ त, जहाँबाट ल्याए पनि हुन्छ भो, फेको चिन्ता लिनु भएको छ यो दिदीले।
11: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
8: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
1: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह व्रत बन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
11: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9811066136।
5: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
12: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिपेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
5: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
12: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
2: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौंडा पौवा डाँडा, पञ्चमुनी स्कूल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
13: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
14: म्याडम, धुम्रपान भनेको के हो?
13: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तिजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउडी, तमाखु, कक्कड़ जस्ता सुर्तिजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
14: अनि धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
13: धुम्रपान तथा सुर्तिजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठीघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
14: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तिजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
13: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तिजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाउ।
15: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
16: यही तोको थेदी मु रेडियो ढोर 12 103.8 मेगाहर्ज।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
0: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाई हुने सामुदायिक क्याम्पस
0: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
0: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
1: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थी मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
0: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0 65 571 240
2: तिकुनी माया आज पनि एउटा कुरा मान न भाइ चाडबाड आउन लाग्यो पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न
3: यति किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि
2: हो र कहाँ छ र त्यस्तो
3: दुलेगौडामा छ कालिका फेन्सी स्टोर
1: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्
2: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
1: कालिका फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै
0: प्रोपाइटर नवीन श्रेष्ठ सम्पर्क 9556062028 र 9901479716
1: एउटा कुरा थाहा पाइराख्नुहोस् हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है
4: भदौ 1 8 चिवन धाम जाऊ सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ
5: चिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ
4: धार्मिक महोत्सवका आकर्षणहरू
5: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन
6: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो
4: कथा सहितको झाँकी गीति नाटक
5: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन
4: सन्ध्याकालीन श्रृङ्गारिक महाआरती
5: स्थानीय भजन सहितको कलश यात्रा पाठ परायण सामूहिक व्रत बन्ध तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू
4: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम शुक्ला गण्डकी 2 गाछे पानी तनहु
7: सिधै मयम चिसापानीबाट काठमाडौँ काठमाडौँबाट मयम चिसापानी
3: अनि बीचमा नझर्ने
7: अब त हरेक दिन बिहान 8 काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 काठमाडौँका लागि माइक्रो छुट्छ नि
3: ए हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम जाम
1: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235526363। पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोथ पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
8: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
8: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
1: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
8: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
1: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
8: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
1: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
8: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एण्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
1: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
8: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
1: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
9: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
10: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्युरो, फोन 061-590-162-590-163।
11: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै, मेरो त साह्रै मन डुलेको डुलै भयो।
12: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि तिजको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
13: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
11: खाक्कैमा दिमागलाई भारी गराएछु। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
1: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
5: सम्पर्क संयोग कटेज एण्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेरी, प्रोप्राइटर हरिचन्द्र महत, मोबाइल 98235527763 र 98660715
13: र रामचन्द्र महत 98461668।
14: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
15: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
14: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
15: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
1: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नवग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
14: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
1: प्रोप्राइटर समीक्षा गुरुङ, सम्पर्क 98461633101 र 98468383522। अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नु हुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नु हुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची युरिया प्रति केजी रु 22 देखि 23 सम्म, डीएपी रु 49 देखि 50 सम्म र पोटास रु 38 देखि रु 39 सम्म। अनुरोधक कृषि विकास शाखा शुक्ला गण्डकी नगरपालिका तनहुँ।
16: This is Radio Dhorbarahi 103.8 MHz.

0: होइन है आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
1: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
2: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
0: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
1: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गरगहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गरगहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
0: सम्पर्क युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौड़ा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811453305।
3: एपी स्टोर दुलेगौड़ा सृजना टोल बनकेवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
4: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
3: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
4: प्रोपाइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
3: फोन नम्बर 0564143121,
4: मोबाइल 9805678634 र 9701108090।
5: ए तिमी कहाँ जान लागे कि?
6: ल थाहा छैन, हाम्रो कोत्रेमै खुलेको छ नि दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर। कोत्रेमा भव्य शुभारम्भ हुँदैछ, त्यही जान लाग्या।
5: ओहो, त्यसो भए त शुभारम्भको अवसरमा केही विशेष अफर पनि होला नि?
6: विशेष मात्र होइन, धमाकेदार अफर छ। त्यहाँ जे सेवा लिँदा पनि 50% छुट। अझ एउटा रमाइलो कुरा, कुनै दुई सेवा लिनु भयो भने एउटा सँग सित्तैमा।
5: आहा, अब दीक्षामा यस्तो अफर हुँदा हुँदै अरू किन खोज्ने? म पनि जान्छु पक्का त।
6: विशेष छुटको फाइदा उठाउन तपाईँ पनि ढिला नगर्नुहोस् है।
7: शुभारम्भ कार्यक्रम यही भदौ 1 गतेदेखि 5 गतेसम्म, समय बिहान 8 बजेदेखि बेलुका 8 बजेसम्म।
8: आफूलाई अझ सुन्दर, अझ आकर्षक र अझ आत्मविश्वासी बनाउन आजै आउनुहोस् दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर कोत्रे। प्रोपाइटर नेसा लामा, सम्पर्क
9: 9709034300।
8: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, 81 बिग्रियो।
10: खै दिनुहोस् त। ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
8: अनि बन्छ त दाई?
10: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
11: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौड़ा बस्तीसौनीको ठीक पारिपट्टि
12: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
13: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
12: प्रोपाइटर राजन पौडेल, मोबाइल 9856062029।
14: टाइम चेकको साथमा बनकेवा कालिका सुनचाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816095301।
9: कहिले भरियाको सुस्केर बन्छ, कहिले गाइने भाइको मन दुख्ने कथा, कहिले दुःखमा कहिले सुखमा। तपाई हाम्रै गाउँ घर उकाली ओह्राली भन्जन चौतारी हुँदै गुन्जिन्छ वन पाखा
15: कार्यक्रम लोक भाका
9: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा।

नमस्ते नमस्कार अनि हार्दिक नेला लोक सांगीतिक अभिवादन शुभ बिहानी कार्यक्रम लोकभाका सुनेर बस्नुहुने सम्पूर्ण श्रोता साथीहरूमाझ म कार्यक्रम प्रस्तुता सृष्टि खत्री उपस्थित भइसकेकी छु र रहन्छु अबको 9 बजेसम्म तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz अन्तर्वनका आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी रहेका छौ आइतबारको श्रृंखलामा र आजको श्रृंखलामा रहेर चाहिँ हामीले चाहिँ नयाँ नयाँ गीत संगीतलाई चाहिँ कार्यक्रममा स्थान दिने नै छौं हामीलाई यस समय अवधिभर सुनेर साथ दिँदै दिँदै गर्नुहोला भन्दै अहिलेको लागि भने कार्यक्रमको सुरुवातमा राख्दैछु मायाले मोहनीलाई बोलको भाका जसमा आवाज रहेको छ निता थापा मगर सागर आली अनि विजय पुनको अहिलेको लागि भने भाका राख्दैछु स्वीकार्नुहोला है त

हजुर, निकै रमाइलो भाका रहेको थियो, मायाले मोहनी लायो बोलको भाका, जसमा आवाज रहेको थियो निता थापा मगर अनि सागराले मगरको आवाजमा सजिएको रमाइलो भाकालाई कार्यक्रममा स्थान दिइसकेकी छु। फेरि पनि ढिला नगरिकन चाहिँ अर्को भाकालाई कार्यक्रममा स्थान दिँदैछु। गोर्खाली लाहुरे बोलको भाका रहेको छ, जसमा आवाज रहेको छ शान्ति श्री परियार, शान्ता रानी परियार, कल्पना पौडेल अनि सूरज लामी छानेको आवाजमा रहेको गोर्खाली लाहुरे बोलको भाकालाई कार्यक्रम स्थान दिँदैछु। र भाका सँगसँगै चाहिँ हामी पहिलो छोटो व्यवसायिक विषयमा जानुपर्ने बेला पनि भइसकेको छ। हामी केही समय लगत्तै उपस्थित हुने नै छौ, तपाईँहरू भने सुन्दै गर्नुहोला है त।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
2: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
3: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्।
4: आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
2: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
1: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 06-4-14-233, मोबाइल 98-6-78-61-87।
0: लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
5: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
0: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
5: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98-066-81-115।
6: आहा, घर त साह्रै चित्तो बुझ्दो भयो होइन बुढी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो। बरु कहाँ जाने होला त?
7: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो। हामी पनि त्यतै जाऊँ।
5: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
0: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौंडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 06-4-14-200 34 र 98-1-71-56-6।

0: एभुडी तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
1: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
0: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौंडा बजारको हेल्प स्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
1: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
2: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
3: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
2: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845610950। के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
1: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
2: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
1: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
2: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
1: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
2: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
1: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
2: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
1: भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।

0: 103.8 अन्तरमन को आवाज।
1: हजुर, केही छिनको पहिलो छोटो व्यवसायिक विश्राम लगत्तै फेरि पनि उपस्थित भइसकेकी छु म कार्यक्रम प्रस्तुता सृष्टि खत्री र तपाईँले बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तरमनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्र एप मार्फत पनि हामीलाई केही साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक कारण फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी रहेका छौं आइतबारको श्रृंखलामा र आजको श्रृंखलामा रहेर चाहिँ नयाँ नयाँ गीत संगीतलाई कार्यक्रम स्थान दिइरहेका छौं सुनेर साथ दिँदै गर्नुहोला भन्दै अहिलेको लागि भने ढिला नगरिकन फेरि पनि अर्को फाकालाई राख्दैछु। पानवाला भैया बोलको फाका रहेको छ भर्खरै मात्र बजारमा आएको फाका जसमा आवाज रहेको छ नन्दु परियार अनि आस्था विश्वकर्माको। अहिलेको लागि भने यो फाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर पानवाला भैया बोलको निकै नै रमाइलो फाका रहेको थियो, जसमा आवाज रहेको थियो नन्दु परियार अनि आस्था विश्वकर्माको आवाजमा रहेको भाकालाई कार्यक्रम स्थान दिइसकेकी छु। फेरि पनि ढिला नगरिकन चाहिँ अर्को भाकालाई कार्यक्रम स्थान दिँदैछु। गर्छ केटाले बोलको भाका रहेको छ, जसमा आवाज रहेको छ शान्ति श्री परियार अनि रोशन सिंहको आवाज रहेको छ। यो भाका सँगसँगै फेरि हामी पनि दोस्रो व्यवसायको सुन जानुपर्ने बेला पनि भइसकेको छ। हामी फेरि केही समय लगतै उपस्थित हुन्छौ नै। त्यतिन्जेलसम्मको लागि तपाईँहरू भने रेडियो ठोरबाराही 103.8 मेगाहर्ज सुन्दै गर्नुहोला।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
2: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 6 गते पहिलो शनिबार पेट छाती मुटु मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय
1: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य
2: हार्जोनी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
1: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला
3: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
1: यस दुलेगौडा पोलिक्लिनिकमा नाककान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
3: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
4: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 65414129 र 98560131053
5: होइन कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै
6: कता हिँड्नु नि मिल्कु जाली र पिता खाँचै गएर बजारतिर हिँडेको कान्छा फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो
5: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो
6: त्यसो भए कहाँ जाने त कान्छा
5: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी म त त्यही जाने हो काका त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ सस्तो पनि राम्रो पनि
6: मैले त मन मात्रै बिचारेको नि कान्छा त्यही भएर त म त्यही पसलतिर हिँडेको
7: हजुर हामी कहाँ कुटानी पिसानी मिल हाते ट्र्याक्टर पावर टुल्स काठ काट्ने मेसिन ड्रिल मेसिन वेल्डिङ मेसिन मार्बल कटर ब्रस कटर साप कटर मोटरहरू बेरिङ बेल्ट क्यापसिटर मिल्का जालीहरू नट बोल्टहरू मोबिल गेयरवेल टुटी मोबिल इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ
6: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन् सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौडा आफ्नै निवासमा
8: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल फोन नम्बर 98560 11445 र 98560 20445
9: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए नयाँ युग सँगै नयाँ प्रविधि कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ ग्लुकोड लेन्स हाइपोड लेन्स प्रोग्रेसिभ लेन्स क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस् स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक बन्केवा चोक दुलेगौडा प्रोपाइटर पासा राजु मोबाइल 98063 13195 र 98467 15368
1: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
2: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
1: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस् साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ
2: छुटका दायराहरू
1: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
2: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
1: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
2: थप जानकारीका लागि सम्पर्क 0655714479, मोबाइल 9856062265 र 9848064145। हजुर, फेरि पनि दोस्रो छुट व्यावसायिक विश्राम लगत्तै म उपस्थित भइसकेकी छु। म कार्यक्रम प्रस्तुता सृष्टि खत्री र तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तरमनको आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभर एकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई एकै साथ सुन्न सक्नुहुनेछ र हामी आउने गर्दछौं हप्ताको सातै दिन फरक बार अनि फरक श्रृंखलाको साथमा भने आज चाहिँ हामी आइतबारको श्रृंखलामा रहेर चाहिँ नयाँ नयाँ गीत संगीतलाई चाहिँ कार्यक्रममा स्थान दिइरहेका छौं। अब चाहिँ अन्तिममा नै छौं, अलिको लागि भने ढिला नगरिकन फेरि पनि अरूको भाकालाई कार्यक्रममा स्थान दिँदैछु। झ्याप छौ कि साइलो दाइबोलको भाका रहेको छ जसमा आवाज रहेको छ खेम सेन्चुरी अनि निशा सुनारको, अलिको लागि भने भाका राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर झ्यापचौकी साइलो साइबोलकुनी किन रमाइलो भाका रहेको थियो, जसमा आवाज रहेको थियो केन सेन्चुरी अनि निशा सुनारको। यो भाका सँगसँगै चाहिँ हामी कार्यक्रमको अन्तिममा आइसकेका छौं। छुटेर जानु पर्ने बेला पनि भइसकेको छ। आजको श्रृंखलामा हामीलाई तीनजेलसम्म सुनेर साथ दिनुहुने सम्पूर्णलाई धेरै भन्दा धेरै धन्यवाद दिँदै जाँदा जाँदै चाहिँ अन्तिममा चाहिँ जाँदा जाँदै अन्तिममा चाहिँ अर्को भाकालाई चाहिँ कार्यक्रममा स्थान दिँदैछु। झ्याप्पै माया बोलको भाका रहेको छ, जसमा आवाज रहेको छ शान्तिश्री परियार अनि अनुराग थापा मगरको आवाजमा रहेको यो भाका सँगसँगै चाहिँ आजको श्रृङ्खलाबाट म कार्यक्रम प्रस्तुता सृष्टि खत्री विदा हुन्छु। तपाईँहरू भने रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनको आवाज सुन्दै गर्नुहोला है त।

0: This is Radio Dhorbarahi 103.8 MHz. आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी
1: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
0: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9850188461 र सिजन गुरुङ 9705440900
2: हेलो बा
3: कति बन्यो घर अनि ढलान भयो त
4: बाबु ढलान त भयो अब घरभित्रको काम गर्नु पर्ने छ सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि
3: ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताराबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीँको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
4: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन् म पनि त्यहीँ जाने हो
5: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
6: सरसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
5: प्रोप्राइटर राम भुजेल सम्पर्क 9091950630 र 9746780681
7: आज पनि भाटो आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
8: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के खाना बनाउनेको व्यथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ कराएर मात्रै भो
7: नरिसौ न त बरु हिँड कहाँबाट ल्याउने हो
8: तिमीलाई पर्खिने बाइकहरू केही आउँदैन क्या अरे दुले गाउँको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
1: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
0: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ बैङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9850608357 कविता श्रेष्ठ सम्पर्क 0654140055 र 9846618817
9: 103.8 अन्तर्मनको आवाज
10: स्टुडियो
11: अहिले बिहानको 9 बज्यो
1: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर कर प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
12: काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा सञ्जु बुलनसँगै रविन्द्र सुवेदीको नमस्कार
13: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ
12: शुरूमा मुख्य समाचारका शीर्षकहरू
13: जाजरकोटमा पहिरोमा परि 3 जना बेपत्ता 10 जना घाइते रोल्पामा थप 1 जनाको मृत्यु 5 दिनमा ज्यान गुमाउनेको संख्या 18 पुगे
12: काठमाडौँमा आज विभिन्न 7-6 आयल निगमले एलपी ग्यास बेच्दै उपभोक्तालाई नागरिकता वा राष्ट्रिय परिचय पत्र अनिवार्य
13: चितवनको राप्ती नगरपालिकामा बाघको आतंक स्थानीयमाथि आक्रमण 1 जना घाइते
12: आफ्ना 3 लडाकू पाइलट कतारी हिरासतमा रहेको इरानको दावी अवस्था सार्वजनिक गर्न माग भ्रामक सूचना फैलाइएको कतारको जवाब
13: र प्रिसिजन खेलमा इंग्लिस क्लब चेल्सी र जर्मन क्लब बायर्न विजयी
14: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी तपाईँको हातमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर टाली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज।
12: समाचार अब विस्तारमा। जाजरकोटको भेरी नगरपालिका दुई रिसाङमा अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा 3 जना बेपत्ता भएका छन्, 10 जना घाइते भएका छन्। हिजो दिउँसो करिब 4 बजेदेखि परेको अविरल वर्षाका कारण भेरी नगरपालिका दुई रिसाङ स्थित विभिन्न स्थानमा पहिरो गएको हो। पहिरो आएपछि भाग्ने क्रममा भेरी नगरपालिका दुई फारूला बस्ने करिब 54 वर्षीय उमासिंह खत्री, सोही नगरपालिका दुई सिसाबानी बस्ने करिब 70 वर्षीय भीमबहादुर कार्की र भेरी नगरपालिका दुई बस्ने करिब 87 वर्षीय रति खत्री सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजी तथा घाइतेको उद्धारका लागि सुरक्षाकर्मीको टोली घटनास्थलमा परिचालन गरिएको छ। पहिरोमा परि 10 जना घाइते भएका छन्। घाइतेमध्ये 2 जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुधीर कुमार खड्काले जानकारी दिनुभयो। उहाँका अनुसार भेरी नगरपालिका दुई रिसाङ बस्ने 60 वर्षीय रामबहादुर साईको अवस्था गम्भीर छ। आरणमा काम गरिरहेको अवस्थामा माथिबाट पहिरोले पुरिएर गम्भीर घाइते भएका उनको थप उपचारका लागि नेपालगंज रेफर गरिएको छ। यस्तै भेरी नगरपालिका दुई बस्ने करिब 52 वर्षीय केदार कार्कीलाई पनि नेपालगंज रेफर गरिएको छ। अन्य 8 जनाको जिल्ला अस्पताल र स्थानीय मेडिकलमा उपचार भइरहेको छ। पहिरोका कारण भेरी नगरपालिका दुई सियालाका पूर्णबहादुर विकको घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ। 5 जनाको परिवार आफन्तकोमा बसेका छन्। सोही स्थानका भैरवी केसीका टिनका 2 वटा अस्थायी टहरा पनि पूर्णरूपमा क्षतिग्रस्त भएका छन्। पहिरोका कारण घरहरू भत्किएको तथा जोखिममा परेको जानकारी पाएपछि उद्धारका लागि 50 जनाको टोली हिजो बेलुकीदेखि नै परिचालन गरिएको छ।
13: रल्पाको लुङ्दी गाउँपालिका 5 धैरिनीमा पहिरोले घर पुनिँदा 1 वृद्धको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार निरन्तरको वर्षासँगै आज बिहान खसेको पहिरोमा परि 72 वर्षीय अम्मी गुरूङको मृत्यु भएको हो। सुतिरहेको अवस्थामा घरमाथिबाट पहिरो खस्दा उनको मृत्यु भएको हो। यो सँगै रोल्पामा 5 दिनमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या 18 पुगेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। बुधबार थवाङ गाउँपालिकामा पहिरोले बस्ती नै बगाउँदा 13 जनाको मृत्यु भएको थियो भने अझै 1 जना बेपत्ता छन्। 2 जनाको भुटौलमा उपचार चलिरहेको छ। त्यसको भोलिपल्ट सुनछाहारी गाउँपालिका 2 फलबाङ र गिठेमा पहिरो जाँदा पुरिए र 4 जनाको मृत्यु भएको थियो।
12: पहिरो खस्ता विरूद्ध पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ। चितवनको इच्छाकामना गाउँपालिका 5 सिमलधारा स्थित सड़कमा गैराती सुक्खा पहिरो खस्ता सड़क दुईतर्फी अवरूद्ध बनेको थियो। 8 घण्टा लगाएर पहिरो पञ्चायतसँगै आज बिहान 6:15 बजेपछि सड़क सञ्चालनमा आएको चितवन प्रहरीले जनाएको छ। सड़कमाथिबाट रूखसहितको सुक्खा पहिरो खस्ता अवरूद्ध बनेको सड़क पन्छाउन 5 वटा उपकरण प्रयोग गरिएको थियो। पहिरो पन्छाएर सड़क सञ्चालनमा ल्याएपछि लामो समयदेखि जाममा परेका सवारी साधन गन्तव्यतर्फ गइरहेका छन्।
13: नेपाल आयल निगमले आज काठमाडौँ उपत्यकाका 7 ठाउँबाट खाना पकाउने एलपी ग्यास बेच्ने भएको छ। हिजो 5 ठाउँबाट बेचेको निगमले आज 2 ठाउँ थपेर 7 ठाउँबाट बेच्न लागेको हो। निगमका अनुसार टेकु परिसर, यातायात कार्यालय चामहिल, राधास्वामी परिसर किर्तिपुर, राधास्वामी परिसर वसुन्धारा तथा पुरानो जिल्ला प्रशासन कार्यालय परिसर बौरमल स्थित बिक्री केन्द्रबाट हिजो विभिन्न ब्राण्डका 6,802 सिलिण्डर एलपी ग्यास बिक्री गरेको छ। हिजो केही ब्राण्डका ग्यास सिलिण्डर अपुग भएपछि बिक्री केन्द्रमा समयमै उपस्थित भएका उपभोक्तालाई कुपन मार्फत आज पहिलो प्राथमिकतामा राखी ग्यास उपलब्ध गराउने व्यवस्था गरिएको निगमले जनाएको छ। निगमको टेकु परिसरबाट नेपाल, एसपी, एभरेस्ट, सुगम, श्रीराम र सागर ब्राण्डका ग्यास बिक्री हुनेछन्। यस्तै पशु सेवा शाखा चपली बुढानीलकण्ठबाट नेपाल एसपी र भानु, राधास्वामी परिसर किर्तिपुरबाट नेपाल एसपी, एभरेस्ट श्रीकृष्ण, साईबाबा र श्रीमाया, नयाँ बजार नयाँ बानेश्वर होटल परिसरबाट नेपाल एसपी र ओम तथा पुरानो जिल्ला प्रशासन कार्यालय बबरमहलबाट नेपाल र एसपी ब्राण्डका ग्यास बिक्री गरिनेछ। चन्द्रगिरी नगरपालिका कार्यालयबाट लोकप्रिय नेपाल एसपी र श्रीमाया तथा राष्ट्रिय आयुर्वेद केन्द्र किर्तिपुरबाट नेपाल एसपी, सूर्य, एभरेस्ट, सुगम र एसटीसी ब्राण्डका ग्यास बिक्री वितरण गरिने निगमले जनाएको छ। उपभोक्तालाई ग्यास लिन नागरिकता वा राष्ट्रिय परिचय पत्र अनिवार्य गरिएको छ। नागरिकता वा राष्ट्रिय परिचय पत्र अनिवार्य गरेकोमा आम उपभोक्ता एवं उपभोक्ता अधिकार कर्मीहरूले विरोध गरेका छन्।
12: चितवनको राप्ती नगरपालिका एक दुबीचौर र देउराली चोकमा बाघले आतंक मचाएको छ। गैराती राप्ती एक दुबीचौरमा एउटा गाई मारेको बाघले आज बिहानै देउराली चोकका अन्दाजी 60 वर्षका खड्गबहादुर अधिकारीमाथि आक्रमण गरेको हो। बाघको आक्रमणबाट अधिकारी घाइते भएका छन्। बाघ बिहानै स्थानीयका खेतबारी र बस्ती बस्तीमा डुल्न थालेपछि स्थानीय आतंकित भएका स्थानीय मानबहादुर च्याङबोले बताउनुभयो। बाघ नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्जलाई आग्रह गरिएको उहाँको भनाई छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
10: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
2: सुरक्षा घरको साथ जीवन घरको।
14: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
12: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
13: अब बाँकी समाचार। काठमाडौँको भ्रिकुटी मण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 आज सम्पन्न हुँदैछ। साउन 26 गतिदेखि 6 दिनको लागि शुरू भएको मेलाको 5 दिन हिजोसम्ममै लक्ष्य अनुसार अवलोकनकर्ता एक्सपो स्थल पुगिसकेका आयोजकको दावी छ। हिजो शनिबार एकै दिन 42,000 अवलोकनकर्ताले एक्सपो भ्रमण गरेका आयोजकले जनाएको छ। यससँगै 5 दिनमा मेला अवलोकनकर्ताको संख्या 150,000 नागेको छ। नेपाल अटोमोबाइल्स इम्पोर्ट्स ऐन म्याग्नु म्यानुफ्याक्चर्स एसोसिएशन नाइमाले 6 दिनमा 1.5 लाखले अवलोकन गर्ने लक्ष्य राखेको थियो। मेलामा 55 भन्दा बढ़ी ब्राण्डका सवारी साधन प्रदर्शनीमा राखिएका छन्। नयाँ नयाँ मोडलका सवारी साधन सार्वजनिक गरेर वितरक कम्पनीहरूले अवलोकनकर्तालाई आफ्नो स्थलमा आकर्षित गरिरहेका छन्।
12: अब अन्तर्राष्ट्रिय समाचार। इरानले आफ्ना लड़ाकू जहाजका 3 पाइलट कतारको हिरासतमा रहेको दावी गरेको छ। सशस्त्र बलको जनरल स्टाफ अन्तर्गत बेपत्ता व्यक्तिहरूको खोजी सम्बन्धी समितिले यस्तो दावी गर्दै उनीहरूको अवस्थाबारे स्पष्ट पार्न सहयोग गर्न अन्तर्राष्ट्रिय रेडक्रस समिति आईसीआरसीलाई समेत अपील गरेको छ। इरानी संचार माध्यमका अनुसार ब्रिगेडियर जनरल मोहम्मद बाकरजादेहले आईसीआरसीकी अध्यक्ष मिरियाना इस्पो ल्याकिरलाई लेखेको पत्रमा दुईवटा सुखै 24 लड़ाकू विमानलाई 2 मार्च 2026 कतारमा रहेको एउटा शत्रु सैन्य अड्डालाई लक्षित गर्ने अभियानमा पठाइएको बताउनुभयो। उहाँका अनुसार अभियान पूरा गरेर फर्किने क्रममा विमानहरूले शत्रुको सामना गर्नुपरेको थियो, जसका कारण 4 इरानी पाइलट प्रभावित भएका थिए। यी 4 पाइलट मध्ये एक माजिद काजिमीको शव पछि इरान लगिसकिएको छ। बाँकी 3 पाइलट जवाद सालेही, अब्दुल मजिद दस्तियान र इमरान बहरूसियानलाई कतारको सेनाले जीवितै पक्राउ गरेको ब्रिगेडियर जनरल बाकरजादेहको दावी छ। कतारले भने इरानको यो दावीलाई अस्वीकार गरेको छ। कतारको विदेश मन्त्रालयका प्रवक्ता माजिद अल अन्सारीले यस समयमा यस्ता भ्रामक बयान आउनु आफूहरूका लागि निकै आश्चर्यजनक भएको बताउनु भएको छ। उहाँले एक पाइलटको शव फेला परेको र उक्त शव इरानलाई हस्तान्तरण गर्न कतार सरकारले तेहरानसँग सम्पर्क समेत गरेको बताउनु भएको छ।
13: अब खेल समाचार। इंग्लिश प्रिमियर इंग्लिश क्लब चेल्सीले रियल सोसिडाडलाई 3-1 गोलले हराउँदै प्री सिजनको सुखद अन्त्य गरेको छ। स्टामफोर्ड ब्रिजमा भएको खेलमा मार्गन रोजर्सले 9 मिनटमै गोल गर्दै अग्रता दिलाए। रियल सोसिडाडका जोन अराम्बुरूले पहिलो हाफको अन्त्यतिर बराबरी गरी दोस्रो हाफमा जुआओ पेड्रोले 47 र 77 मिनटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। यसैबीच जर्मन क्लब बायर्न म्युनिकले प्री सिजनको अन्तिम मैत्रीपूर्ण खेलमा आरबी लिप्जिङलाई 3-1 गोलले पराजित गरेको छ। लुइस डियाज, नाथानियल ब्राउन र जमाल मुसियालाको गोलमा बायर्न विजय भएको हो। लिप्जिङका ब्राजान ग्रुडाले 1 गोल फर्काए। बायर्नका कोनराड लाइमार, किम मिन्जे र मोसीएला खेलका क्रममा मैदानबाट बाहिरिए। लाइमार र किम चोटका कारण बाहिरिएका थिए भने मोसीएलाको समस्या अत्याधिक गर्मीका कारण भएको बताइएको छ। यसले खेलाड़ीको फिटनेसमाथि चिन्ता बढ़ाएको छ। अब भारियनले फ्रान्स जो बेकनबाउर सुपर कपमा बोरुसिया डटमन्डसँग खेल्नेछ।
12: अब मौसम मनसूनी वायु सक्रिय नै रहँदा आज पनि केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ। मनसूनको निम्नचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरमा नेपाल नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले बिहान देशभर साधारणतया बादल लागेको छ। बागमती र गण्डकी
13: प्रदेशले फ्रान्स जो बेकनबाउर सुपर कपमा बोरुसिया डटमन्डसँग खेल्नेछ।

0: क्षेत्रका एक दुई स्थानमा भने भारी वर्षा पनि भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। अन्य भूभागमा हल्कादेखि मध्यम वर्षा हुनेछ। आज राति सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराईका एक दुई स्थानमा धेरै भारी वर्षा समेत हुन सक्ने महाशाखाले जनाएको छ। गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भेग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ। अन्य प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: जाजरकोटमा पहिरोमा परि 3 जना बेपत्ता, 10 जना घाइते। रोल्पामा थप 1 जनाको मृत्यु, 5 दिनमा ज्यान गुमाउने 18 पुगे।
0: काठमाडौँमा आज विभिन्न 7 ठाउँबाट आयल निगमले एलपी ग्यास बेच्दै उपभोक्तालाई नागरिकता वा राष्ट्रिय परिचय पत्र अनिवार्य।
1: चितवनको राप्ती नगरपालिकामा बाघको आतंक, स्थानीयमाथि आक्रमण, 1 जना घाइते।
0: आफ्ना 3 लडाकू पाइलट कतारी हिरासतमा रहेको इरानको दावी, अवस्था सार्वजनिक गर्न माग, भ्रामक सूचना फैलाइएको कतारको जवाब।
1: र प्री सिजन खेलमा इंग्लिश क्लब चेल्सी र जर्मन क्लब बायर्न विजयी।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। सन्चु र रविन्द्र विदा हुन्छौ, नमस्कार।
2: दिस इज रेडियो ढोरबाराही 103.8 MHz।
3: होइन रमिला, जति बेला पनि तल्ल घर जान्छौ, होइन किले मोनी लगाएर हो?
4: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
3: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
4: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
3: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
5: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
6: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
7: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065। मोबाइल 9816634372।
8: ल न हो, छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर, दुलेगौडा हेल्प पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित। फोन 0658-414-008।

0: deep, connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Gandaki Char Tule Gowda, Watkin Department Bhavan Sangai, Mobile 98562493 ra 98562803073.
2: यसको बुवा यसपालि अलिअलि गर्गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको,
3: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ, यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ, विश्वासिलो सुनचादी पसल खोजौला नि,
2: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गरगहना खरिद गर्न सकिने, अनि सुन्नु त विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
4: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ,
5: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
4: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल शुक्ला गण्डकी 3 दुलेगौडा ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98171669, राजु विश्वकर्मा 98087162।
6: सुन न श्रेया, यो चाया पोतो डन्डीफोर र एलर्जीले मेरो अनुहार नै।
7: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
6: कहाँ?
7: गण्डकी मेडिकल हल।
8: हो, गण्डकी मेडिकल हल, अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
7: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डीफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
8: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
6: गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारि, सम्पर्क 0635903769, मोबाइल 98402869।
9: एक सय 3 थोप्लो 8 अन्तर्मनको आवाज।

0: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
1: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
0: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
1: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
0: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
1: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
2: भदौ 1 गते देखि 8 गते सम्म चिवन धाम जाऊ, सप्ताह व्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
3: चिवन धाम गौसम रक्षण केन्द्र र संस्कृत गुरूकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
2: धार्मिक महोत्सवका आकर्षणहरू:
3: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
4: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
2: कथा सहितको झाँकी गीति नाटक
3: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन।
2: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
3: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
2: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ।
5: ए सबिना, यस्तो हतारमा कता हो?
6: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, घर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
5: ल, बिहेको घर गहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भए पछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
7: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 98 4 60 78 5 28 र 98 0 28 16 142।
8: चरक मेमोरियल हॉस्पिटल, कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
9: यस चरक मेमोरियल हॉस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
8: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
9: सेवा लिने क्रममा चाहिने जानकारी:
8: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
9: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
8: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
9: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-778।
6: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
1: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार।
6: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
10: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
6: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
10: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसी को सिम पनि पाइन्छ। एनसीएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
6: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
1: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
11: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461-56996 छ।
12: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
13: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
12: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
13: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
14: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
15: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
1: ग्राहकको चाहना नै हाम्रो दृष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
14: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
1: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461-61220।
6: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
5: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
6: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
10: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोप्राइटर बुद्धि बहादुर कार्की। मोबाइल 98603-73710 र 98261-53507।
16: एक सय 103.8 अन्तर्मनको आवाज।

0: सुन शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
1: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
0: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेकौडा भित्री बजार।
2: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेकौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार।
3: मोबाइल 9008535537 र 9806615899।
4: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। फिसको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै, मेरो त साह्रै मन डुलेको डुलै भयो।
5: लौ के मन डुलाउनु पर्यो होला र, सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
6: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
4: खासकैमा दिमागलाई भारी गराएछु, पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
1: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र एभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
2: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेरी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 9825527763 र 9860705
6: र रामचन्द्र महत 9461616878।
1: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नु हुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नु हुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची: युरिया प्रति केजी रु 22-23, डीएपी रु 49-50 र पोटास रु 38-39। अनुरोधक कृषि विकास शाखा, शुक्ला गण्डकी नगरपालिका, तनहुँ।
7: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
8: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो। राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
7: ओके, ल डन।
8: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
7: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
8: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855628543 र 9847000787।
9: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई, पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छ।
10: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाटा, सिपिभीसी, पिभीसी
11: पाइप फेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0564142636 मोबाइल 9856078302 र 9846078302।
12: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
13: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
12: कहाँ बनाए छन्द्रो हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
13: हुन्छ नि हुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौ भयो रे बनाएको पनि।
12: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
14: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
15: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
14: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
15: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस
14: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
15: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
14: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
15: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
14: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
15: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
14: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
15: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712440।
0: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: काइली दिदी आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
1: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
2: खै ल्याउन त कहाँबाट ल्याएको निकाल्छी, हाम्रो त बुढाले ल्याएका हुन्। मल पनि साह्रै राम्रो रहेछ।
3: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
0: ए हो र, हस् दाई म आजै जान्छु।
4: हजुर, यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुरा कमल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: हाइजेनिक राज प्रणाली, शुक्ला गण्डकी 8, सफल एकले टोल, गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9856062891।
6: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
7: यति किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ के।
6: हो र, कहाँ छ र त्यस्तो?
7: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
4: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
6: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
4: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
6: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
4: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
8: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
4: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
8: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
9: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
8: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
9: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
8: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
9: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
8: नसा तथा बात सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
9: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
8: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
4: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
5: पसल सरेको सूचना, शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9825359122, 9808 र 9460769246।
10: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
11: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
10: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
6: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2, काछे पानी तनहु। प्रोप्राइटर रमेश भुजेल। फोन 9856032475 र 9811324775।
12: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
13: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
12: बजारै भरि फ्रेस आउस त जहाँबाट ल्याए पनि हुन्छ भो खेको चिन्ता लिनु भएको छ यो दिदीले
14: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
6: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
4: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्ग्रिला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अण्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
14: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9811566136
15: प्रभु आफ्नो सबै अलमल भनेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु
16: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन
5: आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी 7/13 प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856020279
17: आहा कति स्वादिष्ट मासु हो यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटिछन् कि क्या हो
18: दिदी पनि नमजाले झुक्किनु भएछ नि हुन त मैले पनि त्यही सोचेको थिएँ तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि
5: हजुर हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अण्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ साथै होम डेलिभरी पनि गरिन्छ छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा प्रोप्राइटर तीर्थराज गर्तौला फोन 0658590065 मोबाइल 9816634372
19: 103.8 अन्तर्मनको आवाज
20: स्टुडियो साइट
21: अहिले बिहानको 10 बज्यो
10: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोप्राइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
22: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार
5: धोरबाराही हाइलाइट्सको साथमा
4: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
5: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841649304

नमस्कार, बिहान 10 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर मनको आवाज, साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरकै साथ सुन्न सक्नुहुनेछ भने हाम्रो पात्रो एप मार्फत पनि हामीलाई एकैसाथ सुन्न सक्नुहुनेछ। समाचार अब विस्तारमा सुन्नुहोस्।

हुलाकसेवालाई आधुनिक र नागरमैत्री बनाई सरकारी कुरियर सेवाका रूपमा विकास गर्ने अभियानले गति लिएको छ। नयाँ सरकार गठनपछि मन्त्री परिषदको पहिलो निर्णयबाट कार्यान्वयनमा ल्याइएको शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची तथा सूचना तथा संचार मन्त्रालयको कार्यक्षेत्र अन्तर्गतका प्रमुख 10 कार्य मध्ये हुलाकलाई सरकारी सामग्री तथा कागजात ढुवानी सेवाका रूपमा विकास गर्ने लक्ष्य अनुसार अहिलेसम्म उल्लेखनीय प्रगति भएको हुलाक सेवा विभागले जनाएको छ। शासकीय सुधार सम्बन्धी 100 कार्यसूची कार्यान्वयनमा आएदेखि अहिलेसम्म हुलाकतर्फ 10,000 नागरिकले घर दैलोमै सेवा पाएको र 2.5 लाख सवारी चालक अनुमति पत्र लाइसेन्स र 2,50,000 राहदानी ढुवानी भएको सूचना तथा संचार माध्यमले जनाएको छ। मुलुकमा उत्पादित बिजुलीको बजार विस्तार गर्न निजी क्षेत्रलाई यसमा सहभागी गराउनु पर्नेमा ऊर्जा क्षेत्रका जानकारहरूले बताएका छन्। उनीहरूले विद्युत बजार विस्तार गर्न नयाँ कानून आवश्यक नरहेको र विद्यमान विद्युत ऐन 2049 आधारमा निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति पत्र दिन सकिने बताएका हुन्। स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपाल इप्पानले हालै ललितपुरमा आयोजना गरेको नेपाल भारत ऊर्जा व्यापार निजी क्षेत्रका लागि अबको बाटो शीर्षकमा भएको छलफलमा उनीहरूले एउटा निकायबाट मात्र ठूलो परिमाणमा विद्युत व्यापार सम्भव नहुने भन्दै प्रतिस्पर्धात्मक विद्युत बजारका लागि निजी क्षेत्रलाई पनि सहभागी गराउनु पर्नेमा जोड़ दिएका हुन्। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले मुलुकको अपार जलस्रोतको विद्युत उत्पादनमा अधिकतम उपयोग गर्दै देशलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउने सरकार क्रियाशील रहेको बताउनु भएको छ। उहाँले यसका लागि निजी क्षेत्रसँग सहकार्य गरेर सरकार पनि अघि बढ़न चाहेको समेत स्पष्ट पार्नु भएको छ। बर्खायामसँगै गण्डकी प्रदेशमा डेंगूको संक्रमण बढ़न थालेको छ। लामखुट्टेको टोकाईबाट सर्ने डेंगू संक्रमणबाट बस्न साउनदेखि कार्तिकसम्मको अवधिमा निकै सावधानी अपनाउनु पर्ने चिकित्सकले बताउँछन्। यस वर्ष मनसून भएसँगै डेंगू संक्रमित देखिन थालेका हुन्। हालसम्म गण्डकी प्रदेशका 9 जिल्लामा 839 जनामा संक्रमण पुष्टि भएको छ। प्रादेशिक रोग नियन्त्रण केन्द्रका अनुसार सबैभन्दा बढ़ी बागलुङमा 366, कास्कीमा 222, गोर्खामा 900, तनहुमा 64, म्याग्दीमा 33, पर्वतमा 21, लमजुङमा 17, स्याङ्जामा 13 र नवलपुरमा 4 जनामा डेंगू संक्रमणपछि संक्रमण पुष्टि भएको छ। मुस्ताङ रमणाङमा पनि हालसम्म डेंगू संक्रमित भेटिएको छैन। नेपालमा सन् 2004 पहिलो पटक डेंगू पुष्टि भएको हो। सन् 2019 डेंगूका सबैभन्दा धेरै केस पुष्टि भएपछि त्यसलाई प्रकोपका रूपमा लिएको थियो। उक्त वर्ष गण्डकी प्रदेशमा पनि डेंगूको प्रकोप उच्च रहेको थियो। डेंगू फैलिँदै व्यापक रूपमा सर्च एण्ड डिस्ट्रोय अभियान चलाइएको थियो। गण्डकी प्रदेश सरकारले औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्न बनेको विधेयकलाई पुनः पारित गरेसँगै यसको व्यावसायिक उत्पादन र कानूनी प्रक्रियाबारे बहस तीव्र बनेको छ। प्रदेश प्रमुखबाट केही बुदामा पुनर्विचारका लागि फिर्ता भएको उक्त विधेयकलाई प्रदेशसभाले गत शुक्रबार संशोधनसहित सर्वसम्मत रूपमा पारित गरेको हो। यसै सन्दर्भमा न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले कदम केवल गाँजा खेतीलाई अनुमति दिनु मात्र नभई ग्रामीण अर्थतन्त्रको पुनरुत्थान र युवा पलायन रोक्ने एउटा वृहत रणनीतिक योजना भएको बताउनु भएको छ। करिब एक वर्षको अन्तरालपछि शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षा विधेयकलाई अघि बढ़ाएको छ। वर्षौंदेखि छलफलमा रहेको विधेयक यसपटक भने सकेसम्म सर्वसोखीय बनाएर टुंग्याउने योजना मन्त्रालयको छ। गत वर्ष जेएनजी विद्रोह नहुँदै संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले भदौ 5 गते विधेयक पारित गरेर संघमा पठाउन निर्णय गरेको थियो। यद्यपि समितिले निर्णय गर्ने क्रममा विधेयकमा राखिएका थुप्रै प्रावधानप्रति सरकारवालाले असन्तुष्टि जनाउँदै आन्दोलनको घोषणा गरेका थिए। त्यति बेलै जेएनजी विद्रोह भएर सरकार तथा संसद नै विघटन भएपछि विधेयक अल्पत्र परेको थियो। उक्त विधेयकमाथि मन्त्रालयले शनिबारदेखि फेरि छलफल शुरू गरेको छ। विधेयकमा यसअघि समावेश गरिएका र हाल थपघट गर्नुपर्ने विषयमा मन्त्रालयले सरकारवालासँग सुझाव संकलन शुरू गरेको हो। सरकारवालासँग सुझाव संकलन गर्ने क्रममा मन्त्रालयले शनिबार कोशी प्रदेशको विराटनगरमा छलफल गरेको छ। छलफलमा स्थानीय तहका शिक्षा प्रतिनिधि, शिक्षक विद्यार्थी, प्रधानाध्यापक
स्कूलको अभिभावक तथा अन्य शिक्षा सरकारवालाका सुझाव र धारणा संकलन गरिएका थिए। बोइज किड सीजन पाँचको उपाधि सुवासना खड्काले जित्नु भएको छ। शनिबार राति आयोजित ग्रान्ड फिनालेमा टीम वाङदेन शेर्पाको प्रतियोगी खड्काले उपाधि जित्नु भएको हो। फिनालेमा सुवासना सहित आठजना प्रतियोगिताले उपाधिका लागि प्रतिस्पर्धा गर्नुभएको थियो। ग्रान्ड फिनालेमा हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भूषाल सहित प्रायोजकका प्रतिनिधिहरूले विजेतालाई पुरस्कार वितरण गरेका थिए। रोल्पामा पाँच दिनमा पहिरोले पुरिएर 18 जनाको मृत्यु भएको छ। गैराती आएको पहिरोले घर पुरिँदा रोल्पामा थप एकजनाको मृत्यु भएसँगै मृतकको संख्या 18 पुगेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। गैराती लुङ्री गाउँपालिका पाँच धैरणीमा पहिरोले च्यापिएर 72 वर्षीय अम्मी गुरूङको मृत्यु भएको प्रहरीले जनाएको हो। उहाँ घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट पहिरो खसेर घर पुरिएर मृत्यु अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिनुभयो। बुधबार थवाङ गाउँपालिकामा पहिरोले बस्ती नै बगाउँदा 13 जनाको मृत्यु भएको थियो भने अझै एकजना बेपत्ता रहेका छन्। दुईजनाको बुटवलमा उपचार भइरहेको छ। त्यस्तै बिहिबार सुनसहरी गाउँपालिका फलबाङ र गिट्ठेमा पहिरोले घर पुरिँदा 4 जनाको मृत्यु भएको थियो। लगातारको वर्षाले जिल्लाका विभिन्न स्थानमा पहिरोले समस्या पारिरहेको जनाइएको छ। तनहुँको ब्यास नगरपालिका पाँच ढोडेनी स्थित जंगलमा बाटो बिराएर अलपत्र परेका 4 किशोरीलाई प्रहरीले सकुशल उद्धार गरेको छ। हिजो दिउँसो करिब 1:10 बजे मानुङकोट हाइकिङ गएका उनीहरू जंगलमा हराएको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रसनी दीपा केसीले कमाण्डमा महिला प्रहरी सहित 10 जनाको टोली खटिएको थियो। प्रहरीले खोजी गरी 4 किशोरीलाई सकुशल उद्धार गरेर आफन्तको जिम्मा लगाएको छ। शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विकले बिजुलीमा लगाइएका सम्पूर्ण कर तत्काल खारेज गर्न केन्द्र सरकारसँग माग गर्नुभएको छ। उहाँले विद्युतका ट्रान्सफर्मर स्तरोन्नति तथा प्रसारण लाइन सुधार गरी विद्युतीय चुलो प्रयोग गर्ने वातावरण बनाउनु भएको थियो। उहाँको अनुसार भान्सामा हुने इन्धन अभावको दीर्घकालीन समाधानका लागि विद्युत आपूर्ति भरपर्दो बनाउनु आवश्यक छ, नत्र यस्तो समस्या फेरि फेरि आइरहन सक्छ। सधैँ कति तडपिने उहाँले प्रश्न गर्नुभएको थियो। तनहु कलाकार संघको 11 वार्षिक साधारण सभा तथा 4 अधिवेशन सम्पन्न भएको छ। अधिवेशन सिर्जनाले मगरको अध्यक्षतामा 11 सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ। समितिको उपाध्यक्षमा कृष्ण बहादुर विक, सचिवमा धर्म नेपालीको उपाध्यक्षमा मीन कुमारी गुरूङ र सहसचिवमा दीपक परियार चयन हुनु भएको छ। सदस्यहरूमा सन्दीप आंशु मगर, रूपा थापा मगर, विनिता सापकोटा, जमुना नेपाली र दुर्गा भण्डारी चयन हुनुभएको संघले जनाएको छ। खरेन्टार स्थित मनिषा होटलमा शनिबार हिजो आयोजित कार्यक्रममा चर्चित गीतकार दिवान किनारले कलाकारिता सहज पेशा नभएको भन्दै सृजनामा लाग्नेहरूलाई सचेत्र समर्पित भएर अघि बढ्न आग्रह गर्नुभएको थियो। उहाँले तनहुका सबै विधाका कलाकारहरूलाई समेटेर संघलाई अझ सशक्त बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। कार्यक्रममा संघका संस्थापक अध्यक्ष एम सागर विक, पूर्व सल्लाहकार उत्सव सुनार र निवर्तमान अध्यक्ष कृष्ण प्रसाद गौतम लगायतले तनहुको कला र संस्कृतिको विकासमा संघले गर्दै आएका गतिविधिलाई निरन्तरता दिनुपर्ने धारणा राख्नु भएको थियो। क्षेत्री समाज नेपाल शुक्लागण्डकी नगरपालिका 4 चौथो साधारण सभा तथा 2 अधिवेशन मार्फत नयाँ कार्यक्रम चयन गरिएको छ। हिजो शनिबार दुलीगौड़ा स्थित वडा नम्बर 4 सभा हलमा सम्पन्न भएको अधिवेशनले चित्रबहादुर पराजुलीको अध्यक्षतामा 11 सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो। समितिका उपाध्यक्षमा अर्जुन घिमिरे र भीमा देवी खत्री, सचिवमा ओम बहादुर केसी, कोषाध्यक्षमा राम बहादुर भण्डारी चयन हुनुभएको छ। यस्तै सदस्यहरूमा मीना भानिया, कृष्ण बहादुर खत्री, रुद्रबहादुर खड्का, शमसरा कार्की, पार्वती तिमिल सिन्हा र तेज बहादुर कार्की चयन भएको समितिले जनाएको छ। साधारण सभा सहितको अधिवेशनलाई क्षेत्री समाज नेपाल कर्णगी प्रदेशका सदस्य ऋषि बहादुर बस्नेत, क्षेत्री समाज शुक्लागण्डकी नगर समितिका अध्यक्ष पदम बहादुर बानिया, नगर समितिका सचिव विष्णु बहादुर महत लगायतले सामुदायिक विकासमा जातीय संगठनहरूलाई अझै मजबूत बनाउँदै लैजानुपर्नेमा जोड़ दिनुभएको थियो। कार्यक्रम अध्यक्ष रत्नबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो। अब अन्तर्राष्ट्रिय समाचार।
इण्डोनेसियाको फ्लोरेस द्वीपमा हिजो बिहान गएको 7.7 म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परि ज्यान गुमाउनेको संख्या 47 पुगेको छ। भूकम्पका कारण सयौं भवनमा क्षति पुगेको छ भने उद्धार टोलीले भग्नावशेषमा फँसेकाहरूको खोजी तथा उद्धार गरिरहेको बीबीसीले जनाएको छ। इण्डोनेसियाको मौसम तथा भूभौतिक निकायका अनुसार स्थानीय समय अनुसार बिहान 5 बज्नु केही अघि गएको भूकम्पको केन्द्र 15 किलोमिटर गहिराईमा थियो। भूकम्पपछि दर्जनौ परकम्प आएका छन्। सबैभन्दा बढ़ी प्रभावित मंगराई क्षेत्रमा 24 जनाको ज्यान गएको छ। पूर्वी मंगराईमा 17, सिक्कामा 3 तथा नगाडा एन्डे 47 पुगेको छ। भूकम्पका कारण सयौं भवनमा क्षति पुगेको छ भने उद्धार टोलीले भग्नावशेषमा फँसेकाहरूको खोजी तथा उद्धार गरिरहेको बीबीसीले जनाएको छ। इण्डोनेसियाको मौसम तथा भूभौतिक

0: व्यवस्थापन निकायले जनाएको छ। घटनामा 13 जना घाइते भएका छन्। प्रारम्भिक विवरण अनुसार 150 भन्दा धेरै घरमा क्षति पुगेको छ। विद्यालय, स्वास्थ्य संस्था, धार्मिक स्थल, सरकारी कार्यालय तथा अन्य सार्वजनिक संरचनामा पनि ठूलो क्षति पुगेको छ। अन्तिममा खेल समाचार। स्पेनको शीर्ष डिभिजन फुटबल लीगाको नयाँ सिजन शुरू भएको छ। सन् 2026-27 सिजन हिजो पहिलो दुई खेलसँगै शुरू भएको हो। पहिलो खेलमा अलावेस र सोभिल्लाले विजय शुरूआत गरेका छन्। यी दुई टोलीले 3 अंक जोडेका छन्। अलावेसले गेटाफेलाई 3 गोलले हराएका थिए। त्यस्तै 10 खेलाड़ीमा सुमित सेभिल्लाले रायो भल्कानोलाई 2-1 पराजित गरेको छ। स्पेनको रेफ्री कमिटीले यो सिजनका लागि केही नयाँ नियम पनि लागू गरेको छ। विशेष गरी समय खेर फाल्ने प्रवृत्ति खटाउन सब्स्टिच्युट खेलाड़ी 10 सेकेण्डभित्र मैदानबाट बाहिरिनु पर्ने, थ्रो इन दिन ढिला गरेमा विपक्षले बल पाउने लगायतका रहेका छन्। हवस् सैन्य खबरहरूसँगै बिहान 10 बजेको ढोरवाराई हाइलाइट्स अलिक लागिसकिएको छ। त्यसो 2 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट म सृष्टि खत्री बिदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट पाइन्ट, स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, धुलेगौडा हेल्प पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0564140008।
3: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
4: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
3: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
4: छुटका दायराहरू,
3: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
4: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
3: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
4: थप जानकारीका लागि सम्पर्क 0765-71479, मोबाइल 98-560-62-65 र 98-468-64-145।

0: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ।
0: अहिले हतार छ, पछि आउँदै गरौँला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुखद मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक,
4: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 6 गते पहिलो शनिबार पेट, छाती, मुटु, मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय।
5: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य,
4: हार्जोनी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल, वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
5: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
4: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
4: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
6: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 9560131053।
7: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर,
8: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
9: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ।
8: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
7: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0564142733, मोबाइल 9968861887।
10: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् भो।
11: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
10: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
11: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
10: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
9: होटल फ्यामिली एन्ड लज, खैरनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9856324020, 9801454674 र 9864023420।
12: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
13: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तुलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
12: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
13: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
12: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
13: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
12: मृगौलाको पत्थरी, पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या,
14: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
12: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
14: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
12: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार।
15: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा।
16: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
17: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
18: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
17: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
18: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
19: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
20: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
21: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9648385522।
22: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
23: म्याडम, धुम्रपान भनेको के हो?
22: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
23: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ?
22: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
23: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
22: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
19: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
24: यो डाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला।
25: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौंडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौंडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर, मर्मत सबै गरिन्छ नि।
24: हजुर, दुलेगौंडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलोट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौंडा मेटल उद्योग, प्रोप्राइटर सूर्यबहादुर बानिया, संगम बानिया। फोन 065414142, 98563231128, 98462014726।
25: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
9: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलेटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
17: ज्ञान प्रसाद भण्डारी दुलेगौंडा ₹1,00,000,
9: किसान खत्री ढोरफिर्दी हिमाली टोल ₹51,000,
17: ढोरफिर्दी टोल विकास संस्था ढोरफिर्दी ₹10,511,
9: परशुराम शर्मा भण्डारी कवासी ₹31,005,
17: अन्नपूर्ण टोल विकास संस्था अन्नपूर्ण टोल ₹10,100,
9: बाराही
0: सामुदायिक स्वास्थ्य सहकारी संस्था दुलेगौड़ा रू 51111
1: अम्बिका प्रसाद लामिछाने दुलेगौड़ा रू 10511
0: तुलसी शाह दुलेगौड़ा रू 10505
1: लक्ष्मी पौडेल भट्टराई ढोरफेरी हिमाली टोल रू 10155
0: वैदिक सनातन कर्मकाण्डी शुक्लागण्डकी 8 रू 15005
1: हेमन्त थापा गोदर ढोरफिर्दी प्रगति टोल रू 50231
0: मोती प्रसाद भट्टराई केसु ढोरफिर्दी हिमाली टोल रू 21151 के कम्मर दुखाई घोडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ
2: अब चिन्ता नगर्नुहोस् भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्लागण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
0: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
2: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
0: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
2: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी
0: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्
2: दुखाईबाट मुक्ति सक्रिय जीवनको सुरुवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
0: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644
2: भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि
3: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज
4: 103.8 मेगाहर्ज प्रेजेंट एवरीडे 10:30 AM टु 12 PM
5: इट्स टाइम फॉर कॉलिंग टाइम
4: ओनली ऑन रेडियो ढोलबाराही

हेलो, गुड मर्निङ दर्शन, नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ टाइममा, जसले द्वारा सुन्दै हुनुहुन्छ रेडियो दुर्बारा 103.8 मेगाहर्ज सन्तर्मनका आवाज, साथै इन्टरनेट अनलाइन मार्फत पनि तपाईँ हामीलाई www.radiodurbarahi.com.np लगइन गरेर पनि विश्वभरिक साथ सुनेर साथ दिन सक्नुहुन्छ। अनि प्रोग्राम लिएर सदा चाहिँ आज पनि तपाईँको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुत अनु मल्ल रहन्छ अबको 12 बजेको समयसम्म। हप्ताको सातै दिन फरक बार फरक श्रृङ्खलाको साथमा आउँदै गर्दा आजको एपिसोडमा रहेर चाहिँ हामी हप्ताको शुरूआती दिनमा छौँ। अन्ताक्षरी विशेषको साथमा जोडिन्छौँ। गीत संगीत गुनगुनाउनु मनपर्छ हामीसँग अन्ताक्षरी सँगसँगै सहभागिता जनाउन चाहनुहुन्छ भने 0965414200 बाटो भएर जोडिँदै गर्नुहोला। अहिलेको लागि चाहिँ एउटा मिठो गीतबाट कार्यक्रमको शुरूआत गरिहाल्छु। सन्नानी तिमीलाई हिर्कौला लट्ठीले, ट्याक्क ट्याक्क बाबु बगतीको आवाजमा सजिएको यो गीत सिकार्नुहोला है त।

हजुर, सान नानी बोलको यो सुमधुर गीतबाट कार्यक्रमको शुरूआत गरिसकेको छु। पक्कै पनि यहाँहरू सम्पूर्णलाई मन पर्यो होला। यस्तै मिठा मिठा गीत संगीतको साथमा हामी रहन्छौ यहाँहरू माझ अबको 12 बजेको समयसम्म भने डेढ घण्टाको समय दिभर यहाँले मिठा मिठा गीत संगीत सँगसँगै अनि साथीहरूसँगको कुराकानी सुनेर चाहिँ भरपूर मनोरञ्जन लिन सक्नुहुन्छ। साथमा सहभागी जनाउनको लागि चाहिँ 0564142000 टेलिफोन लाइन पनि खुल्ला छ र आज अन्ताक्षरीको साथमा चाहिँ हामी जोडिन्छौ है। अहिले भनेको सहभागी साथी हुनुहुन्छ लाइनमा, स्वागत गरिहाल्छु। हेलो, नमस्ते हजुर भन्दै थिए, साथी चाहिँ छुटिसक्नु भएको छ है। सुन्दै हुनुहुन्छ भने फेरि पनि हामीसँग जोडिन सक्नुहुन्छ र हाम्रो प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमे माभूषण सुनसादी पसल दिलेगौडाले। निरन्तर रूपमा सेवा दिँदै आइरहेको यो पसल को सेवा सुविधाको कुराकानी गर्नुपर्दा अर्डर अनुसारको विभिन्न डिजाइनका गरगना खरिद बिक्री तथा सारफेर गर्नु परेमा अनि पुराना गरगनाहरू पनि सारफेर गरिनुका साथै मरमत खरिद बिक्री पनि गरिन्छ। र यहाँले सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ। प्रोपाइटर हुनुहुन्छ मेन बहादुर सुनार भने। साथमा हाम्रो प्रोग्रामको अर्को पनि स्पोन्सर रहेको छ, प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सपले। प्रोपाइटर हुनुहुन्छ हरिन कुमार श्रेष्ठ भने। ग्यारेन्टीका गरगना साथसाथै विभिन्न जात जातिका ड्रेसहरू अनि त्यस्तै गरी परम्परागत जातीय गरगना चाहिएमा पनि यहाँले चाहिँ गएर सेवा सुविधा लिन सक्नुहुन्छ र बारे पछि हामी एकजना साथीलाई विजय गराएछौ। सँगै विजयी साथी मध्ये पनि अन्तिम बार शनिबार चाहिँ हामी एकजना साथीलाई लकी ड्र मार्फत विजय गराउँछौ भन्ने अघिल्लो हप्ताको विजय साथी चाहिँ हुनुभएको छ ऋषिरामजी हुनुहुन्छ, जहाँ उहाँ चाहिँ प्युठानदेखि हुनुहुन्छ भने यदि सुन्दै हुनुहुन्छ भने अब उहाँले नम्बर टिपाइसक्नु भएको छ भने ठिकै छ, यदि टिपाउनु भएको छैन भने चाहिँ हाम्रो अफिसको नम्बर खुल्ला रहेको छ अहिले 0564141000 गएर चाहिँ आफ्नो नम्बर टिपाउन सक्नुहुनेछ है। यो कार्यक्रम सम्बन्धी जानकारी चाहिँ रहेको थियो र फेरि पनि कता कता साथी चाहिँ लाइन हुनुहुन्छ है, म सकेसम्म उहाँलाई चाहिँ सहभागी गराउने कोसिसमा छु। हेलो, कहाँदेखिको हुनुहुन्छ? हेलो, नमस्ते हजुर। हेलो, नमस्ते हजुर। नमस्ते, कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो रिताजीलाई। अनि रिताजी सन्चै आरामै हुनुहुन्छ त? अनि हाम्रो रिताजीसँग चाहिँ हिजो आज मजाले कुराकानी गर्न पाइएको छैन जस्तो लाग्छ है, किन होला? के कतातिर व्यस्त हुनुहुन्छ? घरतिरै व्यस्त है। अनि यो व्यस्तताको समयमा चाहिँ रेडियो प्रोग्राम चाहिँ सुन्नु भएको छ कि छैन त? कतिको सुन्नुहुन्छ? सुन्दै हुनुहुन्छ। अनि काउडाडातिरको हालखबर के छ, तपाईँको नयाँ नौलो के छ, सुनाइदिनुहोस् न त। काउडाडाको पनि ठिकै छ। यो ठिकठाकको समयमा चाहिँ अब ठिकठाक गरेर हामी मजाले अन्ताक्षरी गाउनु पर्छ है। कतिको रेडी हुनुहुन्छ? रेडी हुनुहुन्छ भनेपछि हाम्रो रिताजी चाहिँ पहिलो सहभागी साथी पनि हुनुहुन्छ। हामी तपाईँबाट नै सुरु गर्छौ है, तपाईँलाई मनपर्ने एउटा गीतबाट आजको अन्ताक्षरी सुरु गरिदिनुहोस् है त। रेडी हुनुहुन्छ है? ल, सुरु गरिदिनुहोस्। चरी चट्ट परी भुरुरु खोली तिरै तिर भनेर कस्तो मिठो गीत चाहिँ सुरुमा स्टार्टिङ गरिदिनु भयो है। तिरै तिर भनेर त रतिर पुग्यो है नि त मेरो पालो। र बाच गाउनु पर्यो मैले रेशम फिरिरी रेशम फिरिरी उडेर जाउँ कि डाँडामा भन्ज्याङ रेशम फिरिरी। ल, हाम्रो रिताजीलाई पनि र बाचै पालो पर्यो है। आउने बाटैमा ममा पुगे है नि त मेरो पालो।

0: लम पाट पालो पर्यो है ओ माई गड मायालाई फुलथुङ्गा दिने हो त
1: गीत
0: मात्रै है गबाट

0: छवा त भयो नि त
1: छ भने माया मोहनी पुखेर छैन भने माया मोहनी लगाइदेऊ
0: ल छ भने माया छपक्कै लगाइदेऊ छैन भने माया मोहनी फुकाइदेऊ भनेर ऊ बाटा चाहिँ म गीत गुनगुनाउँछु है रिताजी अनि ऊ पछि चाहिँ तपाईँको एक पाली अनि हामी छुटिनु पर्छ है अब एक एक पालो है त ल ऊ बाटा चाहिँ मैले गाउनु पर्यो होइन त

0: मिल्ला यो बात
1: माको संसार विचित्र
0: बस्यो दिलभित्र भनेर त्रबाट हामी अर्को साथीलाई पालो दिन्छौ रिताजी. अहिलेको लागि भने अघि सुरुवातीमा तपाईँले गुनगुनाउनु भएको थियो नि मिठो गीत चरी चट्टपरी भुरुरु भनेर हामी यो गीत सुन्दैछौ. रेडियो प्रोग्राम सुन्दै गर्नु होला अहिले भने छुट्टिनु पर्छ है त. ओके नमस्ते बाई बाई. उहाँ हुनुहुन्थ्यो रिता आचार्यजी हामीलाई काउन्टारादेखि सम्झाउनु भएको थियो. अब आउने साथीको पालो त्रबाट परेको छ, तयारी गरेर चाहिँ बस्नु होला हामी भन्ने. अब व्यावसायिक विश्रामतर्फ जानुपर्ने बेला पनि भएको छ. कार्यक्रमको पहिलो व्यावसायिक विश्रामतर्फ 11 बजेको टाइम चाहिँ लगतै हाम्रो पुनः भेट हुन्छ. यसो अहिलेको लागि चाहिँ यो मिठो गीतको साथमा जहाँ चाहिँ आवाज रहेको छ राजन राज शिवाकोटी अनि अन्जु पन्तको आवाज सँगसँगै विश्राम पश्चात हामी पुनः उपस्थित हुन्छौँ. हामी सँगै रहनुहोला, सुन्दै गर्नुहोला प्रोग्राम कलिङ टाइम रेडियो ढोरबाराही 103.8 मेगाहर्ज सन्तर्मनको आवाज है त.

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: ए तिमी कहाँ जान लागे कि
2: थाहा छैन हाम्रो कोत्रेमै खुलेको छ नि दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर कोत्रेमा भव्य शुभारम्भ हुँदैछ त्यही जान लाग्यो
1: ओहो त्यसो भए त शुभारम्भको अवसरमा केही विशेष अफर पनि होला नि
2: विशेष मात्र होइन धमाकेदार अफर छ त्यहाँ जे सेवा लिँदा पनि 50% छुट अझ एउटा रमाइलो कुरा कुनै दुई सेवा लिनुभयो भने एउटा सामा सित्तैमा
1: आहा अब दीक्षामा यस्तो अफर हुँदा हुँदै अरू किन खोज्ने म जान्छु पकत
2: विशेष छुटको फाइदा उठाउन तपाईँ पनि ढिला नगर्नुहोस् है
3: शुभारम्भ कार्यक्रम यही भदौ 1 गतेदेखि 5 गतेसम्म समय बिहान 8 बजेदेखि बेलुका 8 बजेसम्म
4: आफूलाई अझ सुन्दर अझ आकर्षक र अझ आत्मविश्वासी बनाउन आजै आउनुहोस् दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर कोत्रे प्रोपाइटर निशा लामा सम्पर्क
3: 97090 34335
5: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460 69246
6: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
7: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
6: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ
7: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
8: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
9: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
8: प्रोपाइटर रबिन थापा सम्पर्क 98560 33398 र 98465 10950
10: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ
11: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
10: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुमाया पुन
11: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
10: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
11: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन
10: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
11: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
10: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
11: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
10: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ डाक्टर सुस्मिता गुरुङ
11: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
10: फिजिसियन डाक्टर अनमोल पौडियल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर
12: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा, पोस्ट ऑफ सेवा, फिजियोथेरापी, इंडोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, यूरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टर द्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
13: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारी को लागि पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 रोड, फोन 0165901625963।
14: ए सबिना, यस्तो हतारमा कता हो?
15: ए प्रदीप, हेर न, बेगो दिन पनि आइसक्यो, घर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
14: ल, बिहेको घर गहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
16: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहत्रास। मोबाइल 9846878528 र 9808-16142।
17: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
18: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
17: उपचार सेवाहरू:
18: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
17: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
18: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
17: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
18: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
17: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
18: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778582779582780।
19: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
20: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
19: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
20: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, बिपी चोक।
19: प्रोपाइटर थान प्रकाश नेउपाने 9856033878। प्रशान्त नेउपाने 9460026925।
20: कति राम्रो देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
19: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
20: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
21: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
19: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4, दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि। प्रोपाइटर मनराज गुरुङ, सम्पर्क 9560557731, 9060657731।
0: This is Radio Dhor Barahi, 103.8 MHz.
22: Station 1.
1: स्टुडियो लाइन
2: अहिले बिहानको 11 बज्यो।
22: टाइम चेक को साथ में मनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु का साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935301।

हजुर, कार्यक्रमको यो पहिलो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ छ यम, र आज हामी आइतबारको एपिसोडमा रहेर चाहिँ अन्ताक्षरीको साथमा जोडिरहेका छौँ। रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने अबको 12 बजेको समयसम्म हामी तपाईँको साथमा रहन्छ भने यहाँहरू भने हामीसँग जोडिन सक्नुहुन्छ 0465-4400 बाटो भएर। टेलिफोन लाइन पनि एकदमै खुल्ला चाहिँ रहेको छ। अनि रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने अब आउने साथीको पालो चाहिँ अन्ताक्षरी गाउनको लागि त्रबाट परेको छ, तयारी गरेर चाहिँ आउँदै गर्नुहोला। अनि साथमा मिठा मिठा गीत सङ्गीतको साथमा जोडिए सँगसँगै आइदिएको लागि चाहिँ तपाईँ माझ राख्दैछु। जगदीश सोमाल अनि रजिना रिमालको आवाजमा सजिएको सयोजनी जिउन सकिन्छ सकिँदैन, योजनी त हजुरहरूलाई भयो, यो गीत स्वीकार्नुहोला है त।

0: सुन्दर गीत विमास कार्यक्रममा स्थान दिइसकेको छु। यस्तै मिठा मिठा आधुनिक गीत संगीतको साथमा हामी रहन्छौँ अबको 12 बजेको समयसम्म यहाँको साथमा भन्ने साथमा साइदाबारको एपिसोडमा रहेर चाहिँ हामी अन्ताक्षरीको साथमा जुडिरहेका छौँ र अहिले भने कोही सहभागी साथीलाईमा हुनुहुन्छ, स्वागत गरौँ। हेलो नमस्ते हजुर।
1: हेलो
0: हेलो नमस्ते हजुर,
1: म राजु कामा बोल्दैछु। तपाईँको 4-14 फोन लागिरहेको छैन होइन?
0: हजुर हजुर हजुर, राजुजी कार्यक्रममा धेरै धेरै स्वागत छ है। हिजोको विजेता चाहिँ हाम्रो शनिबारको विजयी साथी चाहिँ प्युठानदेखि ऋषिरामजी हुनुहुन्छ है। हजुर हिजो हुनु भएन नि त, लक्की ड्रमा चाहिँ हाम्रो ऋषिरामजी पढ्नु भएको छ है। किन होला त्यस्तो? तपाईँ जस्तै धेरै साथीहरूले गुनासो गर्नुहुन्छ होइन, अनि हाम्रो रेडियो प्रोग्राममा चाहिँ अब सबै साथीलाई हामी लक्की ड्र मार्फत विजय गराउनु पर्ने हुन्छ है। अब त्यसमा पनि अब कहिले को साथी पढ्नुहुन्छ कहिले को साथी पढ्नुहुन्छ, अब हाम्रो राजुजी भनेर नि हामी चाहिँ गर्न पनि मिल्दैन है। सो अब लक्की ड्र मार्फत कहिले को साथी पढ्नुहुन्छ त्यसको लागि चाहिँ अब हाम्रो नियम नै त्यही छ।
1: म विजेता तपाईँकोमा कहिले भनेको हो त्यो पनि मलाई थाहा छ।
0: हजुर हजुर,
1: आठ महिना भइसक्यो प्रायले कहीँ मैले मिल्दैन मेरो उत्तर, प्राय म मिलाएकै हुन्छ।
0: त्यही त, तपाईँले मिलाएको समयमा चाहिँ कस्तो हुन्छ भन्दा फेरि राजुजी कहिले काहीँ चाहिँ अब शनिबारको दिनमा सबै साथीले चाहिँ अब सही जवाफ मिलाउनुहुन्छ होइन, अब सबै साथी मध्ये पनि हामी चाहिँ अब एकजना साथीलाई विजय गराउनु पर्ने हुन्छ अनि त्यसमध्ये पनि भन्दै थिए अनि साथीहरूले चाहिँ यस्तै गर्नुहुन्छ कि होइन, आफ्नो गुनासो राख्नुहुन्छ अब खास के हो भनेर कारण सुनाउने समयमा चाहिँ अनि हाम्रो कुरा चाहिँ सुन्नुहुन्न बुझ्नुहुन्न अनि फेरि अब के भएको भनेर अर्कोचोटि पनि प्रश्न राख्नुहुन्छ होइन। तपाईँको जिज्ञासा अब तपाईँलाई चाहिँ अब चित्त नबुझेको कुराहरू छ भने राख्न सक्नुहुन्छ तर हाम्रो कुरा पनि सुनिदिनु होला है। राजुजी रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने पनि अब राजुजी जस्तै अब धेरै साथीहरूले कहिले काहीँ गुनासो गर्नुहुन्छ कि अब त्यस्तै गाह्रो पर्छ भनेर हामीले चाहिँ अब लक्की ड्र मार्फत विजय साथी गराउँदै गर्दा चाहिँ हामी के भन्छ अब साथीहरूलाई चाहिँ लक्की ड्र मार्फत चाहिँ हामीले साथीहरूलाई चाहिँ विजय गराइरहेका हुन्छौँ कि होइन। सो साथीहरूको गुनासो आफ्नो ठाउँमा छ, अब गुनासो राख्नुहुन्छ भने आफ्नो जिज्ञासा सँगसँगै उत्तर पनि सुनेर चाहिँ जानु होला पनि भन्न चाहन्छु है। सो यो कुराकानी सँगसँगै अहिले भने फेरि साथी हुनुहुन्छ लाइनमा, पहिला साथीलाई सहभागी गरौँ। हेलो नमस्ते हजुर, कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो दलमाया दिजुलाई।
2: धन्यवाद।
0: अनि के छ त हाम्रो दलमाया दिजुको नयाँ ओला हल्काबाट फुलचोकतिरको? केही छैन, किन होला त केही नभएको? खै किन हो किन हो? अनि आज चाहिँ अब दाउरामा खाना पकाउनु भयो कि ग्यासमा पकाउनु भयो कि लाइनमा पकाउनु भयो त?
2: दाउरामा हो।
0: दाउरामै हो है, अझैसम्म नि तपाईँकोतिर चाहिँ अब ग्यासको चाहिँ कस्तो खालको अभाव छ हुन्छ नि, अब ठाउँमा पुगेको छैन अथवा अब के भन्छ ग्यास आए पनि तपाईँको ठाउँमा चाहिँ नपाउनु भएको हो कि कस्तो छ?
2: त्यस्तै होला नि, हामीले अब राशन खाँदैन।
0: हजुर,
2: अब राशन खानेहरूले त पाउनु भएन राशन पसलमा।
0: हजुर,
2: हामीले के पाउनु?
0: त्यही त, अब हामी पनि ठ्याक्कै राशन पसलमा गयो भने चाहिँ कति साथीहरूको गुनासो चाहिँ सुनिरहेको थियौँ कि अब फलानोले चाहिँ पाउनु भयो अरे अनि हामीले चाहिँ नपाउने भनेर, अब व्यवसायहरूसँग कहिलेकाहीँ चाहिँ यही कुरामा चाहिँ अब ठ्याकठुक परेको पनि हामीले पनि देखिरहेको हुन्छौँ कि। सो कुरामा कुरा आउँदा सोध्नु पनि मन लाग्यो है। यो कुराकानी सँगसँगै आज रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन? सुन्दै हुनुहुन्छ है। अनि अघि हाम्रो रिता त्रमा पुगेको छ के अरे है, अनि अब त्रबाट चाहिँ मैले गाउने हो भनेर रेडी हुनुहुन्छ त? ल त्यसो भए ल अब हामी अलिकति अगाडि पुर्याउने हो, अब जसले जान्छ अब त्यसरी नै अगाडि जाउँ क्या अरे, अहिले चाहिँ त्रबाट सुरु गरिदिनुहोस् है त। मुगलिनको बाटोमा भस्मा सर र भनेर अहिले रतिर पुग्यो मेरो पालो। आरो बात रुन्सानी मन की ना रुदेना रुख बोली ना बोला निर्माया बचन को घाव निको हुदेना नौ बात पढ़े

जाम भनेर फेरि मबाटै पालो पर्यो नि त. ल पार्नु पिर पार्यो भनेर अब चाहिँ हामी एक दुई चरण गीत गुनगुनाउँछौ है. पार्नु भने चाहिँ अहिले नै साथीलाई पालो दिने यो बाटो. ल ठिकै छ, यो बाटो चाहिँ हामी साथीलाई पालो दिन्छौँ. अहिलेको लागि भने एउटा मिठो गीत राख्दैछु कि यहाँले सुन्नु भएको छ, हाम्री आमा साह्रै नि बाठी छिन्, चामलसँग पिठो पो साथी छिन् भन्ने गीत सुन्नु भएको छ कि छैन? कहिले कहिले सुने थिए होला भने अब चाहिँ हामी सोही गीत सुनाउँदैछौ. रेडियो प्रोग्राम सुन्दै गर्नु होला अहिले भने छुटिनु पर्छ है त. नमस्ते. उहाँ हुनुहुन्थ्यो फुलचोकदेखि हामीलाई सम्झनु भएको थियो धर्मया दिजुले है. अनि अहिलेको लागि भने हरिवंश आचार्यको चाहिँ शब्द सङ्गीत अनि म्युजिक पनि रहेको छ है, यो गीत रहेको छ अहिलेको लागि. र मैले गीत सँगसँगै हामी जान्छौँ छोटो व्यवसायिक विश्राममा. विश्राम लगतै हाम्रो पुनः भेट हुन्छ नै यहाँ भने सुन्दै गर्नुहोला प्रोग्राम कलिङ चायम रेडियो झोर बाराही 103.8 मेगाहर्ज सन्तमनको आवाज है त.

0: This is Radio Dhor Barahi, 102.8 MHz.
1: कहाँ जाने?
2: सिधै मयम चिसापानी बाट काठमाडौँ, काठमाडौँ बाट
1: मयम चिसापानी, अनि बीचमा नझर्ने?
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
3: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोरफिर्दी छापदीप देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235526363।
4: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँच्छन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
5: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनसादी पसल खोजौला नि।
4: स्याङ्जा धनलक्ष्मी सुनसादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौंडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनसादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
6: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
7: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
6: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3, दुलेगौंडा, ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि।

0: शाखा दुलिकौड़ा वन केवा चोक प्रतीक्षालय अगाड़ी प्रोपाइटर रामो विश्वकर्मा 9811160069 राजू विश्वकर्मा 9807169 142।
1: एपी स्टोर दुलेगौड़ा सृजना टोल बनकेवा चोक देखि भित्रपट्टी कवासे जाने बाटो में आफ्नो भवन में खुले
2: यहाँ दैनिक उपभोग्य सामग्री एउटै छानामुनि पाइनुका साथै सुफत मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
2: प्रोपाइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
1: फोन नम्बर 0564143121,
2: मोबाइल 9805678634 र 9781105090।
3: मम्मी भोक लाग्यो, खाजा खाम न।
4: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
3: हस् मम्मी।
5: मैले सुने छोरी, ल जाम हिँड।
4: सुन्नुहोस् न, खाजा खान त बिजी मम हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
6: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकी उत्पादन हाम्रो परिकार।
4: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो पोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9808281144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
6: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
7: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
8: कता हिँड्नु नि, मिलको जाली र फिता खाँचै गएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
7: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
8: त्यसो भए कहाँ जाने त कान्छा?
7: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
8: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
9: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काट काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट्स पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
6: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4, दुलेगौडा, आफ्नै निवासमा।
1: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855411445 र 9855420445।
10: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
11: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
4: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 9816634372।
6: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
12: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4, दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
6: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
12: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
6: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
12: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
6: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
12: दुखाइबाट मुक्ति सक्रिय जीवनको सुरुवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
6: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
12: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि। भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
6: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
12: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
6: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
12: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
6: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
12: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
6: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
12: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
6: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
12: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
6: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712040।
13: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र प्रोग्राम कलिङ टाइममा रहेर आज आइतबारको एपिसोडमा हामी अन्ताक्षरी विशेषको साथमा जोडिरहेका छौं। अनि अब आउने साथीको पाला चाहिँ यो बाट परेको छ है, जहाँ चाहिँ हाम्रो प्रोग्रामको स्पोन्सर रहेको छ उमेन बाबुसन सुनसादी पसल दुलेगौडा, प्रोप्राइटर हुनुहुन्छ उमेन बहादुर सुन्ना भन्दै साथमा चाहिँ हामी मिठा मिठा गीत संगीतहरूलाई पनि कार्यक्रममा स्थान दिइरहेका छौं। अहिलेको लागि एउटा गीत सुनिहालौँ अनि त्यसपछि हामी साथीहरू आउनु भएसम्म हामी साथीहरूलाई सहभागी पनि गराउँदै गर्छौँ। रुपई महानी कति मिठो बोलेर हो घायल बनाउने सुमधुर गीतमा आवाज रहेको छ टङ्क बुढाथोकी अनि मिना निरौलाको आवाजमा रहेको यो गीत स्वीकार्नुहोला है त।

हजुर, सतुरगतिबाट रहेको रूपयी मोह अनि बोलको यो सुमधुर गीत विमास कार्यक्रम स्थान दिइसकेको छु। पक्कै पनि यहाँलाई मन पर्यो होला है। अनि यस्तै मिठा मिठा गीत संगीतको साथमा हामी तपाईँमाझ रहिरहेका छौँ। रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भन्ने अन्तिमसम्म पनि सुनेर साथ दिनुहोला र काम कार्यको व्यस्तता सँगसँगै हामीलाई सुनेर साथ दिइरहनु भएको छ भन्ने आशा अपेक्षा त छँदैछ। अनि रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने अन्तिमसम्म सुनेर साथ दिनुहोला र कार्यक्रममा रहेर चाहिँ यहाँहरूमा हामी साथमा चाहिँ एपिसोडमा अन्ताक्षरीको साथमा पनि जोडिरहेका छौँ। अनि यहाँलाई गीत संगीत गुनगुनाउन मनपर्छ भने पनि कार्यक्रममा चाहिँ जोडिन सक्नुहुन्छ। अब आउने साथीको पालो चाहिँ यो बाटो परेको छ। अब गीत संगीत हामीले कति सुनिरहेका हुन्छौँ, कति गुनगुनाइरहेका हुन्छौँ। अब अन्ताक्षरी भन्ने बित्तिकै यहाँलाई पनि थाहा छ है, अलिकति नियमबद्ध रूपमा रहेर चाहिँ हामी गीत संगीत गुनगुनाउँछौँ, जहाँ चाहिँ मैले गाएको गीत संगीतको अन्तिम शब्दको अन्तिम अक्षरबाट साथीको पालो पर्छ भने फेरि साथीले गुनगुनाउनु भएको गीतको पनि अन्तिम शब्दको अन्तिम अक्षरबाट मेरो पालो पर्छ। अनि त्यसरी नै हामी गीत संगीत गाउँदै गाउँदै गुनगुनाउँदै अलि अगाडि गर्छौँ है। अनि रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने सहभागिता जनाउँदै गर्नुहोला। अहिलेको लागि भने तपाईँमा आज राख्दैछु उनी आकाशबाट झरेकी अप्सरा। यो रमाइलो मिठो गीत रहेको छ। अनि यो गीतमा भन्ने आवाज रहेको छ उदित नारायण झाको, अर्जुन पोखरेलको चाहिँ म्युजिक अनि अमृत रेग्मीको लिरिक्समा रहेको यो गीत सँगसँगै हामी चाहिँ फेरि पनि अर्को विश्रामतर्फ चाहिँ जानुपर्ने हुन्छ है। सो हामीसँगै रहनुहोला, सुन्दै गर्नुहोला प्रोग्राम कलिङ चार्यम है त।

0: This is Radio Dhor Barahi 103.8 MHz.
1: BBS मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
2: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
2: छुटका दायराहरू:
1: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
2: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
1: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
2: थप जानकारीका लागि सम्पर्क 0625714479, मोबाइल 9856062265 र 9648064145।
3: तपाईं घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्। प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
4: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
3: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
5: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागण्डकी 2 काछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 9860324475 र 9801324475।
1: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नुहुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नुहुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची: युरिया प्रति केजी रु 22-23, डीएपी रु 49-50 र पोटास रु 38-39। अनुरोधक कृषि विकास शाखा, शुक्ला गण्डकी नगरपालिका, तनहुँ।
6: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
7: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
6: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, ठेको चिन्ता लिनु भएको छ यो दिदीले।
7: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
6: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाइ त्यही बनेको छ।
1: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनी स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
8: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा। प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847153868।
9: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
10: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
11: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ।
10: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
9: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा। फोन 0625414233। मोबाइल 9968178887।
12: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै, मेरो त साह्रै मन डुलेको डुलै भयो।
13: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
14: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन्छ।
12: खाक्कैमा दिमागलाई भारी गराएछु। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
11: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र एभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
8: सम्पर्क समयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेदी, प्रोपाइटर हरिचन्द्र महत। मोबाइल 9825527763 र 9860715
14: र रामचन्द्र महत 9864168878।
0: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
15: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम कलिङ टाइममा जसले यति बेला सुन्दै हुनुहुन्छ रेडियो दरबाराही 102.8 मेगाहर्ज अन्तर्मनका वा साथ इन्टरनेट अनलाइन मार्फत पनि हामीलाई www.radiodorbarahi.com.net लगइन गरेर पनि विश्वभर एकैसाथ सुनेर साथ दिन सक्नुहुन्छ। अनि आज आइतबार के एपिसोडमा हामी अन्ताक्षरीको साथमा जुडिरहेका छौं र साथीहरूले सहभागिता जनाउनु भयो भने हामी साथीहरूलाई पनि गराउँछौ। एकजना साथीलाई सम्म सहभागी गराउन चाहिँ सकिन्छ भने अघि अन्ताक्षरी गुनगुनाउँदै गर्दा चाहिँ थ्रबाट पर्दा हाम्रो दलमा दिजुले गुनगुनाउनु भएको गीत थियो तिर्सुली बगेर सलल टाइटलमा रहेको यो गीत। अनि अन्ताक्षरी भन्ने बित्तिकै त्रबाट आउँदा चाहिँ हामीले अब धेरै गीत सङ्गीत पाउन चाहिँ अलिकति गाह्रो पनि हुन्छ नि त है। सो साथीहरूलाई पनि सुनाऊ हामी अहिलेको लागि चाहिँ आनन्द कार्की अनि शर्मिला बर्देवाका आवाजमा सजिएको यो सुमधुर गीत तपाईँ माझ राख्दैछु, स्वीकार्नुहोला है त।

हजुर त्यसरी बगेर सलल मुगलिनको बाटोमा बसमा सरर भनिरोक्दा चाहिँ अब युगी सँगसँगै हामी समयको अन्त अन्ततर्फ पनि छौँ. एउटा जानकारी सँगसँगै छ, त्यो पछिल्लो समय अब पानी बर्खायामको समय छ होइन. सड़क अवरोध भइरोक्दा चाहिँ हिजोसम्म चाहिँ बेलुकीदेखि अब पृथ्वी राजमार्ग पनि बन्द भन्ने अवरुद्ध भनेर आएको थियो र अवरुद्ध पृथ्वी राजमार्ग चाहिँ खुलिसक्यो भनेर अहिले जानकारी पनि आइसकेको छ. सो जति पनि साथीहरू चाहिँ अब यात्राको क्रममा हुनुहुन्छ, यात्रा गर्दै हुनुहुन्छ र यात्रा गर्ने सोचमा हुनुहुन्छ भने पनि पछिल्लो समय चाहिँ मुख्यत अब त्यो ठाउँको अवस्था चाहिँ के कस्तो छ पूर्व जानकार भएर मात्र यात्रा चाहिँ गर्नु होला, किनकि बाढी पहिरोको जोखिम पनि उस्तै नै छ अनि अब पहिरो त्यस्तै होइन अनि अब खोला नालातिर पनि अब एकदमै बढिरहेको छ. सो यो समयमा विशेष आफ्नो स्वास्थ्यको ख्याल पनि राख्नु होला भन्दै जाँदा जाँदै भने आज हामी आइतबारको एपिसोडमा रहेर चाहिँ अन्ताक्षरीको साथमा जोडिरहँदा आज कार्यक्रममा भने मिठो आवाजको साथमा हामीसँग दलमा थापा जीजु फुलचोकदेखि हुनुहुन्थ्यो र रिता आचार्यजी जोडिनु भएको थियो काउँ डाँडादेखि र सम्पूर्ण श्रोता साथीहरूलाई पनि धेरै धेरै धन्यवाद भन्दै आजको विजयी साथी चाहिँ पहिलो सहभागी साथी हुनुहुन्छ काउँ डाँडादेखि रिता आचार्यजी. अनि सुन्दै हुनुहुन्छ भने अन्तिम बार शनिबारसम्म पनि हामीलाई चाहिँ सुनेर साथ दिनुहोला, जहाँसम्म हामीसँग चाहिँ आज राजु काभ्राजी पनि जोडिनु भएको थियो विराटनगरदेखि र उहाँको जिज्ञासा चाहिँ थियो कि अब विजय किन बनिन होला पनि भन्नुभएको थियो. त्यो जिज्ञासालाई पनि मेटाउँदै अब हामी बारी विषय यसरी नै अब जो साथीले चाहिँ एकदमै बेस्ट गर्नुहुन्छ हामी उहाँलाई चाहिँ विजय गराउँछौँ र विजय साथी मध्ये पनि अब साथीहरूलाई अब सबैलाई चाहिँ हामी के भन्छ विजय गराउन सकिँदैन, त्यसै कारणले गर्दा चाहिँ हामी लक्की ड्र मार्फत चाहिँ साथीहरूलाई विजय गरिरहेको हुन्छौँ. सो यो कुरामा पनि अब अन्यता चाहिँ नलिनु होला पनि भन्न चाहन्छु र जाँदा जाँदै भने अन्ताक्षरी गुनगुनाउँदै गर्दा चाहिँ हामीले अक्सर गिराइराख्ने गीत नै हो यो पनि, मास्टर साहेब सिकाइदेऊ प्रेरते. मेरो गीत रहेको छ सम्बोधित बासको तानितविका वन्दनाको आवाजमा सजिएको यो गीत सँगसँगै म कार्यक्रम प्रस्तुत आउनु मलाई पनि बिदा हुन्छु. नमस्कार, शुभ दिन.

0: भदौ 1 गते देखि 8 गते सम्म चियोन धाम जाऊ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
1: चियोन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भए पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
0: धार्मिक महोत्सवका आकर्षणहरू
1: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन,
2: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
0: कथा सहितको झाँकी गीति नाटक
1: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
0: सन्ध्याकालीन श्रृङ्गारित महाआरती,
1: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्द, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
0: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चियोन धाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ।
3: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
4: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
5: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
3: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि ढाङ्ग्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको केही त हो।
4: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्की कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक झापुसिक तायोमाला, दुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोटेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
3: सम्पर्क युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौड़ा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484264 र 9811453305।
6: आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
7: यी बुढा कुरै नबुझिको नै त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भयो।
6: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
7: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
3: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
4: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ बैंकको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855683507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
8: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
9: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
8: अनि बन्छ त दाई?
9: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
10: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्विसौनीको ठिक पारिपट्टि,
11: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
10: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
11: प्रोपाइटर राजन पौडेल, मोबाइल 9855062929।
12: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ट्ज
13: स्टुडियो लाइन
14: अहिले मध्याह्नको 12 बज्यो
15: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापावाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग सात फेर पनी गरीन प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 98165 95301

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु बलुनसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: जाजरकोट पहिरोमा मृत्यु हुनेको संख्या 4 पुग्यो, एकजना बेपत्ता, 7 जना घाइतेको उपचार हुँदै।
0: कंग्रेस इतरपक्षको राष्ट्रिय सम्मेलन आज सकिँदै, अहिले विभिन्न प्रतिवेदनमाथि धारणा राख्ने क्रम जारी।
1: काठमाडौँमा आज विभिन्न 7 ठाउँबाट आयल निगमले एलपी ग्यास बेच्दै उपभोक्तालाई नागरिकता वा राष्ट्रिय परिचय पत्र अनिवार्य।
0: आफ्ना 3 लडाकु पायलट कतारी हिरासतमा रहेको इरानको दावी, अवस्था सार्वजनिक गर्न माग, भ्रामक सूचना फैलाइएको कतारको जवाब।
1: र प्रिसिजन खेलमा इंग्लिस क्लब चेल्सी र जर्मन क्लब बायर्न विजयी।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
3: अनि
2: घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाइ, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनु।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोकार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन भर।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। जाजरकोटको भेरी नगरपालिका 2 रिसाङमा पहिरोमा परि 4 जनाको मृत्यु भएको छ भने 1 जना हराइरहेका छन्। पहिरोमा परि घाइते भएका सालधाराका 52 वर्षीय केदार कार्कीको उपचारका क्रममा मेडिकल कलेज कोलपुरमा मृत्यु भएको छ। यस्तै सोही ठाउँका 70 वर्षीय भीमबहादुर कार्की मृत अवस्थामा भेटिएका छन्। यसअघि सोही ठाउँकी 54 वर्षीय उमासिंह खत्री र 83 वर्षीय रति खत्रीको शव फेला परेको प्रहरीले जनाएको छ। सोही नगरपालिकाको गैरी गाउँका 14 वर्षीय हरिश विकको अवस्था अज्ञात छ। उक्त पहिरोमा पुरिएका 62 वर्षीय रामबहादुर साई, 45 वर्षीय सिद्धिबहादुर कामी, 58 वर्षीय कमला कार्की, 23 वर्षीय अनिता कार्की, 10 वर्षीय युनिस साई, 45 वर्षीय सुन्तली चदरा र 61 वर्षीय भद्रकला कार्की घाइते भएका छन्। घाइतेमध्ये रामबहादुर र भद्रकलाको अवस्था गम्भीर छ। उनीहरूलाई उपचारका लागि नेपालगंज र सुर्खेत पठाइएको छ। पहिरोमा बेपत्ता भएकाको खोजी गर्न नेपाली सेनासहित सशस्त्र प्रहरी निरीक्षक कमल कार्कीको नेतृत्वमा विपद व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली आज बिहानैदेखि परिचालन भएको थियो।
1: रोल्पाको लुङ्गी गाउँपालिका 5 धैरेनीमा पहिरोले घर पुरिँदा 1 वृद्धाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार निरन्तरको वर्षासँगै आज बिहान खसेको पहिरोमा परि 72 वर्षीय अम्मी गुरूङको मृत्यु भएको हो। सुतिरहेको अवस्थामा घरमाथिबाट पहिरो खस्दा उनको मृत्यु भएको हो। यो सँगै रोल्पामा 5 दिनमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या 18 पुगेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। बुधबार थवाङ गाउँपालिकामा पहिरोले बस्ती नै बगाउँदा 13 जनाको मृत्यु भएको थियो भने अझै 1 जना बेपत्ता छन्, 2 जनाको बुटोलमा उपचार भइरहेको छ। त्यसको भोलिपल्ट सुनछाहारी गाउँपालिका 2 फलबाङ र गिठेमा पहिरोले घर पुनिदा 4 जनाको मृत्यु भएको थियो।
0: नेपाली कंग्रेसको इतर समूहले आयोजना गरेको राष्ट्रिय भेला आज सकिँदैछ। अस्तिदेखि काठमाडौँको सुगेधारामा जारी भेला आज सकिन लागेको हो। आज अन्तिम दिन विभिन्न सांगठनिक र राजनीतिक एजेण्डामा छलफल गरी निष्कर्षमा पुग्ने बताइएको छ। भेलामा प्रस्तुत गरिएका प्रतिवेदनहरूमाथि प्रतिनिधिले आफ्नो धारणा र टिप्पणी राख्ने क्रम जारी छ। प्रतिवेदनमाथिको छलफल सकिएपछि 7 प्रदेशका संयोजकहरूले प्रदेशगत अवस्था र आगामी रणनीतिबारे आफ्नो धारणा राख्ने क्रम चल्नेछ। त्यसपछि नेताहरूको सम्बोधनसँगै आजै भेलाका निष्कर्षहरू पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी छ। पूर्व सभापति शेरबहादुर देउवा र डाक्टर शेखर कोइराला समूहले सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजना गरेको भेलामा देशभरबाट नेता कार्यकर्ता सहभागी छन्।
1: नेपाल आयल निगमले आज काठमाडौँ उपत्यकाका 7 ठाउँबाट खाना पकाउने एलपी ग्यास बेच्दैछ। हिजो 5 ठाउँबाट बेचेको निगमले आज थप 2 ठाउँ थपेर 7 ठाउँबाट बेच्न लागेको हो। निगमका अनुसार टेको परिसर, यातायात कार्यालय चावहिल, राधास्वामी परिसर किर्तिपुर, राधास्वामी परिसर वसुन्धारा तथा पुरानो जिल्ला प्रशासन कार्यालय परिसर बबरमहल स्थित बिक्री केन्द्रबाट हिजो विभिन्न ब्राण्डका 6,802 सिलिण्डर एलपी ग्यास बिक्री गरिएको थियो। हिजो केही ब्राण्डका ग्यास सिलिण्डर अपुग भएपछि आज हिजो के ब्रान्डका ग्यास सिलिण्डर अपुग भएपछि बिक्री केन्द्रमा समयमै उपस्थित भएका उपभोक्तालाई आज कुपन मार्फत पहिलो प्राथमिकतामा राखिएको निगमले जनाएको छ। निगमको टेकु परिसरबाट नेपाल एसपी एभरेस्ट सुगम श्रीराम र सागर ब्राण्डका ग्यास बिक्री हुँदैछ। यस्तै पशु सेवा शाखा चपली बुढानी कण्ठबाट नेपाल एसपी र भानु राधास्वामी परिसर कीर्तिपुरबाट नेपाल एसपी एभरेस्ट श्रीकृष्ण साई बाबा र श्री माया नयाँ बजार नयाँ बानेश्वर होटल परिसरबाट नेपाल एसपी र ओम तथा पुरानो जिल्ला प्रशासन कार्यालय परिसर बबरमहलबाट एसपी र श्री माया तथा राष्ट्रिय आयुर्वेद केन्द्र कीर्तिपुरबाट नेपाल एसपी सूर्य एभरेस्ट सुगम र एसटीसी ब्राण्डका ग्यास बिक्री वितरण गरिने निगमले जनाएको छ।
0: तामझामका साथ उद्घाटन गरिएको नागढुङ्गा सिस्नेखोला सुरुङ मार्गमा उद्घाटनको 21 दिनपछि सर्वसाधारणका लागि भोलिदेखि संचालनमा ल्याउने तयारी गरिएको छ। साउन दोस्रो साता उद्घाटन गरिएको सुरुङ मार्गमा आजसम्म एम्बुलेन्स लगायत आकस्मिक तथा आपतकालीन सवारी साधन बाहेक अन्यले प्रवेश पाएका छैनन्। आयोजनाका उपनिर्देशक इन्जिनियर संजय पन्थीका अनुसार अहिले दैनिक करिब 150 देखि 200 आकस्मिक तथा आपतकालीन सवारी साधन सुरुङ मार्गबाट आवत जावत गरिरहेका छन्। ती सवारीलाई निशुल्क आवत जावतको व्यवस्था गरिएको छ। सर्वसाधारणका लागि खुल्ला गर्नुअघि सुरुङभित्र अन्तिम चरणको सुरक्षा परीक्षण तथा आपतकालीन अभ्यास भइरहेको छ। यसै क्रममा सुरुङ मार्गभित्र आपतकालीन उद्धार अभ्यास मक ड्रिल सम्पन्न गरिएको छ। अभ्यासमा काठमाडौँ महानगरपालिका चन्द्रगिरी नगरपालिका युद्ध बारूण यन्त्र सशस्त्र प्रहरी अस्पताल तथा सशस्त्र प्रहरी बलको डिजास्टर समूह सहितको इमर्जेन्सी रेस्पोन्स ग्रुप सहभागी भएको आयोजनाले जनाएको छ। सुरुङभित्र आगलागी हुँदा कसरी नियन्त्रण गर्ने, यात्रुले भरिएको बसमा आगलागी भएमा यात्रुको उद्धार कसरी गर्ने लगायतका विषयमा समेत थप अध्ययन तथा अभ्यास भइरहेको पन्थीले बताउनुभयो। सुरुङ मार्ग सञ्चालनको जिम्मेवारी पाएको कम्पनीले सुरुङ मार्ग सञ्चालन योजना पेश गरेपछि त्यसको अध्ययन गरी स्वीकृति प्रदान गरिनेछ। त्यसपछि चरणबद्ध रूपमा सुरुङ मार्ग व्यावसायिक रूपमा सर्वसाधारणका लागि खुला गरिने तयारी गरिएको छ। सुरुमा साना सवारीलाई मात्र प्रवेश अनुमति दिइनेछ। ठूला सवारी साधन दुर्घटनामा पर्दा उद्धार गर्ने अभ्यास अझै पूर्ण रूपमा नभएकाले तत्काल ठूला सवारी साधनलाई प्रवेश नदिइने आयोजनाले जनाएको छ।
1: चितवनको राप्ती नगरपालिका एक दुबी चौक र देउराली चौकमा आतंक मचाएको बाघलाई नियन्त्रणमा लिएको छ। स्थानीय एकजनालाई आक्रमण गरी घाइते बनाएको र पशु चौपाय खाएर आतंकित बनाएको बाघलाई डाट गरी बेहोस बनाएर बिहान 11 बजेतिर नियन्त्रणमा लिएको हो। बाघ नियन्त्रणको लागि चितवन राष्ट्रिय निकुञ्जबाट 4 हात्तीसहितको टोली परिचालन भएको थियो। गैराती राप्ती एक दुबी चौरमा एउटा गाई मारेको बाघले आज बिहान देउराली चौकमा अन्दाजित 60 वर्षका खड्क बहादुर अधिकारीमाथि आक्रमण गरेको थियो। बाघको आक्रमणबाट अधिकारी घाइते भएका छन्। बाघ बिहान स्थानीयको खेतबारी र बस्ती बस्तीमा डुल्न थालेपछि आतंकित बनेका स्थानीयले बाघ नियन्त्रणको लागि निकुञ्जलाई गुहारेका थिए।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर ताली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। साताको पहिलो कारोबार दिन आज नेपाली बजारमा सुन चाँदीको मूल्य केही बढ़ेको छ। सुनको मूल्य तलामा 3600 र चाँदी 50 रूपियाँले बढ़ेको हो। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार आज छापवाल सुन एक तोलाको मूल्य 3,05,200 रूपियाँ कायम भएको छ। शुक्रबार एक तोला सुन 3,01,600 रूपियाँमा कारोबार भएको थियो। यस्तै गरी चाँदीको मूल्य प्रतितोला 4,710 रूपियाँ कायम भएको छ। शुक्रबार एक तोला चाँदीको 4,660 रूपियाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय संचार माध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रति अंश 4,377 अमेरिकी डलर तथा चाँदी प्रति अंश 64 अमेरिकी डलरमा कारोबार भइरहेको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार इरानले आफ्नो लडाकु जहाजका तीनजना पाइलट कतारको हिरासतमा रहेको दावी गरेको छ। सशस्त्र बलको जनरल स्टाफ अन्तर्गत बेपत्ता व्यक्तिहरूको खोजी सम्बन्धी समितिले यस्तो दावी गर्दै उनीहरूको अवस्थाबारे स्पष्ट पार्न सहयोग गर्न अन्तर्राष्ट्रिय रेडक्रस समिति आईसीआरसीलाई अपील समेत गरेको छ। इरानी संचार माध्यमका अनुसार ब्रिगेडियर जनरल मोहम्मद बाकारजादेहले आईसीआरसी अध्यक्षलाई लेखेको पत्रमा दुईवटा सुखै 24 लडाकु विमानलाई 2 मार्च 2026 कतारमा रहेको एउटा शत्रु सैन्य अड्डाले लक्षित गर्ने अभियानमा पठाइएको बताउनुभयो। उहाँका अनुसार अभियान पूरा गरेर फर्किने क्रममा विमानहरूले शत्रुको सामना गर्नुपरेको थियो, जसका कारण 4 जना इरानी पाइलट प्रभावित भएका थिए। यी 4 पाइलट मध्ये 1 माजिद काजिमीको शव पछि इरान लगिसकिएको छ। बाँकी 3 पाइलट जवाद सालेही, अब्दुल मजिद दस्तियान र इमरान बहरुसियानलाई कतारको सेनाले जीवितै पक्राउ गरेको ब्रिगेडियर जनरल बाकरजादेहीको दावी छ। कतारले भने इरानको यो दावीलाई अस्वीकार गरेको छ। कतारको विदेश मन्त्रालयका प्रवक्ता माजिद अल अन्सारीले यस समयमा यस्ता भ्रामक बयान आउनु आफूहरूका लागि निकै आश्चर्यजनक भएको बताउनुभयो। उहाँले 1 पाइलटको शव फेला परेको र उक्त शव इरानलाई हस्तान्तरण गर्न कतार सरकारले तेहरानसँग सम्पर्क समेत गरेको बताउनु भएको छ।
1: र अब खेल समाचार। इंग्लिश क्लब चेल्सीले रियल सोसिडाडलाई 3-1 हराउँदै प्री सिजनको सुखद अन्त्य गरेको छ। स्टामफोर्ड ब्रिजमा भएको खेलमा मर्गन रोजर्सले 9 मिनटमै गोल गर्दै अग्रता दिलाए। रियल सोसिडाडका जोन आरामबुरूले पहिलो हाफको अन्त्यतिर बराबरी गरे। दोस्रो हाफमा जुआओ पेड्रोले 47 र 77 मिनटमा गोल गर्दै चेल्सीलाई जित दिलाए। यसैबीच जर्मन क्लब बायर्न म्युनिखले प्री सिजनको अन्तिम मैत्रीपूर्ण खेलमा आरबी लिप्जिङलाई 3-1 गोलले पराजित गरेको छ। लुइस डियाज, नाथानियल ब्राउन र जमाल मुसियालाको गोलमा बायर्न विजयी भएको हो। लेप्जिङका ब्राजन ग्रुडाले 1 गोल फर्काए। बायर्नका कोनराड लाइमर, किम मेन्जे र मुसियाला खेलका क्रममा मैदानबाट बाहिरिए। लाइमर र किम चोटका कारण बाहिरिएका थिए भने मुसियालाको समस्या अत्याधिक गर्मीका कारण भएको बताइएको छ। यसले खेलाड़ीको फिटनेसमाथि चिन्ता बढ़ाएको छ। अब बायर्नले फ्रान्ज बेकुन बाउर सुपर कपमा बोरुसिया डर्टमन्डसँग खेल्नेछ।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: जाजरकोट पहिरोमा मृत्यु हुनेको संख्या 4 पुग्यो। 1 जना बेपत्ता, 7 जना घाइतेको उपचार हुँदै।
0: कंग्रेसी तर्पक्षको राष्ट्रिय सम्मेलन आज सकिँदै, अहिले विभिन्न प्रतिवेदनमाथि धारणा राख्ने क्रम जारी।
1: काठमाडौँमा आज विभिन्न 7 ठाउँबाट आयल निगमले एलपी ग्यास बेच्दै उपभोक्तालाई नागरिकता वा राष्ट्रिय परिचय पत्र अनिवार्य।
0: आफ्नो 3 लडाकु पाइलट कतारी हिरासतमा रहेको इरानको दावी, अवस्था सार्वजनिक गर्न माग, भ्रामक सूचना फैलाइएको कतारको जवाफ।
1: र प्री सिजन खेलमा इंग्लिश क्लब चेल्सी र जर्मन क्लब बायर्न विजय।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र रविन्द्र विदा हुन्छौं। नमस्कार।
1: घाइतेको उपचार हुँदै।
0: कंग्रेसी तर्पक्षको राष्ट्रिय सम्मेलन आज सकिँदै, अहिले विभिन्न प्रतिवेदनमाथि धारणा राख्ने क्रम जारी।
1: काठमाडौँमा आज विभिन्न 7 ठाउँबाट आयल निगमले एलपी ग्यास बेच्दै

0: ही 103.8 मेगाहर्ट्ज़।
1: 80 कहाँ जान लागे कि
2: ल थाहा छैन, हाम्रो कोत्रेमै खुलेको छ नि दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर। कोत्रेमा भव्य शुभारम्भ हुँदैछ, त्यही जान लाग्यो।
1: ओहो, त्यसो भए त शुभारम्भको अवसरमा केही विशेष अफर पनि होला नि?
2: विशेष मात्र होइन, धमाकेदार अफर छ। त्यहाँ जे सेवा लिँदा पनि 50% छुट। अझ एउटा रमाइलो कुरा, कुनै दुई सेवा लिनु भयो भने एउटा सामान सित्तैमा।
1: आहा, अब दीक्षामा यस्तो अफर हुँदा हुँदै अरू किन खोज्ने? म पनि जान्छु पक्का त।
2: विशेष छुटको फाइदा उठाउन तपाईँ पनि ढिला नगर्नुहोस् है।
3: शुभारम्भ कार्यक्रम यही भदौ 1 गतेदेखि 5 गतेसम्म, समय बिहान 8 बजेदेखि बेलुका 8 बजेसम्म।
4: आफूलाई अझ सुन्दर, अझ आकर्षक र अझ आत्मविश्वासी बनाउन आजै आउनुहोस् दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर कोत्रे। प्रोपाइटर निशा लामा, सम्पर्क
3: 97090-34-335।
5: यसको बुवा यसपालि अलिअलि गर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ। बाल सम्झेल त हो नि, मान सम्मान इज्जत बढेको।
6: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासी र सुनचारी पसल खोजौला नि।
5: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
7: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
8: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
7: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, दोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि। प्रोपाइटर रामो विश्वकर्मा 98171-16-069, राजु विश्वकर्मा 98087-169-142।
9: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
10: म्याडम, धुम्रपान भनेको के हो?
9: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
10: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
9: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, थियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षे नै 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
10: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
9: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
10: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
11: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
10: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
11: छुटका दायराहरू,
10: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
11: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका

0: विद्यार्थीलाई 80% छुट
1: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
0: थप जानकारीका लागि सम्पर्क 0625714479, मोबाइल 98560625265 र 98468064145।
2: हेलो
3: बा,
4: कति बन्यो घर? अनि ढलान भयो त?
3: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
4: ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौदाबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
3: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
5: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
1: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
5: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9891950630 र 9746780681।
6: भदौ 1 गतेदेखि 8 गतेसम्म चिउन धाम जाउँ। सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
7: चिउन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भए पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
6: धार्मिक महोत्सवका आकर्षणहरू:
7: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
8: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
6: कथा सहितको झाँकी, गीति नाटक,
7: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
6: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
7: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
6: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ।
9: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
10: अब चिन्ता नगर्नुहोस्। भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौड़ामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
9: हाम्रा सेवाहरू: कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
10: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
9: फ्युजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
10: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
9: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
10: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
9: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
10: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौड़ा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
11: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज अंतर मन की आवाज।

0: This is Radio Dhorbarahi 103.8 MHz. Kule hai mero kanakana kanakana. टिकुनी माया, आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
1: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
0: हो र कहाँ छ र त्यस्तो?
1: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
2: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
0: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
2: कालिका फेन्सी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै
0: प्रोपाइटर नवीन श्रेष्ठ सम्पर्क 9556062028 र 9901479716।
2: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
1: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
0: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
1: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
0: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक।
1: प्रोपाइटर थान प्रकाश नेउपाने 9556033878। प्रशान्त नेउपाने 9460026925।
3: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
4: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
3: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
5: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921653507।
6: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौँ।
7: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
6: ओम प्रोसर आभूषण सुनचाँदी पसल, दुलेगौडा भित्री बजार।
8: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वासित आएको ओम प्रोसर आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। प्रोपाइटर भुज बहादुर सुनार,
0: मोबाइल 9508535537 र 9806615899।
9: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
3: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
5: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
0: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल। प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ। फोन नम्बर 0654142334 र 9811756606।
10: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
11: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
10: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
3: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ।
12: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी
0: पाइप फेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल प्रोप्राइटर महेश थापा फोन 0564142636 मोबाइल 9856078302 र 9846078302।
12: फुकै खाए साह्रै मिठो पकाए त स्वाकै एक पाकेटले पेट भरिने के हो भन पक्कै
13: यो हो बोनस चाउचाउ

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: एपिस्टर दुलेगौडा सिर्जना टोल बनकेवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
2: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
2: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
1: फोन नम्बर 065414321,
2: मोबाइल 9805678634 र 9701810790।
3: भर्ना खुल्यो।
4: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
3: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस
3: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
4: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
3: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
4: 3.4 देखि 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
3: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
4: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
3: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
4: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 065571240।
3: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर
5: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
6: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी भाद्र 13 दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
5: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा फोन 065414233 मोबाइल 9968168187।
7: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे तपाईँ त आजै जानुस् भो
8: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि
7: त्यसको चिन्ता लिनै पर्दैन नि खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि
8: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
7: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्यान्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
6: होटल फ्यामिली एन्ड लज खैरनी टार बजार प्रोप्राइटर अर्जुन सापकोटा मोबाइल 9856324320 9901454674 र 9864023420।
9: दुलेगौंडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
10: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ त्यही जाने हो म त।
11: हजुर दशकौं देखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
12: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
11: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै शहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
12: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
11: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
13: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा, पोखरामा।
14: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
13: उपचार सेवाहरू,
14: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरपार उपचार गर्ने विधि,
13: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यु नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
14: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
13: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
14: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
13: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
14: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7-78-582-7-79-582-7-80।
15: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज़ अंतर मन की आवाज़।

0: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त? ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
1: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
2: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
0: ए हो र, हस् दाई म आजै जान्छु।
3: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
4: हाइजेनिक रान्च प्राली, शुक्लागण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9556062891।
5: This is Radio Dhor Barahi, 103.8 MHz.
6: Station 1. Studio Side Check.
7: Aile, diuso ko ek bajyo.
8: टाइम चेक को साथ में बनकेवा काली का सुन चांदी पसल दुलेगौड़ा हेल्प स्टोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर कर प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
9: Reload music.
10: नेपाली चलचित्रका गीत संगीतहरू

0: नेल र धनीलाई तेल दिएको छु भने ठोक गोली।
1: चलचित्र क्षेत्रका विविध गतिविधिहरू, अक्कल झुक्कल भेटघाट,
2: आफ्नो पन भएको आफ्नो मन भएको चलचित्र हो। मायाका कुराहरू छन्, रोमान्सका कुराहरू छन्, मन छुने कुराहरू छन्।
3: क्यारेक्टरको नाम चाहिँ स्मृति हुन्छ, जो एउटा घमण्डी केटी, एकदमै बोल्ड केटी।
4: यदि छोरो मान्छे होस् भने आमने सामने भएर वार गर। अरे, एउटी निर्दोष बच्चीको सहारा लिएर आफूलाई बहादुर साबित गर्नु कोसिस नगर।
5: एउटा सम्पूर्ण फिल्मी कार्यक्रम
1: फिल्मी संसार, फिल्मी संसार।
6: हेलो दर्शक, नमस्ते, नमस्कार, स्वागत छ प्रोग्राम फिल्मी संसारमा। यहाँहरू सम्पूर्ण श्रोता साथीलाई भने म कार्यक्रम प्रस्तुत श्रेया गुरुङ कार्यक्रममा उपस्थित भइसकेकी छु। यहाँको लागि एउटा फेरि पनि एउटा अर्को रमाइलो श्रृङ्खलाको साथमा भने तपाईँले हामीलाई रेडियो ढोर बाराही 103.8 मेगाहर्ज अन्तमनको आवाज साथै www.radiodhorbarahi.com एनपी लगइन गरेर वा हाम्रो पात्र मोबाइल एप मार्फत पनि यहाँले हामीलाई विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। र श्रोता साथी, हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार फरक श्रृङ्खलाको साथमा। यहाँहरू माझ हामी हप्ताको छ दिन उपस्थित हुने गर्दछौ भने श्रोता साथी, आजको एपिसोडमा रहेर सन्डेमा रहेर चाहिँ हामी फिल्ममै इन्फर्मेशन अनि मुभी सङहरूलाई कार्यक्रममा स्थान दिइनेछौ। फिल्म सम्बन्धी चाहिँ केही छोटो मिठो जानकारी अनि सँगसँगै सही फिल्मको गीतलाई चाहिँ कार्यक्रममा स्थान दिइनेछौ भने कार्यक्रमको ओपनिङ स्वरूप यहाँको लागि एउटा निकै नै सुमधुर भाकालाई राख्नतर्फतिर लागिरहेको छु। र त्यसै गरी श्रोता साथी, कार्यक्रमको ओपनिङमा यहाँको लागि हामी तीन भाइ मुभीबाट रहेको बाजाखनको आउँदै गीतको टाइटल रहेको छ। यो सुमधुर सङ राखिरहेको छु, स्वीकार होला है त।
7: दुधको दाँत झरेर छैन, बिहे गर्ने कुरा त सोच्नु पनि भएन।
8: नगर्ने त बिहे
9: नगर्ने नगर्ने

0: राम्री केटी बिहे गराए केटा हो जीवन बिताउनलाई
1: राम्री बुहारी भन्दा भन्दै दफर माउली आउली तिमी सुत्ने खाट काटेर टुरिस्ट स्ट्यान्ड बनाउली
2: के भन्छ यो
1: ठिकै भन्छ यो

0: यात्रा लाठे भइसके बुद्धि पलाएको छैन, बिहे गरे घरबार बन्छ कुरो बुझ्ने होइन।
1: आज भोलिका ठिटीहरूले के को घरबार जान्छ, कुचो समाउने हातले त कोहीको टुप्पी तान्छ।

अदृश्य साथी बाजा खन्काउँदै जलमा सजिएको यो निकै नै सुमधुर सङ्गलाई पनि कार्यक्रम स्थान दिइसकेको छु। हामी तीन भाइ मुई बाजा रहेको सङ्ग रहेको छ भने यहाँहरू पक्कै पनि सम्पूर्ण श्रोता साथीले स्वीकार्नु भयो होला। कार्यक्रमको ओपनिङ स्वरूप राखिएको मिठो सङ्ग रहेको थियो र यहाँले पनि हामी तीन भाइ मुभी पक्कै पनि देख्नु भएको नै छ होला, यो चलचित्र हेर्नु भएको पनि छ होला र हेर्नु भएको छैन भने यहाँहरूले युट्युबमा पनि हेर्न सक्नुहुनेछ। र त्यसै गरी श्रोता साथी अहिलेको लागि भने प्रोग्राममा यहाँको लागि फेरि पनि एउटा अर्को मिठो सङ्गलाई नै राख्नतर्फतिर लागिरहेको छु। आज हाम्रो भेट भएको दिन टाइटलमा सजिएको सङ्ग रहेको छ र द ब्रेकअप मुभीबाट रहेको चाहिँ सङ्ग रहेको छ जसमा आवाज रहेको छ आशा भोसले उदित नारायण झाको पनि स्वीकार्नु होला है त।

हजुर श्रोत साथी, आज हाम्रो भेटभाको दिन टाइटलमा सजिएको सङ रहेको थियो भने पक्कै पनि सम्पूर्ण श्रोत साथीले सुन्नुभयो होला कार्यक्रममा भने अहिलेको लागि भने प्रोग्राममा फेरि पनि यहाँहरूको लागि उनी फुल जस्ती चाहिँ टाइटलमा सजिएको सङ राखिरहेको छु। सुपना मुभीबाट रहेको सङ रहेको छ, स्वीकार्नुहोला है त।

हजुर श्रोता साथी, उनी फुल जस्तै सेन टाइटलमा सजिएको सङ पनि कार्यक्रम स्थान दिइसकेको छु। दीपक लिम्बू अनि अञ्जु पन्तको आवाजमा सजिएको यो निकै नै सुमधुर सङ रहेको थियो र यहाँहरू सम्पूर्ण श्रोता साथीहरूले स्वीकार्नुभयो होला। र अहिलेको लागि भने श्रोता साथी विश्रामतर्फ जानुपर्ने व्यक्तित्व भइसकेको छ। कार्यक्रमको पहिलो व्यावसायिक विश्रामतर्फ जानतर्फ लागिरहेको छु र विश्रामतर्फ जानु अघि चाहिँ प्रोग्राममा फेरि पनि अर्को सुमधुर सङलाई राखिन तर्फ लागिरहेको छु। वीर विक्रम टू मुईबाट रहेको को मिठो तीर्सना टाइटलमा सजिएको सङ रहेको छ। यो सङलाई राख्दै जाँदैछु कार्यक्रमको पहिलो व्यावसायिक विश्रामतर्फ। त्यति बेलासम्म पनि हामीलाई सुनेर मनोरञ्जन लिँदै गर्नुहोला है त।

0: This is Radio Dhorbarahi 103.8 MHz. आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछेपानी
1: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाथे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9850188461 र सिजन गुरुङ 9705440900
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
3: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 6 गते पहिलो शनिबार पेट छाती मुटु मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय
4: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य
3: हार्जोनी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
4: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला
3: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
2: यस दुलेगौडा पोलिक्लिनिकमा नाकान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
3: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
5: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 0654141129 र 9850631053
6: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ
7: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्बाया पुन
7: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
6: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
7: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन
6: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
7: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
6: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
7: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
6: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ डाक्टर सुस्मिता गुरुङ
7: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
6: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर
8: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्रोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
9: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू फोन 0165901625961363
10: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
11: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
10: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
12: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागंजदेखि दुई काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 9852375 र 9801132475।
13: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
14: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
13: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
14: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा, हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
15: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
16: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
15: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9848683522।
17: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
18: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्नल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
17: ओके, ल डन।
18: हजुर, सिक्किल अफसेट प्रेस, शुक्ला गण्डकी चार, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
17: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
18: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9560285343 र 9417000787।
10: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847153068।
0: दिस इज रेडियो ढोरबाराही 103.8 MHz।
19: हजुर श्रोता साथी, थोरै मिठो विश्राम लगतै फेरि पनि यहाँहरू सम्पूर्णलाई पुनः स्वागत गर्दछु कार्यक्रममा। भने कार्यक्रम फिल्मी संसारमा सम्पूर्ण श्रोता साथीलाई फेरि पनि वेलकम ब्याक गरिसकेको छु। र श्रोता साथी, तपाईँले हामीलाई रेडियो ढोरबाराही 103.8 गर्छन् तपाईँको आवाज साथै www.radiodhorbarahi.com एनपी लगइन गरेर पनि विश्वभरिकै साथ हामीलाई सुन्न सक्नुहुनेछ। र आजको एपिसोडमा रहेर मुभी सङ अनि साथसाथै मुभी इन्फर्मेसनहरू पनि कार्यक्रममा स्थान दिइनेछ। र अहिलेको लागि भने प्रोग्राममा फेरि पनि एउटा अर्को मिठो सङ्गलाई राख्नतर्फतिर लागिरहेको छु। भने बाबरी रंग टाइटलमा सजिएको बाबरी मुभीबाट रहेको सङ्ग रहेको छ, स्वीकार्नुहोला है त।

हजुर साथी बाबरी रंग टाइटल मास्टरजीको मिठो सङ रहेको थियो र यहाँहरू सम्पूर्ण श्रोत साथीले स्वीकार्नु भयो होला र अलिको लागि पनि फेरि पनि ढिला नगरिकन साली मन पर्यो टाइटल मास्टरजीको सङ राखिरहेको छु स्वीकार्नु होला है त

हजुर श्रोता साथी, साली मन पर्यो निकै नै सुमधुर रमाइलो सङ पनि रहेको थियो र यहाँहरू सम्पूर्ण श्रोता साथीहरूले पनि पक्कै पनि स्वीकार्नु भयो होला कार्यक्रममा भने अहिलेको लागि भने श्रोता साथी कार्यक्रममा ढुङ्गामाथि ल्याऊ टाइटलमा सजिएको सङ राखिरहेको छु। मालती मंगले मुभीबाट रहेको सङ रहेको छ, स्वीकार्नु होला है त।

हजुर श्रोत साथी, ढुङ्गा माथि ल्याउ टाइटलमा सजिएको सङलाई पनि कार्यक्रममा स्थान दिइसकेको छु र अहिलेको लागि भने प्रोग्रामको फेरि पनि एउटा अर्को विश्राम विश्रामतर्फ जानुपर्ने बेला भइसकेको छ र विश्राम पूर्व जानु अघि चाहिँ प्रोग्राममा मखमली टाइटलमा सजिएको सङ राखिरहेको छु। निकै नै सुमधुर रमाइलो सङ रहेको छ, त्यसै गरी उनको स्विटर मुभीबाट रहेको सङ रहेको छ भने स्वीकार्नुहोला भन्दै विज्ञापनपछि हाम्रो फेरि पनि पुनः भेट हुने नै छ।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: ल न हो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
2: बिहेको कपडा किन्न पनि पोखरा जानुपर्छ र
1: यही युनाइटेड सप्लायर्समा छँदैछ नि बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि
2: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
0: हजुर विवाहको कपडा स्तरीय कोट सुट पाइन्ट स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम साडी लेगिज टप्स कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
1: सम्पर्क युनाइटेड सप्लायर्स दुलेगौडा हेल्प चोक प्रोपाइटर कृष्णराज पण्डित फोन 065414000008

0: Connect your dream. Connect your future. Steel. Connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार दुलेगौडा वा इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856338073।
2: सुवर्ण अवसर।
3: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवस बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
2: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
3: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
2: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएसको सफल उपचार,
3: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
2: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
3: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
2: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
3: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
2: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा।
4: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
5: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै, मेरो त साह्रै मन डुलेको डुलै भयो।
6: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
7: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
5: खाकैमा दिमागलाई भारी गराएछु। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
3: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
8: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेरी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 9825527763 र 9860715
7: र रामचन्द्र महत 9841616878।
9: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

हजुर सुधासाथी केही छिनको विश्राम लगत्तै फेरि पनि यहाँहरू सम्पूर्ण श्रोतासाथीहरूमा उपस्थित भइसकेकी छु भने सम्पूर्ण श्रोतासाथीलाई पुनः स्वागत गर्दछु। छोटो मिठो व्यवसायिक विश्रामपछि भने श्रोतासाथी आजको एपिसोडमा रहेर हामीहरूले फिल्म इन्फर्मेसन अनि मूवी संग्रहलाई कार्यक्रममा स्थान दियो र पक्कै पनि हाम्रो सम्पूर्ण श्रोतासाथीहरूले कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ पक्कै पनि दिनु नै भयो होला र त्यसै गरी अहिलेको लागि भने कार्यक्रमको हाम्रो निश्चित समय सकिने बेला भइसकेको छ। कार्यक्रमको हामी अन्त्य अन्त्यतर्फ पनि आइसकेका छौं र त्यसै गरी जाँदा जाँदै प्रोग्राममा चाहिँ फेरि पनि एउटा अर्को रमाइलो सङलाई चाहिँ स्थान दिनतर्फतिर लागिरहेको छु। क्याप्टेन मुभीबाट रहेको कर्ली कर्ली कपाल टाइटलमा सजिएको निकै नै रमाइलो सङ रहेको छ जसमा आवाज रहेको छ मेलिना राई अनि एसटी योगीको। भने यो सुमधुर सङ्ग्रह राख्दै आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ यहाँहरू माझबाट विदा हुने आज्ञा चाहन्छु। नमस्ते, नमस्कार, हैता।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: ए बुढी, तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
2: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
1: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै धुलेगौडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ
2: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
3: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
4: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
3: प्रोप्राइटर रबिन थापा सम्पर्क 9856033398 र 9845610950
2: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन् आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन
5: ए तिमी पो बस्दै गर है म तिम्रो लागि चिया बनाएर ल्याउँछु
2: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका दिपा ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले
5: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम त्यहीबाट ल्याएको
2: ए त्यसो भए त म गइहाले
5: चिया त पिएर जाऊ
2: अहिले हतार छ पछि आउँदै गरौला है
6: दीर्घायु फर्निचर सोरुम
5: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ
7: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार प्रोप्राइटर लक्ष्मीराज वाग्ले सम्पर्क 9846061268 र 9560602068
8: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
9: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
8: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
10: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो आइटेल कलर टेक्नो नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ
8: मोबाइलसँग सम्बन्धित चार्जर इयरफोन डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ
10: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ
8: अन्त एकचोटि राम्रो होला एकचोटि सस्तो होला तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला
5: सम्पर्क
9: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा
11: प्रोप्राइटर सुबिल श्रेष्ठ किम नारायण श्रेष्ठ मोबाइल 9846065999 छ
12: दाई पहिला यो मोबाइल हेरिदिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
13: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
12: अनि बन्छ त दाई
13: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
14: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्विसौनीको ठिक पारिपट्टि
15: सबै ब्रान्डका मोबाइल बिक्री साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्
16: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
15: प्रोप्राइटर राजन पौडेल मोबाइल 9856062029
17: 103.8 अन्तर्मनको आवाज
18: स्टुडियो अहिले दिउँसोको 2 बज्यो
10: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301।
18: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
19: धोरबाराही हाइलाइट्स को साथ में
20: छिटो छरितो र गुणस्तरीय सेवा को एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौड़ा बीपी चोक
19: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण काम को लागि सम्झनुहोस् सम्पर्क 9841349304।
21: नमस्कार, रेडियो धोरबाराही 103.8 मेगाहर्जको दिउँसो 2 बजेको धोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा www.radiodhorbarahi.com.np र हाम्रो पात्र मोबाइल एप मार्फत विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। धोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। नेपाली कांग्रेसको संस्थापन नेपाली कांग्रेसको संस्थापन इतर अर्थात पूर्व सभापति शेरबहादुर देव पक्षीय समूहले काठमाण्डमा आयोजना गरेको राष्ट्रिय सम्मेलनमा प्रस्तुत 5 वटै प्रतिवेदन परिमार्जन सहित पारित गरेका छन्। इतर समूहले उद्घाटन कार्यक्रम भेला भनेर शुरू गरे पनि बन्द सत्रमा नाम संशोधन गरेर सम्मेलन बनाएको छ। अस्ति शुक्रबार शुरू भएको सम्मेलन अन्तर्गत हिजोको बन्द सत्रमा 5 वटा प्रतिवेदन प्रस्तुत भएका थिए। सम्मेलनमा पूर्व उपसभापति विमलेन्द्र निधिले राजनीतिक प्रस्ताव, पूर्व कोषाध्यक्ष उमाकान्त चौधरीले सांगठनिक प्रस्ताव, एनपी साउथले समसामयिक नीति र विषय सम्बन्धी प्रस्ताव, डाक्टर प्रकाश शरण महतले नेपालको आर्थिक नीति सम्बन्धी प्रस्ताव र नेता रमेश लेखकले कानून तथा विधान सम्बन्धी प्रस्ताव पेश गर्नुभएको थियो। प्रस्तावमाथि राष्ट्रिय सम्मेलनमा सहभागी भएका विभिन्न विषय र प्रदेशको आधारमा समूह विभाजन गरेर छलफल भएको थियो। समूहका टोली नेताले ती प्रस्तावमा के विषय परिमार्जन गर्नुपर्छ भन्ने धारणा राख्नुका साथै प्रतिनिधि अरूबाट आएको धारणा बारे प्रतिवेदन प्रस्तुतकर्ताले जवाफ दिए पछाडि प्रतिवेदनहरू परिमार्जन सहित पारित गरेको थियो। सम्मेलन आज सम्पन्न गर्ने तयारी गरिएको छ। उद्घाटन समारोहमा सहभागी बन्नुभएका कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले आज बन्द सत्रमा पनि उपस्थिति जनाएर सम्बोधन गर्ने बताइएको छ। नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार काठमाण्डुको सुकेधारा स्थित मिराकल पार्टी प्यालेसमा आयोजित कांग्रेस इतर समूहको बन्द सत्रमा सहभागी हुनुभएको छ। इतर समूहको राष्ट्रिय भेलाको उद्घाटन समेत गर्नुभएका देउवाले आइतबार बन्द सत्रमा करिब 3 मिनट सम्बोधन गर्नुभयो। सम्बोधनका क्रममा उहाँले आफूलाई स्वागत गर्न विमानस्थलदेखि नै देखाइएको उत्साहप्रति धन्यवाद दिँदै नेपाल अहिले अत्यन्तै अप्ठ्यारो अवस्थामा रहेको बताउनु भएको छ। यो भेलामा उपस्थित सबै साथीभाइहरूलाई धन्यवाद। एयरपोर्टदेखि नै साथीहरूले मेरो तथा मेरो समर्थनमा जुन उत्साहपूर्वक समर्थन देखाउनुभयो त्यसका लागि धेरै धेरै धन्यवाद, देउवाले भन्नुभएको छ। उहाँले आफूलाई विगतदेखि नै न्यायालयले न्याय दिँदै आएको उल्लेख गर्दै अहिले पनि अदालतकै कारणले आफू नेपाल फर्कन सकेको बताउनु भएको छ। पछिल्लो समय आफू विरूद्ध जारी पक्राउ पूर्जी तथा अन्तर्राष्ट्रिय स्तरमा रेड नोटिस जारी गर्ने प्रयासतर्फ संकेत गर्दै देउवाले अदालतप्रति कृतज्ञता व्यक्त गर्नुभयो। राजा शासनको बेलामा पनि आफूलाई पक्राउ गरेर थुनिए पनि अदालतले शाही आयोग नै खारेज गरिदिएको स्मरण गर्दै देउवाले पञ्चायत कालमा समेत न्यायालयले आफूलाई जेलबाट मुक्त गराएको देउवाले बताउनु भएको छ। गण्डकी प्रदेश सरकार र मातहतका निकायलाई विपक्षी बनाएर विभिन्न अदालतमा दायर भएका 94 वटा मुद्दा अझै किनारा लाग्न बाँकी रहेको छ। मुख्य न्यायाधिवक्ताको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष 2082-83 को वार्षिक प्रतिवेदनले यस्तो तथ्याङ्क देखाएको हो। मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेलले फैसला भएको मुद्दा मध्ये 70% मा सरकारले सफलता प्राप्त गरेको बताउनुभयो। प्रदेश सरकारको निर्णय कर्मचारी सरुवा बढ़ुवा र सड़क निर्माणको मुआवजा विवादमा बढ़ी मुद्दा पर्ने गरेका छन्। अदालतमा सरकारको विरूद्ध मुद्दा दर्ता भएका मुद्दा मध्ये सबैभन्दा बढ़ी रिट निवेदन परेका छन्। प्रतिवेदन अनुसार 135 वटा रिट निवेदनमाथि 58 वटाको फैसला भएको छ। अझै 77 वटा रिट निवेदन किनारा लाग्न बाँकी नै रहेका छन्। त्यस्तै गरी 23 वटा पुनरावेदन मुद्दामा 10 वटाको फैसला भएको छ भने 13 वटा विचाराधीन रहेका छन्। त्यस्तै गरी 23 वटा पुनरावेदन मुद्दामा 10 वटाकै फैसला भएको छ भने 13 वटा विचाराधीन रहेका छन्। 3 वटा अस्पतालको अपहेलना मुद्दा मध्ये 2 वटा फर्म्याट रहेको छ। 10 वटा अन्य प्रकृतिको मुद्दा मध्ये 7 वटा किनारा लागेका छन्। बाँकी 3 वटा मुद्दा अदालतमा प्रक्रियामा नै रहेको तथ्याङ्कले देखाएको छ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले देशको विभिन्न भागमा अविरल वर्षा पछाडिको विपदबाट प्रभावित खोज उद्धार र पुनर्स्थापनालाई व्यवस्थित समन्वयात्मक रूपमा अगाडि बढ़ाउन सम्बद्ध सबै पक्षको ध्यान आकर्षण गर्नुभएको छ। पूर्व राष्ट्रपति भण्डारीले शनिबार सामाजिक सञ्जाल मार्फत जोखिममा रहेका बस्ती र परिवारको पहिचान गरी आवश्यकता अनुसार सुरक्षित स्थानमा स्थानान्तरण गर्न आग्रह गर्नुभयो। उहाँले विपद पछाडिको पुननिर्माण तथा पुनर्स्थापनालाई पनि प्राथमिकता दिन आग्रह गर्नुभएको छ। हालैको दिनमा रोल्पा, बाजुरा, जाजरकोट, कास्की, पर्वत लगायतका जिल्लामा अविरल वर्षासँगै आएको बाढ़ी पहिरो र डुबानका कारणले ठूलो जनधनको क्षति भएकोमा उहाँले ठूलो दुःख व्यक्त गर्नुभएको छ। उहाँले विपदमा परेर मृत्यु भएका प्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारको समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ। गृहमन्त्री सुदन गुरूङ नागरिकको समस्या र गुनासो बुझ्न यति बेला गृह जिल्ला गोर्खामा रहनु भएको छ। उहाँले आफ्नो निर्वाचन क्षेत्र नम्बर 1 का नागरिकको घर दैलो पुगेर उनीहरूको स्थानीय स्तरमा रहेको विकास गतिविधि, सार्वजनिक तथा प्रवाह लगायत सेवा प्रवाह लगायतको विषयमा छलफल गर्नुभएको हो। शुक्रबार गोर्खा पुग्नुभएका गृहमन्त्री गुरूङले विकास आयोजनाको अनुगमन सहित जिल्लाको सुरक्षा अवस्थालाई जानकारी लिएको प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले जानकारी दिनुभयो। शनिबार भीमसेन थापा गाउँपालिका स्थानीयवासीले सुगमवासी व्यवस्थापन नदी डुबाएको समस्या लगायतका विषय उठान गरेको छ। यस्तै गृहमन्त्री गुरूङले स्थानीयवासीको समस्या र गुनासो समाधानका लागि पहिला पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामी छानेको चीन भ्रमण सेप्टेम्बर 2 सातालाई सरेको छ। यसअगाडि उहाँ अगस्तको 2 साता चीन भ्रमणमा जाने निर्णय भएको थियो, तर आन्तरिक कारण लगायतका कारणले भ्रमणको मिति सेप्टेम्बर 2 सातालाई सारिएको स्रोतले बताएको छ। भ्रमणका क्रममा उहाँ तिब्बत स्थित मानसरोवर समेत पुग्ने कार्यक्रम रहेको एक उच्च सरकारी अधिकारीले जानकारी दिनुभयो। यसअगाडि उहाँ मानसरोवर जाने नजाने निश्चित भएको थिएन। यस्तै चीन भ्रमणको क्रममा उहाँले चीनिया कम्युनिष्ट पार्टीका नेता र सरकारका उच्च कर्मचारीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ, तर चीनिया परराष्ट्र मन्त्री शी जिनपिङसँग भने कुनै को भेट नहुने स्रोतले बताएको छ। बर्खायामसँगै गण्डकी प्रदेशमा डेंगूको संक्रमण बढ़न थालेको छ। लामखुट्टेको डोकाईबाट सर्ने डेंगू संक्रमणबाट बच्न साउनदेखि कार्तिकसम्मको अवधिमा निकै सावधानी अपनाउनु पर्ने चिकित्सकहरूले बताएका छन्। यस वर्ष मनसून भएसँगै डेंगू संक्रमित देखिन थालेको छ। हालसम्म गण्डकी प्रदेशका 9 वटै जिल्लामा 839 जना बर्ड फ्लू पुष्टि भएका छन्। यस्तै प्रादेशिक रोग नियन्त्रण केन्द्रका अनुसार सबैभन्दा बढ़ी बागलुङमा 366, कास्कीमा 222, गोर्खामा 99, तनहुमा 64, म्याग्दीमा 33 र पर्वतमा 21 तथा लमजुङमा 17 र स्याङ्जामा 13 तथा नवलपुरमा 4 जनामा डेंगू संक्रमण पुष्टि भएको छ। मुस्ताङ र मनाङमा भने हालसम्म डेंगू संक्रमित फेला परेका छैनन्। त तनहुको भीमार नगरपालिका तीन सुनाकोटमा अविरल वर्षाका कारणले एउटा घरमा क्षति पुगेको छ। शनिबार राति करिब 9 बजे विष्णु कुमार श्रेष्ठको ढुङ्गा र माटोले बनेको तीन तले कच्ची घरको पछाडिपट्टिको गाह्रो भत्किए पछाडि घर बस्न नमिल्ने गरी पूर्ण रूपमा क्षति पुगेको प्रहरीले जनाएको छ। घटनाको खबर पाए लगतै इलाका प्रहरी कार्यालय भीमादबाट प्रहरी वरिष्ठ नायब परीक्षक लोक बहादुर छेत्रीको कमाण्डमा 5 जनाको टोली घटनास्थलमा खटिएको थियो। घटनामा मानवीय क्षति तथा पशुको क्षति नभएको प्रहरीले जनाएको छ। चितवनमा गाउँमा पसेर बाघको आक्रमणबाट एकजना घाइते भएका छन्। राप्ती नगरपालिका एक डिपाठ बस्तीमा पसेको बाघको आक्रमणबाट 60 वर्षका ठाकुर अधिकारी घाइते हुनुभएको हो। आइतबार बिहान अन्दाजी 6:40 बजे बस्तीमा आएको बाघले अधिकारीलाई आक्रमण गर्दा उनको तिघ्रामा सामान्य चोट लागेको जनाइएको छ। घाइते अधिकारीको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ। बाघले सोही अस्पतालकी दिला कुमारी तामाङको गोठमा बाँधेको जर्सी गाईलाई पनि आक्रमण गरेको र सामान्य क्षति भएको जनाइएको छ। मुस्ताङको एकमात्रै 25 तैयाको प्रदेश अस्पताल जोङसोममा रहेको एम्बुलेन्स 15 वर्ष पुरानो रहेको छ। यो जीर्ण हुँदा गम्भीर बिरामीलाई अन्यत्र उपचारका लागि लैजान समस्या हुने गरेको छ। अस्पतालमा मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर समीक्षा कणेलका अनुसार एम्बुलेन्स पटक पटक बिग्रने भएकाले अस्पतालभित्रै बिरामी ओसारपसार गर्न समेत समस्या हुने गरेको छ। अस्पतालसँग एउटा एम्बुलेन्स भए पनि त्यो नाम मात्रैको रहेको उहाँले बताउनुभयो। प्राकृतिक विपद दुर्घटना तथा अन्य कारणले गम्भीर बिरामीलाई पोखरा तथा अन्य सुगम स्थानमा रिफर गर्नुपर्दा भरपर्दो एम्बुलेन्स नहुँदा समस्या जटिल हुने गरेको उहाँले बताउनुभयो। नयाँ एम्बुलेन्स उपलब्ध गराउन प्रदेश सरकारसँग स्वास्थ्य मन्त्रालयको आपूर्ति शाखासँग 2 वर्षदेखि पटक पटक माग गरिए पनि हालसम्म प्राप्त नभएको उहाँले दुखेसो गर्नुभएको छ। यस्तै अस्पताल नजिकै रहेको घरबोजोङ गाउँपालिकाको एम्बुलेन्स पनि बिग्रिएर थन्किए पछाडि बिरामीलाई समस्या थपिएको छ। गाउँपालिकाका स्वास्थ्य संयोजक कर्णबहादुर थकालीले गाउँपालिकासँग एउटा एम्बुलेन्स भए पनि हाल सञ्चालनमा नरहेको स्वीकार गर्नुभएको छ। मोस्ताङमा 5 स्थानीय तहमध्ये 4वटामा 8वटा एम्बुलेन्स भए पनि आधा मात्रै सञ्चालनमा रहने जनाएको छ। मातृ शिशु सुरक्षाका लागि सरकारले बिहेवारी 20 वर्ष पारी भनेर कानून निर्माण गरेको छ। नेपालको मुलुकी देवानी संहिता 2074ले 20 वर्ष पूरा नभई विवाह गर्न बन्देज गर्दै कसैले यस्तो कार्य गरेमा 3 वर्षसम्म कैद र 30,000 रूपियाँसम्म जरिवाना हुने प्रावधान राखेको छ। उमेर नपुग्दै विवाह गर्दा शारीरिक तथा मानसिक समस्या आउँछ भनेर हाल विद्यालय स्तरीय पाठ्यक्रममा समेत शिक्षा दिने गरिन्छ। यद्यपि विवाह गर्ने उमेर तोके पनि विवाह उमेर नपुग्दै गर्भवती हुने र गर्भपतन गराउने किशोरीको संख्या नवलपुर जिल्लामा घट्न सकेको छैन। आर्थिक वर्ष 2082-83 नवलपुरमा 4,463 जना गर्भवती हुँदा 500 जना 20 वर्ष मुनिका किशोरी रहेको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ। त्यस्तै 1,218 जना सुत्केरी हुँदा 1,423 जनाले गर्भपतन गराएका छन्। सुत्केरी हुने भन्दा गर्भपतन गराउनेको संख्या 205ले बढ़िरहेको छ। गर्भपतन गराउने मध्ये 78 जना 20 वर्ष मुनिको किशोरी रहेको कार्यालय प्रमुख डाक्टर केशव प्रसाद चापागाईले जानकारी दिनुभयो। सरकारले सड़क तथा पुलको दीर्घकालीन संरक्षणका लागि मालवाहक सवारीको भार वहन क्षमतालाई कानूनी परिधिभित्र राख्ने व्यवस्थालाई कड़ाईका साथमा लागू गर्ने तयारी गरेको छ। हाल मालवाहक सवारीले ल्याउने गरेको ओभरलोडका कारणले सड़कमा खाल्टा खुल्टी पुर्ने, सड़कको सतह दबिने र पुलमा क्षति पुग्ने गरेको देखिएको छ। सरकारले क्षमता भन्दा बढ़ी लोड बोक्ने मालवाहक सवारीलाई 5 लाख रूपियाँ जरिवाना गर्ने गरेर कानून बनाउन लागेको हो। प्रस्तावित सार्वजनिक सड़क विधेयकमा तोकिएको सीमाभन्दा बढ़ी भार बोकेमा सवारी साधनलाई प्रति पटक 5 लाख रूपियाँसम्म जरिवाना गर्ने प्रस्ताव गरिएको छ। विधेयकको दफा 13 मालवाहक सवारी साधनको भार वहन र जरिवाना समेत व्यवस्था गरिएको छ। राष्ट्रिय योजना आयोगका सदस्य अर्जुन जंग थापाले मालवाहक सवारी साधनले अत्याधिक लोड बोकेर सड़क र पुललाई क्षति पुर्याएको आरोप लगाउनुभयो। राज्यको अरबौं रूपियाँ लगानीमा निर्माण भएको सड़कलाई टिकाउ बनाउन कानूनले तोकेको भार वहन सीमा पालना गराउन आवश्यक रहेको उहाँको भनाइरहेको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुन र चाँदीको भाव बढ़ेको छ। सुनको भाव आज तोलामा 3,000 वहन र जरिवाना समेत व्यवस्था गरिएको छ। राष्ट्रिय योजना आयोगका सदस्य अर्जुन जंग थापाले मालवाहक सवारी साधनले अत्याधिक लोड बोकेर सड़क र पुललाई क्षति पुर्याएको आरोप लगाउनुभयो।

0: पुगेको छ। यसअगाडि कारोबार हुने हप्ताको अन्तिम दिन अस्ति शुक्रबार सुनको भाव तोलाको 3,01,600 रूपियाँ रहेको थियो। त्यस्तै चाँदीको भाव आज तोलामा 550 रूपियाँले बढ़ेको छ। आज चाँदी तोलामा 4,710 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अस्ति शुक्रबार चाँदीको भाव तोलाको 4,660 रूपियाँ कायम रहेको थियो। विविध खबरहरू सँगसँगै दिउँसो 2 बजेको धोरबाराही हाइलाइट्स आजका लागि सकिएका छन्। 5 बजे हामी थप विवरण सहितका समाचार लिएर फेरि उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो धोरबाराही 103.8 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
3: ए दाई पनि घरै हुनुहुँदो रहेछ त?
4: खै ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
5: सुन्न त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
3: ए हो र, हस् दाई म आजै जान्छु।
6: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
7: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9856062891।
4: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
8: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जोइसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
4: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
8: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
9: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
10: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
11: ग्राहकको चाहना नै हाम्रो जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
9: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
11: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9846612020।
12: कहाँ जाने?
13: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
12: अनि बिचमा नझर्ने।
13: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
12: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, र जाम जाम।
11: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोप्राइटर रामचन्द्र महत, 9846161678 र दुलेगौडा ढोल फिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोप्राइटर हरिचन्द्र महत, 9825552663।
9: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
14: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
9: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि हुडा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
15: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
16: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।

0: सेन्जा धनलक्ष्मी सुन चाँदी पसल शुक्ला गण्डकी तीन दुलेकौड़ा डोर बाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेकौड़ा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 9871160069 राजु विश्वकर्मा 9807189142
1: विद्यार्थी भाई बहिनीहरू आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन है
2: मैडम धूम्रपान भनेको के हो
1: ल सुन धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिँडी तमाखु कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धूम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
2: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ मैडम
1: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्रनली पाठेघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदयघात मस्तिष्क घात गर्भपतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभई बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ
2: अनि नि मैडम यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
1: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ आफू बचौ र अरूलाई पनि बचाऊ
3: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश

0: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णु माया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
1: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित। यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
1: छुटका दायराहरू:
0: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
1: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट।
0: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
1: थप जानकारीका लागि सम्पर्क 0625714479, मोबाइल 9856062265 र 9848614145।
2: ए सबिना, यस्तो हतारमा कता हो?
3: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
2: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही धुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
4: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ। प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846078528 र 9908216142।
5: सधै पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
6: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदो रहेछन्।
5: ए हो र, ल त ल,
4: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0654142 र 9856092।
7: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
8: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
7: उपचार सेवाहरू:
8: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
7: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
8: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
7: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
8: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
7: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
8: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778572579582780।
9: निसन्तान 15 बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
0: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्। आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
9: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0625414233, मोबाइल 98678867।
10: हेर्दा हेर्दै दुलेगौंडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
11: माइले भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
10: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
11: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
9: गण्डकी मेडिकल हल दुलेगौंडा, हाम्रा सेवाहरू
11: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
9: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
11: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
9: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
11: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौंडा, माछा पुस्त्रे बैङ्कको ठिक पारिपट्टी, फोन 0625930369।
10: टिकुनी माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
12: यति किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
10: हो र, कहाँ छ र त्यस्तो?
12: दुलेगौंडामा छ, कालिका फेन्सी स्टोर।
11: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
9: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
11: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौंडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
9: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
11: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
10: कति राम्रो देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
12: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
10: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
13: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
9: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौंडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि, प्रोपाइटर मनराज गुरुङ, सम्पर्क 9856057731, 9806657731।
14: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
11: कता हिँड्नु नि, मिलको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा, फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
14: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
11: त्यसो भए कहाँ जाने त कान्छा?
14: त्यही दुलेगौंडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
11: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
15: हजुर हामी कहाँ कुटानी पिसानी मिल हाते ट्रैक्टर पावर टूल्स काट काटने मेसिन ड्रिल मेसिन वेल्डिंग मेसिन मार्बल कटर ब्रश कटर साप कटर मोटरहरू बेरिंग बेल्ट क्यापसिटर मिल्का जालीहरू नट बोल्टहरू मोबिल गेयरवेल टुटी मोबिल इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट्स पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
11: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुले गाउँदा आफ्नै निवासमा।
16: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855114445 र 9855204445।
17: तपाईं यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तरमनको आवाज।

0: हेलो बा,
1: कति बन्यो घर? अनि ढलान भयो त?
2: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नुपर्ने छ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
1: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
2: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
3: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
0: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
3: प्रोपाइटर राम भुजेल, सम्पर्क 9811905630 र 9746680681।
4: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
0: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेलचौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
4: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
0: हाम्रा विशेषताहरू, वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
4: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
0: शुक्ला गण्डकी, भीमाद, म्याग्दी, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
4: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
0: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
4: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
0: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था,
4: र बिहानी 17 कक्षा सञ्चालन हुने।
0: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5 बेलचौतारा, तनहु, फोन 0665712040।
5: मम्मी, भोक लाग्यो, खाजा खाऊँ न?
6: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाऊँ भनेर।
5: हस् मम्मी।
7: मैले सुने छोरी, ल जाम हिँड।
6: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
0: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
6: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदोकोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008281044। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
0: बीजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
8: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ। यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो। बनाउने ठाउँ त झन् कहाँ होला र?
9: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर, मर्मत सबै गरिन्छ नि।
8: हजुर, दुलेगौडाकै पुरानो 34 सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलोट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया, फोन 0654141042, 9556231128, 9462614726।
10: हाम्रो प्रतिबद्धता, धातुका भाँडा बर्तनको उपलब्धता।
4: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058 र 98460769246।
10: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
11: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
12: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
13: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
14: रन बहादुर गुरुङ दुलेगौडा रु 12610,
13: टिम बहादुर श्रेष्ठ दुलेगौडा रु 10500,
14: पूर्ण बहादुर भण्डारी दुलेगौडा रु 50115,
13: काजी रिमाल लाइफ जिम दुलेगौडा रु 11000,
14: सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था दुलेगौडा रु 11111,
13: पार्वती रिमाल दुलेगौडा रु 10100,
14: कृष्णराज पण्डित दुलेगौडा रु 25000,
13: किरण कुमार श्रेष्ठ दुलेगौडा रु 1,02,174,
14: ठाकुर प्रसाद भट्टराई डोरफिर्दी उत्तम टोल रु 55555,
13: कवासी खाने पानी तथा सरसफाई उपभोक्ता समिति रु 11101, बेल बहादुर भुजेल ढोरफिर्दी हिमाली टोल रु 10120,
14: हिमलाल पौडेल ढोरफिर्दी हिमाली टोल रु 10005,
13: धनमाया भट्टराई ढोरफिर्दी हिमाली टोल रु 50000,
14: रेशम बहादुर थापा ढोरफिर्दी हिमाली टोल रु 11111,
13: भीम प्रसाद वाग्ले ढोरफिर्दी हिमाली टोल रु 10155।
15: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ट्ज।

0: भदौ 1 गते देखि 8 गते सम्म चिवन धाम जाऊ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
1: चिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
0: धार्मिक महोत्सवका आकर्षणहरू
1: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन,
2: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
0: कथा सहितको झाँकी गीति नाटक
1: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
0: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
1: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
0: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहु।
3: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
4: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
3: ओके, ल डन।
4: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
3: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेजल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
4: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9560285443 र 9847000787।
5: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
6: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊँ।
7: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गीतका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
6: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश, पार्वती श्रेष्ठ, फोन नम्बर 065414234 र 9811756606।
8: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नुहुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नुहुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था, फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची, युरिया प्रति केजी रु 22-23 सम्म, डीएपी रु 49-50 सम्म र पोटास रु 38-39 सम्म। अनुरोधक कृषि विकास शाखा, शुक्ला गण्डकी नगरपालिका, तनहुँ।
9: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816095301।
10: जब समय बोल्न थाल्छ संचार सुन्न थाल्छ यो हो हा संचार नेटवर्क समयको आवाज समय।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबरमा अप्सरा पोहरासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: 5 प्रस्ताव पारित गर्दै कांग्रेसको संस्थापनेतर समूहको राष्ट्रिय सम्मेलन सम्पन्न, देउबाकै नेतृत्वमा 15 महाधिवेशन गर्ने निर्णय।
0: ग्यास बिक्रीका लागि निगमले तोकेका 7 ठाउँमा उपभोक्ताको भीड़, ग्यासको प्रत्यक्ष बिक्री तत्काल रोक्न सरकारसँग ग्यास विक्रेता महासंघको माग।
1: पहिरोको उच्च जोखिममा रहेका जाजरकोटका 200 भन्दा बढ़ी सर्वसाधारणलाई सुरक्षित स्थानमा सारियो, बेपत्ताको खोजी र घाइतेको उद्धार कार्य जारी।
0: पूर्वी जापानमा भीषण वर्षा, 9 जनाको मृत्यु, 1000 भन्दा बढ़ी घर डुबानमा।
1: र अस्ट्रेलिया विरूद्धको पहिलो टेस्टमा बंगलादेश 9 विकेटले विजयी।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टाप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781171 4780724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। नेपाली कंग्रेसको संस्थापनेतर समूहको राष्ट्रिय सम्मेलन 5 प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ। निवर्तमान सभापति शेरबहादुर देव नेतृत्वको यो समूहको 2 दिने सम्मेलन पार्टीको 15 महाधिवेशनदेखि धर्म र संस्कृतिसम्मको प्रस्तावहरू पारित गरेको हो। सम्मेलनले पार्टीको 15 महाधिवेशन शेरबहादुर देवबाकै नेतृत्वमा सम्पन्न गर्ने, 15 महाधिवेशनसम्म आवश्यक पार्टीको नियमित काम कार्यवाही देउबाको निर्देशनमा राष्ट्रिय सम्मेलनको संयोजकले संयोजन गर्दै जाने प्रस्ताव पारित गरेको छ। यो सम्मेलनको संयोजक डाक्टर शशांक कोइराला हुनुहुन्थ्यो। यो समूहले पार्टी सभापति देउबालाई नै मान्दै आएको छ। गत माघमा सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा कंग्रेस सभापति चयन हुनुभएको छ। यस विषयमा यो समूहले पुनरावेदन समेत दिएको छ। सर्वोच्चले पुनः सुनवाईको आदेश गरिसकेको छ।
1: उपत्यकामा खाना पकाउने ग्यासको समस्या समाधान गर्न नेपाल आयल निगमले विशेष बिक्रीको व्यवस्था मिलाएपछि तोकिएका स्थानहरूमा उपभोक्ताहरूको ठूलो भीड़ लागेको छ। आयल निगमको टेकु परिसर लगायतका क्षेत्रमा बिहानैदेखि ग्यास लिन पुगेका उपभोक्ताको लामो लाइन देखिएको छ। नेपाल आयल निगम र जिल्ला प्रशासनिक कार्यालय काठमाण्डुको समन्वयमा ग्यास उद्योगीहरू मार्फत आज उपत्यकाका विभिन्न 7 स्थानमा ग्यास बिक्री वितरणको व्यवस्था मिलाइएको छ। नियमित विक्रेताहरूबाट ग्यास पाउन नसकेका अति आवश्यक परेका उपभोक्ताहरूलाई लक्षित गरी यो कदम चालिएको हो। बिहानलाई 11 बजेदेखि साँझ 5 बजेसम्म यी तोकिएका स्थानहरूबाट ग्यास खरिद गर्न सकिने व्यवस्था गरिएको छ। ग्यास खरिद गर्नका लागि उपभोक्ताहरूले अनिवार्य रूपमा आफ्नो नागरिकता वा राष्ट्रिय परिचय पत्र साथमा ल्याउनुपर्ने निगमले जनाएको छ।
0: देशभर खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला ग्यास विक्रेता महासंघ नेपालले भने उद्योग र विभिन्न नामका बिक्री केन्द्रबाट भइरहेको ग्यासको प्रत्यक्ष बिक्री तत्काल रोक्न सरकारसँग माग गरेको छ। महासंघ अध्यक्ष ज्ञानेश्वर अर्यालले आज विज्ञप्ति जारी गर्दै प्रभावकारी वितरण च्यानल, विक्रेता डिलर पन्छाएर उद्योग र विभिन्न केन्द्र मार्फत आफै ग्यास बेच्ने निर्णयले अभाव थप जटिल बनेको र उपभोक्ताले अनावश्यक शास्ति खेप्नु परेको भन्दै त्यस्तो कार्य तत्काल रोक्न माग गर्नुभएको हो। एकातिर विक्रेतालाई ग्यास नदिने र अर्कोतिर अनुगमनको बहानामा दुःख दिने सरकारी रवैयाका कारण बजार भद्रगोल बनेको महासंघको ठहर छ। महासंघले तत्काल ग्यास उद्योग र विभिन्न नामका बिक्री केन्द्रहरू बन्द गरी विक्रेता मार्फत मात्र बिक्री वितरण सहज गर्न सरकारको ध्यानाकर्षण गराएको छ। डिलर मार्फत वितरण प्रणाली मिलाएर मात्र उपभोक्ताले पाइरहेको शास्ति अन्त्य हुने र वास्तविक समस्या समाधान हुने महासंघको दावी छ। सम्बन्धित निकाय नेपाल आयल निगम वाणिज्य मन्त्रालय र सरकारले वास्तविक समस्या समाधान गर्नको सट्टा अनावश्यक प्रचारबाजी मात्र गरिरहेको महासंघको आरोप छ।
1: पहिरोको उच्च जोखिममा रहेका जाजरकोटको भेरी नगरपालिका दुई रिसाङ क्षेत्रका 200 भन्दा बढ़ी सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको छ। रिसाङ क्षेत्रका करिब 60 देखि 70 घर परिवारका 150 देखि 200 जनालाई त्रिभुवन आधारभूत विद्यालयको भवनमा राखिएको हो। यसै गरी भ्याली खेत डाँडामा 16 जना, चिसापानीमा 20 जना, राउटेर डाँडामा 15 जना र रिसाङ फारूलामा 3 जना गरी थप 54 जनालाई सुरक्षित स्थानमा सारिएको छ। पहिरोका कारण विभिन्न स्थानमा सड़क तथा पैदल मार्ग अवरूद्ध बनेका छन्। सुरक्षाकर्मीहरू घटनास्थल पुगेर बेपत्ताको खोजी, घाइतेको उद्धार तथा प्रभावितहरूले सुरक्षित स्थानमा सार्ने कार्यमा खटिएका छन्।
0: सरकार र लघुवित्त तथा वित्तीय शोषण विरूद्ध किसान मजदूर आन्दोलन समिति बीच 7 बुधे सहमति भएको छ। लघुवित्त तथा वित्तीय शोषण विरूद्ध किसान मजदूर आन्दोलन समितिले आज काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी दिएको हो। सहमति भएसँगै लघुवित्त तथा वित्तीय शोषण विरूद्ध किसान मजदूर आन्दोलन नेपालले राजधानी केन्द्रित आन्दोलनका कार्यक्रम स्थगन गरेको छ। पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष रमेश सेन्चुरीले सरकार र आन्दोलनकारी बीच सहमति बीच भएको सहमति कार्यान्वयन नभएसम्म लघुवित्त संस्थाहरूले गर्दै आएका गतिविधि रोक्नुपर्ने माग समेत गर्नुभयो। उहाँले सरकारले लघुवित्त पीड़ितका समस्या समाधान गर्न सरकारले प्रतिबद्धता जनाएको कारण तत्कालका लागि समितिले गर्दै आएको राजधानी मार्च समेत स्थगित गरिएको बताउनुभयो। सरकार र आन्दोलन समिति बीच लघुवित्त वित्तीय संस्थाका सदस्य तथा ऋणीका समस्या समाधानका लागि उच्चस्तरीय लघुवित्त वित्तीय संस्था समस्या समाधान समिति गठन गर्ने सहमति गरिएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको
4: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा स्वसरहका शैक्षिक संस्थाबाट प्राप्त शैक्षिक उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी पाएसँगै प्रक्रिया शुरू गरेको छ। आयोगले पहिलो चरणमा करिब 30 जनाको समकक्षता निर्धारण गरेको छ। यसअघि त्रिभुवन विश्वविद्यालयले गर्दै आएको समकक्षता निर्धारणको जिम्मेवारी सरकारले विश्वविद्यालय अनुदान आयोगलाई दिएपछि आयोगले काम शुरू गरेको हो। आयोगका नवनियुक्त अध्यक्ष प्राध्यापक डाक्टर खड्ग बहादुर केसीले आफूले साउन 22 गते पद बहाली गरेको र साउन 25 गतेदेखि समकक्षता निर्धारण सम्बन्धी निर्णय गर्न थालिएको बताउनुभयो। उहाँका अनुसार हाल त्रिभुवन विश्वविद्यालयकै समकक्षता निर्धारण कार्यविधि अनुसार काम भइरहेको छ भने आयोगको नयाँ कार्यविधि स्वीकृतिको चरणमा छ। विज्ञ जनशक्ति अभाव भएपछि आयोगले त्रिभुवन विश्वविद्यालयबाट कर्मचारी काठमा ल्याएर समकक्षता निर्धारण गरिरहेको छ। आयोगका सदस्य पदहरू रिक्त रहेकाले पनि पदमा नियुक्ति भएपछि नयाँ कार्यविधिले पूर्णता पाउने अध्यक्ष केसीले बताउनुभयो। प्रस्तावित कार्यविधिमा आयोगका सचिवको अध्यक्षतामा समकक्षता निर्धारण समिति गठनको व्यवस्था गरिएको छ।
0: कैलालीका 13 वटा स्थानीय तहमा 1 स्थानीय तह 2 उत्पादन अभियान अन्तर्गत विशेष पकेट क्षेत्र विकास कार्यक्रम सञ्चालन गरी गत आर्थिक वर्षमा 5,50,00,000 रूपियाँ अनुदान उपलब्ध गराइएको छ। कार्यक्रमबाट जिल्लाका 373 किसान लाभान्वित भएको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ। किसानलाई स्थानीय स्तरमै व्यवसाय सञ्चालन गर्न सहज बनाउँदै आय आर्जनमा वृद्धि गर्ने तथा बढ़ी भन्दा बढ़ी किसानलाई उत्पादनमा जोड्ने उद्देश्यले विशेष पकेट क्षेत्र विकास कार्यक्रम सञ्चालन गरिएको केन्द्रका प्रमुख चन्द्रकान्त पन्तले जानकारी दिनुभयो। प्रमुख पन्तका अनुसार बाख्रा भैंसी र बंगुर मत्स्य पालनतर्फका फार्म समूह तथा सहकारी मार्फत अनुदान दिइएको हो।
1: अब अन्तर्राष्ट्रिय समाचार। पूर्वी जापानमा परेको भारी वर्षाका कारण 9 जनाको मृत्यु भएको छ। मृतक मध्ये केही डुबानमा परेका सवारी साधनभित्र फेला परेका थिए भने केही डुबानग्रस्त सड़कमा मृत अवस्थामा भेटिएका छन्। अविरल वर्षाले 1000 भन्दा बढ़ी घर डुबानमा परेका छन् भने सड़क तथा रेल सेवा प्रभावित भएको जापानी संचार माध्यमले जनाएका छन्। करिब 600 घरको भूइँको सतहभन्दा माथिसम्म पानी पसेको छ। स्थानीय संचार माध्यमका अनुसार करिब 1200 सवारी साधन सड़कमा अलपत्र परेका छन्। विगत 3 दिनदेखि परिरहेको मुसलधारे वर्षाले पहिरोको जोखिम बढ़ाउनका साथै विद्युत आपूर्ति अवरूद्ध भएको छ। मौसमविदहरूले पहिलो पटक चिवा प्रिफेक्चरका लागि उच्च तहको भारी वर्षाको चेतावनी जारी गरेका थिए। चिवाको एक मौसम मापन केन्द्रले 24 घण्टामा 30 सेन्टिमिटर अर्थात करिब 12 इन्च वर्षा मापन गरेको थियो। यो विगत 60 वर्ष यताकै अगस्त महिनाको सबैभन्दा ठूलो वर्षा भएको जनाइएको छ।
0: अब खेल समाचार। बंगलादेशले घरेलु टोली अस्ट्रेलिया विरूद्धको पहिलो टेस्टमा 9 विकेटको शानदार जीत हात पारेको छ। डर्बिन स्थित मरारा क्रिकेट मैदानमा अस्ट्रेलियाले दिएको 57 रनको झिनो लक्ष्य बंगलादेशले मात्र 1 विकेट गुमाएर पूरा गर्यो। बंगलादेशका मोमिन उल हकले अभिजित 30 र सदमन इस्लामले अभिजित 25 रन बनाएका थिए। अस्ट्रेलियाका लागि एकमात्र विकेट जोस हेजलवुडले लिएका थिए। दोस्रो इनिङमा घरेलु टोली अस्ट्रेलियाले 284 रन मात्र बनाउन सकेपछि बंगलादेशले 57 रनको लक्ष्य प्राप्त गरेको थियो। त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको अस्ट्रेलियाले पहिलो इनिङमा 198 रन मात्र बनाउन सकेको थियो। पहिलो इनिङ्समा 456 रन बनाउँदै बंगलादेशले 228 रनको अग्रता लिएको थियो। बंगलादेशले टेस्ट क्रिकेटमा अस्ट्रेलियालाई दोस्रो पटक पराजित गरेको हो। यसअघि बंगलादेशले 9 वर्ष अगाडि अस्ट्रेलिया विरूद्ध जित निकालेको थियो। यो जितसँगै बंगलादेशले 2 टेस्टको श्रृंखलामा 1-0 अग्रता कायम गरेको छ। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: 5 प्रस्ताव पारित गर्दै कांग्रेसको संस्थापनेतर समूहको राष्ट्रिय सम्मेलन सम्पन्न। देउवाकै नेतृत्वमा 15 महाधिवेशन गर्ने निर्णय।
0: ग्यास बिक्रीका लागि निगमले तोकेका 7 ठाउँमा उपभोक्ताको भीड़। ग्यासको प्रत्यक्ष बिक्री तत्काल रोक्न सरकारसँग ग्यास विक्रेता महासंघको माग।
1: पहिरोको उच्च जोखिममा रहेका जाजरकोटका 200 भन्दा बढ़ी सर्वसाधारणलाई सुरक्षित स्थानमा सारियो। विपत्ताको खोजी र घाइतेको उद्धार कार्य जारी।
0: पूर्वी जापानमा भीषण वर्षा 9 जनाको मृत्यु 1000 भन्दा बढ़ी घर डुबानमा।
1: र अस्ट्रेलिया विरूद्धको पहिलो टेस्टमा बंगलादेश 9 विकेटले विजयी।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौ। नमस्कार।
5: ए तिमी कहाँ जान लागे कि?
6: ल थाहा छैन, हाम्रो कोत्रेमै खुलेको छ नि दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर। कोत्रेमा भव्य शुभारम्भ हुँदैछ, त्यही जान लाग्य।
5: ओहो, त्यसो भए त शुभारम्भको अवसरमा केही विशेष अफर पनि होला नि?
6: विशेष मात्र होइन, धमाकेदार अफर छ। त्यहाँ जे सेवा लिँदा पनि 50% छुट। अझ एउटा रमाइलो कुरा, कुनै 2 सेवा लिनु भयो भने एउटा सामान सित्तैमा।
5: आहा, अब दीक्षामा यस्तो अफर हुँदा हुँदै अरू किन खोज्ने? म पनि जान्छु पक्का।
6: विशेष छुटको फाइदा उठाउन तपाईँ पनि ढिला नगर्नुहोस् है।
7: शुभारम्भ कार्यक्रम यही भदौ 1 गतेदेखि 5 गतेसम्म। समय बिहान 8 बजेदेखि बेलुका 8 बजेसम्म।
8: आफूलाई अझ सुन्दर, अझ आकर्षक र अझ आत्मविश्वासी बनाउन आजै आउनुहोस् दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर कोत्रे। प्रोपाइटर निशा लामा। सम्पर्क
7: 97090 34335।
9: साइली त्यहाँमा प्रकाश राईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
10: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
9: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
10: ए ल ल,
11: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
12: प्रोपाइटर थान प्रकाश नेउपाने 9556033878, प्रशान्त नेउपाने 9460026925।
13: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
11: गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
12: प्रोपाइटर थान प्रकाश नेउपाने 9556033878, प्रशान्त नेउपाने।

0: त्यही जाने हो म त।
1: हजुर, दशकौं देखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
2: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै? मेरो त साह्रै मन डुलेको डुलै भयो।
3: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने, सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
4: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
2: हाक्कैमा दिमागलाई भारी गराएछु। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
5: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र एभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
1: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेरी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 9825527763 र 9860705
4: र रामचन्द्र महत 9864168।
1: तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
6: हजुर, टेबल, भर्याम, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
1: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
7: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु, प्रोपाइटर रमेश भुजेल, फोन 9855-32475 र 9801-32475।
8: ल, किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
9: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
8: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले।
10: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
8: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
5: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौंडा तनहु, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौंडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
7: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9855-66136 र 9151-66136।
11: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
5: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
11: ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेगौंडा भित्री बजार।
1: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसन आभूषण सुनसाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौंडा भित्री बजार, प्रोपाइटर भोज बहादुर सुना,
7: मोबाइल 9508535537 र 9806615899।
12: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
11: तपाईँको घर आँगनमा घन्किने मादलुका तालसँगै वनपाखा मेलापात।

0: लिने बाताहरू हाम्रै मौलिकपन बाँसुरीको धुन सँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुशैली
1: मात्र रेडियो ढोरबारा ही 103.8 मेगाहर्जमा हरेक दिन दिउँसो 3:15 देखि करिब 4 बजेसम्म प्रायोजक ओम प्रसन्न आभूषण सुनसादी पसल दुलेगौंडा 4 भित्री बजार मोबाइल 98058535337
2: आकर्षक सुनसादीको गहना नारीको चाहना।

दर्शन नमस्ते नमस्कार स्वागत छ कार्यक्रम ओम प्रश्न आभूषण लोक सुशीलको प्रतीक्षा गरी बस्नुहुने तपाईँ सम्पूर्ण साथीहरूमा म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ कार्यक्रममा उपस्थित भइसकेकी छु। कार्यक्रममा फेरि पनि आउँछ अर्को रमाइलो श्रृङ्खलाको साथमा। र त्यसै गरी हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार फरक श्रृङ्खलाको साथमा कार्यक्रममा यहाँहरूमा हरेक दिन उपस्थित हुने गर्दछौ भन्ने श्रोता साथी आजको श्रृङ्खलामा रहेर हामीहरू श्रोता साथीको रोजाईको गीत संगीतलाई कार्यक्रममा स्थान दिनेछौ र 0 41 44 44 00 बाटो भएर हामीलाई कल गर्न सक्नुहुनेछ। कार्यक्रम आफूलाई सुन्न मन भएको आफ्नो रोजाईको लोक दोहोरी भाकाहरू आज यहाँले कार्यक्रममा सुन्न सक्नुहुनेछ भन्ने श्रोता साथी यस कार्यक्रमलाई प्रायोजक गरिएको छ अङ्कुशनाभूषण सुन चाँदी पसलले र पसल दुलेगोडाको भित्री बजारमा रहेको छ र यहाँले हामीलाई रेडियो ढोरबाराही 103.8 मेगाहर्जको आवाज साथै www.radiodhorbarahi.com च्यानल लगइन गरेर पनि विश्वभरिकै साथ हामीलाई सुन्न सक्नुहुनेछ भने कार्यक्रमको पहिलो सांगीतिक कोशिश स्वरूप यहाँको लागि अझ निकै नै सुमधुर भाका राख्नतर्फतिर लागिरहेको छु र श्रोता साथी गीतको बोल रहेको छ जाम्भो माइली जसमा आवाज रहेको छ प्रकाश सुधराज अनि शान्ति श्री परियारको भने स्वीकार्नुहोला मिठो भाकालाई है त।

हजुर श्रोत साथी जाम्बो माइली टाइटलमा सजिएको मिठो सुमधुर संगीतलाई पनि कार्यक्रममा स्थान दिइसकेको छु र पक्कै पनि हाम्रो सम्पूर्ण श्रोत साथीहरूले कार्यक्रममा सुमधुर भाकालाई स्वीकार्नु भयो होला र त्यसै गरी श्रोत साथी आजको श्रृङ्खलामा रहेर हामीहरू श्रोत साथीको रोजाईको गीत संगीतलाई कार्यक्रममा स्थान दिनेछौ भने सुन्नपछि चिन्ता विस्तारले सुन्ने सुनेको बाटो भएर आउन सक्नुहुनेछ यति बेलाको क्रममा पनि कोही साथी चाहिँ लाइनमा हुनुहुन्छ. हेलो नमस्ते हजुर. दर्शन नमस्ते नमस्कार. जित बहादुर जी बोल्दै हुनुहुन्छ हजुर. अनि यहाँ सन्चै आरामै हुनुहुन्छ त? अलि ठिक भएको छ है. अनि भनेपछि यहाँले कार्यक्रमलाई सुन्नु भएको छ कि छैन त नि? सुन्दै हुनुहुन्छ है. अनि आज यहाँले कुन चाहिँ भाका सुन्न चाहनुहुन्छ त नि? म त हजुर गामले नै रोज्नुहुन्छ है. सुन्छ यहाँको रोजाईको गीतलाई केही छिन स्थान दिनेछु भने अहिलेको लागि भने चाहिँ हामी छुट्टिन्छौँ है त. सुन्छ नमस्ते. हजुर श्रोत साथी उहाँ बोल्दै हुनुहुन्थ्यो, जित बहादुर जी बोल्दै हुनुहुन्थ्यो. उहाँले सुधाजी आज पनि उहाँलाई एकदमै मनपर्ने उहाँको एकदमै लोकप्रिय भाका म त हजुर गामले नै रोज्नु भएको छ र पक्कै पनि श्रोत साथीको रोजाईको गीतलाई त म कार्यक्रममा स्थान दिइनेछु र यहाँले पनि यसै गरी नै नम्बर डायल गर्न सक्नुहुनेछ. सुन्नपछि 41 40 00 टेलिफोन लाइन भएर हामीलाई कल गर्दै गर्नुहोला र कार्यक्रममा आफूलाई सुन्न मन भएको आफ्नो रोजाईको लोक भाकाहरू सुन्नुहोला भन्दै अहिलेको लागि भने चाहिँ जित बहादुर जीको रोजाईको भाका राख्नतर्फतिर लागिरहेको छु. निकै नै मिठो भाका रहेको छ म त हजुर गामले गीतको बोलमा सजिएको, जसमा आवाज रहेको छ शंकर पन्त अनि सुनिता बुद्धा छेत्रीको. भने स्वीकार्नुहोला श्रोता साथीको रोजाईको गीतलाई.

हजुर श्रोत साथी, म त हजुर गामले गीतको बोलमा सजिएको यो मिठो भागालाई पनि कार्यक्रम स्थान दिइसकेको छु। शङ्कर पन्त अनि सुनिता बुद्धा छेत्रीको आवाजमा सजिएको यो निकै नै सुमधु भागा चाहिँ रहेको थियो। त्यसै गरी श्रोत साथीको रोजाएको गीत रहेको थियो, जित बहादुरजीको रोजाएको गीत रहेको थियो भने पक्कै पनि यहाँले पनि कार्यक्रममा आफ्नो रोजाएको गीतलाई सुनेर मनोरञ्जन लिनुभयो होला भन्दै अहिलेको लागि भने श्रोत साथी कार्यक्रममा खोली चलल छलको छलल गीतको बोलमा सजिएको मिठो भागा रहेको छु, जसमा आवाज रहेको छ राजु ढकाल अनि देवी खर्ती मगरको भने यो मिठो भाकालाई राख्दैछु स्वीकार होला है त।

हजुर श्रोता साथी, खोली सरल झल्को छल लगिनको बोलमा सजिएको मिठो भाकालाई पनि कार्यक्रममा स्थान दिइसकेको छु र पके पनि सम्पूर्ण श्रोता साथीले सुन्नुभयो होला। रातो छकाल अनि देवी घरती मगरको आवाजमा सजिएको यो मिठो भाकालाई पनि कार्यक्रममा स्थान दिइसकेको छु, जसमा अहिलेको लागि भने चाहिँ श्रोता साथी कार्यक्रममा फेरि पनि एउटा अर्को मिठो भाका राखिरहेको छु। सोल्टी बजारमा गीतको बोल रहेको छ, स्वीकार्नुहोला है त।

हजुर श्रोता साथी, सोल्टी बजार गीतको बोललाई पनि कार्यक्रम स्थान दिइसकेको छु र अहिलेको लागि भने चाहिँ हामी कार्यक्रमको अन्त्यतर्फ आइसकेका छौँ र त्यसै गरी जाँदा जाँदै कार्यक्रममा कन्या राशि गीतको बोललाई राखिरहेको छु। यो मिठो भाकालाई राख्दै आजको श्रृङ्खलाबाट म कार्यक्रम प्रस्तुत श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्ते, नमस्कार।

0: पनि भाट डडायौ के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
1: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करार मात्रै भो
0: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
1: तिमीलाई पड्किन बाहेक अरू केही आउँदैन क्यारे दुलो गाउँडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
2: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
3: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856385007 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846688817
4: दाई पहिला यो मोबाइल हेर्नुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
5: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
4: अनि बन्छ त दाई
5: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
6: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्विसौनीको ठिक पारिपट्टि
7: सबै ब्रान्डका मोबाइल बिक्री साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्
8: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
7: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
9: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
10: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
9: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस् साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ
10: छुटका दायराहरू
9: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
10: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
9: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ
10: थप जानकारीका लागि सम्पर्क 0965714479 मोबाइल 9856062065 र 9848064145
4: कहाँ जाने
0: सिधै मयाम चिसापानीबाट काठमाडौँबाट
4: मयाम चिसापानी अनि बिचमा नझर्ने
0: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
4: ए हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम जाम
9: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साँखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825552663
11: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज
12: स्टुडियो
13: अहिले दिउँसोको 4 बज्यो
14: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301

0: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
1: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
0: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
1: हो त है, सामान लिन टाढा किन जानु पर्यो र।
2: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
3: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
4: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल धुलेगौडा भित्री बजार।
2: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
4: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461620।
5: पसल सरेको सूचना। शुक्ला गण्डकी चार धुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर धुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122, 98058-28008 र 98460-69246।
6: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
7: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुमाया पुन,
7: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
6: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
7: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
6: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
7: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
6: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
7: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
6: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
7: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक, नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
6: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर

0: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्ट ऑप सेवा फिजियोथेरापी इंडोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टर द्वारा सेवा प्रदान गरिएको जानकारी कराद
1: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारी को लगी पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 रोड फोन 0160 590 162 590 163।
2: आहा कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
3: दिदी, पनि नमजार झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
4: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98164334372।
5: जय मसी, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त। भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
0: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल। जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस।
0: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने।
1: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था।
0: कक्षा 12 मा 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
1: 3.4 देखि 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
0: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था।
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी 17 मा कक्षा सञ्चालन हुने।
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ। फोन 0665712740।
2: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाचेपानी।
3: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
2: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9510888461 र सिजन गुरुङ 9705440900।
4: यही आउँदो भदौ 6 गते पहिलो शनिबार
5: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट, छाती, मुटु, थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: उपचार हुने रोगहरू
5: उच्च रक्तचाप, मुटु रोग, छाती दुख्ने, पोल्ने, जोडले धड्कने,
6: पुरानो ग्यास्ट्रिक, कलेजोको समस्या, मधुमेह,
5: लामो समयदेखिको रुखा खोकी, सास फेर्न गाह्रो हुने, दम,
6: दिसा पिसाब एवं पेटको समस्या,
5: तौल गडबड हुने वा थाइराइडको समस्या,
6: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाइ, ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
5: दैनिक ईसीजी, गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
6: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा तनहुँ।
5: फोन नम्बर 0654142333 र 9978761887।
7: चरक मेमोरियल हस्पिटल, कर्मचारी सञ्चय कोषद्वारा सूचीकृत अस्पताल।
8: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई ₹1,00,000 उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
7: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
8: सेवा लिने क्रममा चाहिने जानकारी,
7: सञ्चय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर,
8: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
7: साबिकका सञ्चयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
8: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा। फोन 061-552-493-552-494-582-778।
0: निसन्तान पन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
5: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
1: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0625414233, मोबाइल 9868168887।
9: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
1: अब दुलेगौंडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
9: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
1: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
9: फाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
1: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
9: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
1: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
9: नसा तथा बात सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
1: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
9: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
1: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा।
5: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमार स्टोर्स सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
10: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
11: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साथ सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
10: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौंडा बजारको हेल्प स्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
11: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
1: हजुर, घरभित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
12: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौंडा।
1: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856033398 र 9465410950।

0: 103.8 अन्तर्मन को आवाज
1: स्टुडियो साइन अहिले साँझको 5 बज्यो टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 98165 95301।
2: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
3: धोरबाराही हाइलाइट्स को साथमा
4: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
3: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461 49304।
5: नमस्कार रेडियो ढोरबाराही 103.8 मेगाहर्जको साँझ 5 बजेको ढोरबाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। गण्डकी प्रदेश सरकार र माथतका निकायलाई विपक्षी बनाई विभिन्न अदालतमा दायर भएका 94 मुद्दा अझै किनारा लाग्न बाँकी रहेका छन्। मुख्य न्यायाधिवक्ताको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदनले यस्तो तथ्याङ्क देखाएको हो। मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेलले फैसला भएका मुद्दा मध्ये 70% सरकारले सफलता पाएको बताउनु भएको छ। प्रदेश सरकारका निर्णय कर्मचारी सरुवा बजुवा र सड़क निर्माण मुआब्जा विवादमा बढ़ी मुद्दा पर्ने गरेका छन्। अदालतमा सरकारका विरूद्ध दर्ता भएका मुद्दा मध्ये सबैभन्दा बढ़ी रिट निवेदनमा रहेका छन्। प्रतिवेदन अनुसार 135 रिट निवेदन मध्ये 58 फैसला भएको छ। अझै 77 रिट निवेदन किनारा लाग्न बाँकी नै रहेका छन्। त्यसै गरी 23 पुनरावेदन मुद्दामा 10 फैसला भएको छ भने 13 विचाराधीन रहेका पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरभित्र सञ्चालित तथा प्रस्तावित ठूला विकास योजनाहरूलाई तीव्रता दिने घोषणा गर्नुभएको छ। विकास साझेदारहरूको सहयोगमा शुरू भएका महत्वपूर्ण आयोजनाहरू आगामी भदौ पहिलो सतासम्म टेण्डर प्रक्रियामा लैजाने तयारी भइरहेको उहाँले जानकारी दिनुभएको हो। प्रमुख आचार्यका अनुसार एसियाली विकास बैंक एटीबी क्वेका र विश्व बैंकको सहयोगमा सञ्चालित विभिन्न आयोजनाहरू हाल कार्यान्वयनको विभिन्न चरणमा रहेका छन्। एडीबीका आयोजनाका लागि आलु मैला चौक र कोइकाका लागि शिवालय चोकमा छुट्टा छुट्टै परियोजना कार्यालयहरू सञ्चालनमा आइसकेका छन्। विश्व बैंक र एडीबीका अन्य आयोजनाहरूको नेतृत्व महानगरको शहरी विकास तथा पूर्वाधार महाशाखाले गरिरहेको छ। महानगरले नगर विकास कोष को साझेदारीमा पोखरा सभागृहको मर्मत सम्भार गर्ने प्रक्रियामा अन्तिम चरणमा पुर्याएको छ। त्यस्तै पोखराको मुख्य चुनौतीका रूपमा रहेको फोहोर मैला प्रस्थान केन्द्रको निर्माण प्रक्रिया प्राविधिक तयारी र प्रारम्भिक वातावरणीय परीक्षणको चरणमा पुगेको उहाँले बताउनु भएको हो। यसको निर्माणको जिम्मेवारी पाएको टेरा सोल कम्पनीले छिट्टै सिभिल निर्माणका काम शुरू गर्ने जानकारी दिएको छ। पोखरा बसपाको ईश्वरोन्नतिका लागि एटीबीका परामर्शदाताहरूले पृथ्वी चोक विन्दवासिनी र लामे आहाल स्थित बसपाकहरूको स्थलगत सर्वेक्षण गरिरहेका छन्। बसपाक क्षेत्रलाई व्यवस्थित बनाउन त्यहाँ बसोबास गरिरहेका सुकुम्बासीहरूको अन्तिम नामावली प्रकाशन गरी 7 दिने दावी विरोधको सूचना जारी गरेको हो। उनीहरूलाई उचित व्यवस्थापन गरेर मात्र बसपाकको निर्माण कार्य अघि बजाइने प्रमुख आचार्यले स्पष्ट पार्नुभएको छ। साथै पोखराको यातायातलाई स्मार्ट बनाउन ई मोबिलिटी परियोजना अन्तर्गत यातायात व्यवसायहरूसँगको सहकार्यमा काम भइरहेको छ। आन्दोलनमा रहेका गण्डकी मेडिकल कलेजका इन्टर्न स्वास्थ्यकर्मी र अस्पताल बीच दुई बुते सहमति भएको छ। एसोसिएशन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले पीजी चिकित्सक र एमबीबीएस बीडीएस इन्टर्न विद्यार्थीलाई थप भत्ता तथा आर्थिक सुविधा उपलब्ध गराउन नसकिने देशभरका निजी अस्पताललाई पत्रचार गरेपछि आन्दोलनमा उत्रिएका विद्यार्थी र अस्पतालबीच आइतबार जिल्ला प्रशासन कार्यालयमा दुई बुधे सहमति भएको हो। विद्यार्थीहरूले उठाएको माग पूरा गर्दै अस्पतालको स्वास्थ्य र खाद्य स्वच्छता बारे सहमति भएको हो। प्रमुख जिल्ला अधिकारी कुमान सिंह सहित बसेको त्रिपक्षीय छलफलबाट सहमति भएको हो। गोर्खाको शहीद लखन गाउँपालिका नौ नामसुङले बुढी गण्डकी जलविद्युत आयोजनाको निर्माणसँगै डुबान प्रभावितको पुनर्वास, स्थानीय पूर्वाधार पुनर्निर्माण तथा स्वास्थ्य सेवा सुधारका लागि आवश्यक पहल गरिदिन गृहमन्त्री सुदन गुरूङ समक्ष माग गरेको छ। वडाध्यक्ष रामकुमार श्रेष्ठले गृहमन्त्री गुरूङलाई बुझाएको ज्ञापन पत्रमा बुढी गण्डकी जलविद्युत आयोजना निर्माणका क्रममा डुबान क्षेत्रमा पर्ने बस्ती तथा पूर्वाधारको उचित व्यवस्थापन र प्रभावित नागरिकको पुनर्वासको लागि आवश्यक नीति तथा कार्यक्रम मार्फत समन्वय गर्न आग्रह गरिएको वडाध्यक्ष श्रेष्ठको भनाइ रहेको छ। साथै डुबान क्षेत्रमा पर्ने पूर्वाधारको पुनर्निर्माणलाई प्राथमिकताका साथ अघि बढ़ाउन माग गरिएको छ। ज्ञापन पत्रमा निर्माण सम्पन्न भइसकेका भीमसेन स्वर महादेव मन्दिरलाई उचित स्थानमा पुनः स्थापन गर्न विस्तृत परियोजना प्रतिवेदन तयार गरी आवश्यक व्यवस्थापन गर्न समेत माग गरिएको छ। त्यस्तै चर्चुला भूकट घाट सड़क कालोपत्रे गर्ने कार्यलाई निरन्तरता दिन र स्थानीय नागरिकको आवागमन सहज बनाउन आवश्यक पहल गर्न आग्रह गरिएको छ। नामजुङ स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा सञ्चालनका साथै दक्ष चिकित्सक सहित आवश्यक स्वास्थ्य जनशक्तिको व्यवस्थापन गर्न पनि वडा कार्यालयले माग गरेको छ। अविरल वर्षाका कारण तनहुँको भीमात नगरपालिकामा एक कच्ची घर भत्किएर पूर्ण रूपमा क्षति भएको छ। भीमात नगरपालिका तीन सुनाकोट स्थित 46 वर्षीय विष्णु कुमार श्रेष्ठको ढुङ्गा माटोले बनेको र ढुङ्गाले नै छाएको तितनले तीन तले कच्ची घरको पछाडिपट्टिको गाह्रो वर्षाका कारण फत्किएको हो। जिल्ला प्रहरी कार्यालय तनहुका प्रहरी नायब उपरीक्षक गदिका प्रसाद घिमिरेका अनुसार शुक्रबार राति करिब 9 बजे गाह्रो भत्किँदा घर पूर्ण रूपमा क्षतिग्रस्त भई मानिस बसोबास गर्न नमिल्ने अवस्थामा पुगेको छ। खजनाको जानकारी प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय भीमाता प्रहरी वरिष्ठ नायब निरीक्षक लोकबहादुर छेत्रीको कमाण्डमा 5 जनाको प्रहरी टोली घटनास्थल खटिएको थियो। प्रहरी तथा गाह्रो भत्किए पनि समयमै सतर्कता अपनाएकाले कुनै मानवीय तथा चौपाय क्षति भए नभएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। स्याङ्जामा पशुमा कृत्रिम गर्भधानको संख्या हरेक वर्ष बढ्दै गएको छ। मुख्य गरेर भैँसी गाई बाख्रा तथा पंगुरमा किसानले कृत्रिम गर्भधान गराउने गरेका छन्। भेटनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाले स्थानीय तहसँग सहकार्य गरेर कृत्रिम गर्भधान गरेको हो। कृत्रिम गर्भधान सबैभन्दा धेरै भैँसीमा गर्ने गरेको बताउँदै भेटनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाका प्रमुख डाक्टर रूपेश श्रेष्ठले गाई बाख्रा र पंगुरमा कृत्रिम गर्भधान गर्ने गरेको बताउनु भएको हो। वहाँले अन्य पशुमा पहिलाबाटै गर्ने गरेकोमा बंगुरमा गत सालबाट कृत्रिम गर्भधान थालेको बताउनु भएको हो। आर्थिक वर्ष 2082-83 5,330 भैँसी 1,218 गाई 97 बाख्रा र 51 बंगुर गरेर 6,695 पशुमा कृत्रिम गर्भधान गरिएको हो। सरकारले पृथ्वी राजमार्ग अन्तर्गत आबुखैरिनीदेखि पोखरासम्मको खण्डलाई स्तरोन्नति गरेको छ। शहरी क्षेत्रमा 6 लेन र अन्यत्र 4 लेनको सड़क निर्माण गरिएको छ। सड़क स्तरोन्नतिसँगै सवारी साधनको गति बढेपछि जोखिम पनि उत्तिकै थपिएको छ। पोखरा 26 का स्थानीयहरू सड़क फड़ाकिलो हुँदा बाटो काट्न समेत मुस्किल परेको भन्दै आकाशी पुल वा अन्डरपासको माग गरिरहेका छन्। सड़क फराकिलो भएपछि विशेष गरी विद्यार्थीलाई बढ़ी समस्या परेको उनीहरूको गुनासो रहेको छ। शनिबारको सार्वजनिक सुनवाई कार्यक्रममा धेरैले पृथ्वी राजमार्गको सुरक्षित यात्राबारे प्रश्न राखेका थिए। जवाफमा वडाध्यक्ष नरेन्द्र थापा नरेन्द्रले राजमार्ग संघ सरकार माथतको भए पनि आफ्ना नागरिकको सुरक्षाका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ। पालिकाको नेतृत्वमा उम्मेद्वार बन्दै गर्दा मृगौला रोगका बिरामीले होमोडायलिसिसका लागि हजारौं रूपियाँ खर्च गरेर चितवन लगायतका अस्पताल धाउनुपर्ने र समयमै पालो नपाएर विभिन्न ठाउँमा भौतारिनुपर्ने अवस्थाको अन्त्य गर्ने आफ्नो अठोट रहेको आबुकैनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनु भएको छ। गाउँपालिकामा डायलिसिस सेवा सञ्चालनलाई उपलब्धिमूलक कामका रूपमा उल्लेख गर्दै वडा अध्यक्ष चुमानले अहिले स्थानीय स्तरमै सेवा विस्तार गर्न पाउँदा गौरव महसुस भएको बताउनु भएको छ। गण्डकी प्रदेश सरकारबाट गाउँपालिकालाई थप एक थान डायलिसिस मेसिन प्राप्त भएको छ। नयाँ मेसिन प्राप्त भएसँगै गाउँपालिकामा अब 6 डायलिसिस मेसिनबाट सेवा सञ्चालन हुने अध्यक्ष चुमानले जानकारी दिनुभएको हो। थप डायलिसिस मेसिन उपलब्ध गरिएकोमा उहाँले गण्डकी प्रदेश सरकारप्रति गाउँपालिकाको तर्फबाट हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्नुभएको छ। 6 मेसिनबाट सेवा सञ्चालन भएपछि नियमित होमोडायलिसिस आवश्यक पर्ने बिरामीलाई स्थानीय स्तरमै थप सहज र प्रभावकारी सेवा उपलब्ध हुने अपेक्षा गरिएको छ। बर्खायामसँगै गण्डकी प्रदेशमा डेंगूको संक्रमण बढ्न थालेको छ। लामखुट्टेको टोकाईबाट सर्ने डेंगू संक्रमणबाट बस्न साउनदेखि कार्तिकसम्मको अवधिमा निकै सावधानी अपनाउनु पर्ने चिकित्सकले बताएका छन्। यस वर्ष मनसून भएसँगै डेंगू संक्रमित देखिन थालेका हुन्। हालसम्म गण्डकी प्रदेशका 9 जिल्लामा 839 जनामा संक्रमण पुष्टि भएको छ। प्रादेशिक रोग नियन्त्रण केन्द्रका अनुसार सबैभन्दा बढी बागलुङमा 366, कास्कीमा 222, गोर्खामा 79, तनहुँमा 64, म्याग्दीमा 33, पर्वतमा 21, लमजुङमा 17, स्याङ्जामा 13 र नवलपुरमा 4 जनामा डेंगू संक्रमण पुष्टि भएको छ। मुसाङ र मनाङमा भने हालसम्म डेंगू संक्रमित भेटिएका छैनन्। मातृ शिशु सुरक्षाका लागि सरकारले बिहेबारी 20 वर्ष पारी भनेर कानून निर्माण गरेको छ। नेपालको मुलुकी देवानी संहिता 2074ले 20 वर्ष पूरा नभई विवाह गर्न बन्देज गर्दै कसैले यस्तो कार्य गरेमा 3 वर्षसम्म कैद र 30,000 रूपियाँ जरिवाना हुने प्रावधान रहेको छ। उमेर नपुग्दै बिहे गर्दा शारीरिक तथा मानसिक समस्या आउने गर्छन् भनेर हाल विद्यालय स्तरीय पाठ्यक्रममा समेत शिक्षा दिने गरिएको छ। यद्यपि विवाह गर्ने उमेर तोके पनि उमेर नपुग्दै गर्भवती हुने र गर्भवतन गराउने किशोरीहरूको संख्या नवलपुर जिल्लामा घटेको छैन। गत आर्थिक वर्ष 2082-83 नवलपुरमा 4,463 जना गर्भवती हुँदा 500 जना 20 वर्ष मुनिका किशोरी रहेको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ। हस्तसाजा 5 बजेको ठोलबरा हाइलाइट्स आजलाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।
6: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 065414100 वा धुरबाराही fm@gmail.com इमेल गर्नुहोस्।
7: कति राम्रो देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो, कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
8: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
9: स्वदेशी तथा विदेशी डिजाइनका साड़ी कुर्ता सुरुवाल यूके स्वेटर आउटर लुंगी टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपड़ा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
10: क्रिस्मी क्लोथिङ कलेक्सन सुक्ला गण्डकी 4 दुलेगौड़ा मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि प्रोप्राइटर मनराज गुरुङ सम्पर्क 9856557731 9806657731।
11: हेलो बा
12: कति बन्यो घर अनि ढलान भयो त?
13: अँ बाबु ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
12: ल ल बा पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
13: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
14: हजुर, उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
15: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
14: प्रोप्राइटर राम भुजेल सम्पर्क 9891905630 र 9746680681।
16: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
17: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 6 गते पहिलो शनिबार पेट छाती मुटु मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय
18: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य
17: हारजोनी नशा तथा बाथ रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
18: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
17: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
16: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
17: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
19: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 0654141129 र 9856031053।
20: अफिसबाट अमित सरको फोन,
21: पछि कल ब्याक गर्छु।
22: ओहो सरी भगवान, आज पनि ढिला भयो।
23: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
24: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
25: आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी 7 सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856020279।
21: पछि कल ब्याक गर्छु। ओहो सरी भगवान, आज पनि ढिला भयो।
23: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर

0: हेर न बेगो दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।
1: ल बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त, यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनसादी पसल हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ, सबै सुविधा यही भए पछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
2: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ, यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9008816142।
3: सुन न श्रेया, यो चाया पोतो डन्डीफोर र एलर्जीले मेरो अनुहार नै।
4: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
3: कहाँ?
4: गण्डकी मेडिकल हल।
5: हो, गण्डकी मेडिकल हल, अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
4: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डीफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
5: र चौथो शनिबार गण्डकी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
3: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0635903969, मोबाइल 9840826926।
0: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
5: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
0: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
6: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
0: मोबाइल सँग सम्बन्धित चार्जर, एयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
6: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
0: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
5: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
7: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 9846056999 छ।
8: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
9: कता हिँड्नु नि, मिल्को जाली र पिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
8: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
9: त्यसो भए कहाँ जाने त कान्छा?
8: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
9: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
10: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काट काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गियर ओइल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू

0: का साथै अनुभवी मेकानिक द्वारा मरमत पनि गरिन्छ।
1: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
2: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9856011445 र 9856020745।
3: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। फिसको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै, मेरो त साह्रै मन डुलेको डुलै भयो।
1: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने, सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
2: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
0: खाकैमा दिमागलाई भारी गराएछ। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
3: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र एभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
4: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेरी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 98235-52763 र 98660-80715
5: र रामचन्द्र महत 98461-16878।
6: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
0: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
6: कहाँ बनाए छन् हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
0: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौ भयो अरे बनाएको पनि।
5: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोपाइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 98141-35622।
3: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
7: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
3: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
7: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
3: खुजन, सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
7: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
3: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
7: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461-96769 र 98461-15644।
7: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
8: एपी स्टोर दुलेगौडा सिर्जना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
9: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
8: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
9: प्रोपाइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल,
8: फोन नम्बर 0564-14321,
9: मोबाइल 98065-78634 र 97081-10590।
10: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धूम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन्न है।
11: म्याडम, धूम्रपान भनेको के हो?
10: ल सुन, धूम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धूम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
11: अनि धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छन् म्याडम?
10: धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिलाई कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
11: अनि नि म्याडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
10: छन् नि। यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
12: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
13: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: कहाँ जान लागे कि
1: ल थाहा छैन हाम्रो कोत्रेमै खुलेको छ नि दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर कोत्रेमा भव्य शुभारम्भ हुँदैछ त्यही जान लागे
0: ओहो त्यसो भए त शुभारम्भको अवसरमा केही विशेष अफर पनि होला नि
1: विशेष मात्र होइन धमाकेदार अफर छ त्यहाँ जे सेवा लिँदा पनि 50% छुट अझ एउटा रमाइलो कुरा कुनै दुई सेवा लिनु भयो भने एउटा सामा सित्तैमा
0: आहा अब दीक्षामा यस्तो अफर हुँदा हुँदै अरू किन खोज्ने म पनि जान्छु पकत
1: विशेष छुटको फाइदा उठाउन तपाईँ पनि ढिला नगर्नुहोस् है
2: शुभारम्भ कार्यक्रम यही भदौ 1 गतेदेखि 5 गतेसम्म समय बिहान 8 बजेदेखि बेलुका 8 बजेसम्म
3: आफूलाई अझ सुन्दर अझ आकर्षक र अझ आत्मविश्वासी बनाउन आजै आउनुहोस् दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर कोत्रे प्रोपाइटर निशा लामा सम्पर्क
2: 97090 34335
4: 103.8 अन्डरमन्डको आवाज
5: स्टुडियो
6: अहिले साँझको 6 बज्यो
7: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165935001

0: थाहा हासन चार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ छ बजेको थाहा खबरमा अप्सरा बोहरासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: बागलुङमा विपदका कारण 8 घरमा क्षति, 40 उच्च जोखिममा। रुकुम पश्चिममा पहिरोले वर्कशपमा क्षति।
0: पहिरो प्रभावित 3 जिल्लामा भौगर्भिक अध्ययन टोली पठाउने सरकारको निर्णय। जाजरकोटका पहिरो पीड़ितलाई राहत सामग्री पठाइयो।
1: जेएनजी अगुवाद्वारा आन्दोलन पुनर्गठनको घोषणा। भदौ 23मा खबरदारी र्यालीसहित सरकारलाई ज्ञापन पत्र बुझाउने तयारी।
0: हेजबुल्लाहको वरिष्ठ कमाण्डर मारिएको इजरायलको दावी। लेबनानमा इजरायलले गरेको आक्रमणको अरब लीगद्वारा निन्दा।
1: र एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको तयारी तीव्र। पीपुल्स च्वाइस विधाको मनोनयन सार्वजनिक।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक। वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। भारतीय प्रधान सेनापति जनरल धीरज सेठ काठमाडौँमा आइपुग्नु भएको छ। आज अपरान्न एयर इण्डियाको विमान मार्फत सेठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो। नेपाल भ्रमणका क्रममा प्रधान सेनापति सेठले रक्षा मन्त्री समेतको जिम्मेवारी सम्हाल्दै आउनुभएका प्रधानमन्त्री पालेन्द्र शाहसँग भेट गर्ने कार्यक्रम रहेको छ। उहाँले नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलसँग पनि भेटवार्ता गर्नुहुनेछ। सन् 2026 जून 30मा भारतको प्रधान सेनापतिको जिम्मेवारी सम्हाल्नुभएका सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिँदैछ। भोलि शीतल निवासमा उहाँलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम तय भएको नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधान सेनापति सेठलाई मानार्थ महारथीको दर्जानी चिन्ह प्रदान गर्नुहुनेछ। प्रधान सेनापति सेठ भोलि जंगी अड्डामा आयोजित औपचारिक कार्यक्रममा सहभागी हुनुहुनेछ।
1: सुदूरपश्चिम भ्रमणमा रहनुभएका भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल अचानक अस्वस्थ भएपछि उहाँलाई हेलिकप्टरबाट काठमाडौँ ल्याउने तयारी गरिएको छ। बैतडीको गोठाला पानी पुग्नुभएका मन्त्री लम्साल अस्वस्थ भएपछि काठमाडौँ ल्याउन सुर्खेतबाट हेलिकप्टर मगाइएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी भोजलाल थारूले जानकारी दिनुभयो। शुक्रबार धनगढ़ी पुग्नुभएका मन्त्री लम्साल डोटी र दार्चुला हुँदै बैतडी पुग्नु भएको थियो। बैतडीमा जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको कार्यालय प्रमुखहरूको बैठक सहभागी भएर बझाङ जाने उहाँको कार्यक्रम थियो, तर अचानक अस्वस्थ भएपछि उहाँको बझाङ भ्रमण स्थगित गरी काठमाडौँ ल्याउने तयारी गरिएको हो।
0: बागलुङको पश्चिममा पर्ने निसीखोला गाउँपालिकामा विपदका कारण 8 घरमा क्षति पुगेको छ भने 40 उच्च जोखिममा परेका छन्। मनसून सक्रिय भएसँगै निसीखोला गाउँपालिका 2 धाराटोलमा पहिरो खस्दा 8 घरमा क्षति पुगेको हो। निसीखोलाका 40 घर पहिरोको उच्च जोखिममा परेको निसीखोला 2 वडा अध्यक्ष कुवीर विश्वकर्माले जानकारी दिनुभयो। पहिरोले कतिपय स्थानीयका घर, गोठ तथा शौचालयमा आंशिक क्षति पुर्याएको जनाउँदै उहाँले घरको पाली भत्कने, छानो उप्कने र चर्कने लगायत क्षति पुगेको बताउनुभयो। उपल्लो बेङ्गीको पहिरोका कारण बस्तीमा थप जोखिम बढ़ेको वडाध्यक्ष विश्वकर्माले बताउनुभयो। लगातार वर्षा भइरहेकाले पहिरो थप खस्न सक्ने सम्भावना रहेको भन्दै जोखिममा रहेका परिवारलाई सतर्क रहन उहाँले आग्रह समेत गर्नुभएको छ। उहाँका अनुसार कालनेचौर, उपल्लो बेङ्गी, हाडीचार र बाँसखोला सड़क खण्डमा पनि पहिरो झरेर बस्ती जोखिममा परेका छन्।
1: केही दिनदेखि परेको अविरल वर्षाका कारण रुकुम पश्चिमको मुसिकोट नगरपालिका 5 सेरी गाउँमा पहिरो जाँदा वर्कशपमा राखिएका सवारी साधनमा क्षति पुगेको छ। पहिरोका कारण आसपासका 3 घर जोखिममा परेका छन्। आज दिउँसो मध्य पहाड़ी राजमार्गको सड़क छेउमा धनबहादुर विकले सञ्चालन गर्दै आउनुभएको युग इन्जिनियरिङ वर्कशपमाथि 81 पहिरो खसेको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी एवं प्रहरी निरीक्षक झविन्द्र परियारले जानकारी दिनुभयो। पहिरोका कारण वर्कशपको एक तले जस्ता पाता र फलामले बनेको ट्रस्ट भवन पूर्ण रूपमा क्षतिग्रस्त भएको उहाँले बताउनु भएको छ। प्रहरी निरीक्षक परियारका अनुसार पहिरोले पदम केसीको दुई ट्राक्टर च्यापिएका छन्। त्यस्तै प्रविड डाङ्गीको रोलर मिक्सर तथा स्काभेटरमा दुईवटा बकेट समेत पहिरोले पुरिएको उहाँले बताउनुभयो। पहिरोका कारण दुई तले पक्की घर, एक तले टिनले छाएको घर र दुई तले टिनले छाएको कच्ची घर जोखिममा परेको छ। प्रहरी, स्थानीयवासी र मुस्लिकोट नगरपालिकाको जेसीबीको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ। जोखिममा रहेका घरबाट सर्वसाधारण तथा घरभित्रै रहेका सामान्य सुरक्षित स्थानमा सार्ने काम समेत भइरहेको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमले जनाएको छ।
0: अविराल वर्षासँगै आएको पहिरोले जनधनको क्षति भएका चार जिल्लामा सरकारले भौगर्भिक अध्ययन टोली पठाउने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मनसून प्रतिकारीय कमाण्ड फोर्सको आज बसेको बैठकले सो निर्णय गरेको हो। पहिरो प्रभावित रोल्पाको थबाङ गाउँपालिका र सुनछहारी गाउँपालिका, बाजुराको त्रिवेणी नगरपालिका र जाजरकोटको भेरी नगरपालिकामा प्रारम्भिक भौगर्भिक अध्ययन गर्न अध्ययन टोली पठाउने निर्णय गरिएको प्राधिकरणकी प्रवक्ता शान्ति महतोले जानकारी दिनुभयो। कमाण्ड पोस्टले तीन दिनभित्र फिल्डमा अध्ययन टोली पठाउने निर्णय गरेको हो। पहिरोका कारण जनधनको क्षति भएको रोल्पा, जाजरकोट र बझाङ लगायतका जिल्लामा राहत तथा अनुदानलाई प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारी र अन्य सरकारवालाहरूलाई अनुरोध गर्ने निर्णय पनि गरिएको छ। विपद संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड 2081 अनुसार तत्काल राहत र घाइतेको निशुल्क उपचार गराउन जिल्ला विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति र स्थानीय निकायलाई अनुरोध गरिएको उपसचिव शान्ति महतले जानकारी दिनुभयो। कमाण्ड पोस्टले अस्थायी आवास निर्माण, पुनर्निर्माण र सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड 2081 अनुसार तत्काल राहत र घाइतेको निशुल्क उपचार गराउन जिल्ला विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति र स्थानीय निकायलाई अनुरोध गरिएको उपसचिव शान्ति महतले जानकारी दिनुभयो। कमाण्ड पोस्टले अस्थायी आवास निर्माण, पुनर्निर्माण र पुनर्स्थापनलाई थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लग इन गर्नुहोस्।
4: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ?
5: एकदम ठिक छ, कुरा मिला।
6: नमस्कार।
5: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
6: यो त साइड जब दाई, यो चाहिँ मेन।
5: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
6: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
5: थाहा छ, त्यसरी त यही लिन आएको।
7: विदेशमा पनि फ्लो गार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ।
5: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
6: मार्बल।
7: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
5: सुरक्षा घरको
6: साथ जीवन भर।
3: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार रेटोक काठमाण्डुबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com बाट पनि संसारभर सुन्न सकिन्छ।
1: अब बाँकी समाचार देशलाई संकटबाट जगाउन फेक शासन विरूद्ध निर्णायक आन्दोलन आवश्यक रहेको निष्कर्षसहित जेएनजी अगुवाहरूले आन्दोलन पुनर्गठनको घोषणा गरेका छन्। आज काठमाडौँमा पत्रकार सम्मेलन गरी कमन जेएनजी नेपालद्वारा आयोजित कार्यक्रममा वक्ताहरूले जेएनजी आन्दोलनको गम्भीर समीक्षा गर्दै राज्यको भूमिकाको कड़ा आलोचना गरेका छन्। राज्यले युवा पुस्ताको धैर्यतालाई कमजोरीका रूपमा बुझेको ठहर गर्दै अभियन्ताहरूले आगामी भदौ 23 गते खबरदारी र्यालीसहित सरकारलाई ज्ञापन पत्र बुझाउने घोषणा गरेका छन्। कमन जेएनजी नेपालका अध्यक्ष विकेश शाहले आन्दोलनका पीड़ितलाई न्याय दिलाउन सरकारलाई ज्ञापन पत्र बुझाउन लागि जानकारी दिनुभयो। शाहले जेएनजी आन्दोलन सम्बन्धी छानबिन आयोगको प्रतिवेदन अनुसार दोषीलाई कार्यवाही गर्न प्रधानमन्त्री बालिन शाह नेतृत्वको सरकार असफल भएको टिप्पणी गर्नुभयो।
0: नेपाल शिक्षक महासंघले शिक्षा तथा खेलकुद मन्त्रालयले सातै प्रदेशमा शुरू गरेको शिक्षा संवादमा संगठनलाई व्यवस्था गरेको भन्दै आपत्ति जनाएको छ। मन्त्रालयले सातै प्रदेशमा शिक्षा ऐन निर्माण अघि सरकारवालासँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यले कोशीबाट संवाद शुरू गरेको थियो। महासंघका अध्यक्ष लक्ष्मीश्वर सुवेदी र महासचिव तुला बहादुर थापाद्वारा आज हस्ताक्षरित विज्ञप्तिमा शिक्षक कर्मचारीको समस्या र पेशागत आन्दोलनप्रति सरकारको नियत उदाङ्ग भएको टिप्पणी गरिएको छ। महासंघले शिक्षकहरूका आधिकारिक संस्थालाई सहभागी नगराइएको भन्दै आन्दोलनको चेतावनी दिएको छ। महासंघले यस विषयलाई गम्भीरतापूर्वक लिँदै अविलम्ब आफूलाई सच्याउन मन्त्रालयको ध्यान आकर्षण गराएको छ। मन्त्रालयलाई सच्चिन चेतावनी दिँदै कार्यशैली नसच्याएमा उत्पन्न हुने जुनसुकै असहज परिस्थितिको जिम्मेवारी मन्त्रालय आफैले लिनुपर्ने महासंघको भनाई छ।
1: इजरायली सेनाले हिजबुल्लाहको बद्र युनिटका वरिष्ठ कमाण्डर अबु हसन अलालाई मारिएको दावी गरेको छ। इजरायली सेनाले सामाजिक सञ्जाल एक्स मार्फत इजरायली सेना विरूद्ध हिजबुल्लाहका गतिविधि विरूद्ध यो कार्यवाही गरिएको उल्लेख गरेको हो। हसन अला दक्षिणी लेबनानमा विस्फोटक पदार्थले भरिएका ड्रोन पठाउने सहित इजरायली सेना विरूद्ध धेरै आक्रमणको योजना बनाउन र सञ्चालन गर्न संलग्न रहेको सेनाले दावी गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यसबीच अरब लीगले लेबनानमा इजरायलले गरेको आक्रमणको निन्दा गरेको छ। हिजो गरिएको हमलामा 11 जनाको मृत्यु भएको र द्वन्द तनाव खतरनाक रूपमा बढ़िरहेको उसले बताएको छ। यसले द्वन्द अन्त्य गर्ने र समाधान खोज्ने प्रयासले कमजोर पार्न सक्ने चेतावनी अरब लीगले दिएको छ।
0: अब खेल समाचार। आगामी भदौ 18 हुने 23 एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको तयारी तीव्र पारिएको छ। नेपाल खेलकुद पत्रकार मंचले आज स्पोर्ट्स अवार्डको लागि पीपुल्स च्वाइस विधाको मनोनयन सार्वजनिक गरेको हो। अवार्डको भोटिङ पार्टनर खल्तीबाई आईएमईसँग यस सम्बन्धी सम्झौतामा हस्ताक्षर समेत भएको मंचले जनाएको छ। यस वर्ष पनि 2082 सालभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाड़ी र तिनका सफलतासम्म डोर्याउने प्रशिक्षकको सफलतामा आधारित भएर अवार्ड प्रदान गरिनेछ। एनएसजेएफ पल्सर अवार्ड 2082 9 विधामा अवार्ड प्रदान गरिनेछ। त्यसमा वर्ष खेलाड़ी, पुरूष वर्ष खेलाड़ी, महिला युवा वर्ष खेलाड़ी, वर्ष प्रशिक्षक, पीपुल्स च्वाइस अवार्ड, पारा एथलेटिक सम्मान, स्पेशल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड र एसीएट स्पोर्ट्स जर्नलिस्ट अवार्ड रहेको छ। आम जनमतबाट विजेता चयन गर्नुपर्ने भएकाले अवार्डको झण्डै 15 दिन अगाडि मनोनयन सार्वजनिक गरेको मंचले उल्लेख गरेको छ। साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: बागलुङमा विपदका कारण 8 घरमा क्षति, 40 उच्च जोखिममा। रूकुम पश्चिममा पहिरोले वर्कशपमा क्षति।
0: पहिरो प्रभावित 3 जिल्लामा भौगर्भिक अध्ययन टोली पठाउने सरकारको निर्णय। जाजरकोटका पहिरो पीड़ितलाई राहत सामग्री पठाइयो।
1: जेएनजी अगुवाद्वारा आन्दोलन पुनर्गठनको घोषणा। भदौ 23 खबरदारी र्यालीसहित सरकारलाई ज्ञापन पत्र बुझाउने तयारी।
0: हिजबुल्लाहको वरिष्ठ कमाण्डर मारिएको इजरायलको दावी। लेबनानमा इजरायलले गरेको आक्रमणको अरब लीगद्वारा निन्दा।
1: र एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको तयारी तीव्र। पीपुल्स च्वाइस विधाको मनोनयन सार्वजनिक।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौ। नमस्कार।
8: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फन्को मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
9: यो बाटो पनि कहिले भन्छ, हाल त खुसी र हिलो धोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
8: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
10: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9921653507।
11: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै? मेरो त साह्रै मन डुलेको डुलै भयो।
12: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
13: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
11: खाक्कैमा दिमागलाई भारी गराएछु। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो। पालो पाएन भने बर्बाद।
14: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र एभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
10: सम्पर्क समयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेरी, प्रोपाइटर हरिचन्द्र महत।
11: खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो। पालो पाएन भने बर्बाद।
14: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी

0: 98461678 स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा, प्रोपाइटर पासा राजु। मोबाइल 98063613195 र 98467158
1: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई? पैसा भएपछि नि के को तनाव हो र?
2: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
3: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौंडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ।
4: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौंडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0564142636, मोबाइल 98568832 र 98460378302।
5: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
6: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित इस्ट गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
5: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
6: छुटका दायराहरू:
5: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
6: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
5: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
6: थप जानकारीका लागि सम्पर्क 0635714479, मोबाइल 98560062665 र 98468064145।

0: Connect your dream. Connect your future. Steel. Connect your heart.
1: Connect Australian Education and Visa Services. शिक्षा गण्डकी चार तुलेगौडा वाट इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856338073।
2: भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
3: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
2: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
3: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको।

0: सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
1: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखपती महायज्ञ, सत्यनारायण पूजा का सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
2: पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
1: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9848683522।
3: एक सय तीन थोप्लो आठ अन्तर्मनको आवाज।

0: ल किन हो हाम्रो दिदी त छोराको बर्थडे को दिनमा पनि खुसी देखिनुहुन्न त
1: हेर्न कान्छी यति का पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
0: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भो ठेको चिन्ता लिनु भएको छ यो दिदीले
2: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ
3: त्यसो भए विवेक ढुङ्गानाको शुक्लगण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
4: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
5: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151166136
6: के कम्मर दुखाई घुँडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ
5: अब चिन्ता नगर्नुहोस् भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
6: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
5: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
6: खुजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
5: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी
6: पाइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्
5: दुखाइबाट मुक्ति सक्रिय जीवनको सुरुवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
6: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156644
5: बिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
6: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083/84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
5: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
6: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
5: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
6: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
5: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
6: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
5: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
6: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
5: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
6: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0665712040
7: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी
8: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा त्यहाँ त सावित्री जिरा सावा देखु बुढो पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि कति मान्छे जाँदो रहेछन्
7: ए हो र ल
9: आफ्नै मिलबाट आफै अगाडि तोरी र तिल तेलेर शुद्ध खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ। होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क फुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142222 र 98560192।
10: साइली आमा, प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
11: ओ र फेरि कहाँ सारेछन् बाबुले पसल?
10: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि सिबिआर सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
11: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक।
10: प्रोपाइटर ठान प्रकाश नेउपाने 98560 33878। प्रशान्त नेउपाने 98460 26925।
12: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
13: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
12: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
14: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
12: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
14: एनसीएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
12: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
13: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
15: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461956996।
16: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नु हुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नु हुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची युरिया प्रति केजी ₹22-23, डीएपी ₹49-50 र पोटास ₹38-39। अनुरोधक कृषि विकास शाखा शुक्ला गण्डकी नगरपालिका तनहुँ।
17: एक सय 103.8 अन्तर्मनको आवाज।

0: दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
1: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
0: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, जुगको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
2: पसल सरेको सूचना। शुक्ला गण्डकी चार दुलेगौंडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौंडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122, 98058200008 र 98460976246।
0: होइन आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
1: हेर न आर्यन, पर्सि स्कूलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
3: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
0: ए, त्यस्तो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
1: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, ग्यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
0: सम्पर्क युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौंडा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 98241484664 र 98141353005।
4: मम्मी, भोक लाग्यो, खाजा खाऊ न।
1: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
4: हस् मम्मी।
5: मैले सुने छोरी, ल जाम हिँड।
1: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
5: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
1: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028821। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
5: पीजी मोमो हाउस दुलेगौंडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
2: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
6: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
7: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
6: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
2: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 06-4414233, मोबाइल 98678161887।
8: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
9: ए दाई पनि घरै हुनुहुँदो रहेछ त? खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी? हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
10: सुन त माइली, गणपतिको सफल एक टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो कोचमा राखेर बनाएको मल पाइँदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
8: ए हो र, हस् दाई म आजै जान्छु।
7: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
1: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9556062891।
11: भदौ 1 गते देखि 8 गते सम्म छिवन धाम जाऊ, सप्ताह व्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
12: छिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भए पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
11: धार्मिक महोत्सवका आकर्षणहरू
12: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
13: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
11: कथा सहितको झाँकी, गीति नाटक,
12: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
11: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
12: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
11: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2, गाछे पानी तनहु।

0: टिकुलीमाया आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
1: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
0: हो र, कहाँ छ र त्यस्तो?
1: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
2: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
3: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
2: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, आरा देवी तरकारी पसल सँगै।
3: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9856062028 र 9901479716।
2: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
4: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
5: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
4: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
6: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9961635507।
7: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
2: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
7: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
8: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
7: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
8: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
7: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
8: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
7: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
8: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
7: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
2: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
1: कहाँ जाने?
9: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
1: अनि बीचमा नझर्ने।
9: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो र जाम जाम।
2: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोपाइटर रामचन्द्र महत, 9461168778 र दुलेगौडा ढोल फिर्दी छापदीप देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोपाइटर हरिचन्द्र महत, 9225552663।
3: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
10: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको फ्रेन्ड्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
3: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
6: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
11: हेलो बा,
12: कति बन्यो घर? अनि ढलान भयो त?
13: बाबु, ढलान त भयो, अब घर भित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
12: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
13: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
0: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
2: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
0: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9891905630 र 9746680681।
14: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
15: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 9816634372।
16: सत्य, तथ्य, निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईँको अधिकार।
3: धोरबाराही हाइलाइट्सको साथमा
2: छिटो, छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा, बीपी चोक।
3: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 9841493004।
17: नमस्कार, साँझ 7 बजेको ढोलबाराई हाइलाइट्समा समाचार कक्षबाट सहकर्मी अशोक विश्वकर्मासँगै म सृष्टि खत्रीको स्वागत छ। ढोलबाराई हाइलाइट शुरू गरौं आजका मुख्य खबरका शीर्षकहरूबाट।
2: जनस्तरमा ग्यास प्रभाव जस्ताको तस्तै एउटा सिलिण्डरका लागि हप्तौसम्म लाइनमा बस्न उपभोक्ता बाध्य। सरकार र लघु वित्त पीड़ित बीच सात बुझी सहमति। तत्कालका लागि काठमाडौँ केन्द्रित आन्दोलन स्थगित।
17: देउवाकै सभापतित्वमा 15 महाधिवेशन गर्ने इतर समूहको घोषणा। बढ़्यो कांग्रेस विभाजनको जोखिम। पक्ष र विपक्षको खेल बन्द गरेर पार्टीको अभिभावक बन्न पूर्व सभापति देउवा पार्टीलाई मन्त्री पौडेलको भनाई।
2: वैदेशिक रोजगारीका सबै काम भोलिबाट ठप्प पार्ने म्यान पावर व्यवसायको घोषणा। गण्डकी प्रदेश सरकार विरूद्ध दायर भएका 94 मुद्दा फैसला हुन बाँकी।
17: दुर्घटना न्यूनीकरण गराउन तनहु प्रहरीले चलाएको एक महिने अभियानमा 4,000 बढ़ी चालकलाई सचेतना प्रदान। विजयपुर खोलामा बगेका दुई बालकको खोजी तीव्र। सशस्त्रका गोताखोर परिचालन।
2: हिजबुल्लाहका वरिष्ठ कमाण्डर अबु हसन अला मारिएको इजरायली सेनाको दावी। द्वन्द अन्त्य गर्ने र समाधान खोज्ने प्रयासलाई कमजोर पार्न सक्ने अरब लीगको चेतावनी।
17: र नेपाली फाइटर सुस्मिता थापा मगर प्रोफेशनल एमएमएमा जित हासिल गर्न सफल।
2: अब पूरा समाचार सुन्नुहोस्। सरकार आफै खुद्रा विक्रेता बनेर विभिन्न ठाउँबाट खाना पकाउने ग्यासको सिलिण्डर बाँड्न थालेपछि वितरण प्रणाली अझै भद्रगोल बन्न थालेको छ। स्थापित वितरण संयन्त्रलाई पन्छाएर आयल निगम र जिल्ला प्रशासन कार्यालयले तोकिएको केन्द्रहरूबाट ग्यास बिक्री गर्दा वितरण प्रणाली अझै भद्रगोल बनेको हो। ग्यास विक्रेता महासंघका अनुसार घर दैलोका डिलरहरूसँग उपभोक्ताको वास्तविक विवरण हुने भए पनि सरकारले डिलरको ग्यास कटौती गर्दा आपूर्ति झन अस्तव्यस्त बन्न थालेको हो। महासंघले डिपोहरूमा ग्यास पठाउन आग्रह गरेको छ। शहरको टोल टोलमा रहेका डिपोहरू कयौं दिनदेखि ग्यास नजर्दा आफूहरूले ग्राहकलाई दिन नसकेको र पसलमा रित्तो सिलिण्डर राखेर बस्नु परेको गुनासो गर्न थालेका छन्। उपभोक्ताहरू घर दैलोको डिलर छोडेर घण्टौं लाइनमा बस्न बाध्य भएका छन्। नजिकैको डिलरमा ग्यास नहुँदा उपभोक्ताहरू चारदेखि छ घण्टासम्म लाइनमा उभिनु परेको छ भने कतिपय रित्तै फर्काउनु परेको छ। ग्यास लिन टाढा जाँदा ढुवानीमा नै 1000 रूपियाँ भन्दा धेरै थप आर्थिक भार परेको छ, जसको प्रत्यक्ष मार वृद्ध वृद्ध महिला र बाल बालिकालाई समेत परेको छ। शुक्ला गण्डकी नगरपालिकाको विभिन्न डिपोहरूमा पनि ग्यासका उपभोक्ताहरूको लामो लाइन लाग्ने गरेको छ। सीमित मात्रामा आउने भरि सिलिण्डर लिनका लागि उपभोक्ताहरू हप्तौंसम्म लाइनमा बसेर मात्रै ग्यास पाउने गरेका छन्।
17: नेपाली कंग्रेसको देउवा समूहले आयोजना गरेको राष्ट्रिय सम्मेलन 14 महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिले नै आउँदो 15 महाधिवेशन गर्ने निर्णय गर्दै सम्पन्न भएको छ। कांग्रेस संस्थापन इतर पक्षले अस्ति शुक्रबार काठमाडौँमा शुरू गरेको भेला हिजो बन्द सत्रदेखि राष्ट्रिय सम्मेलनमा परिणत भएको हो। सम्मेलनमा पेश भएका 5 प्रतिवेदन पारित सहित 5 निर्णयबाटै आज भेला सम्पन्न भएको छ। सम्मेलनले बीबी कोइरालाको राष्ट्रियकता तथा मेलमिलापको नीतिलाई अनुसरण गर्दै देशको विद्यमान परिस्थितिमा लोकतन्त्रवादी शक्तिहरूसँग संवाद गरी राष्ट्रियता सुदृढ़ गर्ने निर्णय गरेको छ। यस्तै नेपालको धार्मिक सहिष्णुता र स्वतन्त्रताको रक्षा गर्दै सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढ़ाउने, नागरिकको अपेक्षा र संवैधानिक व्यवस्था अनुसार सरकारवालाहरूसँग संवाद गरी आवश्यक संविधान संशोधन गर्ने र सम्मेलनका प्रस्ताव तथा सुझावहरूलाई परिमार्जन गरी अन्तिम रूप दिन केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा समिति गठन गर्ने निर्णय भएको छ। समापन समारोहमा पूर्व सभापति देउवाले अदालतमा विचाराधीन कांग्रेस विवाद सम्बन्धी मुद्दाबारे बोल्दै पञ्चायत कालदेखि नै न्यायालय निष्पक्ष रहेको र त्यही अनुसार निर्णय आउनेमा विश्वस्त रहेको बताउनु भएको छ। न्यायालयको निर्णय मान्ने पनि उहाँको भनाई छ।
2: यसैबीच नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकताका लागि स्पष्ट खाका आवश्यक रहेको बताउनु भएको छ। उहाँले अदालतको फैसला सबैले मान्नुपर्ने भन्दै विधि र प्रक्रिया अनुसार विशेष महाधिवेशन भएकाले पुनरावेदनको प्रक्रियाले कांग्रेसलाई थप एकताबद्ध बनाउने विश्वास व्यक्त गर्नुभयो। पूर्व सभापति शेरबहादुर देउवा पार्टीको पक्ष वा विपक्षमा नलागी अभिभावकको भूमिकामा बसेर समस्या समाधानमा लाग्नुपर्ने पौडेलको भनाई रहेको छ। सुनदेवीमा सभापति भएर बस्नु केटाकेटी टिप्पण भएको टिप्पणी गर्दै उहाँले विधिको शासन सबैले पालना गर्नुपर्ने बताउनु भएको छ। महामन्त्री पौडेलले विशेष महाधिवेशनबाट सभापति बन्नुभएका गगन थापा र पूर्व सभापति देउवा बीच छिट्टै भेट हुने पनि बताउनु भएको छ। उहाँले देउवाको नेतृत्वमा कांग्रेस 15 महाधिवेशनमा जान नसकिने स्पष्ट पार्नुभयो।
17: सरकार र लघुवित्त तथा वित्तीय शोषण विरूद्ध किसान मजदूर आन्दोलन समिति बीच 7 सहमति भएको छ। सहमति भएसँगै समितिले तत्कालका लागि काठमाडौँ केन्द्रित आन्दोलन स्थगित गरेको छ। सहमति अनुसार लघुवित्तका ऋणीका समस्या समाधान गर्न उच्च स्तरीय समिति गठन गर्ने, समस्यामा परेका ऋणीको पुनरुत्थानका लागि कार्यक्रम सञ्चालन गर्ने तथा कालोसूची र धितो लिलामी सम्बन्धी व्यवस्था पुनरावलोकन गरिनेछ। यस्तै कर्जा मिनाहाको मागबारे अध्ययन गरी कार्यान्वयन योग्य विकल्प सहित प्रतिवेदन तयार गर्ने र लघुवित्त सम्बन्धी गुनासोका लागि नेपाल राष्ट्र बैंकमा टोल फ्री हटलाइनको व्यवस्था गर्ने सहमति भएको समितिले जनाएको छ। ऋण असुलीका क्रममा यातना धरपकड र वा घरबाट सामान उठाउने जस्ता कार्य भए जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सकिने व्यवस्था पनि सहमतिमा समेटिएको छ।
2: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनका नाममा अनुशासन विपरीतका गतिविधि र नेतृत्व परिवर्तनको प्रयास सही नहुने चेतावनी दिनुभएको छ। झापामा आयोजना गरिएको मिशन पार्टी जागरण अभियानको उद्घाटन गर्दै अध्यक्ष ओलीले सामाजिक सञ्जालमा स्टाटस लेखेर वा हस्ताक्षर अभियान चलाएर अध्यक्ष हटाउने प्रयास गर्नु अराजक शैली भएको बताउनुभयो। ओलीले एमाले अहिले पुनर्गठन नभई पुनर्जागरणको चरणमा रहेको समेत दावी गर्नु भएको छ। पार्टीलाई पर्याप्त अवसर पाएका नेताहरू नै नेतृत्व विरूद्ध उभिएको उहाँले आरोप लगाउनुभयो। अवसर नपाएका कार्यकर्ता प्रतिबद्ध रहे पनि पटक पटक अवसर पाएकाहरू थप स्वार्थका लागि असन्तुष्ट बन्नेको दावी गर्दै ओलीले पार्टीभित्रको हावा कुराको पछाडि नलागेर प्रतिगमन विरूद्धको आन्दोलन र आउँदो पालिका चुनावमा जुट्न कार्यकर्ता र पंक्तिलाई आह्वान गर्नुभएको छ। पार्टीको अध्यक्ष हटाउने विषय पार्टीको विधि र प्रक्रियाबाट मात्रै सम्भव हुने उहाँको भनाइ छ। यस्तै इलामको फिक्कलमा आयोजना गरिएको कार्यक्रममा ओलीले पार्टीमा उठेका असन्तुष्टिलाई केही हुलियाको हुलदंगाको संज्ञा दिँदै उनीहरूमाथि कार्यवाही हुने चेतावनी दिनुभएको छ।
17: नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक न्याय शिक्षा स्वास्थ्य र रोजगारी दिन नसक्दा जनता वामपन्थीसँग टाढिँदै गएको स्वीकार्नु भएको छ। आइतबार काठमाडौँमा आयोजित वामपन्थी आन्दोलन अब के गर्ने विषयक राष्ट्रिय बहसमा बोल्दै उहाँले यस्तो स्वीकार्नु भएको हो। उहाँले गत प्रतिनिधि सभाको निर्वाचनमा एमाले पार्टी सदस्य र उनीहरूको निकट समुदायमा आधारित जनमत बाहेक अन्य वर्ग र समुदायको जनमत पाउन नसकेको बताउनु भएको छ। उहाँले वामपन्थी शक्तिहरूले सामाजिक विकास, सामाजिक न्याय, शिक्षा, स्वास्थ्य र रोजगारीका मुद्दामा प्रभावकारी काम गर्न नसकेको स्वीकार्नु भएको हो। उहाँले नेपालको श्रम शक्तिको ठूलो हिस्सा कृषिमा निर्भर रहे पनि कृषिमा संलग्न परिवारका शिक्षित युवा कृषि पेशामा फर्कन नचाहँदा शैक्षिक बेरोजगारी बढ़ेको पनि बताउनु भएको छ।
2: भारतीय प्रधान सेनापति जनरल धीरज सेठ काठमाडौँ आउनु भएको छ। आइतबार आज अपरान्न 4:15 बजी एयर इण्डियाको विमानमा सेठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुभएको हो। नेपाल भ्रमणका क्रममा प्रधान सेनापति सेठले रक्षा मन्त्री समेत जिम्मेवारी सम्हाल्दै आएको प्रधानमन्त्री वीरेन्द्र शाहसँग वार्ता गर्ने कार्यक्रम रहेको छ। उहाँले नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देलसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ। सन् 2026 जुन 30 भारतको प्रधान सेनापतिको जिम्मेवारी सम्हाल्नुभएका सेठलाई नेपाली सेनाको मानर्थ महारथीको दर्जा प्रदान गरिँदैछ। सोमबार भोलि शीतल निवासमा उहाँलाई नेपाली सेनाको मानर्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम तय भएको नेपाली सेनाका प्रवक्ता सहायक रथ राजा राम बस्नेतले बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधान सेनापति सेठलाई मानर्थ महारथीको दर्जा अनि चिन्ह प्रदान गर्नुहुनेछ। प्रधान सेनापति सेठ सोमबार जंगी अड्डामा आयोजना गरिएको औपचारिक कार्यक्रममा सहभागिता जनाउने कार्यक्रम छ।
17: नेपाल वैदेशिक रोजगार व्यवसाय संघले आफ्ना मागहरूको सुनवाई नभएको भन्दै सोमबारदेखि देशैभरका कार्यालय बन्द गर्ने घोषणा गरेको छ। यसअघि नै पूर्व अन्तिम श्रम स्वीकृति, नयाँ विज्ञापन तथा भिसा स्ट्याम्पिङ रोकिएकोमा अब जारी श्रम स्वीकृति श्रमिकको उडानका लागि दिएको समयसीमा समेत समाप्त भएको छ। संघका महासचिव हीरा बहादुर डांगीले विज्ञप्ति निकाल्दै भोलिदेखि वैदेशिक रोजगारी सम्बन्धी सम्पूर्ण काम कारोबार तथा श्रमिकको उडान पूर्ण रूपमा बन्द गराइने बताउनु भएको हो। यो निर्णय समग्र व्यवसायको पेशागत अस्तित्व, सम्मान, अधिकार र दीर्घकालीन भविष्यसँग जोड़िएको निर्णायक अभियान भएको संघको स्पष्टीकरण रहेको छ। सरकार र सम्बद्ध निकायसँगको संवाद, समन्वय र वार्ताका ढोका खुला राखिएको भन्दै संघले मागको सम्बोधन र कार्यान्वयन नभएसम्म संघर्ष फिर्ता वा स्थगित नगरिने अडान लिएको छ।
2: पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले युवालाई अध्ययन, संवाद र बहसबाट तथ्य तथा तर्कका आधारमा राजनैतिक धारणा बनाउन आग्रह गर्नुभएको छ। मदन भण्डारी आइडियोलोजी स्टुडेन्ट फोरमले आयोजना गरेको कार्यक्रममा उहाँले फरक विचार राख्ने व्यक्तिको मतलाई सम्मान गर्दै विवेकपूर्ण दृष्टिकोण बनाउनु पर्ने बताउनु भएको छ। भण्डारीले सामाजिक सञ्जालबाट धेरै सूचना प्राप्त भए पनि सूचना र सही ज्ञान फरक विषय भएकोले तथ्य जाँच्न युवाहरूलाई आग्रह गर्नुभएको छ। राजनीतिमा युवाको सहभागिता निर्वाचनमा मत दिने वा माग्नेमा मात्रै सीमित नभई नीति निर्माण र देशको विकासमा निरन्तर हुनुपर्ने उहाँको भनाइ रहेको छ।
17: नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्ला 3 दिनमा आफूले सबैभन्दा बढ़ी गाली खाएको बताउनु भएको छ। आइतबार धर्म गौतमद्वारा प्रकाशित पुस्तक विमोचन कार्यक्रममा उहाँले आफूले जीवनमा अहिलेसम्म नभोगेको निन्दा पछिल्ला 3 दिनमा भोगेको बताउनु भएको हो। नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले आयोजना गरेको राष्ट्रिय भेलामा सभापति थापाको आलोचना भएको थियो। सोही सन्दर्भलाई थापाले जन्मेदेखि आजसम्म भएको निन्दा मध्ये सबैभन्दा ठूलो निन्दा पछिल्लो 3 दिनमा भोगेको बताउनु भएको हो। मैले यो धरतीमा जन्मिदेखि आजसम्म जति मेरो निन्दा भएको थियो होला, जानेर नजानेर यो गएको तीन दिनमा निन्दा भएको छ मेरो भनेर सभापति थापाले बताउनु भएको छ। उहाँले संचार माध्यमका हेडलाइन नै आफ्नो निन्दाले भरिएको पनि बताउनु भएको छ।
11: सरकारले सड़क तथा पुलको संरक्षणका लागि मालवाहक गाड़ीको भार वहन क्षमतामा कड़ाई गर्ने तयारी गरेको छ। क्षमताभन्दा धेरै लोड बोकेर सड़क वा पुलमा क्षति पुर्याउने मालवाहक गाड़ीलाई प्रति पटक 5,00,000 रूपियाँसम्म जरिवाना गर्ने गरी सार्वजनिक सड़क विधेयकमा प्रस्ताव गरिएको छ। राष्ट्रिय योजना आयोगका सदस्य अर्जुन जंग थापाका अनुसार प्रति किलोमिटर 25-30 करोड़ रूपियाँसम्मको लागतमा बन्ने आधुनिक 4-लेन सड़कलाई दिगो बनाउन कानूनी सीमा लागू गर्न लागि हो। थापाका अनुसार नेपालमा एउटा एक्सल अर्थात पांग्रा जोड्ने धुरीबाट सड़कमा पर्ने भार 10.2 टनसम्म हुनुपर्ने कानूनी प्रावधान रहेको छ। मल्टिपल एक्सल प्रयोग गरेर एउटै ट्रकमा 100 टनसम्म सामान ढुवानी गर्न सकिने तर एउटै एक्सलमा धेरै भार पार्न नपाइने उहाँले बताउनु भएको छ। विधेयकमा प्रस्तावित जरिवाना प्रति ट्रक व्यवसायीहरूले असन्तुष्टि जनाएका छन् तर आयोगका सदस्य थापाले कानूनी दायराभित्र रहेर माल सामान ढुवानी गर्ने गाड़ीले जरिवाना तिर्न नपर्ने स्पष्ट पार्नुभयो। हाइड्रो पावरको ट्रान्सफर्मर जस्ता टुक्राउन नसकिने भारी उपकरणको हकमा पूर्व स्वीकृति लिएर डाइभर्सन वा टेकाको व्यवस्था गरेर ढुवानी गर्न सकिन्छ भने त्यस्तो खर्च ढुवानीकर्ता स्वयंले बेहोर्नु पर्ने पनि उल्लेख गरिएको छ।
17: तपाई यति बेला साँझ 7 बजेको ढोरबाराई हाइलाइट सुनिरहनु भएको छ। खबरको सिलसिला अझै जारी छ, सुन्दै गर्नुहोला।
18: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्रणाली गाछे पानी।
19: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
18: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900।
20: तिमी कहाँ जान लागे कि?
21: ल थाहा छैन, हाम्रो कोत्रेमै खुलेको छ नि दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर। कोत्रेमा भव्य शुभारम्भ हुँदैछ, त्यही जान लाग्य।
20: ओहो, त्यसो भए त शुभारम्भको अवसरमा केही विशेष अफर पनि होला नि?
21: विशेष मात्र होइन, धमाकेदार अफर छ। त्यहाँ जे सेवा लिँदा पनि 50% छुट। अझ एउटा रमाइलो कुरा, कुनै 2 सेवा लिनु भयो भने एउटा सामा सित्तैमा।
20: आहा, अब दीक्षामा यस्तो अफर हुँदा हुँदै अरू किन खोज्ने? म पनि जान्छु पक्का।
21: विशेष छुटको फाइदा उठाउन तपाईँ पनि ढिला नगर्नुहोस् है।
18: शुभारम्भ कार्यक्रम यही भदौ 1 गतेदेखि 5 गतेसम्म। समय बिहान 8 बजेदेखि बेलुका 8 बजेसम्म।
22: आफूलाई अझ सुन्दर, अझ आकर्षक र अझ आत्मविश्वासी बनाउन आजै आउनुहोस् दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर कोत्रे। प्रोप्राइटर निशा लामा। सम्पर्क
18: 9709034335।
23: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
24: ए तिमी पो, बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
23: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
24: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
23: ए त्यसो भए त म गइहाले,
24: चिया त पिएर जाऊ,
23: अहिले हतार छ, पछि आउँदै गरौला है।
25: दीर्घायु फर्निचर सोरुम,
24: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
26: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार। प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9460161268 र 9560602068।
1: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
4: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 6 गते पहिलो शनिबार पेट छाती मुटु मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय
1: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य
4: हार्जोनी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
1: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला
4: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
1: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
4: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
5: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 065414129 र 98560131053
7: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे तपाईँ त आजै जानुहोस् हो
8: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि
7: त्यसको चिन्ता लिनै पर्दैन नि खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि
8: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
7: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी
5: 065414129 र 98560131053
7: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे तपाईँ त आजै जानु

0: गिटार बजार प्रोपाइटर अर्जुन सापकोटा मोबाइल 9856-23420 9901-54674 र 9864-23420
1: विश्रामपछि पुनः स्वागत छ ढोरबाराई हाइलाइट्समा अब बाँकी समाचारहरू घरपूरक संख्या कोरम नपुगेर रोकिएको विधेयक सोमबार अघि बढ़ाइँदैछ। प्रतिनिधि सभाको बैठक भोलि सोमबार दिउँसो 1 बजे बस्दैछ, जसको सम्भावित कार्यसूचीको पहिलो नम्बरमै सभामुखले डोल प्रसाद अर्यालले खानी तथा खनिज पदार्थ विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्तावलाई निर्धारित प्रस्तुत गर्ने विषय रहेको छ। यो कार्यसूची गत साउन 26 गतेको बैठकमा रहेको थियो, तर सभामुखले खानी तथा खनिज पदार्थ विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्धारित प्रस्तुत गर्दा नेपाली कांग्रेसका निष्कल राईले सदनमा गढपूर्वक संख्या न पुग भएको भनेर प्रश्न उठाउनु भएको थियो। संविधानको धारा 94 बमोजिम कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ प्रेस गर्न प्रतिनिधि सभाको 1/4 सदस्य उपस्थित हुनुपर्ने व्यवस्था रहेको छ। यस अनुसार सभामुखले गढपूरक संख्या एकिन गर्न सचिवालयलाई निर्देशन गर्नुभएको छ। 3 मिनटको जनाउ घण्टी बजाएर उपस्थित सदस्यहरूको संख्या गणना गरिएको छ। संविधान अनुसार 275 सदस्य प्रतिनिधि सभामा गढपूरक संख्या 69 हुनुपर्नेमा त्यस दिन सभामुखमा जम्मा 61 जना मात्रै रहनु भएको थियो। त्यसपछि प्रस्तुत विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावको निर्णय हुन सकेको थिएन। यसरी रोकिएको विधेयक सोमबार भोलि अगाडि बढ़ाउने गरी कार्यसूचीको पहिलो नम्बरमै राखिएको छ।
2: अविरल वर्षासँगै आएको पहिरोले जनधनको क्षति भएका 4 जिल्लामा सरकारले भौगर्भिक अध्ययन टोली पठाउने निर्णय गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको मनसून प्रतिकारी कमाण्ड पोस्टको आइतबार आज बसेको बैठकले सो निर्णय गरेको हो। पहिरो प्रभावित रोल्पाको थवाङ गाउँपालिका र सुनसाहारी गाउँपालिका, बाजुराको त्रिवेणी नगरपालिका र जाजरकोटको भेरी नगरपालिकामा प्रारम्भिक भौगर्भिक अध्ययन गर्न अध्ययन टोली पठाउने निर्णय गरिएको प्राधिकरणकी प्रवक्ता शान्ति महत जानकारी दिनुभयो। कमाण्ड पोस्टले 3 दिनभित्र फिल्डमा अध्ययन टोली पठाउने निर्णय गरेको छ। पहिरोका कारणले जनधनको क्षति भएको रोल्पा, जाजरकोट र बझाङ लगायतका जिल्लामा राहत तथा अनुदानलाई प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारी र अन्य सरकारवालाहरूलाई अनुरोध गर्ने निर्णय गरिएको छ। कमाण्ड पोस्टले अस्थायी आवास निर्माण र पुनर्निर्माण तथा पुनर्स्थापनालाई पनि कार्यविधि अनुसार तत्काल काम अगाडि बढ़ाउन सम्बन्धित स्थानीय तह र जिल्ला विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिलाई अनुरोध गर्ने निर्णय गरेको छ।
1: गण्डकी प्रदेश सरकार र मातहतका निकाय विरूद्ध विभिन्न अदालतमा दायर भएका 94 मुद्दा आफै किनारा लाग्न बाँकी रहेका छन्। मुख्य न्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष 2082-83 प्रतिवेदन अनुसार सरकार विरूद्ध सबैभन्दा बढ़ी रिट निवेदन रहेका छन्। 135 रिट मध्ये 58 फैसला भएको छ भने 77 विचाराधीनमा रहेका छन्। मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेलले फैसला भएका मुद्दा मध्ये 70% सरकारले सफलता पाएको बताउनु भएको छ। प्रदेश सरकारका निरय कर्मचारी सरुवा बढ़ुवा तथा सड़क निर्माणको मुआवजा सम्बन्धी विवादमा बढ़ी मुद्दा पर्ने गरेको कार्यालयले जनाएको छ।
2: नेपाल दूरसंचार प्राधिकरणले नेपालमा कानूनले निषेध गरेका अनलाइन जुवा, क्रिप्टो करेन्सी, बिटकोइन तथा अश्लील सामग्री उपलब्ध हुने वेबसाइट र एपमा पहुँच रोक्न सेवा प्रदायकलाई निर्देशन दिएको छ। प्राधिकरणले सबै मोबाइल तथा इन्टरनेट सेवा प्रदायकलाई यस्तो निर्देशन दिँदै कानून विपरीतको वेबसाइट र एप नेपालमा सञ्चालन तथा पहुँच हुन नदिने व्यवस्था मिलाउन भनेको हो। यस्तै बाल यौन जन्ने सामग्री तथा अश्लील सामग्री उपलब्ध हुने प्लेटफर्ममा समेत तत्काल रोक लगाउन निर्देशन दिएको छ। निर्देशन पालना नगर्ने र सेवा प्रदायकलाई प्रचलित कानून अनुसार कार्यवाही गरिने प्राधिकरणले चेतावनी दिएको छ। निर्देशन कार्यान्वयन भए नभएको बारेमा निरन्तर अनुगमन गरिने समेत प्राधिकरणले स्पष्ट पारेको छ।
1: भीमा नगरपालिका 3 सुनाकोटका रामकुमार श्रेष्ठको घर अविरल वर्षाका कारण पूर्ण रूपमा भत्किएको छ। साउन 30 गते बिहान करिब 9 घर भत्किए पनि मानवीय क्षति भने हुन पाएको थिएन। घरमा बस्न नसक्ने अवस्था भएपछि श्रेष्ठ परिवार वैकल्पिक बासमा रहेका छन्। तत्काल राहत स्वरूप भीमा 3 का वडा अध्यक्ष पदम सेन ठकुरी

0: आफूले पाउने सेवा सुविधाबाट रु 15,000 सहयोग गर्नु भएको छ। उक्त रकम स्थानीयको उपस्थितिमा पीड़ित श्रेष्ठलाई हस्तान्तरण गरिएको हो। पीड़ित परिवारले थप राहत तथा सुरक्षित वासस्थानका लागि सम्बन्धित निकायसँग सहयोगको अपेक्षा गरेको छ।
1: तनहुमा मुगलिन पोखरा सड़क खण्डमा हुने सम्भावित दुर्घटना न्यूनीकरणका लागि प्रहरीले सञ्चालन गरेको चालक सचेतना अभियान अन्तर्गत एक महिनामा 4,801 सवारी साधनका चालकलाई सचेत गराइएको छ। जिल्ला प्रहरी कार्यालय तनहु र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुको संयुक्त आयोजनामा साउन महिनाभरि बिहान 4 बजेदेखि सञ्चालन गरिएको अभियान अन्तर्गत सड़क तथा मौसमको अवस्था लेन अनुशासन र ट्राफिक नियमको पालना सम्बन्धमा चालकलाई सम्झाई बुझाइ गरिएको थियो। अभियानका क्रममा 93 स्थानमा सचेतना कार्यक्रम सञ्चालन भएका थिए, जसमा 1,097 दुईपाङ्रे, 1,481 साना चारपाङ्रे र 2,223 ठूला सवारी साधनका चालकलाई सचेत गराइएको प्रहरीले जनाएको छ। यस अगाडि असार महिनामा 4,607 सवारी साधनका चालकलाई सचेत गराइएको हो। उक्त अवधिमा 1,921 दुईपाङ्रे, 1,371 साना चारपाङ्रे र 1,315 ठूला सवारी साधनका चालकलाई ट्राफिक नियम तथा सड़क सुरक्षाबारे जानकारी दिएको थियो। प्रहरीका अनुसार नियमित चालक सचेतना अभियानले राजमार्गमा हुने सम्भावित दुर्घटना न्यूनीकरणमा उल्लेखनीय सहयोग पुग्ने जनाइएको छ। यसैबीच व्यासनगर पालिका 9 चेक जाँच गर्ने क्रममा लागोसत सहित 2 प्रहरीले पक्राउ गरेको छ। यस्तै तनहुको शुक्ला गण्डकी नगरपालिका 7 पनि 1 लागोसत सहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय तनहुले जनाएको छ।
0: पोखराको विजयपुर खोलाले बगाएर बेपत्ता भएका 2 खोजी कार्य तीव्र पारिएको छ। शनिबार दिउँसो खोला तर्ने क्रममा पोखरा 14 14 निक्सन गुरूङ र खोटाङ घर भई चौथे बस्दै आएका 15 ओमन राईलाई खोलाले बगाएको थियो। घटना लगत्तै सशस्त्र प्रहरीको गोताखोर सहित कोटोलीले खोजी गरे पनि बालकहरू फेला परेका थिएनन्। आइतबार आज बिहानदेखि थप जनशक्ति परिचालन गरी खोजी पुनः शुरू गरिएको छ। सशस्त्र प्रहरी निरीक्षक साजन श्रेष्ठको नेतृत्वमा गोताखोर र रोप रेस्क्यू विशेषज्ञ सहित कोटुरीले सम्भावित स्थानमा उद्धार सामग्री सहित खोजी गरिरहेको सशस्त्र प्रहरीले जनाएको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। इजरायली सेनाले हिजबुल्लाहको व्रद युनिटका वरिष्ठ कमाण्डर अबु असन अल्लालाई मारेको दावी गरेको छ। इजरायली सेनाले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा इजरायली सेना विरूद्ध हिजबुल्लाहका गतिविधि विरूद्ध यो कार्यवाही गरिएको उल्लेख गरेको छ। विज्ञप्तिमा हसन अल्ला दक्षिण लेबनानमा विस्फोटक पदार्थले भरिएको ड्रोन पठाउने सहित इजरायली सेना विरूद्ध धेरै आक्रमणको योजना बनाउन र सञ्चालन गर्न संलग्न रहेको दावी गरिएको छ। यसैबीच अरब लीगले लेबनानमा इजरायलले गरेको आक्रमणको निन्दा गरेको छ। शनिबार गरिएको हमलामा 11 मृत्यु भएको र द्वन्द तनाव खतरनाक रूपमा अगाडि बढ़ेको उसले बताएको छ। यसले द्वन्द अन्त्य गर्ने र समाधान खोज्ने प्रयासलाई कमजोर पार्न सक्ने चेतावनी अरब लीगले दिएको छ।
0: अन्तिममा खेल समाचार। नेपाली फाइटर सुस्मिता थापा मगर प्रोफेशनल मिक्स मार्शल आर्ट्स एमएमएमा जित हासिल गर्ने पहिलो नेपाली महिला खेलाड़ी बन्नुभएको छ। गैराती भारतको बेंगलुरूमा भएको रोनिन एफसी 3 अन्तर्गतको खेलमा उहाँले भारतकै सालु शर्मालाई हराउनु भएको हो। गण्डकी प्रदेशकी फाइटर सुस्मिताले डेब्यू खेलमै जित हासिल गर्नुभएको हो। तेक्वान्दोबाट खेलयात्रा शुरू गर्नुभएको उहाँले किक बक्सिङ र मुआ थाईमा पनि प्रतिस्पर्धा गर्दै आउनु भएको छ। सुस्मिताले आफ्नो पहिलो खेलमा जित हासिल गर्दा निकै खुशी लागेको बताउनु भएको छ। साथै उहाँले यो केवल शुरूआत मात्र भएको र अझ धेरै कुरा हासिल गर्न बाँकी रहेको पनि बताउनु भएको छ।
1: यिनै खबरहरू सँगसँगै हामी ढोरबाराही हाइलाइट्सको अन्तमा आइपुगेका छौं। बिदा हुनु पूर्व आजका मुख्य समाचारहरू फेरि एकपटक सुन्नुहोस्।
0: जनस्तरमा ग्यासको अभाव जस्ताको तस्तै एउटा सिलिण्डरका लागि हप्तौसम्म लाइनमा बस्न उपभोक्ता बाध्य। सरकार र लघुवित्त पीड़ित बीच 7 सहमति। तत्कालका लागि काठमाडौँ केन्द्रित आन्दोलन स्थगित।
1: देउवाकी सभापतित्वमा 15 महाधिवेशन गर्ने इतर समूहको घोषणा। कांग्रेस विभाजनको जोखिम बढ्दै पक्ष र विपक्षको खेल बन्द गरेर पार्टीको अभिभावक बन्न पूर्व सभापति देउवालाई महामन्त्री पौडेलको सुझाव।
0: वैदेशिक रोजगारका सबै काम भोलिदेखि ठप्प पार्ने मेन पावर व्यवसायको घोषणा। गण्डकी प्रदेश सरकार विरूद्ध दायर भएका 94 मुद्दा फैसला हुन बाँकी।
1: दुर्घटना न्यूनीकरण गराउन तनहुँ प्रहरीले चलाएको एक महिना अभियानमा 4,000 भन्दा धेरै चालकलाई सचेतना प्रदान। विजयपुर खोलामा बगेका 2 बालकको खोजी तीव्र। सशस्त्रको गोताखोर परिचालन।
0: हिजबुल्लाहका वरिष्ठ कमाण्डर अबु हसन अला मारिएको इजरायली सेनाको दावी। द्वन्द्व अन्त गर्ने र समाधान खोज्ने प्रयासलाई कमजोर पार्न सक्ने अरब लीगको चेतावनी।
1: र नेपाली फाइटर सुस्मिता थापा मगर प्रोफेसनल एमएमएमा जित हासिल गर्न सफल।
0: हवस् त्यही नै खबरहरूसँगै साँझ 7 बजेको ढोरबाराई हाइलाइट अहिलेको लागि सकिएको छ। राति 10 बजे थप समाचारहरूको साथमा हाम्रो पुनः भेट हुने नै छ। तबसम्मका लागि समाचार कक्षबाट सहकर्मी अशोक विश्वकर्मासँगै म सृष्टि खत्री विदा हुन्छौ। नमस्कार।
2: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
3: हेर्दा हेर्दै दुले गोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
4: माइली भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
3: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
4: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
5: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
4: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
5: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार,
4: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
5: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
4: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्त्र बैङ्कको ठिक पारिपत्ति। फोन 0656-93-369।
6: कति राम्रो देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
7: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
8: हजुर, सुन्दर व्यक्तित्वको लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
6: स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी सर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
7: क्रिस्मी क्लोथिङ कलेक्सन शुक्ला गण्डकी 4 दुलेगौडा मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 9560-57731 9060-57731।
9: भदौ 1 गतेदेखि 8 गतेसम्म छिवन धाम जाऊ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
10: छिवन धाम गौतम रक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भए पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
9: धार्मिक महोत्सवका आकर्षणहरू
10: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन,
11: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
3: कथा सहितको झाँकी गीति नाटक
10: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन
3: सन्ध्याकालीन श्रृंगारिक महाआरती
10: स्थानीय भजन सहितको कलश यात्रा पाठ परायण सामूहिक व्रत बन्द तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू
3: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम शुक्ला गण्डकी दुई गाछे पानी तनहुँ
12: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नुहुन अनुरोध शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नुहुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची युरिया प्रति केजी रु 22-23 सम्म, डीएपी रु 49-50 सम्म र पोटास रु 38-39 सम्म। अनुरोधक कृषि विकास शाखा शुक्ला गण्डकी नगरपालिका तनहुँ।
13: आज पनि भाटड आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन?
14: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करारा मात्रै भयो।
13: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
14: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
15: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
16: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560-83-507, कविता श्रेष्ठ सम्पर्क 0-65-414-055 र 98-466-18-817।
17: अफिसबाट अमित सरको फोन।
18: हस, म पछि कल ब्याक गर्छु। ओहो सरी भगवान, आज पनि ढिला भयो।
19: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भनेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
20: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
3: आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 98560-20279।
21: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
22: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
21: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
22: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
12: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
3: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
12: प्रोप्राइटर रबिन थापा, सम्पर्क 98-560-33-398 र 98-465-10-950।
0: यही आउँदो भदौ 6 गते पहिलो शनिबार
1: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट छाती मुटु थायराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: उपचार हुने रोगहरू
1: उच्च रक्तचाप मुटु रोग छाती दुख्ने पोल्ने जोडले धड्कने
2: पुरानो ग्यास्ट्रिक कलेजोको समस्या मधुमेह
1: लामो समयदेखिको रुखा खोकी सास फेर्न गाह्रो हुने दम
2: दिसा पिसाब एवं पेटको समस्या
1: तौल गडबड हुने वा थाइराइडको समस्या
2: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाइ ज्वरो जस्ता समस्याहरूको चेकचाक उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
1: दैनिक ईसीजी गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
2: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्लागण्डकी 4 दुलेगौडा तनहुँ।
1: फोन नम्बर 0564142333 र 98678167।
20: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

मन्त्री आजुल के भाकी ओली जहिले अगेर म गराएर बस्छु त ए छोरेको त त्यस्तै पानी घाम लागेर जस्तै गरी पानी आएर अगेर मुख खाँदैन।

0: त्यो बिहे भनेको भाँडाकुटी खेले जस्तो र खोइला घर बना जस्तो जाइन जाउँ.
1: सुन शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौँ.
2: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
1: ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेगौडा पृथ्वी बजार.
3: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्. वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुन चाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भुज बहादुर सुनार.
4: मोबाइल 9800 58 35 537 र 9800 66 15 800 69.
2: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ.
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
4: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
2: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
4: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
2: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
4: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
2: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
4: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
2: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
4: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
2: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर.
5: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ.
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ. विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू. फोन 061-590-162-590-163.
7: होइन कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
8: कता हिँड्नु नि, मिल्कु जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा. फेरि हाती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो.
7: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मरमत पनि गर्नु थियो.
8: त्यसो भए कहाँ जाने त कान्छा?
7: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका. त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि.
8: मैले त मन मात्रै बिचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको.
9: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गियरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ.
2: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्. सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौडा आफ्नै निवासमा.
4: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल. फोन नम्बर 9856611445 र 9856020445.
10: तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट. विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्.
11: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ.
10: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईको विश्वास नै हाम्रो सन्तुष्टि।
4: संसार ढुङ्गा कटिङ उद्योग सुक्लागण्डकी दुई काछे पानी तनहु प्रोप्राइटर रमेश भुजेल फोन 9856324775 र 9801132475।
8: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
12: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
8: ओके, लेट्स डन।
12: हजुर, सिग्देल अफसेट प्रेस सुक्ला गण्डकी 4 दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा।
8: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
12: प्रोप्राइटर गोविन्द सिग्देल फोन 9856028543 र 9847000787।
10: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
13: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
10: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
13: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142034 र 9811756606।
10: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
13: साँच्चीकै मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोश, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
10: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
13: हुन्छ नि हुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे। न पसाङ्गिएको छ, न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
10: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा, पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
14: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
8: खोइदिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
14: अनि बन्छ त दाई?
8: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
15: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि,
16: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
17: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
16: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9855062629।
10: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9116095301।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: एपी स्टोर दुलेगौडा सृजना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
2: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
2: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
1: फोन नम्बर 0564143121,
2: मोबाइल 9865878634 र 9701107090।
3: भर्ना खुल्यो।
4: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त। भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
3: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल। जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
3: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
4: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ झिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था।
3: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
4: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
3: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था।
4: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
3: र बिहानी 17 कक्षा सञ्चालन हुने।
4: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु, फोन 0665712040। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
5: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित इस्ट गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
4: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
5: छुटका दायराहरू:
4: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
5: 3.4 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
4: र 2.5 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
3: थप जानकारीका लागि सम्पर्क 0665714479, मोबाइल 9856062265 र 9848064145। निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर:
4: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्छ।
3: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0665714233, मोबाइल 9868161887।
6: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
7: ए दाई पनि घरै हुनुहुँदो रहेछ त?
8: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी? हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
9: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
6: ए हो र, हस् दाई म आजै जान्छु।
2: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
3: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9556062891।
10: दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
7: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
10: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
11: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
12: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 9816634372। लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
10: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
3: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
10: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
13: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनु हुन्न त?
14: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
13: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
15: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
13: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
2: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्ग्रिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्ने, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
15: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना। मोबाइल 9856062136 र 9151166136।
16: आज पनि भात डढायो, के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
17: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भो।
16: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
17: तिमीलाई पड्किने बाइकहरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
18: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
19: यस आर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
20: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही फतौ 6 गते शनिबार
21: लामो समय सम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा,
20: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, पोखराका हाड जोड्ने तथा नशा रोग विशेषज्ञ, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल,
21: दैनिक उपलब्ध सेवा तर्फ
20: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म, दिउँसो 3 बजेदेखि 4 बजे सम्म डाक्टर अमन कुमार झा,
21: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
20: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरु, वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्डर, साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
22: तनहु सेवा हस्पिटल दुलेगौडा, फोन 0658143377, मोबाइल 9856044343।
23: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
24: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
23: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
24: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
23: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
24: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
23: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
24: दुखाइबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
23: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
24: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
25: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
26: मैडम, धुम्रपान भनेको के हो?
25: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
26: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
25: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
26: अनि नि मैडम, यो यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
25: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
26: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
0: चरक मेमोरियल हस्पिटल कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
1: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
0: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
1: सेवा लिने क्रममा चाहिने जानकारी
0: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
1: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
0: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा, पोखरा, फोन 061-552-493-552-494-78।
4: कहाँ जाने?
16: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
4: मयाम चिसापानी, अनि बिचमा नझर्ने?
16: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
4: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
26: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461-16878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235-52663।
5: हेलो बा,
6: कति बन्यो घर? अनि ढलान भयो त?
8: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
6: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
8: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
9: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
26: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
9: प्रोप्राइटर राम भुजेल, सम्पर्क 98191-50630 र 97476-80681।
27: भदौ 1 गतेदेखि 8 गतेसम्म चिउन धाम जाउँ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
28: चिउन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
27: धार्मिक महोत्सवका आकर्षणहरू,
28: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन,
29: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
27: कथा सहितको झाँकी, गीति नाटक,
28: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
27: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
28: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
27: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम शुक्ला गण्डकी दुई गाछे पानी तनहुँ.
2: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नुहुन अनुरोध. शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नुहुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ. साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ. यदि कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ. रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची युरिया प्रति केजी रु 22 देखि 23 सम्म, डीएपी रु 49 देखि 50 सम्म र पोटास रु 38 देखि रु 39 सम्म. अनुरोधक कृषि विकास शाखा शुक्ला गण्डकी नगरपालिका तनहुँ.
3: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि. अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए. नयाँ युग सँगै नयाँ प्रविधि. कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ. हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ. हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ. ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ. साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्. स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा. प्रोप्राइटर पासा राजु. मोबाइल 98063 13195 र 98467 15368.
7: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ. के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
10: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
7: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु.
11: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि. दुलेगौंडाको छापा हार्डवेयर सप्लायर्समा जानुहोस् न. जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ. उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ. साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ. थापा हार्डवेयर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल. प्रोप्राइटर महेश थापा. फोन 065414236, मोबाइल 98568832 र 98460038302.
12: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि.
13: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि. सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ.
12: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौंडा बजारको हेल्प चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ.
13: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ.
2: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्.
14: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौंडा.
2: प्रोप्राइटर रबिन थापा. सम्पर्क 98560 33398 र 98465 10950.
15: ए तिमी कहाँ जान लागे कि
17: ल थाहा छैन हाम्रो कोत्रेमै खुलेको छ नि दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर कोत्रेमा भव्य शुभारम्भ हुँदैछ त्यही जान लाग्यो
15: ओहो त्यसो भए त शुभारम्भको अवसरमा केही विशेष अफर पनि होला नि
17: विशेष मात्र होइन धमाकेदार अफर छ त्यहाँ जे सेवा लिँदा पनि 50% छुट अझै एउटा रमाइलो कुरा कुनै दुई सेवा लिनु भयो भने एउटा सामान सित्तैमा
15: आहा अब दीक्षामा यस्तो अफर हुँदा हुँदै अरू किन खोज्ने म पनि जान्छु पक्क त
17: विशेष छुटको फाइदा उठाउन तपाईँ पनि ढिला नगर्नुहोस् है
15: शुभारम्भ कार्यक्रम यही भदौ 1 गतेदेखि 5 गतेसम्म समय बिहान 8 बजेदेखि बेलुका 8 बजेसम्म
18: आफूलाई अझ सुन्दर अझ आकर्षक र अझ आत्मविश्वासी बनाउन आजै आउनुहोस् दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर कोत्रे प्रोपाइटर निशा लामा सम्पर्क
15: 97090 34335 हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो तर राम्रो प्रचारको लागि भने
26: माइले भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ सेवाको बारेमा केही थाहै रहेनछ अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ
15: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो
26: ठिक भन्नुभयो भाउजू अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि
15: गण्डकी मेडिकल हल दुलेगौडा हाम्रा सेवाहरू
26: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार
15: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार
26: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श
15: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ
26: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस् सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा माछा पुछ्रे बैङ्कको ठिक पारिपत्री फोन 0635903769
19: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ अरे तपाईँ त आजै जानुहोस् भयो
26: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि
19: त्यसको चिन्ता लिनै पर्दैन नि खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि
26: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
19: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
26: होटल फ्यामिली एन्ड लज खैरनी टार बजार प्रोपाइटर अर्जुन सापकोटा मोबाइल 98 560 23 420 98 041 54 674 र 98 460 23 420
20: 103.8 अन्तर्मनको आवाज
21: स्टुडियो अहिले रातिको 9 बज्यो
22: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98 165 95 301
23: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ
15: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
23: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्बाया पुन
15: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
23: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
15: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन
23: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
0: नाक कान घाटी तथा थायराइड सर्जन, सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
23: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
0: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
23: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
0: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
23: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
1: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्ट ऑफ सेवा फिजियोथेरापी इंडोस्कोपी क्रोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टर द्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
4: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारी को लागि पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 फोन 061-590-162-590-163।
5: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
6: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
5: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
0: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्धकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98-560-32-475 र 98-011-32-475।
26: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
0: रामबहादुर परियार, घारी शीतल बस्ती, रु 15,055,
26: शुक्ला गण्डकी पत्रकार मञ्च, शुक्ला गण्डकी, रु 10,100,
0: हुमनाथ अधिकारी ढोरफिर्दी गणेश टोल, रु 10,155,
26: जमुना पौडेल पराजुली ढोरफिर्दी हाल अमेरिका, रु 10,050,
0: शिव अधिकारी ढोरफिर्दी ठोलढुङ्गा टोल, रु 25,000,
26: ऋषिराम पौडेल सेराबेसी, रु 10,000,
0: र समाया गुरुङ दिलेगौडा, रु 55,555,
26: दलबहादुर छेत्री मिनाम खानी, रु 11,115,
0: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी हिमाली टोल, रु 30,111,
26: कृष्ण बहादुर बसेल ढोरफिर्दी गणेश टोल, रु 21,000,
0: बाराही बचत तथा ऋण सहकारी संस्था ढोरफिर्दी उत्तम टोल, रु 15,005,
26: कैलावती वाग्ले ढोरफिर्दी हिमाली टोल, रु 10,125,
0: दिलबहादुर श्रेष्ठ दुलेगौडा, रु 1,01,111,
26: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी सेन्टर चोक, रु 51,111,
0: ऋषिराम महत ढोरफिर्दी हिमाली टोल, रु 15,055,
26: कृष्ण राज घिमिरे दुलेगौडा, रु 55,555।
5: होइन है आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
8: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
9: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
5: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
8: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पातेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमेलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खेथैली,
3: डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
7: सम्पर्क युअर सिंगापुर फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा प्रोप्राइटर आरएन कुमार श्रेष्ठ मोबाइल 9821484264 र 9811453005।
10: ल नहो छिटो निस्क अहिले फर्किन ढिल हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
11: बिहेको कपडा किन्न पनि पोखरा जानुपर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि
10: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भन्ने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि
11: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
10: हजुर विवाहको कपडा स्तरीय कोट सुट प्यान्ट स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम साडी लेगिज टप्स कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
11: सम्पर्क युनाइटेड सप्लायर्स दुलेगौडा हेल्प पोस्ट चोक प्रोप्राइटर कृष्णराज पण्डित फोन 0657140008
16: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
24: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
16: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
24: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
16: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
24: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
16: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
24: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
16: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
24: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
16: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
24: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0665712440 बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
16: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
24: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट का लागि भर्ना खुल्यो आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस् साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ
16: छुटका दायराहरू
24: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
16: 3.4 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
24: र 2.5 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ
16: थप जानकारीका लागि सम्पर्क 0655714479 मोबाइल 9856062265 र 9848164145
25: ए सबिना यस्तो हतारमा कता हो
27: ए प्रदीप हेर न बिहेको दिन पनि आइसक्यो गर गहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
25: ल बिहेको गर गहना बनाउन पोखरा नै जानुपर्छ त यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भए भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
2: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा बनकेवा चोक तनहू, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846878528 र 9808216142।

0: आईटीएल कलर टेक्नो नोकिया ब्रांड को सबै सेटहरू अन्तभन्दा सस्तोमा वारेन्टी ग्यारेन्टी को साथ पाइन्छ।
1: मोबाइल सँग सम्बन्धित चार्जर एयरफोन डाटा केबल साथै मल्टिप्लग लाइट का भेराइटी र लाइट को चार्जर पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टी का साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
0: एनसीएल को हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
1: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङ को मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
2: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकल को बीचमा तुलेगौडा।
3: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461599 छ।
4: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
5: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो।
4: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
5: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
6: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
7: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
2: ग्राहकको चाहना नै हाम्रो संतुष्टि। जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार।
6: हामी कहाँ कस्मेटिक तथा पार्लर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
2: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461612020।
5: टिकुली माया, आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
8: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
5: हो र, कहाँ छ र त्यस्तो?
8: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
2: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
9: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
2: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन तारा देवी तरकारी पसल सँगै।
9: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
2: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
4: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
10: यो बाटो पनि कहिले बन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
4: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
0: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल। प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9261653507।
11: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
2: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
11: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार।
0: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वासित आएको ओम प्रोसन आभूषण सुनचाँदी पसल, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। प्रोपाइटर भुज बहादुर सुनार,
9: मोबाइल 9508535537 र 9806615899।
2: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
12: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
2: ओके, लेट्स डन।
12: हजुर, सिक्टेल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
2: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेजल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, संशोधन र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
12: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9560-28543 र 9840-00787।
13: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
14: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
13: अनि बन्छ त दाई?
14: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
15: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्विसौनीको ठीक पारिपट्टि।
16: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
17: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
16: प्रोपाइटर राजन पौडेल, मोबाइल 9856-62029।
18: शैलेशको बुवा, यसपालि अलिअलि गर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँचुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
19: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा। सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचारी पसल खोजौला नि।
18: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा। थापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
20: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेट पनि गरिन्छ।
21: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेट गर्दा उचित मूल्य पाइनेछ।
20: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, डोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोपाइटर रामो विश्वकर्मा 9871-16069, राजु विश्वकर्मा 9087-69142।
22: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
23: म्याडम, धुम्रपान भनेको के हो?
22: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
23: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
22: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, थियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
23: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
22: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
23: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
24: तिमी कहाँ
1: जान लागे कि
3: ल थाहा छैन हाम्रो कोत्रेमै खुलेको छ नि दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर कोत्रेमा भव्य शुभारम्भ हुँदैछ त्यही जान लाग्या
1: ओहो त्यसो भए त शुभारम्भको अवसरमा केही विशेष अफर पनि होला नि
3: विशेष मात्र होइन धमाकेदार अफर छ त्यहाँ जे सेवा लिँदा पनि 50% छुट अझ एउटा रमाइलो कुरा कुनै दुई सेवा लिनु भयो भने एउटा सामान सित्तैमा
1: आहा अब दीक्षामा यस्तो अफर हुँदा हुँदै अरू किन खोज्ने म पनि जान्छु पकत
3: विशेष छुटको फाइदा उठाउन तपाईँ पनि ढिला नगर्नुहोस् है
6: शुभारम्भ कार्यक्रम यही भदौ 1 गतेदेखि 5 गतेसम्म समय बिहान 8 बजेदेखि बेलुका 8 बजेसम्म
7: आफूलाई अझ सुन्दर अझ आकर्षक र अझ आत्मविश्वासी बनाउन आजै आउनुहोस् दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर कोत्रे प्रोपाइटर निशा लामा सम्पर्क
24: 97090 34335
25: टिकुली माया आज पनि एउटा कुरा मान न भाई चाडबाड आउन लाग्यो पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न
26: यति किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि
25: हो र कहाँ छ र त्यस्तो
26: दुलेगौडामा छ कालिका फेन्सी स्टोर
23: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्
6: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
23: कालिका फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै
6: प्रोपाइटर नवीन श्रेष्ठ सम्पर्क 9556062028 र 9001479716
23: एउटा कुरा थाहा पाइराख्नुहोस् हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है हेलो बा
27: कति बन्यो घर अनि ढलान भयो त
28: बाबु ढलान त भयो अब घरभित्रको काम गर्नु पर्नेछ सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि
27: ल ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
28: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन् म पनि त्यही जाने हो
25: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
23: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
25: प्रोपाइटर राम भुजेल सम्पर्क 9091905630 र 9746680681
23: के कम्मर दुखाई घोडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ
6: अब चिन्ता नगर्नुहोस् बीपी फिजियोथेरापी एन्ड अर्थ सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
23: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
6: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
23: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
6: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी
23: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन साथै हिट थेरापी टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्
6: दुखाइबाट मुक्ति सक्रिय जीवनको सुरुवात तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता
23: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644
6: बीपी फिजियोथेरापी एन्ड अर्थ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि
29: भदौ 1 गतेदेखि 8 गतेसम्म चिवनधाम जाऊ सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ
30: चिवनधाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भए पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ
29: धार्मिक महोत्सवका आकर्षणहरू
30: चर्चित कथा वाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
0: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
1: कथा सहितको झाँकी गीति नाटक
30: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
1: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
30: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
1: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी दुई गाछे पानी तनहुँ।
2: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
4: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
2: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
4: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी चार, दुलेगौडा, बिपी चोक।
2: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
4: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
5: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
4: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
8: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 98 60 73 73 10 र 98 261 53 507।
9: BBS मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
10: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
9: BBS प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त GPA को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
10: छुटका दायराहरू:
9: कक्षा 12 को परीक्षामा 3.6 GPA वा सो भन्दा बढी GPA प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
10: 3.4 GPA वा सो भन्दा बढी GPA प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
9: र 2.5 GPA वा सो भन्दा बढी GPA प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
10: थप जानकारीका लागि सम्पर्क 0658174479, मोबाइल 98560062065 र 98468164145।
11: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौँ।
9: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
11: ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा, फिती बजार।
30: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रसन्न आभूषण सुन चाँदी पसल, शुक्ला गण्डकी चार, दुलेगौडा, भित्री बजार। प्रोपाइटर भुज बहादुर सुनार,
10: मोबाइल 9805535537 र 9806615899।
12: एक सय 103.8 अन्तर्मनको आवाज।

0: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा
1: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार
0: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ
2: हामी कहाँ सामसुङ रेडमी पोको ओप्पो भिभो रियलमी नार्जो

0: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
1: बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊँ।
0: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिटका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
2: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142034 र 98171656606।
3: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
4: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
3: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
1: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ।
2: उच्च स्तरका थर्ड सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाटा, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142036, मोबाइल 9556078302 र 9846068302।
5: फुक्कै खाए साह्रै मिठो, पकाए त च्वाक्कै, एक पाकेटले पेट भरि नि के हो भन्या अपवाक्कै।
6: यो हो बोनस चाउचाउ।

0: देशमा पेट भरिने बोनस चाउचाउ,
1: पोखरा नुडल्स प्रालीको उत्पादन, बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर, शुक्ला गण्डकी साथ सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9856202779।
2: एपी स्टोर दुलेगौड़ा सृजना टोल बनकेवा चोक देखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
3: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
2: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
3: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
2: फोन नम्बर 0564143121,
3: मोबाइल 9865078634 र 9701107090।
4: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
5: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083/84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
4: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
5: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस,
4: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
5: शुक्ला गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टप्परलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
4: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
5: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
4: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
5: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
4: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
5: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ, फोन 0665712040।
6: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा, पोखरामा।
7: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनुहुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
6: उपचार सेवाहरू,
7: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
6: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
7: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
6: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
7: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
6: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
7: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 0618-5872-7879-5872-7880।
4: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर,
8: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
9: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी भाद्र 13 दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
8: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0564142233, मोबाइल 98678168।
10: 103.8 अन्तर्मनको आवाज
11: स्टुडियो
12: अहिले रातिको 10 बज्यो
13: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पो चोक अपने भवन में छापावाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98160 95301
14: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
15: धोरबाराही हाइलाइट्सको साथमा
16: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
15: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461 49304
17: नमस्कार राति 10 बजेको ढोरबाराई हाइलाइट्समा समाचार कक्षबाट म सृष्टि खत्रीको स्वागत छ समाचार अब विस्तारमा सुन्नुहोस् नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेलाले 5 बुँदे निर्णय गरेको छ आइतबार आज सम्पन्न भएको भेलाले पार्टीको 15 महाधिवेशन 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिको निर्णय रायजनामा सम्पन्न गर्ने निर्णय गरेको हो राष्ट्रिय भेलाले पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा नै 15 महाधिवेशन सम्पन्न हुने विश्वास व्यक्त गरेको छ 15 महाधिवेशन सम्पन्न नभएसम्म पार्टीका नियमित गतिविधि सभापतिको निर्देशनमा राष्ट्रिय भेला तथा सम्मेलनका संयोजकले संयोजन गर्दै अघि बढ़ाउने निर्णय समेत गरिएको छ भेलाले मुलुकको वर्तमान अवस्थालाई ध्यानमा राख्दै राष्ट्रिय तथा लोकतन्त्रवादी शक्तिहरू संवाद गरेर राष्ट्रियता र लोकतन्त्रको सुदृढीकरणका लागि सक्रिय रहने जनाएको छ 2033 सालमा महामानव बीपी कोइरालाले राष्ट्रिय संकटलाई ध्यानमा राख्दै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएको प्रसंग उल्लेख गर्दै अहिले पनि मुलुक अप्ठ्यारो अवस्थामा रहेकाले संवाद र सहकार्य आवश्यक रहेको निष्कर्ष सम्मेलनले निकालेको छ नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्ला 3 दिनमा आफ्नो सबैभन्दा बढ़ी निन्दा भएको बताउनु भएको छ आइतबार धर्म गौतमद्वारा प्रकाशित पुस्तक विमोचन कार्यक्रममा सभापति थापाले आफूले जीवनमा अहिलेसम्म नभोगेको निन्दा पछिल्ला 3 दिनमा भोगेको बताउनु भएको हो पार्टीको शेरबहादुर देउवा पक्षले आयोजना गरेको राष्ट्रिय भेलामा नेताहरूले सभापति थापाको आलोचना गरेका थिए उहाँले यस विषयमा आफूले पत्रकार सम्मेलन गरेर धारणा व्यक्त गरेको बताउनु भएको छ समय राजनीतिक स्वार्थ अनुरूप बीपी कोइरालाको नाम र विचारलाई आफू अनुकूल प्रयोग गर्ने प्रवृत्ति बढ़ेको पनि बताउनु भएको छ बर्खायामसँगै गण्डकी प्रदेशमा डेंगूको संक्रमण बन्न थालेको छ लामखुट्टेको टुकाईबाट सर्ने डेंगू संक्रमणबाट बस्न साउनदेखि कार्तिकसम्मको अवधिमा निकै सावधानी अप्नाउनु पर्ने चिकित्सक बताउँछन् यस वर्ष मनसून भएसँगै डेंगू संक्रमित देखिन थालेका छन् हालसम्म गण्डकी प्रदेशका 9 जिल्लामा 849 जनामा संक्रमण पुष्टि भएको छ प्रादेशिक रोग नियन्त्रण केन्द्रका अनुसार सबैभन्दा बढ़ी बागलुङमा 366 कास्कीमा 222 गोर्खामा 79 तनहुमा 64 म्याग्दीमा 33 पर्वतमा 21 लमजुङमा 17 स्याङ्जामा 13 र नवलपुरमा 4 जनामा डेंगू संक्रमण पुष्टि भएको छ मुस्ताङ र मनाङमा भने हालसम्म डेंगू संक्रमित भेटिएको छैन नेपालमा सन् 2004 पहिलो पटक डेंगू पुष्टि भएको थियो सन् 2019 डेंगूका सबैभन्दा धेरै केस पुष्टि भएपछि यसलाई प्रकोपका रूपमा लिएको थियो उक्त वर्ष गण्डकी प्रदेशमा पनि डेंगूको प्रकोप उच्च रहेको थियो डेंगू फैलिँदा व्यापक रूपमा सर्च एण्ड डिस्ट्रोय अभियान चलाएको थियो स्वास्थ्य मन्त्रालयका स्वास्थ्य प्रशासक डाक्टर रमेश कुमार केसीका अनुसार त्यति बेला कास्कीमा बढ़ी संख्यामा डेंगूका बिरामी फेला परेका थिए लामखुट्टेको टोकाईबाट सर्ने यो रोग नियन्त्रण गर्न लामखुट्टे मार्ने अभियान नै चलाइएको थियो उहाँले त्यसबेला घर घरमा पुगेर नियन्त्रण गरिएको बताउनु भएको छ बर्खाको सिजन अझै बाँकी भएकाले हेल्थ चेकरै नगर्न हुने उहाँको भनाइ छ पहिरोले पश्चिम बागलुङको बडीगाड गाउँपालिका नै 9 दर्डिङ खोलाका 8 घर उच्च जोखिममा रहेका छन् दर्डिङ खोलाका विभिन्न ठाउँमा खसेको पहिरोले पहिरोले खहरे र बल घाँस गाउँका घरहरू जोखिममा परेका हुन्। वडाका विभिन्न बस्ती जोड्ने ग्रामीण सड़कमा पहिरो खसेपछि 15 घर जोखिममा परे भने 8 घर भने उच्च जोखिममा रहेको दर्डिङ खोलाका वडा अध्यक्ष कृष्ण केसीले जानकारी दिनुभएको छ। पहिरोले खहरे र बल घाँसका मने क्षेत्रीय बक्सिङ कामी माया बिक रामप्रसाद नेउपाने बासमती दमाई खिमे दमाई आनन्द केसी र सुनिता बिकको घर उच्च जोखिममा परेको छ। छन्त्यालका अनुसार अझै केही दिन वर्षा भए ओडामा ठूलो भौतिक तथा मानवीय क्षति हुने जोखिम छ। पहिरोबाट विस्थापित सुनिता विकले घरमा बस्न नसकिने गरी क्षति पुगेपछि छिमेकीको सहारामा रात कटाउन बाध्य भएको दुखेसो पोख्नु भएको छ। आन्दोलनमा रहेका गण्डकी मेडिकल कलेजका इन्टर्न स्वास्थ्यकर्मी र अस्पताल बीच दुई बुधे सहमति भएको छ। एसोसिएशन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले पीजी रेजिडेन्ट चिकित्सक र एमबीबीएस बीडीएस इन्टर्न विद्यार्थीलाई थप भत्ता तथा आर्थिक सुविधा उपलब्ध गराउन नसकिने देशभरका निजी अस्पताललाई पत्रचार गरेपछि आन्दोलनमा उत्रेका विद्यार्थी र अस्पताल बीच आइतबार जिल्ला प्रशासन कार्यालयमा दुई बुधे सहमति भएको विद्यार्थीहरूले उठाएको माग पूरा गर्दै अस्पतालको स्वास्थ्य र खाद्य स्वच्छतामा बारे सहमति भएको हो। प्रमुख जिल्ला अधिकारी कुमान सिंह सहित बसेको त्रिपक्षीय छलफलबाट सहमति भएको हो। बैठकले गरेको पहिलो निर्णयमा भनिएको छ, निजी मेडिकल कलेजमा अध्ययनरत एमबीबीएस इन्टर्नशीपमा कार्यरत परीक्षार्थी डाक्टरहरूलाई यस पूर्व उपलब्ध गराइएको मासिक निर्वाह भत्तालाई अस्पताल प्रशासनले निरन्तर दिने यस्तै दोस्रो निर्णय रहेको छ। थप विषयमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र अन्य नियमनकारी निकायहरूबाट निर्देशन भए अनुसार गर्ने जनाएको छ। पृथ्वी चोक स्थित गण्डकी मेडिकल कलेजका इन्टर्नमा रहेका चिकित्सकहरूले आफूहरूको आइराखेको तलब समेत रोक्का गरेपछि बुधबारदेखि उनीहरू आन्दोलनमा होमिएका थिए। च्याङ्जामा पशुमा कृत्रिम गर्भधानको संख्या हरेक वर्ष बढ़दै गएको छ। मुख्य गरेर भैंसी गाई बाख्रा बंगुरमा किसानले कृत्रिम गर्भधान गराउने गरेका छन्। भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाले स्थानीय तहसँग सहकार्य गरेर कृत्रिम गर्भधान गरेको हो। कृत्रिम गर्भधान सबैभन्दा धेरै भैंसीमा गर्ने गरेको बताउँदै भेटेनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाका प्रमुख डाक्टर रूपेश श्रेष्ठले गाई बाख्रा र बंगुरमा कृत्रिम गर्भधान गर्ने बताउनु भएको छ। उहाँले अन्य पशुमा पहिलाबाट नै गरेकोमा बंगुरमा गत सालबाट कृत्रिम गर्भधान थालेको बताउनु भएको हो। आर्थिक वर्ष 2082-83 5,330 भैंसी 1,218 गाई 97 बाख्रा र 51 बंगुर गरेर 6,695 पशुमा कृत्रिम गर्भधान गरिएको छ। अविरल वर्षाका कारण तनहुँको विमान नगरपालिकामा एक कच्ची घर भत्किएर पूर्ण क्षति भएको छ। विमान नगरपालिका तीन सुनाकोट स्थित 46 वर्षीय विष्णु कुमार श्रेष्ठको ढुङ्गा माटोले बनेको र ढुङ्गाले छाएको तीन तले कच्ची घरको पछाडिपट्टिको गाह्रो वर्षाका कारण भत्किएको हो। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेका अनुसार शुक्रबार राति करिब 9 बजे गाह्रो भत्किँदा घर पूर्ण रूपमा क्षतिग्रस्त भई मानसिक बसोबास गर्न नमिल्ने अवस्थामा पुगेको छ। घटनाको जानकारी प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय विमानबाट प्रहरी वरिष्ठ नायब निरीक्षक लोकबहादुर छेत्रीको कमाण्डमा 5 जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। पहिरो तथा गाह्रो भत्किए पनि समयमै सतर्कता अपनाएकाले कुनै मानवीय तथा चौपाय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आबुखैरनी गाउँपालिका दुई खानी खुलामा ट्रक र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ। लु 2 ख 4 6 4 4 6 8 4 नम्बरको ट्रक र ग 2 4 प 8 4 9 0 नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुर्घटना भएको हो। शुक्रबार राति दुर्घटनामा मोटरसाइकल चालक आबुखैरनी गाउँपालिका एक 17 निवासी 24 वर्षीय आर्यन पन्त गम्भीर घाइते हुनुभएको थियो। जिल्ला प्रहरी कार्यालय तनहुका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेका अनुसार घाइते पन्थलाई तत्काल उपचारका लागि आबुखैरी अस्पताल लगिएको थियो। त्यहाँ प्राथमिक उपचार पछि थप उपचारका लागि चितवनको भरतपुर स्थित सीएनएस अस्पताल पठाइएकोमा उपचारका क्रममा सोही राति चिकित्सकले मृत घोषणा गरेका हुन्। दुर्घटनामा संलग्न दुवै सवारी साधन र ट्रक चालकलाई प्रहरी नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय तनहुले जनाएको छ। अविरल वर्षाले गर्दा तनहुको म्याग्दे गाउँपालिका तीन स्थित भैरे खोलामा अल्पत्र परेका चारजनाको प्रहरीले सकुशल उद्धार गरेको छ। म्याग्दे तीन स्थित भैरेमा खेत गोड्न गएका चारजना स्थानीय भैरे खोलामा अचानक बाढ़ी आएपछि खुला तर नसकेर अल्पत्र परेका थिए। घटनाको जानकारी पाए लगत्तै प्रहरी चौकी थर्पुबाट प्रहरी नायब निरीक्षक टीकाराम दाहालको नेतृत्वमा सातजनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी टोलीले बाढ़ीका कारण खुलामा अल्पत्र परेका चारैजनाको सकुशल उद्धार गरी घर पठाएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेका अनुसार अविरल वर्षाले गर्दा म्याग्दी गाउँपालिकाका विभिन्न स्थानमा बाढ़ी आउनुका साथै सड़क अवरूद्ध भएका छन्। म्याग्दी गाउँपालिका तीन र चारको सीमामा रहेको पक्की पुलमाथिबाट शुक्रबार साँझ बाढ़ी बगेपछि माझीलाङतर्फ जाने भित्री सड़क अवरूद्ध भएको छ। जिल्ला प्रशासन कार्यालय तनहुले सेवाग्राहीको सुविधा र सेवा प्रवाहलाई थप व्यवस्थित बनाउन नयाँ टोकन प्रणाली सञ्चालनमा ल्याउने भएको छ। कार्यालयका अनुसार साउन 21 गते आइतबार आजदेखि स्क्रीन सहितको नयाँ टोकन प्रणालीमा राष्ट्रिय परिचय पत्र सेवा प्रवाह भएको हो। नयाँ प्रणाली लागू भएपछि राष्ट्रिय परिचय पत्र बनाउन आउने सेवाग्राहीले घण्टौ लाइनमा बसेर आफ्नो पालो कोर्नुपर्ने बाध्यता हटेको छ। सेवाग्राहीले टोकन लिएपछि आफ्नो पालो नआएसम्म सहज रूपमा पर्खन सक्ने अवस्था आएको छ। टोकनमा रहेको क्यूआर कोड स्क्यान गरी सेवाग्राहीले आफ्नो मोबाइलबाटै पालोको अवस्था हेर्न सक्नेछन्। आफ्नो टोकन नम्बर भन्दा अगाडि कति नम्बरको पालो गइसकेको छ र आफ्नो पालो आयो कि आएन भन्ने जानकारी मोबाइलबाटै हेर्न सकिने भएकाले सेवाग्राहीलाई कार्यालयमै लामो समय बसिरहनु पर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ। पोखराको विजयपुर खोलाले बगाएर विपत्ता भएका दुईजना बालकको खोजी कार्यलाई सशस्त्र प्रहरीले तीव्र पारेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 24 गढ हेडक्वार्टर कालिका टोलीले आज आइतबार बिहानदेखि सम्भावित क्षेत्रमा खोजी गरिरहेको छ। हिजो दिउँसो 1:20 बजे विजयपुर खोला तर्ने क्रममा दुई बालकलाई खोलाले बगाएको थियो। पोखरा 14 चौथे भोटे चौतारा हुँदै ह्याप्पी ल्याण्ड जाने बाटोमा घटना भएको हो। विपत्ता हुनेमा पोखरा 14 छिने डाँडा बस्ने 14 वर्षीय निक्षण गुरूङ र खोटा घर गई हाल पोखरा 14 साउथे बस्ने 15 वर्षीय ओमन राई रहेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिए लगत्तै सशस्त्र प्रहरीको टोली परिचालन भएको थियो। शुरूमा सशस्त्र प्रहरी बल नेपाल औद्योगिक सुरक्षा बेस कुडहरबाट सशस्त्र प्रहरी निरीक्षक केशव शर्माको कमाण्डमा 9 जनाको टोली खटिएको थियो। गण्डकी प्रदेश सरकार र माताहतका निकायलाई विपक्षी बनाई विभिन्न अदालतमा दायर भएका 94 मुद्दा अझै किनारा लाग्न बाँकी रहेका छन्। मुख्य न्यायाधिवक्ताको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदनले यस्तो तथ्याङ्क देखाएको हो। मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा बौडेलले फैसला भएका मुद्दा मध्ये 70% सरकारले सफलता पाएको बताउनु भएको छ। प्रदेश सरकारका निर्णय कर्मचारी सरुवा बढ़ुवा र सड़क निर्माणमा मुआवजा विवादमा बढ़ी मुद्दा पनि गरेका छन्। तनहुमा मुगलिन पोखरा सड़क खण्डमा हुने सम्भावित दुर्घटना न्यूनीकरणका लागि प्रहरीले सञ्चालन गरेको चालक सचेतना अभियान अन्तर्गत 1 महिनामा 4801 सवारी साधनका चालकलाई सचेत गराइएको छ। जिल्ला प्रहरी कार्यालय तनहु र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुको संयुक्त आयोजनामा श्रावण महिनाभर बिहान 4 बजेदेखि सञ्चालन गरिएको अभियान अन्तर्गत सड़क तथा मौसमको अवस्था लेन अनुशासन र ट्राफिक नियमको पालना सम्बन्धमा चालकलाई सुझाइ बुझाइ गरिएको हो। अभियानका क्रममा 93 स्थानमा सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो, जसमा 1097 दुई पाङ्ग्रे 1481 साना चार पाङ्ग्री र 2223 ठूला सवारी साधनका चालकलाई समेत सचेत गराइएको प्रहरीले जनाएको छ। यसअघि असार महिनामा 4607 सवारी साधनका चालकलाई सचेत गराइएको थियो। उक्त अवधिमा 1921 दुई पाङ्ग्री 1371 साना चार पाङ्ग्री र 1315 ठूला सवारी साधनका चालकलाई ट्राफिक नियम तथा सड़क सुरक्षाबारे जानकारी दिएको थियो। प्रहरीका अनुसार नियमित चालक सचेतना अभियानले राजमार्गमा हुने सम्भावित दुर्घटना न्यूनीकरणमा उल्लेखनीय सहयोग पुगेको छ। अवस्थाइने खबरहरू सँगै राति 10 बजेको ढोरबाराई हाइलाइट अहिलेको लागि सकिएको छ। भोलि बिहान 5 बजेको ढोरबाराई हाइलाइट सँगै हामी उपस्थित हुने नै छौं। त्यतिसम्मको लागि तपाईहरू भने म सृष्टि खत्री बिदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभरात्री।
11: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
1: तिमी कहाँ जान लाग्यो कि?
2: ल थाहा छैन, हाम्रो कोत्रेमै खुलेको छ नि दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर। कोत्रेमा भव्य शुभारम्भ हुँदैछ, त्यही जान लाग्यो।
1: ओहो, त्यसो भए त शुभारम्भको अवसरमा केही विशेष अफर पनि होला नि?
2: विशेष मात्र होइन, धमाकेदार अफर छ। त्यहाँ जे सेवा लिँदा पनि 50% छुट। अझै एउटा रमाइलो कुरा, कुनै दुई सेवा लिनु भयो भने एउटा सामान सित्तैमा।
1: आहा, अब दीक्षामा यस्तो अफर हुँदा हुँदै अरू किन खोज्ने? म पनि जान्छु पक्का। त
2: विशेष छुटको फाइदा उठाउन तपाईँ पनि ढिला नगर्नुहोस् है।
1: शुभारम्भ कार्यक्रम यही भदौ 1 गतेदेखि 5 गतेसम्म। समय बिहान 8 बजेदेखि बेलुका 8 बजेसम्म।
3: आफूलाई अझ सुन्दर, अझ आकर्षक र अझ आत्मविश्वासी बनाउन आजै आउनुहोस् दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर पोत्रे। प्रोपाइटर निशा लामा। सम्पर्क
1: 97090 34335।
4: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
5: ए तिमी पो, बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
4: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
5: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
4: ए त्यसो भए त म गइहाले,
5: चिया त पिएर जाऊ,
4: अहिले हतार छ, पछि आउँदै गरौला है।
6: दीर्घायु फर्निचर सोरुम,
5: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याग र फर्निचरका सम्पूर्ण सामानहरू सुगत मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
7: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
1: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
8: मैले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
1: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
8: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाकान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
1: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
8: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
1: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
8: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
1: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
8: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुत्र बैङ्कको ठिक पारिपट्टि। फोन 0625903769।
9: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
10: ए दाई पनि घरै हुनुहुँदो रहेछ त?
11: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
12: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
9: ए हो र, हस् दाई म आजै जान्छु।
8: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
7: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9556062891।
13: टिकुली माया, आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
2: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
13: हो र, कहाँ छ र त्यस्तो?
2: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
14: यहाँ तपाईले चाहेको जस्तै विभिन्न डिजाइन का कुर्ता सलवार लुंगी टी शर्ट सहित लेडीज र जेन्ट्स का लागि आवश्यक सम्पूर्ण किसिम का कपडाहरू उपलब्ध रहेका छन्।
15: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
14: कालिका फेन्सी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै
15: प्रोपाइटर नवीन श्रेष्ठ सम्पर्क 9556062028 र 9901479716।
14: एउटा कुरा थाहा पाइराख्नुहोस् हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
16: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
17: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ त्यही जाने हो म त।
16: हजुर दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो मोबाइलबाट फोटो दुबोको माला फ्रेममा तयार पार्नु परेमा जन्मदिन विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा प्रोपाइटर कीर्तिमान थापा मगर।
18: सिधै मयाम चिसापानीबाट काठमाडौँ काठमाडौँबाट मयाम चिसापानी
19: अनि बीचमा नझर्ने
18: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
19: ए हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम जाम।
14: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 9841616878 र दुलेगौडा ढोलफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 9825552663। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
20: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
14: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्माया पुन
20: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
14: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
20: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन
14: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
20: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
14: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
20: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
14: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ डाक्टर सुस्मिता गुरुङ
20: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
14: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
21: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
22: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू फोन 061-590-162-590-163।
0: होइन कता हिँड्नुभयो काका यति साह्रो हतार हिँदै?
3: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
0: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
3: त्यसो भए कहाँ जाने त कान्छा?
0: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
3: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
4: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, चाप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गियर ओइल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
3: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
23: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855 11445 र 9855 20 445।
24: एक सय 3.8 अन्तर्मनको आवाज।
25: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
26: ढोरबाराही हाइलाइट्सको साथमा
27: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा बिपी चोक।
26: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841349304।

नमस्कार अनि शुभ बिहानी. आज मिति 2083 साल साउन 1 गते शनिबार. नेपाल सम्बत 1146 साउन कृष्ण पक्षको तृतीया तिथि सन् 2026 अगस्त 17 तारीख. रेडियो ढोरबाराही 103.8 मेगाहर्ज सँगै फेसबुक पेज वेबसाइट नेपाली पात्रो र हाम्रो पात्रोबाट एकसाथ प्रसारण भइरहेको ढोरबाराही हाइलाइट्समा सृष्टि खत्रीको स्वागत छ. ढोरबाराही हाइलाइट्समा अब सुन्नुहोस् राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाका मुख्य समाचारहरू. प्रतिनिधि सभाको आज बस्ने बैठकमा गणपूर्वक संख्या नपुगेर साउन 26 गते रोकिएको तथा खनिज पदार्थ विधेयक 2083 छलफल अघि बढ़ाइदै जनस्तरमा ग्यासको अभाव जस्ताको तस्तै एउटा सिलिण्डरका लागि

0: दावी। सरकार आफै खुद्रा विक्रेता भन्दा ग्यास बिक्री भन्दै अस्तव्यस्त। उपभोक्तालाई शहरका टोलटोलमा रहेका डिपोमा घरको काम छोडेर घण्टौं लाइनमा बस्न बाध्य। नेपाली कांग्रेसका पार्टीको पन्ध्रौं महाधिवेशन सभापति शेरबहादुर देउवाकै नेतृत्वमा गर्ने उत्तर पक्षको राष्ट्रिय सम्मेलनको निर्णय, सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढ़ाउने र अन्य समुदायको धार्मिक स्वतन्त्रता सुनिश्चित गर्ने निर्णय। कांग्रेसको संस्थापन इतर पक्षले राष्ट्रिय सम्मेलनबाट पारित गरेका प्रतिवेदनका विषयप्रति संस्थापन पक्षले आपत्ति। संस्थापन पक्षद्वारा आपत्ति, इतर पक्षको निर्णयबारे आज सभापति गगन थापाले धारणा सार्वजनिक गर्ने। पार्टी नेतृत्व नछाड्ने प्रश्न पार्दै पुनर्गठन अभियान चलाउनेहरूलाई कार्यवाही गर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको चेतावनी। पार्टीको आन्तरिक पुनर्गठनको बहस गर्ने नेता तथा कार्यकर्ताहरूलाई आवारा र किर्णाको संज्ञा दिँदै चर्को आलोचना। गण्डकी प्रदेश सरकार विरूद्ध दायर भएका 94 मुद्दा फैसला अझै हुन बाँकी। दुर्घटना न्यूनीकरण गराउन तनहु प्रहरीले चलाएको एक महिने अभियानमा 4,000 बढ़ी चालकलाई सचेतना प्रदान। विजयपुर खोलामा बगेका दुई बालकको खोजी तीव्र, सशस्त्रका गोताखोर परिचालन। तथ्य र तर्कमा आधारित राजनीतिक धारणा बनाउन युवावर्गलाई पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रह। कम्युनिष्ट पार्टीकै नेतृत्वमा सरकार हुँदाहुँदै अपदस्थ हुनु परेको अवस्थाको गम्भीर समीक्षा गर्नुपर्ने नेकपा एमालेका महासचिव शंकर पोखरेलको भनाई। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आजदेखि नागरिक नीति र नेतृत्व कार्यक्रम शुरू गर्दै भदौको 4 गते पार्टीका उपसभापति एवं अर्थमन्त्री डाक्टर सोनिम वाग्देसँग विशेष छलफल हुने। एक दशक भन्दा बढ़ी समयदेखि बन्द रहेको गोरखकाली रबर उद्योग पुनः सञ्चालनका लागि सरकारी टोलीद्वारा स्थलगत निरीक्षण र मोडालिटी टुंग्याउने आश्वासन, उद्योग सञ्चालन गर्ने अर्थमन्त्री डाक्टर सोरिम वाग्लेको भनाई। कृषि सामग्री कम्पनी दौलीबाट एक वर्षको अवधिमा 2,700 मेट्रिक टन भन्दा बढ़ी मल बिक्री वितरण। भारतीय प्रधान सेनापति धीरज सेठ काठमाडौँमा प्रधानमन्त्री तथा रक्षा मन्त्री वालेन्द्र शाह, प्रधान सेनापति अशोक राज सिंहदेल लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम तय। पोखरामा घरेलु मदिरा बनाउने कच्चा पदार्थ बरामद। ठूलो परिमाणको घरेलु मदिरा बनाउने कच्चा पदार्थ प्रहरीले बरामद गरी नष्ट गर्यो। अफगानिस्तानमा तालिबान सत्तामा फर्केको 5 वर्ष पूरा भएको अवसरमा त्यहाँका महिलाहरूले भोगेको अमानवीय जीवन र दमनबारे बीबीसीद्वारा विस्तृत विवरण सार्वजनिक। हिजबुल्लाहका वरिष्ठ कमाण्डर अबु हसन अला मारिएको इजरायली सेनाको दावी। द्वन्द अन्त्य गर्ने र समाधान खोज्ने प्रयासलाई कमजोर पार्न सक्ने अरब लीगको चेतावनी। बंगलादेशका प्रधानमन्त्रीको भारत भ्रमण तत्कालका लागि स्थगित। र नेपाली फाइटर सुस्मिता थापा मगर प्रोफेशनल एमएमएमा जित हासिल गर्न सफल। हवस् त यिनै खबरहरूसँगै आजका लागि ढोरबारै हाइलाइट सकिएका छन्। मुख्य समाचार समितिको समाचार मुलुकीय सामग्री तपाईहरूलाई कस्तो लागिरहेको छ हामीलाई सल्लाह र सुझाव दिँदै गर्नुहोला। 7 बजे विस्तृत समाचारहरू सहित उपस्थित हुने नै छौ। समाचार कक्षका सम्पूर्ण सहकर्मीहरू सहित सृष्टि खत्री विदा हुन्छु। नमस्कार, शुभ दिन।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।

0: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै, मेरो त साह्रै मन डुलेको डुलै भयो।
1: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसै माथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
2: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
0: खाक्कैमा दिमागलाई भारी गराएछु। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
3: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
4: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेरी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 9825527763 र 9860705
5: र रामचन्द्र महत 9841616878।
6: हजुर, दान गरौ।
7: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
3: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
6: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
7: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी 8 तन हो।
8: भदौ 1 गते देखि 8 गते सम्म छिवन धाम जाऊ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
9: छिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
8: धार्मिक महोत्सवका आकर्षणहरू,
9: चर्चित कथावाचक सुश्री आचल बथेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन,
10: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
8: कथा सहितको झाँकी, गीति नाटक,
9: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
8: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
9: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
8: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहु।
3: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नुहुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नुहुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची, युरिया प्रति केजी रु 22-23 सम्म, डीएपी रु 49-50 सम्म र पोटास रु 38-39 सम्म। अनुरोधक कृषि विकास शाखा, शुक्ला गण्डकी नगरपालिका तनहुँ।
11: साह्रै मिठो पकाए त ट्वाक्कै, एक पाकेटले पेट भरि नि के हो भन पक्कै।
12: यो हो बोनस चाउचाउ।

0: मा पेट भरिने बोनस चाउचाउ।
1: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 98560 2279।
2: होइन कता हिँड्नु भयो काका यति साह्रो हतारिँदै?
3: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै गएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
2: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
3: त्यसो भए कहाँ जाने त कान्छा?
2: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
3: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
4: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गियर ओइल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
5: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
6: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 98560 11445 र 98560 20445।
1: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
7: हजुर, घर निर्माण, बाटो नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 98510 88461 र सिजन गुरुङ 97045 40900।
8: यही आउँदो भदौ 6 गते पहिलो शनिबार
9: एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा, नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: उपचार हुने रोगहरू
9: उच्च रक्तचाप, मुटु रोग, छाती दुख्ने, पोल्ने, जोडले धड्कने,
8: पुरानो ग्यास्ट्रिक, कलेजोको समस्या, मधुमेह,
9: लामो समयदेखिको रुखा खोकी, सास फेर्न गाह्रो हुने, दम,
8: दिसा पिसाब एवं पेटको समस्या,
9: तौल गडबड हुने वा थाइराइडको समस्या,
8: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाई, ज्वरो जस्ता समस्याहरूको चेकजाँच, उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
9: दैनिक ईसीजी, गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
8: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
9: फोन नम्बर 0564142333 र 98678 1887।

0: connect your dream, connect your future, STEAL, connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Gandaki 4, Tulegaura, Watin Department Bhavan Sangai, Mobile 98-65-32-93 ro 98-65-38-73.
2: तपाई पनि झुक्किनु होला नि, याद राख्नुहोस्, गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, बीपी चोक,
3: प्रोपाइटर थान प्रकाश नेउपाने 98-560-33-878, प्रशान्त नेउपाने 98-460-26-925।
4: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
5: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिमलो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
4: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
5: तिमीलाई पड्किने बाइकहरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो?
6: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
3: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98-560-83-507, कविता श्रेष्ठ, सम्पर्क 0-65-414-055 र 98-466-18-817।
7: दिनको संकेत सधैं बिहानीले गर्छ, त्यसैले तपाईँको बिहान शुभ रहोस्।

नमस्कार अनि शुभ बिहानी रेडियो ढोरबारा ही 103.8 मेगाहर्जको बिहानी प्रसारण सेवा जय शिव संसारी पसलद्वारा प्रायोजित कार्यक्रम शुभ प्रभातमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म सृष्टि खत्रिए। आज मिति 2083 साल भाद्र 1 गते सोमबार, साउन शुक्ल पक्षको पञ्चमी तिथि, सन् 2026 अगस्त 17 तारिख। साउन शुक्ल पक्षको पञ्चमी तिथि भन्ने बित्तिकै चाहिँ हिन्दू धर्ममा महत्वपूर्ण तिथि मध्ये एक मानिन्छ। आजको दिन चाहिँ नाग देवताको पूजा गरिन्छ। घरको ढोकामाथि नागको चित्र, नाग पञ्चमीको चिन्ह राख्ने धरम पनि रहेको छ। नाग देवतालाई दूध, दही, फूल, अक्षता, धूप, दीप आदि अर्पण पनि गरिन्छ। परिवारको सुख, शान्ति, स्वास्थ्य र समृद्धिको कामना गर्दै पूजा पनि गरिन्छ। नाग मन्दिर वा शिव मन्दिरमा गएर दर्शन तथा पूजा गर्ने पनि चलन रहेको छ। कतिपयले व्रत वा उपास पनि बस्ने गर्दछन्। नाग तथा प्राकृतिक संरक्षण प्रति सम्मान व्यक्त गर्ने धार्मिक मान्यता रहेको छ। आजको दिन दान पुण्य र धार्मिक कार्य पनि शुभ मानिन्छ। यदि तपाईहरूलाई सुन र चाँदीका आधुनिक आकर्षण गरगहनाहरू बनाउनु परेमा रेडियोमा दुलेगौड़ामा रेडियो ढोरबराई रहेको भवन भन्दा केही घर तल अवस्थित जय शिव संसारी पसलबाट कारोबार गर्नुहुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ। अब तपाईको आजको राशिफल सुन्नुहोस्। सबैभन्दा पहिले मेष राशि। समय राम्रो रहेकाले सानो प्रयत्नले उपलब्धिमूलक काम गर्न सकिनेछ। व्यापार, उद्योग तथा वित्तीय बजारमा लगानी गरी आमदानी बढाउन सकिनेछ। पारिवारिक माहौलमा फिल्म हेर्न तथा मनोरञ्जनमा समय व्यतीत गर्न सकिनेछ। माया प्रेममा रमाउन चाहनेहरूका लागि समय उत्तम रहेको छ। माओली पक्षको सहयोगले नयाँ कामको थालनी गर्न सकिनेछ। नोकरी वा अध्ययनमा हुने प्रतिस्पर्धामा तपाईँको नाम उच्च स्थानमा आउनेछ। वृष राशि। धन सम्पत्ति चिट्ठा तथा